0: जो कोहीलाई सोध्नुहोस् मैले सिद्ध गरे। त सब के चाहन्छन्? मैले बताए, सब मेहनत गर्छन्, धन चाहन्छन्, धनबाट सामान चाहन्छन्, सामानबाट सुख चाहन्छन्, सुख आनन्द चाहन्छन्। अल्टिमेटम गोल सबको सुख हो, सुख। कुनै एक व्यापारीलाई सोध्नुहोस्, तपाईँ दिनभरि पट्टार लाग्दो गरी यही पसल कुरिरहनुहुन्छ केका लागि? यति दुःख कष्ट गर्नुहुन्छ, तमाम व्यक्ति त घुम्छन्। अरे, यहाँ बस्नुको मतलब यो हो कि व्यापार हुन्छ। अच्छा, त व्यापारको लागि तपाईँ यहाँ दिनभर दुःख गर्नुहुन्छ, बिल्कुल ठिक। त व्यापार गरेपछि के हुन्छ फेरि सोध्नुहोस्? व्यापार गरेपछि धन आउँछ, धन, धनको कमाइ हुन्छ। ओ, त तपाईँ पसलमा बस्नुको उद्देश्य व्यापार हुन्छ, त्यसबाट धन आउँछ, धन तपाईँको उद्देश्य हो, बिल्कुल ठिक। तर धन त खानु हुँदैन, के को लागि धन चाहनुहुन्छ? अरे, धनले मेरो आवश्यकता जे जे छ त्यो पूर्ति हुन्छ, आवश्यकताको सामग्रीहरू। त त्यो सामानको लागि तिमी यहाँ बस्दैछौ, बिल्कुल ठिक। त त्यो सामान चाहिँ किन चाहन्छ? सामान यस कारण कि जुन जुन आवश्यकता पूर्ति भएपछि सुख हुन्छ, चयन हुन्छ, आनन्द हुन्छ त्यसैले। यानि कि अल्टिमेटम गोल के हो? आनन्द, सुख। सब सुख चाहन्छन्, अरू केही हुनै सक्दैन।
1: आदरणीय श्रोताहरू, यो कार्यक्रम अध्यात्म सन्देश यहाँहरूको आफ्नै कार्यक्रम हो। जगद्गुरु श्री कृपालुजी महाराजद्वारा संस्थापित श्री राधा माधव समिति श्यामा श्याम धाम कुनै पनि जाति, धर्म, समाज तथा सम्प्रदाय विशेषमा बाँधिएको छैन। यहाँ सबैको समन्वय छ। यसको एकमात्र उद्देश्य विश्वका सम्पूर्ण जीवलाई वास्तविक सुख, शान्ति तथा आनन्द केमा छ र त्यो कसरी प्राप्त गर्न सकिन्छ भन्ने तत्त्वबोध गराउनु नै हो। जीव कल्याणको उद्देश्यपूर्तिमा साथ दिन यो संस्था सबैमा हार्दिक आह्वान गर्दछ। हाम्रो ठेगाना हो, श्यामा श्यामधाम ठिमी हनुमन्ते पुल भक्तपुर, सम्पर्क 6630059 9841423437। आजको दिन यहाँको मङ्गलमय रहोस्। जय श्री राधे।

0: वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
1: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौं, सुरक्षित नेपाल बनाऊ।
0: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।
2: हजुर दर्शन,
3: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
2: हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
4: नमस्ते बाबुजू।
3: नमस्ते, आउनु न भित्रै।
4: हुन्छ बाबुजू।
2: अनि दादा त अफिस गइसक्नु भयो होला है?
3: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
2: हस् हस् भाउजू।
5: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
2: हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
2: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
6: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
7: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। राजधानी काठमाडौँ भित्रने र बाहिरिने प्रमुख नागढुङ्गा सिस्ने खोला क्षेत्रमा निर्माण भएको सुरुङ मार्गको औपचारिक रूपमा हिजो उद्घाटन गरिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष तानाका अकी हिकु तथा नेपालका लागि जापानी राजदूत मायदा तोरु लगायतले संयुक्त रूपमा सुरुङ मार्गको उद्घाटन गर्नुभयो। त्यस अवसरमा जाइकाका अध्यक्ष तानाकाले नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग नेपालको यातायात विकास यात्राको ऐतिहासिक र रूपान्तरणकारी उपलब्धि भएको बताउनुभयो। उहाँले सुरुङ योजना निर्माण सञ्चालन तथा मर्मत सम्भार सम्बन्धी क्षमता वृद्धिका लागि नेपाल र जापान बीच नयाँ प्राविधिक सहयोग परियोजना सुरु गरिएको जानकारी दिनुभयो। हालै स्वीकृत परियोजनाले सुरुङ पूर्वाधारको विकासमा दुई देश बीचको सहकार्यलाई थप विस्तार गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो। यसै वर्ष नेपाल र जापान बीच कूटनीतिक सम्बन्ध स्थापना भएको 70 वर्ष पूरा भएको उल्लेख गर्नुहुँदै अध्यक्ष तानाकाले विगत 7 दशकदेखि पारस्परिक विकास, सम्मान र सहकार्यमा आधारित सम्बन्ध अझ सुदृढ बन्दै गएको धारणा राख्नुभयो। त्यसक्रममा नेपालका लागि जापानी राजदूत मायदा तोरुले जापान सरकारको आधिकारिक विकास सहायता ओडिए तथा नेपाली प्राविधिक र श्रमिकहरूको अथक परिश्रमबाट सुरुङ निर्माण सम्पन्न भएको बताउनुभयो। उहाँले आगामी दिनमा नेपालले आफ्नै दक्षतामा सुरुङ सञ्चालन र मर्मत सम्भार गर्न सक्ने क्षमता विकास गर्नु सहकार्यको प्रमुख उद्देश्य रहेको बताउनुभयो। त्यस अवसरमा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले सुरुङ सञ्चालनसँगै यात्राको समय उल्लेखनीय रूपमा घट्ने र वर्षौंदेखिको ट्राफिक जाम र जोखिमपूर्ण यात्राको समस्या घटेर जाने बताउनुभयो। नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाबाट प्रभावित क्षेत्रको खानेपानी आयोजनाको दीर्घकालीन सञ्चालन, मर्मत सम्भार तथा स्थानीय सरोकारका विषयमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र प्रभावित क्षेत्रका स्थानीय प्रतिनिधिबीच हिजो छलफल भएको छ। मन्त्रालयमा हिजो भएको छलफलमा नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाबाट चन्द्रागिरी नगरपालिका 1 र 2 का प्रभावित बासिन्दाका लागि बनाइएका खानेपानी आयोजनाको दिगो सञ्चालन सुनिश्चित गर्न 11 बुँदे निर्णय गरिएको मन्त्रालयले जानकारी दिएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीमा हिजो बसेको सर्वदलीय बैठकले सबैलाई सामाजिक सद्भाव कायम राख्न आह्वान गरेको छ। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकमा दिवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटनाका सम्बन्धमा प्रभावित क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न सबैले आआफ्नो स्थानबाट प्रभावकारी प्रयास गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेले जानकारी दिनुभयो। देवानगंज, घुसकी, कप्तानगंज, भुटाहा र हरिनगरा क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी लामिछानेले घटना प्रभावित क्षेत्रमा कुनै अप्रिय घटना नहोस् भन्नलाई प्रशासनले आवश्यक सुरक्षा संयन्त्र परिचालन गरेको र जनजीवन क्रमशः सामान्य बन्दै गएको जानकारी पनि दिनुभयो। कप्तानगंजमा भएको झडपको घटनामा गोली लागेर निधन भएका 24 वर्षीय ओम प्रकाश मेहताको उपचारका क्रममा निधन भएको त्यस क्रममा जानकारी गराइएको थियो। बैठकमा जिल्ला स्थित प्रमुख राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा सरकारवालाको सहभागिता रहेको थियो। गृह मन्त्रालयले सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाइएको जनाएको छ। घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाई उहाँको स्थानमा संखुवासभाका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्याललाई त्यहाँ खटाइएको छ। कोशी प्रदेशका प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय काठमाडौँ तानिएको गृह मन्त्रालयले जनाएको छ। त्यसै गरी प्रहरी प्रधान कार्यालयमा कार्यरत शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालयमा प्रमुखका रूपमा पठाउने निर्णय गरिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशव थेबेलाई भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा खटाइएको छ भने उक्त स्थानमा विमानस्थलमा कार्यरत पुष्पराज मल्ललाई पठाइएको गृह मन्त्रालयले जानकारी दिएको छ। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा 2 समूहबीच भएको झडपमा 1 जनाको निधन भएको छ। घटनामा 9 जना सर्वसाधारण, 10 जना नेपाल प्रहरी र 5 जना सशस्त्र प्रहरीका गरी 24 जना घाइते भएको पनि गृह मन्त्रालयले जनाएको छ। सरकारसँग सहमति भएसँगै धनगढी पुगेर अनसन सुरु गरेका चिकित्सक डाक्टर गोविन्द केसीले अनसन अन्त्य गर्नुभएको छ। अनसनरत
चिकित्सक डाक्टर केसी र सरकारी वार्ता टोलीबीच सात बुँदे सहमतिमा हस्ताक्षर भएसँगै डाक्टर केसीले अनसन अन्त्य गर्नुभएको हो। उहाँले पाँचौं दिनमा अनसन तोड्नु भएको हो। धनगढीमा दुई दिनसम्म चलेको वार्तापछि सरकारी टोली र डाक्टर केसी पक्षबीच सहमति भएको हो। अनसन र डाक्टर केसीले अघि सार्नुभएका मागबारे आइतबार र सोमबार दुई दिनसम्म चलेको वार्तापछि दुवै पक्ष सहमतिमा पुगेको शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव टुडामणि पौडेलले जानकारी दिनुभयो। वार्तामा सरकारी पक्षबाट प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार जगदीश प्रसाद अग्रवाल, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव पौडेल, त्यसै गरी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव विकास देवकोटा तथा केसीका तर्फबाट अमृत जैशी र पवन थापा सहभागी हुनुहुन्थ्यो। वार्तामा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं सांसद पुकार बम समेत सहभागी हुनुहुन्थ्यो। धनगढी स्थित श्रीकृष्ण मन्दिरमा साउन 7 गते अनसन थालेका डाक्टर केसीको स्वास्थ्यमा समस्या आएपछि उहाँलाई सेती प्रादेशिक अस्पतालको आइसियूमा भर्ना गरिएको थियो। वीरगंजको नारायणी अस्पतालमा भएको तोडफोड र चिकित्सकमाथिको कुटपिटको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरू हडताल हिजो पनि जारी रह्यो। स्वास्थ्यकर्मीहरूले हिजो वीरगंजको घण्टाघर चोकमा नाराबाजी गर्दै दोषीमाथि कारवाही र शान्ति सुरक्षाको ग्यारेन्टीको माग गरेका छन्। नारायणी अस्पतालको आकस्मिक सहितका सबै सेवा ठप्प पारेर चिकित्सक एवं स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका छन्। नेपाल चिकित्सक संघको आह्वानमा वीरगंजका निजी अस्पतालका चिकित्सकहरूले समेत आन्दोलनमा एकीबद्धता जनाएपछि त्यहाँ सबै अस्पतालको उपचार सेवा प्रभावित भएको हाम्रा समाचारदाता ध्रुव अधिकारीले जनाएका छन्। उपचारका लागि अस्पताल पुगेका सर्वसाधारण बिरामीहरू मर्कामा परेका छन्। शनिबार वीरगंज 25 स्थित 45 वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित उहाँका आफन्त र गाउँले आकस्मिक कक्षमा तोडफोड गर्दै डाक्टर प्रमोद रामलाई निर्घात कुटपिट गरेपछि समस्या बढेर गएको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विज्ञप्ति जारी गरी आन्दोलनरत चिकित्सकहरूलाई तत्काल काममा फर्कन अनुरोध गरेको छ। मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले जारी गर्नुभएको विज्ञप्तिमा घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरिएको छ। नेपालको कुल ऊर्जा माग साँझको समयमा 3,248 मेगावाट बराबर पुगेको विद्युत प्राधिकरणले जनाएको छ। हाल कुल 73,629 मेगावाट घण्टा बराबर माग पुगेको छ। प्राधिकरणका अनुसार भारतबाट बिजुली आयात भएको छैन। प्राधिकरणले 22,102 मेगावाट घण्टा बराबर बिजुली अहिले निर्यात गरिरहेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले जनताको चाहना अनुरूप विकासका लागि सरकारले आवश्यक कानूनहरू संशोधन गर्ने प्रक्रिया अघि बढाएको बताउनु भएको छ। चितवनमा हिजो पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै उहाँले जनताको अपेक्षा अनुसार कानून बनाउन नसकिँदा योजना अनुसारका काम गर्न कठिनाई हुने बताउनुभयो। उहाँले चालू आर्थिक वर्षलाई कानून सुधार वर्षका रूपमा घोषणा गरिएको र 166 कानून बनाउनु पर्ने अवस्था रहेको जानकारी दिनुभयो। मन्त्री गौतमले काममा बाधा पुग्ने कानूनलाई तत्काल संशोधन गरिने बताउँदै निजामती सेवामा 30 वर्ष सेवा र 55 वर्ष उमेर हदको कार्य प्रक्रियामा रहेको जानकारी दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रमा संरचनागत सुधार र गुणस्तरीय शिक्षण सिकाइ आवश्यक रहेको बताउनु भएको छ। जनकपुरधामस्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पसको निरीक्षण तथा क्याम्पसका प्राध्यापकहरूसँगको छलफलमा हिजो मन्त्री पोखरेलले समयको मागसँगै क्याम्पसहरूले शिक्षा क्षेत्रको संरचनागत सुधार र गुणस्तरीय शिक्षण सिकाइमा जोड दिनुपर्ने बताउनुभयो। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरूले मुलुकको अस्तित्व र पहिचानलाई सुदृढ बनाउन तथ्यमा आधारित इतिहासप्रति युवा पुस्ताको सचेतना वृद्धि गर्नुपर्नेमा जोड दिनुभएको छ। समितिको सिंहदरबारमा हिजो बसेको बैठकमा सांसदहरूले आधुनिकीकरणका नाममा ऐतिहासिक रूपमा महत्वपूर्ण नेपालका विश्व सम्पदा सूचीमा सूचीकृत स्थलहरूको मौलिक स्वरूप परिवर्तन गर्ने गतिविधि तत्काल रोकिनुपर्ने बताउनुभयो। त्रिभुवन विश्वविद्यालयको केन्द्रीय इतिहास विभागका पदाधिकारीहरूले प्राचीन मठ मन्दिर तथा सांस्कृतिक सम्पदाहरूको ऐतिहासिक महत्वबारे पर्याप्त जनचेतनाको अभाव र अप्रमाणित ऐतिहासिक व्याख्याका आधारमा पुरातात्विक सम्पदाहरू नष्ट भइरहेको र इतिहासको विकृतिकरण बढ्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो। असामको कमलबजार मानसैन सडक खण्डमा हिजो कमलबजार नजिकै अटो रिक्सा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको र 3 घाइते भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा कमलबजार नगरपालिका वडा नम्बर 5 कि बेला भण्डारी रहेको र उहाँको जिल्ला अस्पताल अछाममा उपचारका क्रममा निधन भएको पनि प्रहरीले जानकारी दिएको छ। महान्याधिवक्ताको कार्यालयले 4 पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक गरेको छ। हिजो आयोजित पत्रकार सम्मेलनमा महान्याधिवक्ता डाक्टर नारायण दत्त कणेलले
रणनीतिक योजना सार्वजनिक गर्नुभयो। योजना साउन 1 गतेदेखि कार्यान्वयनमा आएको पनि त्यस क्रममा जानकारी दियो। फौजदारी न्यायको सुदृढीकरण भन्ने नारा रहेको योजनाको मुख्य 5 प्राथमिकता रहेको छ: वस्तुनिष्ठ अभियोजन, प्रभावकारी प्रतिरक्षा, संवैधानिक तथा कानूनी जिम्मेवारी, सूचना प्रविधि र मानव संसाधन र भौतिक पूर्वाधार। रणनीतिक योजनाको मुख्य प्राथमिकता रहेको त्यस क्रममा महान्यायाधिवक्ता डाक्टर कणेलले जानकारी दिनुभयो। उहाँले फौजदारी न्यायको अपराध पीडितलाई क्षतिपूर्ति दिने व्यवस्था सुरु गरिएको र अनुसन्धान सुरु गर्दा नै पीडितलाई राहत दिने व्यवस्था सुरु भएको त्यस क्रममा जानकारी दिनुभयो। गत आर्थिक वर्षमा महान्यायाधिवक्ताको कार्यालयले 3191 मुद्दामा निर्णय गरेको पनि त्यस क्रममा जानकारी दिइएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले वर्षायाममा बाढी, पहिरो नियन्त्रण तथा विपद व्यवस्थापनका लागि स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भएको छ। नुवाकोटको तादी गाउँपालिकाका समस्याका सम्बन्धमा गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङसँग मन्त्रालयमा भएको छलफलमा मन्त्री डाक्टर तिमिल सिन्हाले गाउँपालिकाको समग्र विकास निर्माणको अवस्था, स्थानीय तहले भोगिरहेका समस्या, नागरिकका गुनासा र अपेक्षाबारे जानकारी लिनुभएको हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हा र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले काठमाडौँ उपत्यकामा वर्षौंदेखि सड़कका पोलमा लत्रिएका तथा प्रयोगविहीन अवस्थामा रहेका इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार व्यवस्थापनको प्रगतिबारे संयुक्त रूपमा हिजो स्थलगत अनुगमन गर्नुभएको छ। गौशाला, पुरानो बानेश्वर, जड़ीबुटी लगायतका क्षेत्रमा पुगेर तार व्यवस्थापन कामको निरीक्षण गर्नुका साथै मन्त्रीद्वयले सम्बन्धित निकायका पदाधिकारीहरूसँग प्रगति र देखिएका समस्याबारे जानकारी लिनुभएको थियो। र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सरकारले प्रतिबन्ध लगाएका वस्तुको भौतिक तथा डिजिटल माध्यमबाट बिक्री वितरण भइरहेको गुनासो प्राप्त भएका सन्दर्भमा त्यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित सबै पक्षलाई चेतावनी दिएको छ। विभागले सूचना जारी गर्दै निकासी पैठारी नियन्त्रण ऐन अनुसार नेपाल सरकारले विभिन्न समयमा नेपाल राजपत्र मार्फत निकासी वा पैठारीमा पूर्ण रूपमा बन्देज लगाएका वस्तुहरू अझै पनि बजारमा बिक्री वितरण भइरहेको विषयप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कानून विपरीत प्रतिबन्धित वस्तुको कारोबार भएको पाइएमा निकासी पैठारी नियन्त्रण ऐन र उपभोक्ता संरक्षण ऐन एवं अन्य प्रचलित कानून बमोजिम कार्यवाही गरिने विभागले स्पष्ट पारेको छ। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। अवस्था नमस्कार।

नमस्कार। दैनिक पत्र पत्रिकाको सङ्गालो कार्यक्रम अखबारमा स्वागत छ, म दीपक जोशी। आज मिति 2083 साल साउन 12 गते मंगलबार, आषाढ शुक्ल पक्ष चतुर्दशी तिथि, तदनुसार 28 जुलाई सन् 2026, नेपाल सम्बत 1146, आज दिल्लाथ्वा 14। आज राजधानीबाट प्रकाशित प्राय सबैजसो दैनिक पत्र पत्रिकाहरूले सुरुङ मार्ग सञ्चालन सम्बन्धीको समाचारलाई प्राथमिकता दिएर समाचारहरू प्रकाशन गरेका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। केही मिनटमै धादिङ काठमाडौँ शीर्षक दिएको छ गोर्खापत्र दैनिकले सुरुङ मार्ग सम्बन्धी समाचारलाई। आफ्नै मुलुकको सुरुङ मार्गमा गाडी चलाउने नेपालीको वर्षौंदेखिको सपना पूरा भएको छ। बहुप्रतीक्षित तथा मुलुकको राष्ट्रिय गौरवको आयोजना नागढुङ्गा सुरुङ मार्गको हिजो उद्घाटनसँगै पूर्वाधार विकास क्षेत्रमा नेपाल नयाँ अध्यायमा प्रवेश गरेको छ। सुरुङ मार्ग उद्घाटनसँगै नेपाल आधुनिक सडक सुरुङ युगमा प्रवेश गरेको छ। दादिङको सिस्ने खोला र काठमाडौँको बलम्बुसम्मको सुरुङ मार्ग सञ्चालनपछि नागढुङ्गा हुँदै राजधानी भित्रिने र बाहिरिने यातायातले खेप्नुपर्ने पट्यार लाग्दो जाम अन्त्य हुनेछ। तीव्र घुम्ती र पहिरोको जोखिम रहने थानकोट नागढुङ्गाको एक घण्टाभन्दा लामो यात्रा केही मिनटमै पूरा हुनेछ। 42 महिनाभित्र काम सम्पन्न गर्ने गरी 2076 कार्तिक 4 गतेदेखि निर्माण सुरु गरिएको यो सुरुङ मार्ग करिब 80 महिनापछि सञ्चालनमा आएको हो। पूजा आजा र स्वस्ति वाचनसँगै हिजो बिहान 10:30 बजेको शुभ साइतमा रिबन काटेर सुरुङ मार्ग उद्घाटन गरियो। उद्घाटनका क्रममा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पानसमा दीप प्रज्वलन गर्नुभयो। उहाँसँगै पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका केन्द्रीय अध्यक्ष डाक्टर नाताका अकिहितो, नेपालका लागि जापानका राजदूत माइदा तोरु र सुरुङमार्ग निर्माणमा संलग्न 63 वर्षीय श्रमिक पूर्ण जोशीले एकसाथ रिबन काटेर सुरुङमार्ग उद्घाटन गर्नुभयो। यसअघि मन्त्री लम्सालले जापान नेपाल मित्रता र सहयोगको प्रतीकका रूपमा स्थापित शिलालेख अनावरण गर्नुभएको थियो। त्यसै गरी उहाँले उद्घाटन सम्पन्न भएको प्रतीकका रूपमा स्थापित ताम्रपत्रको अनावरण गर्नुभयो। उद्घाटनपछि सञ्चारकर्मीसँग मन्त्री लम्सालले अब मुलुक आधुनिक सडक सुरुङ युगमा प्रवेश गरेको भन्दै यस्ता सुरुङ मार्ग मुलुकको विभिन्न भागमा निर्माण गरिने बताउनुभयो। उहाँले भन्नुभयो, अब मुलुक टनेल युगमा प्रवेश गर्यो, अब देशैभरि यस्ता टनेल बन्नेछन्। नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाको निर्देशक सौजन्य नेपालले केही ढिलै भए पनि नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा आएसँगै नेपाल पनि सुरुङमार्गको युगमा प्रवेश गरेको बताउनुभयो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले नागढुङ्गा सुरुङमार्ग पहिलो हो तर अन्तिम होइन भन्नुभयो। यो सुरुङमार्ग सञ्चालनसँगै मुलुकमा आधुनिक पूर्वाधार विकासको नयाँ अध्याय सुरु भएको बताउँदै उहाँले यस सुरुङमार्ग निर्माणले जतिसुकै कठिन भौगोलिक अवस्था भए पनि राजनैतिक इच्छा शक्ति, प्राविधिक सहकार्य र धैर्यता भए नेपालले महत्वाकांक्षी तथा ठूला पूर्वाधार परियोजना सफलतापूर्वक सम्पन्न गर्न सकिन्छ भन्ने उदाहरण स्थापित भएको धारणा व्यक्त गर्नुभयो। यो समाचार आजको गोर्खापत्र दैनिकबाट लिएका हौ। दुर्लभ बन्दै गौँथलीको चिरबिर शीर्षकको समाचार गोर्खापत्र दैनिकबाटै लिँदैछौ। कुनै समय गाउँघरका हरेक आँगन र भित्तामा गोड बनाएर बिहान साँझ चिरबिराउने गौँथली चरा अहिले गाउँमै दुर्लभ बन्दै गएका छन्। परम्परागत माटोका घरको स्थान पक्की भवनले लिन थालेपछि गुड बनाउन उपयुक्त स्थान घट्दै गएको छ भने विषादीको बढ्दो प्रयोग, वातावरणीय प्रदूषण र खाद्य स्रोत अभावले पनि गौँथलीको अस्तित्व सङ्कटमा परेको सरोकारवालाले बताएका छन्। तुलसीपुर उपमहानगरपालिका 10 गोलौरीका स्थानीय चन्द्रजीत चौधरीका अनुसार केही दशक अघिसम्म गाउँका अधिकांश घर माटोका भएकाले गौँथलीले घरका भित्ता, छानामुनि र बैठक कोठाको कुना काप्चामा सहजै गुड बनाउने गर्थे। तर अहिले आधुनिक पक्की घर निर्माण बढ्दै जाँदा उनीहरूका लागि सुरक्षित वासस्थान अभाव हुन थालेको छ। उहाँले भन्नुभयो, पहिले हरेक गाउँमा गौँथलीका गुड देखिन्थे, पछिल्ला दिनमा गाउँभरि पक्की घर बने, अहिले गुड बनाउन ठाउँ नपाउँदा यी चरा गाउँघरबाट हराउन थालेका छन्। यो समाचार गोर्खापत्र दैनिकबाट लिएका हौ।
आजको कान्तिपुर दैनिकले देवानगंजमा दुई समूहको झडपमा प्रहरीको घातक हतियार प्रयोग, कम्मरमाथि गोली प्रहार हुँदा एकजनाको मृत्यु, 9 घाइते शीर्षकको समाचार प्रकाशित छ। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा दुई समूहबीच भएको झडपलाई नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले घातक हतियारसहित अत्यधिक बल प्रयोग गरेका छन्। आइतबार राति भएको घटनामा प्रहरीको गोली लागेर देवानगंज 4 30 ओम प्रकाश मेहताको मृत्यु भएको छ भने 9 स्थानीय घाइते भएका छन्। पेटमा गोली लागेर गम्भीर भएका मेहताको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। मेहता स्थानीय किसान हुन्। परिवारका जेठा छोरा मेहताले गत फागुनमा मात्र विवाह गर्नुभएको थियो। प्रहरीतर्फ नेपाल प्रहरीका 8 र सशस्त्र प्रहरीका 5 घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्रबहादुर खड्काले बताउनुभयो। आइतबार राति करिब 10 केही युवा डिजे बजाउँदै कप्तानगंज चोकबाट अगाडि बढेका थिए। त्यही बेला चर्को आवाजमा डिजे बजाएको भन्दै अर्को समूहले आपत्ति जनाएको थियो। त्यति बेला भनाभन र ठेलमठेल भएपछि प्रहरी टोली पुगेर दुवै पक्षलाई सम्झाउने कोसिस गर्यो। उहाँले भन्नुभयो, प्रहरी चौकी कप्तानगंजबाट खटिएको टोलीले दुवै पक्षसँग कुरा गर्न खोज्दा थप मानिस आए। भिडमा रहेका केही व्यक्ति चिरपट, ढुङ्गा, बाँस, लाठी र भाला जस्ता सामग्री बोकेर आएका थिए। त्यसक्रममा इलाका प्रहरी कार्यालय देवानगंजका प्रहरी निरीक्षक राकेश राईसहित 8 प्रहरी घाइते भएको उहाँको भनाइ छ। प्रशासनका अनुसार सशस्त्र प्रहरीको टोली पुग्नु केही समय अघि मात्र तनावग्रस्त क्षेत्रमा 81 बिजुली काटिएको थियो। त्यसबारे समेत अनुसन्धान गर्न गृह मन्त्रालयले बनाएको सहसचिव भूपेन्द्र थापा नेतृत्वको 5 छानबिन समितिमा नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिलाई समेत सदस्य बनाइएको छ। प्रत्यक्षदर्शी जुगेश दासले सुरक्षाकर्मीले राति अन्धकारमा अन्धाधुन्ध गोली चलाएको बताउनुभयो। सुरुमा अवस्था त्यति साह्रो बिग्रिएको थिएन, वाद विवाद हुँदै थियो। उहाँले भन्नुभयो, तर 81 भटटट गोलीका आवाज आए, हामीले भागेर ज्यान बचायौं। बल तथा हतियार प्रयोगको अन्तर्राष्ट्रिय सिद्धान्तले भीड नियन्त्रणमा गैर घातक हतियार मात्र प्रयोग गर्नु भन्छ। स्थानीय प्रशासन ऐन 2028 शान्ति सुरक्षा कायम हुन नसक्ने अन्तिम विकल्पमा मात्रै सुरक्षाकर्मीले गोली चलाउन सक्ने भनेको छ। गोली चलाउनु पर्ने आवश्यकता भए त्यसअघि भीडलाई स्पष्टसँग चेतावनी दिनुपर्ने भनिएको छ। भीड नियन्त्रणको सिद्धान्तले पनि बल प्रयोग गर्दा संयमता अप्नाएर सकेसम्म कम क्षतिमा नियन्त्रण गर्नुपर्ने भनेको छ। तर स्थानीयवासी प्रशासनले गोली चल्न लागेको छ भनेर चेतावनी समेत नदिएको बताउँछन्। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। सद्भावका लागि आह्वान सम्बन्धी समाचार गोर्खापत्र दैनिकबाट लिँदैछौ। सुनसरीको देवानगंज गाउँपालिकामा आइतबार राति भएको गोली प्रहारमा एकजनाको मृत्यु तथा केही व्यक्ति घाइते भएपछि उत्पन्न तनाव घटाउन प्रयास जारी छ। विवाद साम्य पार्न स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, जनप्रतिनिधि तथा स्थानीय समुदाय दिनभरि सक्रिय बनेका छन्। हिजोको सर्वदलीय तथा सर्वपक्षीय बैठकले शान्ति र सद्भाव कायम गर्न आह्वान गरेको छ। सुरक्षा नेतृत्वको पनि त्यहाँ फेरबदल भएको छ। यो समाचार गोर्खापत्र दैनिकबाट लिएका हौ। सत्ता सहकार्य गर्ने ओली प्रचण्डको सहमतिप्रति दुवै दलमा असन्तुष्टि सम्बन्धीको समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। नयाँ पत्रिका दैनिकबाटै मलामी नहुँदा खोला किनारमै गाडियो लालमतीलाई शीर्षकको समाचार लिँदैछौँ। मानिस जीवनभर जुन धर्म, संस्कृति र परम्परामा हुर्कन्छ, मृत्युपछि त्यसै अनुसार उसको अन्तिम विदाई होस् भन्ने चाहन्छ। तर सुदूरपश्चिमका पहाडी गाउँमा तीव्र रूपमा बढेको वैदेशिक रोजगार र बसाई सराईले मृत्युपछि रीति अनुसार दाह संस्कार पाउने अधिकार समेत खोस्न थालेको छ। यस्तै एउटा हृदय विदारक घटना बैतडीको पाटन नगरपालिका 5 सिमपानी गाउँमा घट्यो। गत 5 साउनमा 60 लालमती कोलीको घरमै ज्यान गयो। सनातन हिन्दू धर्म र स्थानीय रीति अनुसार लालमतीको शव जलाएर अन्त्येष्टि गरिनु पर्थ्यो। तर 15 परिवार रहेको सिमपानी गाउँका 13 परिवारका पुरुष रोजगारीका लागि सीमापारी भारतमा थिए। गाउँमा पुरुषका नाममा 2 वृद्ध र 3 बालक मात्र थिए। दिन ढल्दै थियो, पानी दर्किरहेको थियो, शव जलाउन दाउरा बोक्ने र चिता बनाउने मानिस थिएनन्। अन्तत तिनै 2 वृद्ध र 3 बालक गरी 5 टोलीले जसोतसो शव घाटसम्म पुर्यायो। तर पर्याप्त मलामी नभएपछि उनीहरू संस्कार बदल्न बाध्य भए। शव जलाउनुको साटो खोला किनारमा खाल्डो खनेर
गाडी हो यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिएका हौ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।

0: नेपाल टेलिकम को फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। सात बुधे सहमतिपछि डाक्टर केसीले अनसन तोडेको सम्बन्धी समाचार नयाँ पत्रिका दैनिकबाट लिँदैछौ। सरकारी वार्ता टोलीसँग सात बुधे सहमति भएपछि चिकित्सा शिक्षा अभियन्ता डाक्टर गोविन्द केसीले अनसन तोड्नु भएको छ। सिटी प्रादेशिक अस्पतालको आइसियूमा रहनुभएका केसीले बिरामी कुरुवा बाजुराको गौमूल गाउँपालिकाका चक्रबहादुर धामीको हातबाट जुस पिएर अनसन तोड्नु भएको हो। केसी सहित दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटाका पदाधिकारी हटाउनुपर्ने मागबाट पछि हटेपछि दुई पक्षबीच सहमति जुटेको हो। उहाँले सुरुमा विश्वविद्यालयका उपकुलपति सुनिल कुमार जोशी र रजिस्ट्रार भीमचन्दलाई हटाउनुपर्ने माग राख्नु भएको थियो। दुई दिनसम्म चलेको वार्तामा केसीले अन्तिममा रजिस्ट्रार चन्दलाई हटाउनुपर्ने मागलाई बटम लाइन बनाउनु भएको थियो। तर विश्वविद्यालय ऐनअनुसार पदाधिकारी पदमुक्त गर्न समस्या हुने भएपछि विश्वविद्यालय सञ्चालनसँग सम्बन्धित विषयमा सहमति पत्र तयार गरेर हस्ताक्षर गरिएको हो। यो समाचार नयाँ पत्रिका दैनिकबाट लिएका हौ। भुइँमा सुत्नु पर्दा कुरुवा नै बिरामी शीर्षकको समाचार नागरिक दैनिकबाट लिँदैछौँ। काभ्रेकी रामकुमारी तामाङ पति सन्तबहादुर तामाङ कि कुरुवा बनेको महिनौ भइसकेको छ। नसा रोगका कारण हिँड्न नसक्ने भएपछि सन्तबहादुर 3-4 महिनादेखि उपचारका लागि अस्पताल धाइरहनु भएको छ। त्यही क्रममा 2 साता अघि उहाँ वीर अस्पतालको मेल मेडिकल वार्डमा भर्ना हुनुभयो। अस्पताल भर्ना भए यता रामकुमारी दिनरात पतिको कुरुवा हुनुहुन्छ। रामकुमारी दिनभरि कुर्सीमा बस्नुहुन्छ र राति पतिको सैयामुनि साँगुरो ठाउँमा भुइँमा म्याट बिछ्याएर सुत्नुहुन्छ। चिसो भुइँमा सुत्नु सहज नभएकाले उहाँलाई खोकी लाग्न थालेको छ। तर पतिको हेरचाहका लागि कुरुवा बन्नु उहाँको बाध्यता हो। भुइँमा सुतेर बिरामी हेर्न सजिलो छैन, हेरचाह राम्रो होला भनेर धेरैजसो आफै कुरुवा बस्छु उहाँले भन्नुभयो। धेरै बिरामी भएको वार्डमा भुइँमा सुत्नुपर्दा असहज लाग्ने भए पनि विकल्प नभएको उहाँको भनाइ छ।

0: आभार। बिहान 7 बजेको समाचार सकियो, अर्को समाचार प्रसारण 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: फोर जी एलटीई मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: नमस्कार। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा हरेक मंगलबार यही समयमा करिब 15 मिनट प्रस्तुत हुने हाम्रो सभ्यता कार्यक्रममा रत्नावली शर्मा र नवीन दाहाल हार्दिक स्वागत गर्दछौ।
1: हाम्रो सभ्यता कार्यक्रम मार्फत हामी नेपालको गौरवपूर्ण इतिहास, संस्कार, संस्कृति, सम्पदा र परम्परा सम्बद्ध खोज अनुसन्धानलाई विभिन्न विज्ञहरूबाट यहाँहरू समक्ष राख्ने जमर्को गरेका छौँ। विषय महत्वका आधारमा कार्यक्रमका केही श्रृङ्खलासम्म एकजना विज्ञ व्यक्तित्व नै हाम्रो प्रस्तुतिको स्रोत रहनुहुनेछ। यही क्रममा विगत दुईवटा कार्यक्रमदेखि संस्कृत वाङ्मय, नेपाली इतिहास, पुरातत्व, संस्कृति, लिपि जस्ता महत्वपूर्ण विषयका विज्ञ प्राध्यापक दिनेशराज पन्तसँग कुराकानी गरि रहेका छौँ। गत कार्यक्रममा हामीले नेपालको एकीकरण, नेपाल भनेर बुझिने काठमाडौँको सन्दर्भ र हाम्रा चाडपर्वहरूका बारेमा चर्चा गरेका थियौँ।
0: हिमालको काखमा बसेको यो सुन्दर नेपाल भूमि केवल भौगोलिक सौन्दर्यका लागि मात्र प्रसिद्ध छैन, यो त हाम्रो संस्कृति, सभ्यता र पहिचानको धरोहर पनि हो। यहाँको संस्कृति जीवनका हरेक पाटासँग जोडिएको छ।
1: नेपालको सभ्यता केवल मठ मन्दिर र संस्कारमा मात्र होइन, हाम्रा वेशभूषामा पनि जीवन्त रूपमा छ। पहाडमा दौरा सुरुवाल, ढाका टोपी र गुन्यु चोली, तराईमा धोती कुर्ता र रङ्गीन साडी, हिमालमा उनी बख्खु र बाक्ला पोसाक लगाउने परम्परा छ। यी मात्र हाम्रा पोसाक होइनन्, यी हाम्रा परिचय पनि हुन्। हाम्रा सबै पोसाक हाम्रो प्रकृति र जीवनशैलीसँग गाँसिएका छन्। नेपालका विविध जात जातिहरूका मौलिक वेशभूषा मिलेर नेपालको सांस्कृतिक विविधता झल्काएका छन्। यी पहिरनहरू केवल शरीर ढाक्ने वस्त्र होइनन्, पुर्खाले बनाएको सभ्यता र आत्मगौरवका प्रतीक पनि हुन्। यी सबै भित्र लुकेको छ हाम्रो इतिहास र सभ्यता। त्यसैले जब हामी भन्छौ हामी नेपाली हौ, त्यसको गर्व हाम्रो वेशभूषामा पनि उत्तिकै झल्किन्छ।
0: यसर्थ आज हाम्रो सभ्यता कार्यक्रममा नेपालको वेशभूषा र पहिरनका सन्दर्भमा प्राध्यापक दिनेश राज पन्तसँग राखिएको जिज्ञासाबाट संवादको सुरुवात गर्छौ।
2: मेरो अध्ययन कम भा हुनाले अङ्गा सुराललाई अथवा दौरा सुराललाई, मयल पोसलाई इत्यादि भन्नेलाई जस्तो बाहिरका मान्छे किराती परिवारका, राई लिम्बू परिवारकाले पनि दौरा लाउँछन्। पहिले पहिले त पण्डितहरूले पनि सुरुवाल लाउँथेनन्, जस्तो मेरो हजुर बुवाको बुवा पण्डित कृष्ण तपन्त रानी पोखरी पाठशालाको व्याकरणको अध्यापक हुनुहुन्थ्यो। त्यो चाहिँ सामान्य वृत्ति भयो। उहाँ चाहिँ पुराण भन्न सक्ने, त्यहाँबाट पैसा कमाउने भन्ने, र उहाँले चाहिँ कहिले पनि सुरुवाल लाउनु भएन अरे, लामो दौरा लाउने, पछि पनि बुवा पनि, पछि चाहिँ के भने सरुवाल भनेको त यो चाहिँ हाम्रो चाहिँ मुसलमानी सभ्यताबाट आएको हो, कोट अङ्ग्रेजी सभ्यताबाट आएको हो, होइन है? जस्तो अब हाम्रो घरमा त चलन थिएन, हाम्रो बुवाहरूले पनि घरमा नबस्या बेलामा चाहिँ टोपी लाउनु हुन्थेन, मलाई पनि टोपी लाउँदा गरम जस्तो अनुभूति हुन्छ। हाम्रो चाहिँ त्यहाँ मानखु भन्ने ठाउँमा थियो, पन्तै हाम्रो मै थिए, उनले चाहिँ हामीलाई भात धोती फेर भात पकाउँदाखेरि पनि धोती फेर खाँदा उनले बाहिर जाँदा टोपी लाएन, उनले सुरुवाल हाल्नुभन्दा अगाडि पहिले टोपी हालिसक्थे। यो मैले चाहिँ 23 सालतिर देखेको यो सभ्यता। यो चाहिँ लुगा त आफ्नो अनुकूलले, जस्तै प्यान्टहरू आफ्नो अनुकूलले लाउँदै जाने कुरा हो।
1: नेपाली सभ्यताको सुगन्ध हाम्रो खानपान र रहनसहनमा पनि भेटिन्छ। गाउँघरमा पाकेको ढिँडो, गुन्द्रुकको झोल, दाल भात, तरकारी अचार हुन् वा सेलरोटी, योमरी, ठेकुवा, खाप्सी किनेमा हुन्, यी केवल हाम्रा परिकार मात्र होइनन्, हाम्रा परिचय पनि हुन्। नेपाली परिकारका स्वादले नेपाललाई अझै रङ्गीन बनाएको छ। हाम्रो खानपान र

0: भन्छन्, केवल जीवनयापनका साधन होइनन्, यी हाम्रो सभ्यताका जीवित चित्र पनि हुन्। हाम्रो आफ्नै नेपाली स्वाद छ, हाम्रो आफ्नै नेपाली बानी छ र हाम्रो आफ्नै नेपाली परिचय छ।
1: जस्तो खानपानमा हाम्रो नेपालको मूल अर्थ खानपान भनेको सम्पन्न मान्छेले दाल भात खाने। अब कोही मान्छे आयो भने होइन, अहिले त भनौँ न, म पनि बराबर रोग भए हुनाले कोदोको रोटी खान्छु, फापरको खान्छु। पहिले त मान्छेले जिस्काएर कोदे भनेर जिस्काउने चलन पनि हुन्थ्यो, तर अलिकति सम्पन्न भएको बेलामा पनि कोदोको उनी बनाएर दिएको छ भने पनि त्यहाँ अलिकति भात राख्ने, कोही पाहुना पासा आउने भनेदेखि त होइन, दुध दहीदेखि लिएर घिउ हाल्ने, जसले भारतमा अब दक्षिण भारतमा त अझ कडा छ जस्तो लाग्छ। 2037 म पहिलो पटक बनारस पुगेको हुँ, त्यहाँ चाहिँ के भने हामी दुई चारजना पुगेका थियौँ, हामीले चाहिँ मासु खाउँ भन्दाखेरि पनि ब्राह्मण हो कर्मी मांस खाते हैं भनेर गर्ने चलन छ नि त। खानपिनमा पनि हरेक किसिमका खानपिनमा फल्नाको खानपिनको यस्तो भन्ने खालले हुनाले खानपिनमा पनि एक रूपता नै बढी भएको र ती पद्धतिलाई चाहिँ सम्मान दिने पद्धति नै भएको जस्तो लाग्छ मलाई।
2: नेपाली सभ्यताको आत्माका रूपमा हाम्रो भाषा र लिपि रहेको छ। भाषा केवल विचार विनिमयको साधन मात्र होइन, यो त हाम्रो इतिहास, हाम्रो पहिचान र हाम्रो भावनाको समष्टि पनि हो। नेपालमा 123 भन्दा बढी भाषाहरू बोलिन्छन्। यी सबै भाषाहरू हाम्रो विविधता र मौलिकताका प्रमाण हुन्।
0: तर ती सबै विविधता बीच नेपाली भाषा राष्ट्रको साझा आवाज बन्यो। पृथ्वीनारायण शाहको नेपाल एकीकरण पछि यही भाषाले हिमालदेखि तराईसम्मका नेपालीलाई एउटै सूत्रमा बाँध्यो।
2: अब कुरा गरौं लिपिको। आज पनि मन्दिर र पुराना हस्तलिखित ग्रन्थमा देखिन्छ रञ्जना लिपि, तर अहिले नेपालमा देवनागरी लिपि प्रयोग अधिक गरिन्छ। यसले हाम्रो भाषा लेख्न सजिलो बनायो र राष्ट्रिय रूपमा मान्यता पायो। हामीले बोल्ने हरेक नेपाली शब्दमा पुर्खाको विरासत छ। हामीले लेख्ने हरेक अक्षरमा हाम्रो सभ्यताको गौरव छ। त्यसैले नेपाली भाषा र लिपि केवल बोली वा लेखाइ होइन, यो त हाम्रो परिचयको आत्मा बनिसकेको छ।
1: प्राचीन कालमा सबभन्दा पहिले अशोक भन्दा अगाडिको कौटल्य कुरा गर्छौ अथवा चन्द्रगुप्त उसकोदेखि त्यो ब्राह्मी लिपि हो, ब्राह्मी लिपिको भेद हुँदै आयो। नेपालमा चाहिँ नि अहिलेसम्म दुईटा, एउटा चाहिँ हिदबुदे जाते शक्य मुनिति भगवान भनेर, जहाँबाट भगवान बुद्धको, गौतम बुद्धको, सिद्धार्थ बुद्धको जन्म भयो भनेर लुम्बिनीको, अर्को कोनाक मन भनेर कनक मुनिको कपिल वस्तुमा भएको। त्यसभन्दा पछि चाहिँ धेरै कालसम्म चाहिँ विक्रम सम्वत 522 चाउनाडको मानदेवकै स्तम्भले पुरानो भइरह्यो। पछिल्लो खोजीले चाहिँ विक्रम सम्वत 242 यो अहिलेको हाम्रो मालीगाउँमा पाएको जय वर्माको अभिलेख। ती चाहिँ के भने पहिले ब्राह्मी लिपि भयो, ब्राह्मी लिपिको अरू भेद हुँदै आउँदै गुप्त लिपि भनियो। त्यो गुप्त लिपि भनिएको चाहिँ गुप्त कालमा चलेको हुनाले अनि पछि अलिअलि बाङ्गो हुँदै आएकोले मानदेवदेखि लिएर शिवदेव अंशुवर्मासम्मलाई त्यसलाई गुप्त लिपि भनियो। अनि पछि उसलाई चाहिँ अलिअलि बाङ्गो हुँदै आएको हुनाले कुटिला लिपि भनिन्थ्यो। पछि महेन्द्रको शासनकालमा भारतसँग अलिकति पृथक देखाउने दृष्टिकोणले पनि, पृथक त अक्षर अलिअलि पृथक भइहाल्छ आफूले लेखेको, पहिलोलाई पूर्व लिच्छवी लिपि, अर्कोलाई उत्तर लिच्छवी लिपि, त्यसपछि क्रमशः त्यसलाई नन्दी नागरी पनि भन्छ, प्राचीन देवनागरी पनि भन्छ र नेवारी लिपिका पनि धेरै भेदहरू, रञ्जना, कोएमोल, पाचुमोल इत्यादि धेरै भागहरू, किनभने धेरै पुस्तक सार्ने कामहरू गरेर प्रचलित नेवारी र नेपालका अरू ठाउँमा छ नि, कति मैथिली लिपि इत्यादि र तिब्बती लिपिमा पनि दुई थरी, एउटा उनीहरूको पुरानो परम्पराको पछि नेपालबाटै गएको, विशेष गरेर कुटिला लिपिसँग मिल्ने खालका त्यस्ता हाम्रा नेपालमा भएका आउँदै गरेर पछिल्लो चरणमा देवनागरी लिपि आयो र कतिको लिपि थियो उदाहरणको रूपमा नेवारी लिपि थियो, मैथिल लिपि थियो, कति अहिले हाम्रा चलेका भाषाहरूको पनि लिपि थिएन, त्यसलाई अहिले बनाउने भन्ने मान्छेको अभियान छ, त्यो कति ठिक हो भिन्नैको। जस्तो मगरहरूको पहिलेको लिपि थिएन, मगरहरूले अक्खा लिपि भनेर ब्राह्मी लिपिको जानी बा नजानीकन लेखेको लिपिको खालको छ। यसरी नेपालको लिपि पद्धति चाहिँ यसरी आएको छ।
0: यो चाहिँ कसरी जोडियो भने,
1: चाहे हामी लिपि भनौँ, चाहे धर्म भनौँ, चाहे चाहिँ हामी संस्कृति भनौँ अथवा भाषा भनौँ, यति विविधता त आफूले नै बुझेको हो। र वनस्पतिविदहरू भन्नुहुन्छ, पशुविदहरू भन्नुहुन्छ, प्रकृतिले पनि यति सानो ठाउँमा चाहिँ यति धेरै किसिमका प्रकृतिका विश्लेषणहरू पाइने चाहिँ नेपालको वैशिष्ट्य मध्ये, र ती सबैमा नलडिकन परस्पर मिलेर सुरुदेखिकै हाम्रो सभ्यताको चाहिँ के भनेदेखि मानिलौ न, अब हामी पशुपति भन्यौँ, हामी भन्यौँ हामी किरातेश्वरको रूपमा पनि पूजा गर्छौँ, हाम्रो चाहिँ किरातार जुनिय ग्रन्थ नै छ। हामीले चाहिँ के भने मिलेर बस्ने सभ्यता, जस्तो भारतकै पनि कति ठाउँमा देख्दाखेरि आफआमा झगडा हुने, उसको हाम्रोमा असल गुण लिएर खराब कुरालाई छोडेर आफूलाई त्यो चाहिँ सुरुदेखि नै त्यो पद्धति गर्ने, जस्तो पर्वतको राजाले नेपालीमा चिठी लेख्छन् आफ्ना भाइ बहिनीहरूलाई, सैकेमा गर्छन् उर्दूमा गर्छन्, मल्लकालका कैयौं टकहरूमा उर्दू लिपिमा लेखिया छ, मनुलिपि लिखितम यद पद्यमत्यद भूतम भई भनेर प्रताप मल्लले त 14 लिपिमा लेखाए लेखाए। र नेपालको चाहिँ सबन्दा कुरा थाका हरेक कुरामा के भनेदेखि त्यसमा फुटाउने होइन, मिलेर जाने खालको समन्वयवादी भाव, समन्वयवादी दर्शनको प्राबल्य नै नेपाली सभ्यता हो। प्रताप सिंह शाह पृथ्वीनारायण शाहका छोरा, उनले विक्रम सम्वत 1832 तिब्बत भोट भन्थे त्यो बेलामा, उनले सन्धि गरे। केमा सन्धि गरे थाहा छ? नेवारी भाषा, नेवारी लिपि, नेपाल सम्वत। अब अर्कोले त हाम्रो नेपाली राख्नुपर्छ भन्थ्यो, उनले किन गरे भने ती तिब्बतीहरू नेवारी भाषा जान्थे। विक्रम सम्वत 1814 काठमाडौँका राजा जयप्रकाश मल्लले पृथ्वीनारायण शाहलाई धर्मपत्र लेखेर दिँदाखेरि नेपाली भाषामा गरे। व्यवहारवादी दर्शन भनौँ न, मिलेर गर्ने यी हाम्रा सभ्यताका छन् र त्यो छिटा छिटा अहिलेसम्म पनि हामीहरू लिइरहेछौँ।
0: संसारले नेपाललाई हिमालको देश भनेर जान्दछ, गौतम बुद्धको जन्मभूमि भनेर चिन्दछ, तर हाम्रा भाषा, संस्कृति, कला, वेशभूषा, चाडपर्व र मौलिक खानपान अझै धेरै ठाउँमा अपरिचित छन्। अब समय आएको छ हाम्रो सभ्यतालाई पुस्तकका पानामा मात्र सीमित नराखेर डिजिटल मञ्च, साहित्य, चलचित्र, संगीत, पर्यटन र अन्तर्राष्ट्रिय कार्यक्रम मार्फत विश्वलाई देखाउने। विश्वले हाम्रो सगरमाथा देखिसकेको छ, तर उसले हाम्रो आत्मा अझै पूर्ण रूपमा देख्न सकेको छैन। जब हामी हाम्रो मौलिकता संसारलाई बाँड्छौँ, त्यो केवल प्रचार हुँदैन, त्यो हाम्रो पहिचानको गौरव हुन्छ। विश्वले नेपाललाई केवल हिमाल र बुद्धकै कारण मात्र होइन, सभ्यताको खानीका रूपमा पनि चिनोस्, यही हो हाम्रो जिम्मेवारी, यही हो हाम्रो अभिमान।
1: धेरै विद्वानहरूलाई पनि के गरेको छ भने उनीहरूले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भयो भने त्यो हाम्रो दर्शन भयो, त्यो होइन बाबा, त्यो पिथौरागढकै होस् न, त्यो टाढाकै होस् न। त्यसैले अब विद्वत जनले चाहिँ के भने हामीहरू भन्दा पछि जाने पनि विशेष गरेर पाश्चात्य विद्वानहरूको के देखिन्छ भने उनीहरूले पहिले चाहिँ त भारतमा शासन गर्नु परेको हुनाले हामीहरूलाई अलिक गिराउनु पर्ने भए हुनाले तिमीहरूको पिता पुर्खाहरू केही थिए कोही कोहीले, अहिले त उनीहरूले निरक्षर विवेकी भनेर दुनियाँले पत्याउने गरेर नहुने कुरालाई नभन्ने प्रामाणिक कुरा हामीले दुईटा भने पुग्छ भने बाबा, हामीले पृथ्वीनारायण मात्रै हाम्रोमा जन्मिएका थिए भनेर भन्यौँ भने हामीलाई जति पुग्छ, हामीले मानदेव भनौँ न, मलाई त अहिले के लाग्न थालिहाल्छ भने पछिल्लोमा हाम्रो नेपालको एकीकरणकर्ता मानदेव पनि हुन्, अब यहाँ सती प्रथा थियो भने विरोध गर्छन्, अब हाम्रो नेपालको कस्तो राम्रोसँग हेरौँ त, मानदेवकी आमाले सती जान्छु भनिन्, मानदेवले मानेनन्, उनले जोड गरिन् राज्यवतीले, मानदेव के भन्छन् हजुर सती जानुहुन्छ म पनि मर्छु भनेपछि उनी सती गइनन्। के रहेछ त, स्वैच्छिक रहेछ, आजभन्दा 1500 वर्षको हामीले त आफ्नो भएकै कुरा बढ्ता छ बाबा। महाभारतको सम्पादन कुन सामग्रीबाट भयो? राष्ट्रिय अभिलेखालयको। अहिले सुश्रुतको सबभन्दा पुरानो वैद्य ग्रन्थको सबभन्दा पुरानो किताब कहाँ छ? केशर लाइब्रेरीमा छ। हामीले नभएको कुरा जम्मै सम्पूर्ण यहाँ किन भन्नुपर्छ? सम्पूर्ण कुरा हाम्रो छ भनेर हामीले भन्न थाल्यौँ भने हाम्रो भएको पनि पराइले अरू खोजिदिन्छन्। त्यतापट्टि हामी सबैको पुरानो शब्द भन्ने हो भने राजादेखि रङ्कसम्म, अहिलेको शब्दमा हो भने शासकदेखि विद्वान विदुषीसम्म त्यो भाव आओस्, नेपालको सभ्यताले फेरि डङ्का मार्छ र मारिरहेकै छ।
2: हाम्रो सभ्यता मार्फत नेपालको गौरवपूर्ण इतिहास, वेशभूषा, खानपान, रहनसहन, भाषा, लिपि, परम्पराका महत्त्वपूर्ण पक्षहरूमा चर्चा गर्ने क्रममा आज पनि हुनुहुन्थ्यो संस्कृत वाङ्वे, नेपाली इतिहास, पुरातत्व, संस्कृति, लिपि जस्ता महत्त्वपूर्ण विषयका विज्ञ प्राध्यापक दिनेश राज पन्त। आगामी कार्यक्रममा पनि उहाँसँगको कुराकानीलाई हामी निरन्तरता दिनेछौँ।
0: नेपालको प्राचीन इतिहास र सभ्यता कुनै एउटा कालखण्डको कथा मात्र होइन, यो निरन्तर विकसित हुँदै आएको हजारौं वर्षको ज्ञानपूर्ण यात्रा हो, जहाँ हरेक पाइलामा विविधताको रङ, आस्थाको गहिराई र परिचयको गौरव मिसिएको छ। यही हो हाम्रो साझा सम्पदा, जसलाई जोगाउने र आगामी पुस्तासम्म पुर्याउने हामी सबैको जिम्मेवारी हो। यसकै प्रयासका लागि हाम्रो सभ्यता कार्यक्रम सञ्चालन गरिएको हो।
2: हस्त, आउने मंगलबार बिहान 7:25 बजे फेरि सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा हामी आउँछौ र यहाँहरूलाई पनि त्यस बेला यो कार्यक्रम सुन्नका लागि सम्झना गरिरहनु होला भन्ने अनुरोध गर्दै रत्नावली शर्मा र नवीन दाहाल बिदा माग्छौ। नमस्कार।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ प्रेमध्वज प्रधान र साथीहरूको स्वरमा रहेको स्वदेश गान। भीम खरेलको रचना अनि सङ्गीत हो भूपेन्द्र रायमाझीको।

स्वदेशगान सुनाउने क्रममा अब सुनाउँछौ यम्बराल र सपना श्रीकिशोर उन्नति बोहराको रचना अनि सङ्गीत हो सम्भुजित बाँसकोटाको। यसपछि यहाँहरूले ठिक 8 बजी बिहान अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस होम,
1: डिस होम, खुशीको कनेक्शन।
2: शिक्षाको नीति, अभ्यास र प्राप्ति,
3: नेपाली विद्यालय, विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्य वस्तु सिकाइ र प्राध्यापन कला,
2: शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
4: शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस।
5: नमस्कार, शैक्षिक बहसको एउटा अर्को श्रृङ्खलामा सम्पूर्णलाई हार्दिक स्वागत छ। म मुकुन्द भण्डारी। शैक्षिक बहस सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा www.psbnepal.gov.nb मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। आजको श्रृङ्खलामा हामी नेपालमा खुल्ला विश्वविद्यालय मार्फत कसरी शिक्षा आर्जन गर्न सकिन्छ, त्यसको लागि के कस्ता प्रक्रियाहरू अपनाउनु पर्छ भन्ने विषयमा कुराकानी, बहस र अन्तर्क्रिया गर्नेछौँ। यसको लागि हामीसँग नेपाल खुल्ला विश्वविद्यालयका उपकुलपति डाक्टर जीवन खड्का। डाक्टर, स्वागत छ कार्यक्रममा।
6: धन्यवाद।
5: नेपाल खुल्ला विश्वविद्यालयको उपकुलपति हुनुहुन्छ। नेपालमा परम्परागत रूपमा चलिआएका विश्वविद्यालय भन्दा यो किन फरक छ?
6: धन्यवाद सर। यो नेपाल खुल्ला विश्वविद्यालय 2073 संसदबाट पारित ऐन अनुसार स्थापना भएको हो, र यो विशेष गरी यसको प्रस्तावनामा नै के भनिएको छ भने, उच्च शिक्षाबाट वञ्चित रहेको जुन समुदाय छ त्यसलाई अहिलेको आधुनिक विधि र प्रविधिको माध्यमबाट उच्च शिक्षाको पहुँच पुर्याउने भन्ने नै यसको प्रस्तावना छ, र हामीले सञ्चालन गरेका शैक्षिक कार्यक्रमहरू नै त्यही अनुरूप छन्। अब यहाँले सोध्नुभयो कि अन्य विश्वविद्यालय भन्दा के मानेमा चाहिँ यो फरक छ भन्दाखेरि, हामीले नामै अनुसार नेपाल खुल्ला विश्वविद्यालय हुनसक्छ। अब खुल्ला भनिरहँदा कुन अर्थमा खुल्ला भनिएको हो भन्ने आउन सक्छ। केही मानेमा चाहिँ हामीले जस्तो विभिन्न देशभित्रै पनि विभिन्न समस्याहरूका कारण, जस्तो विभिन्न पेसामा संलग्न हुनुहुन्छ, दूर दराजमा हुनुहुन्छ, भौतिक रूपमा उपस्थित हुन सक्नुहुन्न अथवा रोजगारीमा हुनुहुन्छ, तापनि उहाँहरू उच्च शिक्षा अध्ययनको लागि उहाँहरूको आवश्यकता हुनसक्छ, उहाँहरू लालायित हुनुहुन्छ भने, त्यस्तो समूहलाई हामीले उच्च शिक्षा प्रदान गर्ने गरी हाम्रा शैक्षिक कार्यक्रमहरू डिजाइन गरेका छौँ। र अब कसरी गरिएको छ भन्ने सन्दर्भमा चाहिँ, विशेष गरी उहाँहरूले बेलुकाको कक्षा, उहाँहरूले दैनिक सामान्यतया भन्दा 10-5 काम गरिसकेपछि अब 1 चाहिँ जसरी पनि उहाँ आफ्नो अध्ययन गर्ने ठाउँमा घरमा पुग्न सक्नुहुन्छ भनेर हामीले बेलुकाको क्लास राखेका छौँ। त्यो पनि अनलाइनको माध्यमबाट उहाँहरू शिक्षक र विद्यार्थीहरूले शिक्षण सिकाइ क्रियाकलापमा सहभागी हुन सक्नुहुन्छ। र अर्को दोस्रो कुरा चाहिँ, जुन यसको मूल्याङ्कन प्रणाली छ, अहिले पनि हामीले विशेष गरी ई प्रोक्टर एक्जाम भनेर उहाँहरूले चाहिँ आफू बसेकै ठाउँबाट परीक्षा दिन सक्नुहुन्छ, त्यसलाई केन्द्रीय सफ्टवेयरबाट चाहिँ मूल्याङ्कन गर्ने गरिन्छ। यस मानेमा उहाँहरू समयको पाबन्दीमा पनि उहाँहरू केही मानेमा खुल्ला हुनसक्ने हुनुभयो। र अर्को कुरा भनेर चाहिँ हामीले अलिकति फ्लेक्जिबल मोड पनि छ। यस कसरी फ्लेक्जिबल मोड छ भने, जस्तो प्लस टू जुनसुकै विषय गरे पनि उहाँहरूले ब्याचलरमा हाम्रा म्यानेजमेन्टका भयो, लका भयो, एजुकेसन आर्ट्स साइन्सका विषयहरू अध्ययन गर्ने हामीले उहाँहरूलाई अवसर दिएका छौँ। र त्यस्तै गरी ब्याचलर सकिएपछि मास्टर, र मास्टर सकिसकेपछि त्यसपछि एमफिल त हुँदै केही विषयहरूमा पिएचडीसम्म कार्यक्रम सञ्चालन गरेका छौँ। र अब यसलाई अझै स्तर उन्नति गरेर कसरी चाहिँ त्यो समुदाय जोसँग त्यो बेलुकाको टाइम 6-9 अध्ययन गर्ने पनि त टाइम नहुन सक्छ, यस सवालमा चाहिँ हामी थप छलफल गरेर कसरी ओपन मोडमा अझै खुल्ला प्रक्रियाबाट चाहिँ जान सकिन्छ, एकातिर उहाँहरूलाई पनि सहजता होस्, अर्कोतिर शिक्षाको गुणस्तरमा पनि कुनै कमी नआओस्, यो कुरालाई ध्यानमा राखेर अहिले हामीले थप अरू छलफल गर्ने कार्यक्रमहरू तयार गर्ने प्रयासमा।
5: जुन विद्यार्थी भौतिक रूपमा विश्वविद्यालयमा उपस्थित हुन सक्दैन, उसले चाहिँ आफ्नै घरबाट प्रविधिको माध्यमबाट अध्ययन गर्न सक्छ, चाहे देशमा होस् या विदेशमा।
6: अहिले अब हामीसँग अब नेपालको अलिकति काठमाडौँबाट हेर्दाखेरि अब दार्चुला, पाँच थर अथवा तराईका सिमानाका क्षेत्रहरू, अथवा उत्तरतिर हाम्रो अब जस्तो सोलुखुम्बु भनौँ न, यी अलि डिस्टेन्सको किसिमले टाढा हुन् नि, त्यहाँबाट विद्यार्थीहरू पर्याप्त रूपमा अध्ययन गरिराख्नु भएको छ र हाम्रो नेटवर्क विद्यार्थीसँगको नेटवर्क र क्याचमेन्ट एरिया हेर्दा अहिले 72 जिल्लाका विद्यार्थीहरू जोडिनु भएको छ हामीले हाम्रो डाटा हेर्दाखेरि र बाहिरका 5-6 देशका जुन विदेशमा बसेर काम गरिरहनु हुने र कतिपयले त्यहाँ एउटा डिग्री पुरा गरिसकेपछि अर्को डिग्री चाहिँ नेपालबाटै गरौँ न त भनेर जोडिराख्नु भएको छ जस्तो जापानबाट हुनुहुन्छ हाम्रो अरबका खाली मुलुकबाट हुनुहुन्छ मलेसियाबाट हुनुहुन्छ युकेबाट हुनुहुन्छ त्यो चाहिँ अलिकति सानो सङ्ख्यामा र उहाँहरूले युनिभर्सिटीमा भौतिक रूपमा उपस्थित नभएर पनि आफ्नो डिग्री पुरा गर्न सक्नुहुन्छ उहाँहरूलाई त्यो अप्सन छ र अर्को कुरा जस्तो अब विशेष गरी अहिले प्लस टू सकेर बाहिर जानेको सङ्ख्या एकदम ठुलो छ र नेपाल सरकारले पनि भर्खरै वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई खुल्ला विश्वविद्यालयबाट शिक्षा दिने व्यवस्था गर्दै लैजाने भनेर जुन एक किसिमको हाम्रो बजेट भाषणमा पनि आयो र यस कुराले अरू हामीलाई थप जिम्मेवारी बोध गराएको छ र अब त्यस्तो खालको समुदायलाई कसरी हामीले वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई कसरी उच्च शिक्षा दिने र अझै उहाँहरूलाई कसरी सहज बनाउने भन्ने बारेमा चाहिँ हामी छलफल थप गरिराखेका छौँ र हामीले खुल्ला शिक्षालाई कसरी अरू बढी स्तर उन्नति गरेर उहाँहरूको पहुँचमा पुर्याउने भन्ने बारे हामीले विभिन्न विज्ञ स्तरमा र राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका विज्ञहरूलाई र अरू खुल्ला विश्वविद्यालय अरू पनि छन् जस्तो अब छिमेकी देशका विश्वविद्यालय छन् जोसँग हाम्रो कन्टेक्स्ट मिल्छ त्यस्तै गरी अरू विकसित देशका विश्वविद्यालयहरू छन् त्यहाँका विज्ञहरूसँग पनि छलफल गरेर खुल्ला विश्वविद्यालय मार्फत कसरी उच्च शिक्षाको सहज पहुँच बनाउन सकिन्छ भन्ने बारेमा हामीले छलफल गरिरहेका छौँ।
5: यहाँले खुल्ला विश्वविद्यालय भन्नुभएको छ भौतिक रूपमा उपस्थित हुनु पर्दैन भन्नुभएको छ तर केही विषयहरू अथवा केही कार्यक्रमहरूमा अनिवार्य रूपमा उपस्थित हुनुपर्ने स्थिति छ। विदेशमा रहने विद्यार्थीलाई त समस्या हुनसक्छ नि, उनले बिचमै पढाइ छोड्नुपर्ने हुनसक्छ अथवा नेपालकै पनि दूरदराजका जो काम गरेर पढ्ने विद्यार्थी हुन्छन् उहाँलाई पनि समस्या हुनसक्छ।
6: जस्तो अब यहाँले भनेको केही अर्थमा सान्दर्भिक पनि छ, जस्तो म त्यहाँ स्थापना कालदेखि नै कार्यरत भएको हुनाले पठन पाठनमा पनि प्रत्यक्ष रूपमा मसँग अनुभव छ त्यो, र हाम्रो केही प्रतिशत चाहिँ भौतिक रूपमा चाहिँ उपस्थित भएर सम्पर्क कक्षामा उपस्थित हुनुपर्ने भन्ने छ र पहिले हामीले निकै अभ्यास पनि गऱ्यौँ र म सानो एउटा उदाहरण लिउँ, म कैलालीमा गएँ भौतिक रूपमा त्यहाँ त्यो एरियाको विद्यार्थीहरूलाई चाहिँ उपस्थित भएर दिने, अब उहाँहरूले क्वेसन गर्नुभयो भौतिक रूपमा हामी उपस्थित हुँदा र अनलाइन माध्यमबाट सरहरूसँग यसरी सम्पर्कमा आउँदा तात्विक फरक छैन है सर, यो हाम्रो चाहिँ टाइमको वेस्ट भयो मनीको वेस्ट भयो, यसले गर्दाखेरि खास प्र्याक्टिकल गर्नै पर्ने र ह्यान्डसन एक्टिभिटी गर्नै पर्ने छन् भने चाहिँ भौतिक रूपमा उपयुक्त होला, नत्र भने आवश्यक पर्दैन भने चाहिँ हामीले के गर्यौँ भने खास गर्नै पर्ने जस्तो ल्याबमा गर्नपर्ने केही केही विषयहरू छन्, साइन्सका केही विषयहरू छन् होइन, त्यसै गरी म्यानेजमेन्टमा पनि केही जस्तो अब विभिन्न मुटकोटहरू लमा त्यस्तै विषयहरू छन् होइन, लका मुटकोटहरू जस्तो छन्, हो यस्ता विषयहरू प्रत्यक्ष रूपमा केही गर्नै पर्ने हुन्छ, त्यो पनि सधैँ गर्नु परेन नि त, आफ्नो अध्ययनको क्रममा चाहिँ अन्तिम वर्षहरूतिर गर्नुपर्ने हुन्छ र विदेशमा जाँदा नि पुरै त्यहीँ बस्नुपर्ने भन्ने छैन, आउँदै पनि गर्नुहुन्छ र हामीले अहिले थप चाहिँ उहाँहरूलाई सम्पर्क कक्षा विस्तारको लागि चाहिँ बाहिर देशहरूमा पनि जहाँ त्यो हाम्रो सम्भाव्यता छ ती देशहरूका राजदूतावास त्यहाँका विश्वविद्यालय र अन्य विभिन्न हामीसँग कोलाबोरेसन गर्न सक्ने सम्भाव्यता भएका संस्थाहरूसँग चाहिँ हामीले सम्पर्क गर्ने र उहाँहरूसँग बसेर के काम गर्न सकिन्छ यसबारे पनि हामी छलफल गर्दैछौँ।
5: खुल्ला विश्वविद्यालयमा अनलाइन प्रक्रियाबाटै भर्ना हुने, अनलाइनबाटै परीक्षा दिएर विश्वविद्यालयमा उपस्थित नभइकनै प्रमाणपत्र लिन सक्ने अवस्था छ कि छैन?
6: धेरै जस्तो विषयहरू जस्तो अघि हाम्रो केही पर्सेन्ट चाहिँ भौतिक रूपमा नै उपस्थित हुनुपर्छ भनिरहेको बेला उपस्थित हुन सकेन भने के भन्ने क्वेसनमा चाहिँ हामीले उहाँहरूलाई थप टास्क दिएर त्यसको विकल्प के हुनसक्छ त्यो पनि गरिराखेकै छौँ। अहिले हाम्रोमा विद्यार्थीहरू नर्मल्ली फर्म भर्न अथवा फी तिर्न अथवा परीक्षाका कतिपय त्यो एडमिसनदेखि लिएर परीक्षाकासम्म कतिपय काममा उहाँहरू डिस्टेन्सबाटै गर्न सक्नुहुन्छ, यसमा आउनुपर्ने आवश्यकता छैन, क्लासहरू उहाँहरूले लिन सक्नुहुन्छ। र अर्को हामीले घरमै सर्टिफिकेट अब ट्रान्सक्रिप्टहरूलाई पनि डेलिभरी गर्नको लागि चाहिँ एक तहको हाम्रो छलफल भएर बैठकमा केही निर्णयहरू पनि भएका छन् र हामीले हुलाक सेवा मार्फत घरमैसम्म पुर्याउन सक्ने गरी हामीले कार्यक्रम बनाउँदैछौँ, त्यो हामी छिट्टै लागू गर्छौँ। त्यसले गर्दा विद्यार्थीहरू साथीहरूलाई सजिलो हुन्छ भन्ने लाग्छ।
5: दूरशिक्षा प्रणालीमा अझै पनि विद्यार्थीहरू शङ्का रहित सकिरहेको छैन, कतै कहीँ न कतै अविश्वासको कुराहरू छन्। उहाँहरूलाई ढुक्क भएर पढ्ने वातावरण बनाउनको लागि अथवा यसको गुणस्तर सुनिश्चित गर्नको लागि यहाँहरूलाई के कस्ता चुनौतीहरू छन्, कसरी काम गर्दै हुनुहुन्छ?
6: यो एकदम राम्रो प्रश्न गर्नुभएको छ र मलाई के लाग्छ भने कहिले विगतका कतिपय दृष्टान्तहरू, जस्तो हामीलाई फेस टु फेसमा एकअर्काको अनुहार हेरेर सँगसँगै बसेर गरेको कुरालाई मात्र विश्वास गर्ने गर्छौँ,
5: हजुर
6: गर्थ्यौँ। अब हामी फोनमा ट्रान्सफर भयौँ, फोन पनि उत्तिकै विश्वास हुन थाल्यो, पछि पछि इमेलहरू गर्न थाल्यौँ, पछि पछि हामीले यस्ता अहिले व्हाट्सएपहरू अरू थुप्रै आए नि प्रविधिहरू, यो प्रविधिको प्रयोग गरेर चाहिँ हामी त्यही लेभलको विश्वास गर्न सक्ने भइसकेका छौँ। र सुरुमा 3 घन्टा अथवा दिनभरि डेस्क बेन्चमा भौतिक रूपमा बसेर मात्रै लिएको ज्ञान मात्रै सत्य हो भन्ने कुरा चाहिँ बिस्तारै बिस्तारै सिफ्ट हुँदै गइरहेछ, यो ट्रान्सफर्म हुँदै गइरहेछ। त्यसले गर्दा यो अनलाइनबाट लिएको ज्ञान अहिलेको पुस्ता, यहाँनिर हामीले जुन क्वेसन हजुरले सोधिराख्नु भएको छ, यो चाहिँ अलिक पुरानो पुस्ताहरूले चाहिँ अलिक विश्वास गर्ने कुरा हो। अहिलेको पुस्तालाई सोध्नुभयो भने उहाँहरूले बढी त यो अनलाइनबाटै लिएको, जुन इन्टरनेट बेसबाटै आएको, जुन इन्टरनेट सोर्सहरूबाट आएका हाम्रा ज्ञानहरूलाई विश्वासै गरेका छ। हामीले चाहिँ विश्वास गर्न नसकेको हो कि त्यसले गर्दा हाम्रो सिस्टममा अहिले जुन अहिलेको 21st सेन्चुरीको जुन विद्यार्थीहरू छ, लर्नर्सहरू छ, यही हामीले आएको प्रविधिमा उनीहरू बढी मैत्री छ, प्रविधि मैत्री छ, हामीले त्यसलाई रिकग्नाइज गर्नुपर्छ र व्यवस्थित गर्नुपर्छ भन्ने लाग्छ। यसमा अहिलेको पुस्ताले चाहिँ विश्वास गर्छ, बरु हामी केही पुरानो भनिएको पुस्ताहरूले चाहिँ बरु विश्वास गर्न नसकेको हो कि भन्ने लाग्छ।
5: यहाँले पुस्ताका कुरा गर्नुभयो, ओपन युनिभर्सिटीमा सबै पुस्ताका विद्यार्थीहरू
6: हजुर
5: एउटा पुस्तक प्रविधि चलाउनै नसक्ने किसिमको पनि छ अहिले पनि
6: छ, हजुर
5: अर्को कुरा चलाउन सकेर पनि प्रविधि नपुगेको ठाउँहरू पनि छन्, हाम्रो यो स्थिति छ, उहाँहरूलाई त समस्या छ नि यो
6: एकदम। यसमा यो भेराइटी छ, यसमा विविधता छ। एक खालको जुन अलि सिनियर लेभलको हुनुहुन्छ उमेरको किसिमले, उहाँहरूलाई हामीले के गर्ने गरेका छौँ भने सबैलाई नै एउटा प्रविधि सम्बन्धी अगाडि अभिमुखीकरण गर्छौँ, अभिमुखीकरण कक्षा गर्छौँ। त्यसले गर्दा कसरी चलाउने, के चलाउने, अब एउटा समस्या चाहिँ के छ भने कतिपय हाम्रो अझै पनि इन्टरनेट एक्सेस छैन दूरदराजमा पनि, त्यो चाहिँ हाम्रो लागि थोरै च्यालेन्ज बनेको छ। अथवा कसैले ल्यापटपै किन्न नसक्ने अवस्था होला, मोबाइल किन्न नसक्ने अवस्था होला, त्यो ठाउँमा चाहिँ अझै थोरै हाम्रो लिमिटेसन छ। तर पनि हामीले त्यसलाई चाहिँ अब ओपन एजुकेसनमा जाने, उहाँले हप्तामा कुनै ठाउँमा गएर, नजिकको ठाउँमा गएर आफ्ना मेटेरियल्सहरू डाउनलोड गर्नुहुन्छ अथवा त्यो लिङ्क हेरेर उहाँले आफ्नो सामग्री जुटाउनुहुन्छ, आफ्नो सहजता साथ अध्ययन गर्नुहुन्छ, अनि जब उहाँ तयारी हुनुहुन्छ फर्म भर्नुहुन्छ अनि परीक्षामा एटेन्ड गर्नुहुन्छ।
5: नियमित रूपमा कक्षामा उपस्थित हुनु परेन, अनलाइन मार्फत
6: अब अहिलेकोमा पर्छ। अहिले हामी सेमिस्टर बेसिसमा भएकोले बेलुका 6 बजेदेखि 9 बजेसम्म अनिवार्य रूपमा उहाँहरू 16 क्लास 3 क्रेडिटमा गर्दा 3 घन्टाको किसिमले सामान्यतया 16 घन्टा 16 हप्ता लिनुपर्ने हुन्छ। त्यसो हुँदा चाहिँ अहिले बस्ने पर्ने छ। अब त्यसलाई कसरी सिफ्ट गरेर, हाम्रो यसभन्दा अगाडि पनि छलफल भएको छ, नीति तथा कार्यक्रम अन्तर्गत पास पनि भइसकेका छ, र कसरी खुल्ला शिक्षामा ट्रान्सफर्म गर्ने, अझै सहज कसरी बनाउने भन्ने चाहिँ अब पाठ्यक्रम लगायत यसको शिक्षण सिकाइ मूल्याङ्कन प्रणाली पाठ्यक्रमका जुन अङ्गहरू हुन् र त्यसलाई सपोर्ट गर्ने हाम्रो इन्फ्रास्ट्रक्चर, विशेष गरी डिजिटल इन्फ्रास्ट्रक्चरलाई कसरी स्तर उन्नति गर्ने भन्ने कुरा यो एउटा च्यालेन्ज पनि हो। यो हामी यसतर्फ अग्रसर छौँ, त्यसले गर्दा थप यसको चाहिँ विस्तृत रूपमा चाहिँ यसले अरू थप योगदान पुर्याउन,
5: यहाँ सेमेस्टर प्रणालीमा पनि जानुभएको छ, यसले गर्दाखेरि निश्चित समयको हाजिर पनि पुग्नु पर्ने
6: हुन्छ।
5: अहिले पनि दूरदराजका ठाउँहरू छन् जहाँ चाहिँ हप्तौँसम्म बिजुली नेटवर्क नहुन सक्छ, प्राविधिक कारणले उहाँ सहभागी हुन सक्नु भएन, अध्ययन गरेको विद्यालयले परीक्षा दिन पाउँदैन,
6: हामीले त्यसका विकल्प भन्दा पनि ती समस्याको रूपमा आएको छन्
5: हजुर,
6: र त्यसलाई कसरी समाधान गर्ने भन्नेमा चाहिँ हामीले नर्मल्ली हाम्रो नीतिगत रूपमा अथवा पाठ्यक्रममा व्यवस्था भए अनुसार निश्चित पर्सेन्ट उहाँहरूले उपस्थित भएर आफ्नो जुन शिक्षण सिकाइ क्रियाकलापमा सहभागी हुनुपर्छ र दिएका असाइनमेन्टहरू गर्नै पर्छ। इनकेस कसैको छुट्याएको छ भने उहाँहरूलाई थप पूरक हामीले जुन असाइनमेन्टहरू दिन्छौँ, कामहरू दिन्छौँ, त्यो काम गरेपछि उहाँले पुरा गर्न सक्नु भयो। अर्को कुरा, इनकेस कुनै एउटा पेपरमा उहाँले सक्नु भएन भने उहाँहरू अर्को सेमिस्टरमा त जानुहुन्छ, त्यो पहिलो सेमिस्टरमा अगाडि गरेको काम लाई पनि हामीले मान्यता दिँदै थप काम दिएर पनि उहाँले त्यो रिरजिस्ट्रेसन त्यो कोर्सको रिरजिस्ट्रेसन गरेर निरन्तर रूपमा जान सक्ने त्यो अहिले व्यवस्था गरेका छौँ। त्यसले गर्दाखेरि यदि उहाँहरू पढ्न इन्ट्रेस्टेड हुनुहुन्छ, उहाँहरूको आवश्यकता छ भने त्यो कुराहरू सहज गर्न सक्नुहुन्छ।
5: यहाँको परीक्षा प्रणालीमाथि पनि प्रश्न उठ्ने गर्छ, किनभने व्यक्ति आफ्नो घरबाट परीक्षा दिन्छ अनलाइन मार्फत,
6: हजुर
5: त्यहाँ निरीक्षक हुँदैनन्, विश्वसनीयता कतिको छ?
6: हजुर, हामी पनि भौतिक रूपमा उपस्थित भएर नै परीक्षा दिएर आएको हो।
5: हजुर,
6: र अहिले ई प्रोक्टर अथवा क्यामेरा खोलेर इन्टरनेटको माध्यमबाट कुनै ठाउँमा बसेर जाँच दिनु भनेको सबभन्दा पहिलो कुरा हामी के गर्छौँ भने जो विद्यार्थीले परीक्षा दिनुहुन्छ घरमा वरिपरि बात

0: हामीले केन्द्राध्यक्ष पनि त्यहाँ हुनुहुन्छ, इन्भिजिलेटर स्वयं पनि हुनुहुन्छ, हामीले स्क्रिनमा राखेर कहाँ के हुँदैछ भन्ने कुरा हुन्छ। र अर्को कुरा त के हो भने यो रेकर्डिङ मोड हुन्छ, हेर्नु जहाँ सकेपछि कपी बटुलेर लग्यो अनि हामीले प्याक गरेर लाछाप लाएर बुझाउने मात्रै हुँदैन काम, त्यसलाई फर्केर फेरि हेर्न सकिन्छ। किनभने रेकर्डिङ मोडमा भइसकेपछि भोलि काहीँ क्वेसन उठ्यो भने आजभन्दा 5 वर्ष अगाडि त्यहाँ लाइभ रूपमा के भएको थियो भन्ने कुरा सजिलैसँग इभिडेन्स बेस भएको हुनाले यसमा शङ्का गर्नुपर्ने मलाई त लाग्छ जस्तै लाग्दैन। किनभने यो विश्वासका साथ हामी अगाडि बढिराखेका छौँ र यो कुरा हाम्रो विद्यार्थीले प्रमाणित गरेका छन्। हाम्रोबाट उत्पादन भएको जति पनि विद्यार्थीहरूले विभिन्न प्रतिस्पर्धामा राम्ररी सफल हुन सक्नु भएको छ। उच्च शिक्षामा हाम्रैमा भएको त भइ नै गयो, अरू युनिभर्सिटीमा पनि आफ्नो नाम राम्ररी निकालेर अध्ययन गर्न सक्नु भएको छ।
1: तर बजारमा खुल्ला विश्वविद्यालयबाट अध्ययन गरेको विद्यार्थी जानुभयो भने त्यति विश्वास नगरेका कुराहरू आउने गरेका सुनिने गरेका छन्, यहाँले पनि अनुभव गर्नुभयो के छ त्यस्तो?
0: कतिपय विद्यार्थीहरूले सोध्नुहुन्छ सुरुमा यसको मान्यता के छ, यो कुराहरू त पहिले उठाएको कुरा हुन्, अहिले यी कुरा पुराना भइसके जस्तो लाग्छ मलाई। किनभने नेपाल सरकारको ऐनबाट स्थायित भएको नेपाल सरकारकै विश्वविद्यालय भएको हुनाले यसमा धेरै दुविधाहरू राख्नुपर्ने आवश्यकता हुन्छ जस्तो लाग्दैन। र केही चाहिँ कार्यक्रमहरू जस्तो माथिल्लो तहको कार्यक्रमहरू त अब हाम्रो केही भौतिक रूपमा नै, जस्तो पिएचडीका कार्यक्रम हो, हामीले केही पार्ट मात्रै हामीले अनलाइनबाट गरे पनि भौतिक रूपमा नै गरेका छौँ। तर ब्याचलर मास्टरका कोर्सहरूलाई त सकेसम्म अनलाइन बाटै सहजता दिने कोसिस गरेका छौँ।
1: पछिल्लो समय विश्वविद्यालयहरूमा उच्च शिक्षा प्लस टू पछिको विद्यार्थीको कमी भएको भन्ने कुराहरू आइरहेका छन्। यहाँहरू ओपन युनिभर्सिटीमा हुनुहुन्छ, यहाँसँग त अप्सन पनि छन्, बाहिर विदेशमा गएका अथवा वैदेशिक रोजगारीमा गएका हुन् या देशैभित्र पनि ग्रामीण क्षेत्रमा अथवा सहरमै भए पनि चाहिँ जो नियमित रूपमा विश्वविद्यालयमा जान सक्दैनन् उहाँले पनि अध्ययन गर्न पाउँछन्। के छ
0: जस्तो
1: महसुस गर्नुभएको छ
0: यसमा? म आफैले पनि अनुभव गरेका छु अन्य विश्वविद्यालयहरूको क्याम्पसहरूमा। पहिलो कुरो, विद्यार्थी कम हुने ब्याचलर लेभल अथवा मास्टर लेभलमा, विशेष गरी ब्याचलर लेभलमा, र दर्ता भइसकेका विद्यार्थीहरू, भर्ना भइसकेका विद्यार्थीहरू नि अन्तिम सेमिस्टरमा पुग्दा चाहिँ एकदम ड्रप आउट हुने सानो सङ्ख्यामा रहने, यो समस्या भोगिरहेका छन्। तर नेपाल खुल्ला विश्वविद्यालयको हकमा चाहिँ त्यस्तो म देख्दिनँ, किनभने प्लस टू सकिसकेपछि ब्याचलर अध्ययन यहीँ नेपालमा रहन्जेल अथवा उहाँ स्वतन्त्र कुनै पेसा व्यवसायमा उहाँ जोडिनु भएको छैन भने पनि उहाँले अध्ययन निरन्तरता गर्न सक्नुभयो, विदेश जानुभयो भने ती निरन्तरता गर्न सक्नुभयो, र कुनै रोजगारी व्यवसायमा उहाँ संलग्न हुनुभयो भने पनि त्यसलाई निरन्तर गर्न सक्ने भएको हुनाले त्यो पोइन्टबाट चाहिँ ड्रप आउटको समस्या हामीमा छैन। र अरू केही प्राविधिक कारणहरूबाट हुने कुरा त नेचुरल्ली केही हुनु स्वाभाविकै हो जस्तो लाग्छ। त्यसले गर्दा नेपाल ओपन युनिभर्सिटी एउटा हायर एजुकेसनको लागि राम्रो प्लेटफर्म बन्न सक्छ विदेशमा जानेहरू। ढुक्कले उहाँले यहाँ फर्म भर्ने बसुन्जेल पढ्ने अनि बाहिर जानुभयो भने स्वभावैले त्यहाँबाट पनि निरन्तर अध्ययन गर्न सक्नुभएपछि त यो चाहिँ सबभन्दा राम्रो अप्सन ओपन युनिभर्सिटी हुनसक्छ भन्ने मलाई लाग्छ। त्यो ब्याचलर मास्टर
1: कहिलेकाहीँ कानुनी जटिलताका कुराहरू पनि आउँछन्। कुनै कर्मचारी अथवा कुनै शिक्षक अथवा कुनै सरकारी पेसामा काम गर्ने व्यक्तिले ओपन युनिभर्सिटीबाट शिक्षा लिएपछि कानुनी जटिलताहरू देखिन्छन् देखिँदैन?
0: देखिँदैनन्। किनभने एउटा कुरा यहाँले सोध्नु, सामान्यतया यो एउटा जिज्ञासा बन्न सक्छ,
1: आवर जुझ्यो भने पनि त्यो देखिन्छ नि त कहिले?
0: पहिलो कुरा, आवर जुझ्दैन,
1: हजुर,
0: बेलुका 6 देखि 9 भनेपछि समय जुझ्दैन, एउटा कुरा। दोस्रो कुरा चाहिँ नेपाल सरकारले नै स्कलरसिप दिएर, युनिभर्सिटी ग्रान्ट कमिसनले नै स्कलरसिप दिएर त्यहाँ अध्ययनरत हुनुहुन्छ। जस्तो हाम्रो विद्यालयका शिक्षकहरू भन्ने हो भने नेपाल सरकारको सिएचआरडीबाट चाहिँ एउटा ग्रान्ट्स हामीलाई अनुदान दिनुहुन्छ, त्यहाँबाट हामीले त्यो तालिम चलाइरहेका छौँ, प्रोफेसनल कोर्स चलाइरहेको छौँ भनेपछि यो डिस्ट्रस्ट गर्नुपर्ने कुनै समस्या छैन। र अर्को कुरा चाहिँ खुल्ला विश्वविद्यालयबाट शिक्षा लिइसकेपछि झन् दुविधा हुँदैन भन्ने लाग्छ। जुन भौतिक रूपमा सञ्चालन भएका विश्वविद्यालयले त केही त प्रश्न उठ्न सक्छ नि त, जागिर पनि खाँदै हुनुहुन्छ तपाईँ भौतिक रूपमा चल्ने विश्वविद्यालयमा नि अध्ययन गर्दै हुनुहुन्छ भन्दाखेरि त्यहाँ केही क्वेसनहरू आउला। तर हामी त आफै खुल्ला विश्वविद्यालय भइसकेपछि उहाँको सहजताका साथ, फेरि हाम्रो भनेको टिचिङ लर्निङ टाइम भनेकै हाम्रो बेलुकाको टाइम छ, त्यसले गर्दाखेरि यसमा कुनै जटिलता अप्ठ्यारो आउँछ भन्ने मलाई लाग्दैन।
1: खुल्ला विश्वविद्यालयका कुरा गर्दाखेरि योसँग जोडिने कुरा प्रविधिको कुरो महत्त्वपूर्ण कुरो हो,
0: सही
1: कुरो। यहाँहरू आफैमा प्रविधि कतिको अब्बल हुनुहुन्छ?
0: एउटा कुरा, हामी सबै आइटीको अथवा यो डिजिटल पेडागोजीको एक्सपर्ट भएरै आएको होइन,
1: हजुर,
0: हामीले पनि सिक्दै सिकाउँदै गर्ने कुरा

0: हो र जति पनि हाम्रो फ्याकल्टिजहरू हुनुहुन्छ उहाँहरूलाई हामीले हरेक सेमिस्टरमा अब जब सुरुवात गर्नुहुन्छ त्यस बेला कसरी हाम्रा सफ्टवेयर विशेष गरी मोडल टिम्सहरू नै हामी बढी युज गर्छौँ त्यसको बारेमा राम्ररी उहाँहरूलाई ट्रेनिङ दिन्छौँ र कसरी गर्ने विद्यार्थीहरूलाई कसरी एक्सेस दिने कसरी इनरोल गर्ने त्यहाँभित्र कसरी डिजाइन गर्ने लेसनहरू कसरी डिजाइन गर्ने मेटेरियल्सहरू कसरी अपलोड गर्ने उहाँहरूलाई असाइनमेन्ट कसरी राख्ने त्यसलाई डाउनलोड कसरी गर्ने त्यसको कमेन्ट्सहरू कसरी लेख्ने यी कुराहरूमा राम्ररी हामीले ट्रेनिङ दिएको हुन्छौँ र बिचबिचमा पनि आवधिक ट्रेनिङहरू भइरहेको हुनाले यो समस्या छैन तर पनि अब हामीलाई चाहिँ के हुन्छ भने जब प्रविधिमा नि चेन्ज हुन्छ नि त्यसको अपग्रेडिङ अप र यसका लागि चाहिँ हामीले अप स्किलिङ ट्रेनिङहरू अरू ट्रेनिङहरू पनि दिँदै जानुपर्ने हुन्छ समस्याहरू आउँदै जान्छन् हामीले समाधान गर्दै जान्छौँ त्यसले गर्दा अहिले कोर्स डेलिभरीमा हामीलाई समस्या देखिँदैन
1: अन्य विश्वविद्यालय र खुल्ला विश्वविद्यालयको पाठ्यक्रम त्यो चाहिँ एउटै एउटै किसिमको देखेको छ यसलाई चाहिँ फरक ढङ्गले लगाउनु पर्छ भन्ने सोच आएर यहाँले
0: मलाई त्यस्तो लाग्दैन केही न केही न कोर्सको त मेन त्यसको सेन्ट्रल त त्यही एउटै लाइनबाटै जान्छन् हामीले दुईवटा हुँदो रहेछ कन्टेन्ट छ त्यसलाई डेलिभरीको प्याटर्नमा कसरी जाने त्यो कन्टेन्ट पनि अहिलेको अपडेटेड नलेज स्किलहरू छ कि छैन भन्ने र अहिले हामीले पछिल्लो जति कोर्सहरू हामीले बनाएको छौँ इन्टरनेसनल्ली इस्टाब्लिस र प्र्याक्टिसमा आएका कार्यक्रमहरू नै हामीले राखेका छौँ र कतिपय कार्यक्रमहरू अरू युनिभर्सिटीमा जे नाम राखेका छ र जे कन्टेन्ट राखेका छ त्योभन्दा अपडेटेड छ भन्ने लाग्छ अथवा उहाँहरूका पनि कतिपय कार्यक्रमहरू अपडेटेड हुन् त्यसमा त मेरो क्वेसन रहेन तर पनि हामीले उहाँहरूलाई नै रिफरेन्स लिएर उहाँहरूले गरेको कामकै अनुभवमा चाहिँ थप कसरी यसलाई चाहिँ राम्रो बनाउन सकिन्छ भनेको हुनाले हामीसँग चाहिँ अपडेटेड कोर्सहरू छन् त्यो हामीले गरिराखेको छौँ र हामीले त्यसलाई बेला बेलामा परिमार्जन गर्ने भएको हुनाले यो चाहिँ अरू बढी प्रोग्रेसिभ छ भन्ने मलाई लाग्छ
1: कुनै व्यक्तिसँग डिग्री छैन अथवा योग्यता छैन तर उसँग ज्ञान सिप क्षमता दक्षता अनुभव छ त्यसलाई चाहिँ समग्र क्षेत्रको आधारमा इक्विपमेन्ट गर्ने यस्ता कामहरू पनि गर्न आवश्यक छ नेपालमा यसको कतिको आवश्यक छ
0: यो नेपालमा धेरै आवश्यकता छ भन्ने लाग्छ मलाई र हाम्रो युनिभर्सिटिजहरूमा व्यवस्था नभएको विषय पनि हो रिकग्निसन अफ प्रायर लर्निङ आरपिएल भन्छौँ लामो समय उहाँ चाहिँ कुनै पेसामा कुनै काममा उहाँ व्यस्त हुनुहुन्छ भने त उहाँको त्यो लामो अनुभव त कसैले प्राप्त गरेको युनिभर्सिटीको डिग्रीभन्दा त कम त हुँदैन नि त त्यसलाई कसरी रिकग्नाइज गर्ने र युनिभर्सिटीले एउटा निश्चित प्रावधान बनाएर निश्चित नियमहरू बनाएर प्रक्रियाहरू बनाएर त्यो उहाँका अनुभव सिपलाई पनि हाम्रो यतापट्टि जुन डिग्रीसँग कसरी जोड्ने भन्नेमा हामीले योभन्दा अगाडि पनि छलफल गर्दै आएको छौँ यो बिचमा पनि हामीले फ्याकल्टीहरूसँग त्यहाँका विभिन्न विज्ञहरूसँग बसेर एउटा टिम नै बनाएर हामीले काम गरिरहेका छौँ त्यसलाई कसरी अन्तर्राष्ट्रिय अभ्यासहरू के रहेछन् बाहिरका विश्वविद्यालयको अभ्यास के रहेछ र नेपालमा के गरेर गर्न सकिन्छ सायद हामी त्यसलाई छिटै नै एउटा निष्कर्षमा पुग्छौँ जस्तो लाग्छ
1: यहाँले वैदेशिक रोजगारीमा गएका अथवा विदेशमा पढ्न गएका विद्यार्थीहरूले पनि खुल्ला विश्वविद्यालय मार्फत डिग्री हासिल गर्न सक्नुहुन्छ भनिरहँदाखेरि विदेशमा यसको मान्यता कस्तो छ
0: विदेशमा प्रश्न उठ्दैन विदेशमा त उहाँहरू त उहाँहरूबाटै हामी सिक्दै आएका छौँ कि खुल्ला विश्वविद्यालयहरूबाट पनि ओपन एजुकेसन सिस्टमबाट पनि एजुकेसन दिन सकिन्छ भन्ने त अन्तर्राष्ट्रिय अभ्यासहरू नै पुराना अभ्यासहरू हुन् नि त त्यहीँबाट हामीले यहाँ आएको हुनाले हामी त बरु ढिलो पो भयौँ जस्तो लाग्छ त्यहाँनिर त्यस्तो क्वेसन उठ्दैन उसको स्किल नलेजको चाहिँ टेस्ट गर्ने हो नि त कुन विधिबाट के विधिबाट पढेर आयो भनेर प्रक्रियाबाट जानुभन्दा नि चाहिएको त सोसाइटीलाई त उसको स्किल होला उसको नलेज होला उसको कन्ट्रिब्युसन होला त्यसमा चाहिँ हेर्नुपर्ने हुन्छ उसको आउटपुटमा हेर्नुपर्ने हुन्छ उसको आउटकममा हेर्नुपर्ने हुन्छ र मलाई बाहिर जानेहरूले यस यो क्वेसनहरू गर्नु पनि हुन्न र त्यहाँ गरिन्छ जस्तो लाग्दैन मलाई
1: हाम्रा धेरै श्रोताले रेडियो नेपाल सुनिराख्नु भएको छ दूर दराजमा भएका श्रोताहरूले पनि विदेशमा रहेका श्रोताले पनि सुन्नुहुन्छ कार्यक्रम सुन्दै गर्दाखेरि हामीले नेपाल खुल्ला विश्वविद्यालयका कुरा गऱ्यौँ गर्दै गर्दाखेरि विद्यालयमा कसरी भर्ना हुने कतिको महँगो छ कस्ता कस्ता विषय पढ्न पाइन्छ भन्ने चासो हुनसक्छ बताइदिनु न
0: हाम्रो नेपाल खुल्ला विश्वविद्यालयमा तिनवटा फ्याकल्टी छन्
1: हजुर
0: फ्याकल्टी अफ सोसियल साइन्सेस एन्ड एजुकेसन छ एउटा फ्याकल्टी अफ म्यानेजमेन्ट एन्ड ल छ अर्को फ्याकल्टी अफ साइन्स हेल्थ एन्ड टेक्नोलोजी छ यसमा चाहिँ ब्याचलरदेखि पिएचडीसम्मका कार्यक्रम छन्। पिएचडीका कार्यक्रम चाहिँ सीमित मात्रामा छन्, नत्र ब्याचलरका कार्यक्रमहरू साइन्समा पनि हामीले सुरु गर्दैछौँ, जस्तो अब बिआइटी कोर्सहरू सुरु गर्दैछौँ। म्यानेजमेन्टतिर हाम्रो बिबिएस छ, ल छ, त्यस्तै म्यानेजमेन्ट एन्ड ल भनेर हाम्रो संयुक्त जुन संकाय छ, त्यस्तै गरी एजुकेसन र सोसियल साइन्समा बिएड हामीले ब्याचलर अफ एजुकेसनल साइन्सेस बिइएस भनेर राखेका छौँ, ब्याचलर अफ आर्ट्स बिए कोर्सहरू छन्। त्यसमा थुप्रै अप्सनहरू छन् र उहाँहरूले ढुक्कका साथ हाम्रो ओपन युनिभर्सिटीमा इनरोल गरेर आफ्नो अध्ययनलाई अगाडि बढाउन सक्नुहुन्छ। र फीको सवालमा चाहिँ अब त्यसमा कति फी लाग्ने भन्नेमा चाहिँ नेपाल ओपन युनिभर्सिटीको वेबसाइट भिजिट गर्नुभयो भने त्यहाँ स्पष्ट रूपमा कोर्सहरू पनि दिएको छ, लाग्ने फीहरू र कसरी भर्ना गर्ने, कसरी इनरोल गर्ने भन्ने पनि स्पष्टसँग हामीले वेबसाइटमा राखेका छौँ र हाम्रा सम्पर्क नम्बरहरू छन्, ती नम्बरहरू मार्फत सम्पर्क गरेर उहाँहरूले राम्ररी बुझ्न सक्नुहुन्छ। र अहिले त झन् अब प्लस टूको भर्खर रिजल्ट पनि भएको छ र हाम्रा जुन उच्च शिक्षाका लागि जुन अपेक्षा गरिराख्नुभएको हाम्रो विद्यार्थी भाइ बहिनीहरू हुनुहुन्छ, उहाँहरूले थप जानकारीको लागि नेपाल खुला विश्वविद्यालयमा सम्पर्क गर्न सक्नुहुन्छ।
1: अहिलेसम्म हामीले विद्यार्थीहरूले कसरी सहभागी हुने, कुन कुन विषय पढ्न पाउँछन्, कसरी परीक्षा दिने र यसका विश्वसनीयताका कुराहरू, अन्तर्राष्ट्रिय बजारमा यसको चाहिँ मान्यताका कुराहरू सन्दर्भमा कुराकानी गऱ्यौँ। विश्वविद्यालयका आफ्नै पनि समस्याहरू होला, अहिले के कस्ता समस्याहरूसँग विश्वविद्यालय जुझिरहेको छ?
0: अब हुन त हामी 2074 कार्यक्रम शैक्षिक कार्यक्रमहरू लन्च गऱ्यौँ र अहिले हाम्रो 3 संकाय मार्फत कार्यक्रमहरू अगाडि बढिराखेका छन् र युनिभर्सिटीमा शिक्षण सिकाइको क्रियाकलापमा हामीसँग स्रोत व्यक्तिहरू पर्याप्त मात्रामा देशभित्र र देश बाहिरबाट पनि हुनुहुन्छ र तीभित्र चाहिँ अब हाम्रो कर्मचारी साथीहरू नियमित रूपमा काम गर्ने चाहिन्छ, शिक्षक साथीहरू पनि नियमित रूपमा र तत्त्व ठाउँका विभिन्न हाम्रा त्यहाँका जुन स्ट्रक्चर छ, संरचना छ, त्यसका निम्ति त ह्युमेन रिसोर्स त अनिवार्य चाहिन्छ। अब निश्चित रूपमा भइरहेको ह्युमेन रिसोर्स पर्याप्त छैन, जब हामी कार्यक्रम विस्तार गर्दै जान्छौँ भने त्यही अनुसार बढाउनु पर्ने हुन्छ र त्यसको प्रक्रियामा छौँ र त्यसलाई त स्वभावैले समयअनुसार थप गर्दै र उहाँहरूको सिप र क्षमतामा पनि वृद्धि गर्दै जानुपर्ने हुन्छ। यी त अब हाम्रा नियमित समस्याहरू हुन्, त्यसलाई हामी फेरि समाधान गर्दै जान्छौँ।
1: यसमा देश संहितामा गएको छ, विश्वविद्यालयलाई पनि त्यही अनुसार अगाडि बढाउने, यसका संरचनाहरूलाई पनि त्यही अनुसार अगाडि बढाउने केही सोच छ या प्रविधिको माध्यमबाट शिक्षा दिइने हुनाले, शिक्षण विधि अपनाइने हुनाले आवश्यक छैन भन्ने महसुस गर्नु?
0: यसमा यो संघीयता अथवा विकेन्द्रीकरण अथवा शक्तिको बाँडफाँड अथवा अधिकारको बाँडफाँड भन्ने कुराहरू एकातिरका विषयहरू हुन्। यसमा चाहिँ हामी खुल्ला विश्वविद्यालय मार्फत हाम्रो 7 प्रदेशमा अध्ययन केन्द्रहरू स्थापना गर्ने, सबै कुरा अनलाइनबाट त हुँदैन नि त, कतिपय कुराहरू सफ्टवेयर इन्स्टल गरिदिने कुरा हाम्रो विद्यार्थी साथीहरूलाई थाहा हुँदैन, इन्स्टल गरिदिनु पर्ने, कतिपय ह्यान्ड्स अन प्र्याक्टिसहरू गर्नुपर्ने। 7 प्रदेशमा अध्ययन केन्द्र छन् र त्यसको लागि हाम्रो उसमा व्यवस्था, अध्ययन केन्द्रको व्यवस्था गर्ने जुन हाम्रो छ, तरै पनि हामीले अहिले गर्न सकेका छैनौँ, तर आगामी दिनमा हामी तुरुन्त सबै ठाउँमा गएर अरू सहजीकरण र यहाँ मात्रै अध्ययन केन्द्र होइन, विदेशमा पनि केही अध्ययन केन्द्रहरू खोल्ने हाम्रो जुन योजना छ, त्यसले गर्दा अरू सहज हुन्छ। र अर्को कुरा चाहिँ यस कारणले विकेन्द्रीकरण हामीले हुने भयो अथवा संघीयताको अभ्यास हुने भयो, तर अब यो अहिलेको भर्चुअल माध्यमबाट शिक्षा दिने कुरामा चाहिँ सायदै हामीले विभिन्न आङ्गिक अथवा कुनै सम्बन्धन प्राप्त क्याम्पसहरू खोल्नुपर्छ अनि दिनुपर्छ भन्ने लाग्दैन, त्यसमा हाम्रो त्यो व्यवस्था पनि गरेका छैनौँ।
1: हामी कुराकानीको अन्त्यतिर पुगेका छौँ, अन्त्यमा उच्च शिक्षा अध्ययन गर्न चाहने युवा र अभिभावकहरूलाई के भन्न चाहनुहुन्छ?
0: विशेष गरी हाम्रो उच्च शिक्षा अध्ययन गर्न चाहनुहुने विद्यार्थी भाइ बहिनीहरूको लागि हाम्रो यो 12 अब नतिजा प्रकाशन भइसकेपछि हामी आगामी हप्तातिर नै हामी भर्नाहरू खोल्दैछौँ। धेरै विषयहरूमा हाम्रो म्यानेजमेन्ट अन्तर्गत, साइन्स अन्तर्गत, ल अन्तर्गत, टेक्नोलोजी, हेल्थ, एजुकेसन, आर्ट्स, सोसियल साइन्सका विषयहरू छन्। त्यो विषयहरूमा उहाँहरूले आफ्नो छोराछोरी अथवा विद्यार्थी भाइ बहिनीहरूले इनरोल गर्न सक्नुहुन्छ। यो चाहिँ अहिलेको 21 लागि चाहिँ एउटा राम्रो शैक्षिक एउटा जुन शैक्षिक संस्था मान्नुपर्छ, किनभने अहिलेको आधुनिक विधि र प्रविधिलाई प्रयोग गरेर दुईवटा कुरा यसमा फाइदा छ, नलेज पनि गेन गर्नुहुन्छ, स्किल पनि गेन गर्नुहुन्छ भने अहिलेको प्रविधि मैत्री भएर स्वभावैले त्यो एउटा स्किल पनि डेभलप गर्नु भएको छ र यो सहज छ। यसलाई फीको कारणले गर्दा, शुल्कको कारणले गर्दा पनि त्यस्तो बर्डन छ भन्ने मलाई लाग्दैन अन्य संस्थाहरूको तुलनामा। र उहाँहरूलाई चाहिँ अब नेपाल ओपन युनिभर्सिटी नेपाल सरकारबाटै स्थापित संस्कृति युनिभर्सिटी भएको हुनाले यसको अन्य बारेमा प्रश्न मलाई गर्नुपर्छ जस्तो लाग्दैन, र यहाँबाट ठुलो सङ्ख्यामा उत्पादन पनि भइरहेको छ र उहाँहरूले राम्रो ठाउँहरू अपर्च्युनिटीहरू पाउनु भएको छ, र हामीलाई विश्वास गर्नुहोस् अनि ओपन युनिभर्सिटी एकपल्ट भिजिट गर्नुहोस् अनलाइन या अन साइट भन्न चाहन्छु उहाँहरूलाई।
1: हुन्छ सर, हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद।
0: सरलाई धेरै धेरै यो हाम्रो युनिभर्सिटीको बारेमा कुरा राख्ने अवसर दिनुभयो, रेडियो नेपाल लगायत सर र सरको इन्टायर ग्रुपलाई म धन्यवाद दिन चाहन्छु।
1: आजको कार्यक्रममा हामीले कुराकानी गऱ्यौँ नेपाल खुल्ला विश्वविद्यालयका उपकुलपति डाक्टर जीवन खड्गासँग। यसै कुराकानी सँगसँगै शैक्षिक बहस कार्यक्रम यहीँ पुरा हुन्छ। मुकुन्द भण्डारी बिदा हुन्छु, नमस्ते।
2: अब प्रस्तुत छ शास्त्रीय संगीत। कलाकारहरू हुनुहुन्छ बेला वादनमा कर्कटमान तुलाधर, राग मधमास सारङ, तबलामा हुनुहुन्छ हर्ष डङ्गोल र तानपुरामा हुनुहुन्छ पूर्णबहादुर थापा।

टीवी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। काठमाडौँ भित्रिने बाहिरिने मुख्य नाखा स्थित नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको औपचारिक उद्घाटन। स्थानीय समुदायबीच उत्पन्न विवादपछि अशान्त सुनसरीको देवानगंज लगायतका क्षेत्रमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय आह्वान। कर्फ्यू हटाइयो। सरकारसँग सहमति भएसँगै चिकित्सक डाक्टर गोविन्द केसीद्वारा अनसन अन्त्य। र पछिल्लो अवस्था र आगामी कदमबारे आज अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग छुट्टा छुट्टै छलफल गर्नुहुने। आफ्नै मुलुकको सुरुङ मार्गमा गाडी चलाउने नेपालीको दशकौंदेखिको सपना नागढुङ्गा सुरुङ मार्ग सञ्चालनसँगै पूरा भएको छ। हिजो उद्घाटन गरिएको यो सुरुङ मार्गसँगै नेपाल आधुनिक सडक युगमा प्रवेश गरेको छ। दादिङको सिस्ने खोला र काठमाडौँको बलम्बु जोड्ने 2.68 किलोमिटर लामो सुरुङ मार्गले नागढुङ्गाको जाम र जोखिमपूर्ण यात्रा उल्लेखनीय रूपमा घटाउने अपेक्षा गरिएको छ। 2076 कार्तिक 4 गते निर्माण सुरु भएको आयोजना करिब 80 महिनापछि सञ्चालनमा आएको हो। उद्घाटन गर्दै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले अब देशका विभिन्न भागमा पनि यस्ता सुरुङ मार्ग निर्माण गरिने बताउनुभयो। मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले यो सुरुङ मार्ग नेपालको आधुनिक पूर्वाधार विकासको नयाँ अध्याय भएको उल्लेख गर्नुभयो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष डाक्टर नाताका अकहितो र नेपालका लागि जापानी राजदूत माइदा तोरुले यसलाई नेपाल जापान मित्रता र सहकार्यको जीवन्त प्रतीकका रूपमा व्याख्या गर्नुभयो। सरकारले सुरुङ मार्ग प्रयोग गर्ने सवारी साधनका लागि सवारीको प्रकार अनुसार दस्तुर निर्धारण गरेको छ। करिब 25 अर्ब रुपियाँ लागतमा बनेको यस आयोजनामा जापानको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको लगानी छ। नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाबाट प्रभावित क्षेत्रको खानेपानी आयोजनाको दीर्घकालीन सञ्चालन, मर्मत सम्भार तथा स्थानीय सरोकारका विषयमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र प्रभावित क्षेत्रका स्थानीय प्रतिनिधिबीच छलफल भएको छ। हिजो पूर्वाधार विकास मन्त्रालयमा आयोजित छलफलमा नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाबाट चन्द्रगिरी नगरपालिका 1 र 2 का प्रभावित बासिन्दाका लागि बनाइएका खानेपानी आयोजनाको दिगो सञ्चालन सुनिश्चित गर्न 11 बुँदे निर्णय गरिएको मन्त्रालयले जनाएको छ। सुनसरीको देवानगंज क्षेत्रमा जारी गरिएको कर्फ्यू आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले आज बिहान 6:15 बजेदेखि कर्फ्यू हटाइएको जनाएको हो। कर्फ्यू आदेश हटाइए पनि परिस्थितिको निरन्तर अनुगमन भइरहेको प्रशासनले जनाएको छ। शान्ति सुरक्षा कायम राख्न स्थानीय प्रशासनले सबै पक्षलाई संयमित र जिम्मेवार बन्न आग्रह गरेको छ। दुई समूहबीचको विवादपछि प्रहरीसँग भएको झडपमा एक युवकको मृत्यु तथा केही घाइते भएपछि त्यस क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको थियो। यसअघि सद्भाव कायम गर्न प्रशासन, राजनीतिक दल लगायतले आह्वान गरेका थिए। गृह मन्त्रालयले सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको छ। घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उहाँको ठाउँमा संखुवा सभाका सिडिओ ईश्वरी प्रसाद अर्याललाई खटाइएको छ। यस्तै कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायक महानिरीक्षक डिआइजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय काठमाडौँ तानिएको छ भने प्रहरी प्रधान कार्यालयमा कार्यरत डिआइजी शेखर खनाललाई कोशी प्रदेश कार्यालय पठाउने निर्णय गरिएको छ। सरकारसँग सहमति भएपछि धनगढी पुगेर अनसन सुरु गरेका चिकित्सक डाक्टर गोविन्द केसीले अनसन अन्त्य गर्नुभएको छ। अनसनरत र केसी र सरकारी वार्ता टोलीबीच 7 बुँदे सहमतिमा हस्ताक्षर भएसँगै डाक्टर केसीले अनसन अन्त्य गर्नुभयो। धनगढीमा 2 दिनसम्म चलेको वार्तापछि सरकारी टोली र केसीबीच सहमति जुटेको हो। नेपाल विद्युत प्राधिकरणले श्रावण महिनाबाट मात्र बिजुलीको बिलमा मूल्य अभिवृद्धि कर भ्याट लाग्ने स्पष्ट पारेको

0: छ। आन्तरिक राजस्व कार्यालयले हिजो एक सूचना मार्फत असार मसान्तसम्मको विद्युत उपभोग वा खपतको बिलिङमा मात्रै भ्याट नलाग्ने स्पष्ट पारेको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: बाँकी समाचार। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले निजामती सेवामा 30 वर्ष सेवा र 55 वर्ष उमेर हदको विषय प्रक्रियामै रहेको बताउनु भएको छ। हिजो चितवनमा पत्रकारसँग कुराकानी गर्दै उहाँले कर्मचारीको 30 वर्ष सेवा र 55 वर्ष उमेर हदको विषय सम्बन्धी प्रक्रिया अघि बढिरहेको बताउनुभयो। उहाँले जनताको चाहना अनुरूप विकासका लागि आवश्यक कानून संशोधन गर्नुपर्ने स्पष्ट पार्नुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हा र ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले काठमाडौँ उपत्यकामा वर्षौंदेखि सड़कका पोलमा लत्रिएका तथा प्रयोगविहीन अवस्थामा रहेका इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार व्यवस्थापनको प्रगतिबारे हिजो संयुक्त रूपमा स्थलगत अनुगमन गर्नुभएको छ। मन्त्रीद्वयले गौशाला, पुरानो बानेस, जड़ीबुटी लगायत क्षेत्रमा पुगेर तार व्यवस्थापन कामको निरीक्षण गर्नुका साथै सम्बन्धित निकायका पदाधिकारीसँग प्रगति र देखिएका समस्याबारे जानकारी लिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज व्हाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेनेस्कीसँग छुट्टा छुट्टै उच्चस्तरीय भेटवार्ता गर्नुहुने भएको छ। यो दुई भेटवार्तालाई जारी युद्धका सन्दर्भमा महत्वपूर्ण कूटनीतिक पहलका रूपमा हेरिएको छ। व्हाइट हाउसका अनुसार ट्रम्प र नेतान्याहुबीच इरानसँगको पछिल्लो तनाव, लेबलानको सुरक्षा अवस्था, अमेरिका इजरायल रणनीतिक सहकार्य तथा मध्य पूर्वमा शान्ति र स्थायित्व कायम गर्ने विषयमा छलफल हुनेछ। यसै गरी ट्रम्प र जेलेन्स्कीबीच रुस युक्रेन युद्धको पछिल्लो अवस्थाका बारेमा कुराकानी हुने बताइएको छ। खेल समाचार। आइसिसी पुरुष विश्वकप क्रिकेट लिग दुई अन्तर्गत हिजो भएको आफ्नो तेस्रो खेलमा नेपाल नामिबियासँग 3 रनले पराजित भएको छ। नेपाल लगातार तेस्रो खेलमा पराजित भएको हो। नेदरल्यान्ड्सको उट्रेस्टमा सम्पन्न खेलमा नेपाल नामिबियासँग 3 रनको झिनो अन्तरले पराजित भयो। नामिबियाले दिएको 212 रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित 50 ओभरमा 6 विकेट गुमाएर 208 रन मात्र बनाउन सक्यो। अब मौसम सम्बन्धी जानकारी। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थान तथा कोशी प्रदेशको तराई भूभाग र मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 29.6 र न्यूनतम तापक्रम 19.1°C मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30°C बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:18 भयो भने सूर्यास्त भरे साँझ 7:01 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। काठमाडौँ भित्रिने बाहिरिने मुख्य नाकास्थित नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको औपचारिक उद्घाटन। स्थानीय समुदायबीच उत्पन्न विवादपछि अशान्त सुनसरीको देवानगंज लगायतका क्षेत्रमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय आह्वान। आज बिहानदेखि कर्फ्यू हटाइयो। सरकारसँग सहमति भएसँगै अनसनरत डाक्टर गोविन्द केसीद्वारा अनसन अन्त्य। पछिल्लो अवस्था र आगामी कदमबारे आज अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग छुट्टा छुट्टै छलफल गर्नुहुने। र विश्वकप लिग दुई क्रिकेट अन्तर्गत पछिल्लो 3 खेलमा नेपालको लगातार हार। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। अब यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

आदरणीय श्रोता मित्र नमस्कार, ग्रेटर ग्रेस चर्चको प्रस्तुति रेडियो कार्यक्रम प्रेमको सन्देशमा हार्दिक स्वागत छ। पास्टर राजा नेउपाने र म कार्यक्रम प्रस्तुता रूपक राई आज हामी तपाईँहरूकै प्रिय रेडियो कार्यक्रम प्रेमको सन्देश लिएर तपाईँहरूको घर आँगनमा आइसकेका छौँ। रेडियो नजिक बसेर हामीलाई सुनिरहनु भएकोमा धेरै धन्यवाद छ। श्रोता मित्र, यो कार्यक्रम तपाईँले प्रत्येक हप्ता मङ्गलबार बिहानको 9 बजेको समाचारपछि रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार सार्वजनिक सेवा प्रसारण नेपालबाट सुन्न सक्नुहुनेछ। यदि तपाईँ पहिलो पटक यस कार्यक्रम सुन्दै हुनुहुन्छ र यस कार्यक्रम मार्फत प्रभु येशू ख्रीष्टको बारेमा अझ धेरै कुराहरू जान्न चाहनुहुन्छ भने हामीलाई पत्रचार गर्न सक्नुहुनेछ। हाम्रो ठेगाना हामी हाम्रो कार्यक्रमको अन्तमा भन्ने नै छौँ। श्रोता मित्र, कार्यक्रम प्रेमको सन्देशमा आज तपाईँले केही सुमधुर आत्मिक गीतहरूको साथमा हृदय स्पर्शी बाइबलीय सन्देश पनि सुन्न सक्नुहुनेछ। आउनुहोस् श्रोता मित्र, आजको कार्यक्रमलाई सुरु गरौँ यो मिठो आत्मिक गीतबाट।

श्रोता मित्र, यो सुमधुर आत्मिक गीतपछि प्रेमको सन्देश कार्यक्रममा पुनः स्वागत छ। नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार सार्वजनिक सेवा प्रसारण नेपालबाट

सन्देशको शीर्षक छ, जीवनलाई परमेश्वरको दृष्टिमा हेर्नुहोस्। तपाईँले आफ्नो जीवनलाई जसरी हेर्नुहुन्छ त्यसैबाट तपाईँको जीवनको निर्माण गर्छ। तपाईँले संसारको दृष्टिमा आफ्नो जीवनलाई हेर्नुभयो भने तपाईँ संसारको वस्तुहरूपट्टि तपाईँ आफ्नो मन लगाउनुहुन्छ। जस्तै रुपियाँ पैसा कमाएर धनी मानिस बन्ने, घर बनाउने, मोज मजा गर्ने र एक दिन मर्ने, त्यही नै मानिसको स्वभाव हो। तपाईँले पृथ्वीमा आफ्नो समयलाई कसरी निदो गर्नुहुन्छ, आफ्नो धन सम्पत्ति बढाउने, आफ्नो योग्यता प्रयोग गर्ने, आफ्नो सम्बन्धहरू महत्त्व दिने, साँच्चै मित्र तपाईँ आफ्नो जीवनलाई कसरी हेर्नुहुन्छ? संसारको दृष्टिले हेर्दा तपाईँका चाहनाहरू असीमित छन्। ती सबै प्राप्त गरेर पनि तपाईँ आनन्द हुन सक्दैन। मानिसले जीवनको उत्तर दिँदा जीवन एक सर्कस हो, एउटा विस्फोट हो, लय र तालको मिलन हो, एउटा यात्रा हो, सबै यस्तै यस्तै उत्तर पाउनुहुन्छ। तपाईँ आफ्नो जीवनलाई रमाइलो जमघटको रूपमा हेर्नुहुन्छ भने जीवनमा तपाईँको प्राथमिक मान्यता मोज मजा गर्नुहुनेछ। तपाईँ जीवनलाई एउटा दौडको रूपमा हेर्नुहुन्छ भने तपाईँ गतिलाई महत्त्व दिने हुनुहुनेछ। सायद तपाईँ जहिले पनि हतारमा हुनुहुनेछ। तपाईँ जीवनलाई खेलको रूपमा हेर्नुहुन्छ भने तपाईँ जित्न चाहनुहुन्छ। तपाईँले आफूले सोचे अनुसार जस्तो दृष्टिमा हेर्नुहुन्छ त्यही अनुसार हुनेछ। तर मित्र, परमेश्वरको दृष्टिमा हामीले जीवनलाई हेर्नु हो भने रोमी 12 अध्यायको 2 पदमा पावल भन्दछन्, यस संसारको ढाँचामा नचल तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित हो र परमेश्वरको असल ग्रहणयोग्य सिद्ध इच्छा के हो त्यो तिमीहरूले जाँच्न सक। साँच्चै श्रोता मित्र, आज हामी जीवनलाई परमेश्वरको दृष्टिले हेर्नेछौँ। परमेश्वरले हामीलाई जन्मनु, हुर्कनु र एउटा संसारको धनी मानिस बन्नको लागि मात्रै बनाउनु भएन। हामी बाइबलमा एकजना व्यक्तिको बारेमा हेर्दछौँ, उनको नाउँ युसुफ हो। हामी उत्पत्ति 37 अध्यायमा हेऱ्यौँ भने हामी उनले सपना देखेको देख्दछौँ। त्यो सपनामा उनको बिटालाई उनका दाजुभाइका बिटाले ढोगेको, तर मित्र युसुफले यो सपना आफ्नो दाजुभाइलाई भन्दा उनीहरूले जवाफ दिए, के अब हामीले तिमीलाई ढोग्नु पर्ने? साँच्चै मित्र, युसुफदेखि दाजुभाइ साह्रै रिसाए, तर परमेश्वरले युसुफलाई त्यस सपनाको कुरा धेरै पछि मात्रै पुरा गरिदिनु भयो। पृथ्वीमा हाम्रो जीवन एउटा जाँच हो। परमेश्वरले मानिसको स्वभाव, विश्वास, आज्ञाकारिता, प्रेम, अखण्डता र निष्ठाको निरन्तर जाँच गर्नुहुन्छ। यसै गरी थुप्रै परमेश्वरका दासहरूलाई जाँच्नुभयो। ठुला ठुला परीक्षामा युसुफ सफल भए। परमेश्वरले गर्नुभएको प्रतिज्ञालाई आफ्नो दृष्टिबाट नहेरी परमेश्वरको दृष्टिबाट हेरे। जब उनका दाजुभाइहरूले सपना भन्दा साह्रै रिसाए, उनीहरू युसुफको सपनालाई मानिसको दृष्टिबाट हेरे र एक दिन दाजुहरूले गोठालो गएको बेलामा खाजा पुर्याउन आफ्नो बाबुले युसुफलाई पठाउनु भयो। त्यस बखत युसुफ सबै कुरामा आज्ञाकारी थिए। उनी सधैँ आफूभन्दा आदरणीय व्यक्तिको आदर गर्न चाहन्थे। यसैले उनी आफ्नो दाजुभाइहरूलाई खाजा पुर्याउन गए। तर दाजुहरूले टाढाबाट नै युसुफलाई देखेर डाहाले भरिए, रिसाउँदै सल्लाह गरे, हेर सपनादर्शी आउँदैछ, हामीले ढोग्नु पर्ने, अब यसको सपना के हुँदो रहेछ, लौ हेरौँ। त्यसपछि तिनीहरूले त्यसलाई मारौँ र एउटा खाडलमा हालिदिउँ, जङ्गली पशुले त्यसलाई खाएछ क्यारे भनेर हामी भनौँ र त्यसका सपना के हुँदो रहेछ हेरौँ। तर परमेश्वरको प्रतिज्ञा साथै उनी परमेश्वरको भरोसा राख्ने मानिस भएकोले तिनीहरूको हातबाट युसुफलाई बचाउन रुबेन भन्ने भाइको हृदयमा परमेश्वर बोल्नुभयो र नमार्ने मतो भएपछि उनले लगाएको लबेदा खोसेर उनीहरूले एउटा खाल्डोमा हालिदिए। तर परमेश्वर युसुफलाई प्रतिज्ञा गर्नुभएको थियो, त्यसैले यहुदासँग बोल्नुभयो र यहुदाले भने, बरु हामी यो सपनादर्शीलाई ती मिस्रीहरूको हातमा बेचिदिउँ। युसुफलाई तिनीहरूले ती मिस्रीहरूको हातमा बेचिदिए र युसुफ तिनीहरूसँग मिस्रमा लगिए। हो श्रोता मित्र, युसुफ सधैँ परमेश्वरमा भर पर्ने मानिस थिए। उनी जीवनलाई परमेश्वरको दृष्टिमा हेर्दथे। यसैले आफ्ना दाजुले मार्ने मतो गर्दा पनि उनी डराएनन्। उनलाई मिस्रीहरूको हातमा बेच्दा पनि गुनासो गरेनन्। तर सधैँ जीवनलाई परमेश्वरको दृष्टिले हेर्दथे र परमेश्वरले उनलाई प्रतिज्ञा गर्नुभएको कुरामा पूर्ण भरोसा साथ हेर्दथे।
मिश्रमा पनि उनी पोथीफर जो राजाको कर्मचारी थियो उसको घरमा नोकरीमा युसुफ सधैँ परमेश्वर र आफ्नो मालिकप्रति इमानदारी भएकोले परमेश्वरले युसुफको साथमा

0: हुन्थ्यो। त्यसले त्यहाँ तिनको उन्नति भयो। पोथीफरले युसुफलाई आफ्नो घरको प्रमुख कामदार बनाइदिए। तर युसुफको सुन्दरताले गर्दा पोथीफरकी श्रीमतीले युसुफसँग सम्बन्ध राख्न चाहे। तर युसुफ सधैँ आफ्नो मालिक र परमेश्वरप्रति इमान्दार भएर आफ्नो जीवनलाई परमेश्वरको दृष्टिले हेरेको कारणले त्यो निमन्त्रणालाई अस्वीकार गरे। फलस्वरूप पोथीफरको श्रीमतीले उल्टो दोष लगाएर मलाई समाउन आयो भनेर पोथीफरलाई कुरा लगाइदिए। त्यसैले पोथीफरले युसुफलाई लगेर जेलमा हालिदिए। तर पनि युसुफको परमेश्वरप्रति कुनै गुनासो थिएन, किनकि युसुफले सधैँ आफ्नो जीवनलाई परमेश्वरको दृष्टिबाट हेरेको थिए। जेलमा उनी जेलर र आफ्नो परमेश्वरप्रति वफादार भएर काम गरे। तर परमेश्वर युसुफको साथमा हुनुहुन्थ्यो। तिनी झ्यालखानामा सबै कैदीहरूभन्दा पनि मुख्य कैदी बनाइदिनुभयो। युसुफको साथमा परमप्रभु परमेश्वर भएकोले जेलमा पनि युसुफको उन्नति भयो। जेलमा सधैँ उनी दुःख मनाउ गर्दैनथे, सधैँ जीवनलाई परमेश्वरको दृष्टिबाट हेरेर रमाउँथे, उनी गुनासो गर्दैनथे। त्यसैले जेलमा प्रिय मित्र युसुफले एकजना कैदी साह्रै चिन्तित भएको देखे र सोधे, तिमी किन चिन्तित छौ? उनमा परमेश्वरको आत्मा थियो, त्यसैले उनी सबै खुसी रहेको चाहन्थे। दुई कैदी राजाहरूको पियाउने र खुवाउने दुवै जेलमा थिए। दुवैले एउटा सपना देखेर चिन्तित रहेको देखेर युसुफले सोधे, ती खुवाउने र पियाउनेले भने, हामीले एकै खालको एकै रात उस्तै सपना देख्यौँ र त्यो सपनाको अर्थ कसले हामीलाई खोलिदेला भनेर बसेका थिए। त्यसले युसुफसँग परमेश्वर भएकोले युसुफलाई तिनीहरूको सपनाको अर्थ खोल्न शक्ति दिनुभयो र युसुफले भने अनुसार नै पियाउनेलाई फेरि काममा फर्के, खुवाउने चाहिँ मृत्युदण्डमा परे। त्यसैले फारोले पनि सपना देखे। फारोको सपना देखेपछि यो सपनाको अर्थ कसले खोल्न सक्छ भनेर उनी चिन्तित थिए। त्यसै बखत राजाको पियाउनेले सपनाको अर्थ युसुफले खोल्न सक्ने कुरा बताए र युसुफ राजदरबारमा कैदबाट ल्याइयो र राजाको सपनाको अर्थ खोल्न युसुफलाई परमेश्वरले सहायता गर्नुभयो र त्यसपछि राजाले बुद्धिमान मानिस तिमीभन्दा अरू कोही पनि छैन, अनिकालमा अन्न थुपार्न र बाँड्न तिमीभन्दा योग्य अरू कोही छैन, यसैले म तिमीलाई म पछिको राज्य अधिकार दिन्छु। यसरी युसुफ बेचिँदै नोकर हुँदै झ्यालखानाबाट त्यस देशको राजा पछिको व्यक्ति भए। साँच्चै श्रोता मित्र, युसुफले सधैँ जीवनलाई परमेश्वरको दृष्टिबाट हेरे। आफूले होचिँदा पनि, जेलमा पर्दा पनि, कुनै कठिन अवस्थामा आफूलाई व्यक्तिगत विचारले आफ्नो जीवनलाई हेरेनन्, सधैँ परमेश्वरको दृष्टिले हेरे। परमेश्वरले उनलाई सबैको मान्य बनाउने कुरामा कुनै पनि शङ्का नगरी परमेश्वरको दृष्टिले हेरे। जीवनका परीक्षाहरूमा तपाईँ सफल हुनुहोस् भनी परमेश्वर चाहनुहुन्छ। परमेश्वरले युसुफलाई ठुलो व्यक्ति बन्ने दर्शन दिनुभयो, सबैको आदरणीय व्यक्ति हुने दर्शन दिनुभयो। तर विडम्बनावश युसुफले धेरै ठुला ठुला सङ्कष्ट समस्या आफ्नो जीवनमा भोग्न बाध्य थिए। तर परमेश्वरको समयमा उनले परमेश्वरको योजनालाई आफ्नै स्वार्थी स्वभावमा हेरेनन्, तर उनले परमेश्वरको दृष्टिमा हेरे। साँच्चै मित्र, परमेश्वरले युसुफलाई त्यही कुरामा सफल बनाउनुभयो। यसैले मानिसलाई आइपर्ने परीक्षा बाहेक तिमीहरू अरू परीक्षामा परेका छैनौ। परमेश्वर विश्वासयोग्य हुनुहुन्छ। उहाँले तिमीलाई तिमीहरूको शक्तिदेखि बाहिरको परीक्षा पर्न दिनुहुने छैन, तर परीक्षाको साथसाथै उम्कने बाटो पनि बनाइदिनुहुनेछ। यसरी तिमीहरू त्यसलाई खप्न सक्नेछौ। पहिलो कोरन्थी 10:13 यी कुरा हामी देख्दछौँ। पृथ्वीमा हामीले पाएको जीवन एउटा भरोसा हो। हाम्रो आयु, शक्ति, बुद्धि, अवसरहरू, सम्बन्धहरू, स्रोतहरू सबै परमेश्वरका वरदानहरू हुन्। बाइबलमा भजन सङ्ग्रह 24:1 पदले भन्छ, पृथ्वी र त्यसमा भएका जो जति छन् सबै परमप्रभुका हुन्, संसार र त्यसमा बास गर्नेहरू सबै उहाँका हुन्। साँच्चै मित्र, पृथ्वीमा हामी जति बसे पनि यो हाम्रो लागि छोटो बसाइ हो। यो छोटो बसाइमा हामी यहाँ मालिक हुँदैनौँ। केही कुरा हामीलाई भण्डारेको रूपमा परमेश्वरले दिनुभएको छ, त्यसलाई हामीले परमेश्वरको दृष्टिले हेरेर चलाउनु आवश्यक छ। परमेश्वरले उत्पत्ति 1:28 पहिलो मानिस आदमलाई भन्नुभयो, फल्दै फुल्दै पृथ्वीमा भरिँदै त्यसलाई आफ्नो बसमा पार्दै जाओ, समुद्रका माछा अरू आकाशका पन्छीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर। त्यसैले हामीले आफ्नो जीवनलाई परमेश्वरको दृष्टिबाट हेऱ्यौँ भने हामी केही पनि होइनौँ। सबै कुरा परमेश्वरले नै दिनुभएको हो। सारा कुराको सृष्टिकर्ता, स्वर्ग र पृथ्वीका मालिक परमप्रभु परमेश्वर हुनुहुन्छ। उहाँले नै सबै कुरा गर्नुहुन्छ। मानिस पापी भयो, स्वभावले नै पापी थियो र पापी मानिसको पापलाई परमेश्वरले हेरेर उसलाई दण्ड दिन चाहनु भएन, तर उसलाई अनुग्रह गरेर बचाउन योजना बनाउनु भयो। यसै गरी पावलले लेख्दछन् एफिसी 2:4-9, तर परमेश्वर कृपामा धनी हुनुहुन्छ, उहाँले आफ्नो महान प्रेमद्वारा प्रेम गर्नुभयो, यसै कारण पापमा हामी मरेको भए तापनि उहाँले हामीलाई ख्रिस्टसँग जीवित पार्नुभयो। अनुग्रहद्वारा नै तिमीहरूले उद्धार पाएका छौ र उहाँसँग हामीलाई उठाउनुभयो अनि स्वर्गीय स्थानमा ख्रिस्ट येशूसँग बसाल्नुभयो। यो चाहिँ ख्रिस्ट येशूमा हामी प्रति उहाँको दयामा आफ्नो अनुग्रहको असीम सम्पत्ति आउँदा युगमा देखाउनको लागि हो। साँच्चै श्रोता मित्र, ख्रिस्टले मानिसको समस्या पाप भएको कारणले मानिसलाई त्यो पापको दलदलबाट बचाउन ख्रिस्ट सम्पूर्ण पापी मानिसहरूको पापको सट्टा कल्वरी क्रुसमा मर्नुभयो। मानिसको सबै पाप, सबै कमजोरी, सबै बोकेर मरेर हामीलाई परमेश्वरको राज्यको हकदार बनाउन सबै मानिसलाई उहाँले मौका दिनुभएको छ। जसरी योसेफ आफ्नो सपना सबैको आदरणीय हुने देखे पनि उसका कयौँ वर्ष जेल कैद दास र अप्ठ्यारोमा बित्यो, तर परमेश्वरले योसेफलाई राजा पछिको आदरणीय बनाउन उहाँ अनुग्रहकारी हुनुभयो र उनलाई सक्षमता दिनुभयो। त्यसै गरी उहाँले हामीलाई सम्पूर्ण मानिसलाई आफूसँग राज्य गर्न बोलाउनुभयो, तर मानिस पापी भएकोले दया गर्दै पापको सट्टामा क्षमादानको उपाय बनाउनु भयो। सो बाटो येशू ख्रिस्ट हुनुहुन्छ। उहाँद्वारा मात्रै मानिसको पाप क्षमा हुन्छ, उहाँमा मात्रै हाम्रो जीवन छ। यसरी योसेफले परमेश्वरमा आफ्नो जीवनलाई हेरेर परमेश्वरबाट आफ्नो परिवारलाई बचाउन उनी साहसक भए। त्यसै गरी येशू ख्रिस्टले पनि सबै मानिसलाई परमेश्वर कहाँ जाने बाटो बनाउनु भयो। हो मित्र, तपाईँले आफ्नो जीवनलाई परमेश्वरको दृष्टिमा हेर्नुभयो भने तपाईँले ख्रिस्ट येशूमा जीवन मात्र पाउनु हुँदैन, तर अनन्त जीवन पाउनुहुन्छ र सधैँ परमेश्वरसँग रहनुहुनेछ। योहन्ना 14:6 येशूले भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ जान सक्दैन। साँच्चै मित्र, स्वर्ग अति नै राम्रो ठाउँ छ। प्रकाश 21:1-4 यसरी लेखिएको छ, परमेश्वरको वास मानिससँग भएको छ, तिमीहरू उहाँका प्रजा हुनेछन् र तिनीहरूको आँसु पूर्ण रूपले पोछिदिनेछु, फेरि मृत्यु नै हुने छैन, शोक र पीडा पनि हुने छैन। साँच्चै जसरी योसेफले जीवनलाई परमेश्वरको दृष्टिमा हेरे, उनी रमाए, अन्तमा राज्य अधिकार गर्न पाए, यसै गरी तपाईँले पनि आफ्नो जीवनलाई परमेश्वरको दृष्टिमा हेरेर येशू मेरो पापको लागि बलिदान भएर मर्नुभएको कुरालाई विश्वास गर्नुभयो भने साँच्चै मित्र, तपाईँले पनि अनन्त अनन्तसम्म परमेश्वरसँग राज्य गर्नुहुनेछ। तपाईँ जस्तो सुकै समस्यामा भए पनि, जस्तो सुकै अवस्थामा भए पनि तपाईँले आफ्नो जीवनलाई परमेश्वरको दृष्टिमा हेर्नुहोस्। संसारमा भएका थोकहरू बितेर जान्छ, संसारको धन सम्पत्ति नष्ट भएर जान्छ, संसारको जीवन मरेर जान्छ, तर तपाईँले अनन्त जीवन दिने शक्ति, आनन्द दिने परमेश्वरलाई चिनेर परमेश्वरको दृष्टिमा आफ्नो जीवनलाई हेर्नुभयो भने संसारमा तपाईँलाई दुःख भए तापनि अनन्तमा तपाईँ रमाउनुहुनेछ। येशू तपाईँको राजा, मित्र, उद्धारकर्ता भएर सधैँको लागि तपाईँसँग रहनुहुनेछ। हो मित्र, तपाईँ पनि येशूलाई आफ्नो मुक्तिदाता बनाएर परमेश्वरसँग सधैँ रहन चाहनुहुन्छ भने अहिले मसँग यो प्रार्थना यसरी दोहोऱ्याउन सक्नुहुन्छ। परमेश्वर पिता, म तपाईँलाई धन्यवाद दिन्छु, म पापी मानिस हुँ, तपाईँ मेरो पापको लागि क्रुसमा मरी मलाई छुटकारा दिन मेरो साटो तपाईँ मरी मलाई पापबाट छुटकारा दिनुभयो र म विश्वास गर्छु तपाईँ मेरो उद्धारकर्ता र सृष्टिकर्ता भएर मेरो पाप क्षमा गर्नुहोस् भनी यो प्रार्थना येशूको नाउँमा माग्दछु, आमेन। हो मित्र, तपाईँले यसरी यो प्रार्थना मसँग दोहोऱ्याउनु भयो भने तपाईँ परमेश्वरको सन्तान हुनुहुनेछ र परमेश्वरले तपाईँ परमेश्वरको प्रजा भएर अनन्तसम्म रहनुहुनेछ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिनुभएको हो।
1: श्रोता मित्र, अहिले तपाईँ भर्खरै सुन्नुभयो ग्रेटर ग्रेस चर्चका पास्टर राजन न्यौपानेज्यूले दिनुभएको बाइबली सन्देश। यो आत्मिक कार्यक्रम प्रेमको सन्देश तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम सम्बन्धी तपाईँको कुनै सल्लाह, सुझाव, प्रतिक्रियाहरू र प्रश्नहरू भएमा हामीलाई भन्नुहोस्, हामी तपाईँबाट सुन्न चाहन्छौँ। श्रोता मित्र, यदि तपाईँ प्रभु येशू ख्रीष्टको बारेमा अझ धेरै जान्न चाहनुहुन्छ भने तपाईँको उत्साहको लागि नयाँ करार बाइबल हामी तपाईँलाई तपाईँको ठेगानामा पठाउनेछौँ। साथै निशुल्क बाइबल अध्ययन सामग्री पनि हामी तपाईँलाई उपलब्ध गराउनेछौँ। तर पत्र पठाउँदा तपाईँको स्पष्ट ठेगाना लेखी पठाउनुहोला। पत्रसारको लागि हाम्रो ठेगाना रेडियो कार्यक्रम प्रेमको सन्देश, पोस्ट बक्स नम्बर 97-49, काठमाडौँ नेपाल। टेलिफोन नम्बर 01-5156-138, 01-5156-138 र मोबाइल नम्बर रहेको छ 98-5-10-53-33-8, 98-5-10-53-33-8, 98-60-19-00-25, 98-60-19-00-25। हाम्रो इमेल ठेगाना रहेको छ ggfnepal@hotmail.com, ggfnepal@hotmail.com। हस्त श्रोता मित्र, आजलाई कार्यक्रम प्रेमको सन्देश यति नै। हामी फेरि आगामी हप्ता मङ्गलबार बिहान 9 बजेको समाचारपछि पुनः भेट हुनेछौँ। तबसम्मका लागि कार्यक्रम प्रेमको सन्देशबाट आदरणीय पास्टर राजन न्यौपानेज्यू र म कार्यक्रम प्रस्तुत पास्टर रूपक बिदा हुन चाहन्छौँ। तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह। नमस्कार।

भर्खरै सुन्नुभयो नेपाली चलचित्र सपनाबाट आशा भोसले र कुमार सानुको सुर कुसुम गजमेरको रचना अनि संगीत हो रञ्जित गजमेरको। अब सुनाउँछौ अर्को गीत नेपाली चलचित्र वज्रपातबाट उदित नारायण झा र दिपा झाको सुर पुष्पलता आचार्यको रचना अनि संगीत हो चेतन सापकोटाको।

सदा चाहिँ मंगलबार बिहान 10 बजेको समाचारपछि प्रसारण हुने म्युजिक मन्त्र कार्यक्रममा आज भोलि गुरु पूर्णिमा परेकोले यसै विषयमा कुराकानी गर्दै हुनुहुन्छ कार्यक्रम प्रस्तुता दिवाकर शर्माले। विभिन्न शास्त्रीय सङ्गीतका साधकहरूसँग हुने यो कुराकानी सुन्न नभुल्नुहोला भन्दै यति बेला भने हामी तपाईँलाई नेपाली चलचित्रका गीतहरू सुनाइरहेका छौँ। अबका लागि सुनाउँछौँ चलचित्र नमस्ते नेपालबाट सुरेश कुमार र अमृता लिम्बूको स्वर, शैलेन्द्र खनालको रचना अनि सङ्गीत हो बसन्त सापकोटाको। यसपछि यहाँहरूले ठिक 10 बजी बिहान समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। पहिरोमा परी लमजुङको मध्य नेपाल नगरपालिका साथ भट बेसीमा बुवा र छोरीको मृत्यु भएको छ। आज बिहान गएको पहिरोले घर भत्काउँदा पुरिएर मध्य नेपाल साथ भाट बेसी एका घरका 59 वर्षीय टिक बहादुर बिक र उहाँकी कान्छी छोरी विनिता बिकको मृत्यु भएको इलाका प्रहरी कार्यालय भोरले टारका प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्माले जानकारी दिनुभयो। घरमाथि रहेको नगरकुलो भत्केपछि पहिरो खसी धनसार सहितको दुई तले कच्ची घरमा क्षति पुर्याएको उहाँको भनाइ छ। घटनामा बिककी श्रीमती सुकमाया र जेठी छोरी अस्मिता घाइते भएको र उहाँहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ। बिक परिवार स्थानीय विष्णुदत्त सुवेदीको घरमा बसोबास गर्दै आएको थियो। नारायणगढ मुगलिन सडक खण्डको मुगलिन नजिकै पहिरो खस्दा यातायात आवागमन अवरुद्ध भएको छ। इच्छा कामना गाउँपालिका साथ स्थित सार्वजनिक शौचालय नजिक आज बिहान पहिरोबाट सडक अवरुद्ध भएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार तत्काल पहिरो पन्छाउने काम थालिएको र यो कार्य सक्न कम्तीमा 2 घण्टा लाग्नेछ। आफ्नै मुलुकको सुरुङमार्गमा गाडी चलाउने नेपालीको दशकौँदेखिको सपना नागढुङ्गा सुरुङमार्ग सञ्चालनसँगै पूरा भएको छ। हिजो उद्घाटन गरिएको यो सुरुङमार्गसँगै नेपाल आधुनिक सडक युगमा प्रवेश गरेको छ। धादिङको सिस्नेखोला र काठमाडौँको बलम्बु जोड्ने 2.68 किलोमिटर लामो सुरुङमार्गले नागढुङ्गाको जाम र जोखिमपूर्ण यात्रा उल्लेखनीय रूपमा घटाउने अपेक्षा गरिएको छ। सुनसरीको देवानगञ्ज क्षेत्रमा जारी गरिएको कर्फ्यू आदेश आज बिहानदेखि हटाइएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले बिहान 6:15 बजेदेखि कर्फ्यू हटाइएको जनाएको हो। कर्फ्यू आदेश हटाइए पनि परिस्थितिको निरन्तर अनुगमन भइरहेको प्रशासनले जनाएको छ। सरकारसँग सहमति भएपछि चिकित्सक डाक्टर गोविन्द केसीले अनसन अन्त्य गर्नुभएको छ। अनसनरत र केसी र सरकारी वार्ता टोलीबीच 7 बजे सहमतिमा हस्ताक्षर भएसँगै डाक्टर केसीले अनसन अन्त्य गर्नुभएको हो। उहाँले 5औं दिनमा अनसन तोड्नुभयो। धनगढीमा 2 दिनसम्म चलेको वार्तापछि सरकारी टोली र केसीबीच सहमति भएको हो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: बाँकी समाचार। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले निजामती सेवामा 30 वर्ष सेवा र 55 वर्ष उमेर हदको विषय प्रक्रियामै रहेको बताउनु भएको छ। हिजो चितवनमा पत्रकारसँग कुराकानी गर्दै उहाँले कर्मचारीको 30 वर्ष सेवा र 55 वर्ष उमेर हदको विषय सम्बन्धी प्रक्रिया अघि बढिरहेको बताउनुभयो। उहाँले जनताको चाहना अनुरूप विकासका लागि आवश्यक कानुन संशोधन गर्नुपर्ने स्पष्ट पार्नुभयो। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज व्हाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुहुने भएको छ। यी दुई भेटवार्ताले जारी युद्धका सन्दर्भमा महत्त्वपूर्ण कूटनीतिक पहलका रूपमा हेरिएको छ। व्हाइट हाउसका अनुसार ट्रम्प र नेतान्याहुबीच इरानसँगको पछिल्लो तनाव, लेबनानको सुरक्षा अवस्था, अमेरिका इजरायल रणनीतिक सहकार्य तथा मध्य पूर्वमा शान्ति र स्थायित्व कायम गर्ने विषयमा छलफल हुनेछ। त्यसै गरी ट्रम्प र जेलेन्स्कीबीच रुस युक्रेन युद्धको पछिल्लो अवस्था, युद्ध अन्त्य का लागि भइरहेका कूटनीतिक प्रयास, सम्भावित शान्ति सम्झौता तथा युक्रेनलाई अमेरिकाले प्रदान गरिरहेको सहयोगबारे छलफल हुने जनाइएको छ। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। अर्को समाचार 11 बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: नमस्कार नमस्कार नमस्कार। म्युजिक मन्त्र कार्यक्रममा हामी यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छौँ। प्राविधिक मित्र हुनुहुन्छ उत्तम पाण्डे अनि यो दिवाकर शर्माको तर्फबाट। प्रिय मित्रहरू, हामी फेरि पनि गीत सङ्गीतको माध्यमबाट आज फेरि पनि यो म्युजिक मन्त्रको समयमा हामी आइपुगेका छौँ। आज मङ्गलबार हो, हामी सन्दर्भ छ भोलिको गुरु पूर्णिमा, अर्थात् भनौँ प्राचीन कालको गुरुकुल शिक्षाबाट प्रारम्भ भएको समयलाई आजसम्म पनि गुरुप्रति गरिने सम्मान श्रद्धाको रूपमा गुरु पूर्णिमाको अवसर पारेर मनाउने गरिन्छ। विशेष गरी सङ्गीतमा गुरुप्रतिको सम्मान आदर छुट्टै छ। गुरु पूर्णिमा भोलि परेको छ, तर आज हामीले गीत सङ्गीतको माध्यमबाट गुरु परम्परा गुरुप्रतिको श्रद्धा सम्मानलाई सङ्गीतमा कसरी लिने गरिएको छ, किनकि सङ्गीत शिक्षाको लागि गुरु बिनाको ज्ञानलाई निरर्थक पनि मानिन्छ। यति बेला गुरु परम्पराले के कस्तो रूप लिएको छ, गुरुप्रति गरिने सम्मानलाई कसरी हेरिन्छ, विद्यार्थी र शिक्षक बीच अर्थात् गुरु चेलाको सम्बन्धलाई प्रगाढ रूपमा स्थापित गराउने मुख्य माध्यम के हो, अनि दुई बीचको आत्मीयता श्रद्धा तथा स्नेह कायम राख्न र गराउन सकिने के गर्न सकिन्छ, यिनै प्रश्नमा आज हामीले उत्तर खोज्ने प्रयास गरेका छौँ र प्रयत्न पनि गर्दैछौँ। किनकि यति बेला हरेक क्षेत्रमा व्यावसायिकता बढेको छ, जसले गर्दा गुरु चेलाको सम्बन्धहरू आदर्श बन्न पनि सकेका छैनन्। समाजमा गुरु चेलाको सम्बन्ध आत्मीयता श्रद्धा सम्मान बढाउनको लागि यो परम्परालाई अघि बढाउन के गर्न सकिन्छ भनेर नेपाली गीत सङ्गीतको क्षेत्रमा भनौँ शास्त्रीय सङ्गीत क्षेत्रमा लामो समयदेखि ज्ञान बाँड्न सफल केही व्यक्तित्वहरूसँग केही सङ्गीतज्ञहरूसँग हामी आज कुराकानी गर्ने तयारी गरेका छौँ। आज हाम्रो आग्रहलाई स्वीकार गरेर यति बेला हामीसँग हुनुहुन्छ सङ्गीता प्रधान, अर्थात् उहाँ भनौँ नेपाली शास्त्रीय सङ्गीतको गायनमा 4 दशकभन्दा बढी समयदेखि साधारणरत हुनुहुन्छ र समर्पित पनि हुनुहुन्छ। उहाँ शास्त्रीय गायिका हुनुहुन्छ, उहाँका थुप्रै चेला चेलीहरू आइसकेका छन्, थुप्रैलाई उहाँले ज्ञान बाँडिसक्नु भएको छ। हाल उहाँ शास्त्रीय सङ्गीत समाजको अध्यक्ष पनि हुनुहुन्छ। उहाँसँग आज हामी एकैछिन कुराकानी गर्न चाहन्छौँ भोलिको गुरु पूर्णिमाको सन्दर्भ पारेर। हेलो,
1: हजुर नमस्कार।
0: नमस्कार नमस्कार हजुर, आराम हुनुहुन्छ हजुर?
1: एकदम
0: हजुर। अब हामीले यो जुन किसिमको यो हामी सङ्गीत म्युजिक मन्त्र कार्यक्रम निरन्तर रूपमा चलाइरहेका छौँ, कार्यक्रम गरिरहेका छौँ र सन्दर्भ भोलिको छ, आज कार्यक्रम परेको छ हाम्रो, सर्वप्रथम त एउटा गुरु, एउटा महान गुरु जहाँसम्म तपाईँहरूले थुप्रै एउटा सङ्गीतमा आफ्ना भनौँ आफ्ना ज्ञान र सिपलाई धेरै बाँडिसक्नु भएको छ, त्यसले गर्दा भोलिको गुरु पूर्णिमामा तपाईँलाई आजदेखि हार्दिक बधाई शुभकामना पनि छ। भनेपछि यो भोलिको दिनलाई आज हामीले सन्दर्भ जोडिरहेका छौँ, होइन? यसलाई कसरी सोच्नु भएको छ गुरु पूर्णिमालाई? यो हाम्रो परम्परा थियो, हाम्रो शास्त्रीय सङ्गीत पनि हो र शास्त्रीय जुन किसिमको आएको छ होइन, त्यो ज्ञान अनुसार चाहिँ हामीले यसलाई अगाडि बढाइरहेका छौँ। तपाईँ जस्तो व्यक्तित्वहरूले चाहिँ कमसेकम यो नेपालमा शास्त्रीय सङ्गीतको विकासको विस्तारलाई ठुलो मद्दत पनि गर्नुभएको छ, यसलाई बुझ्दाखेरि कसरी रूप कुन रूपमा लिनुभएको छ यहाँले चाहिँ?
1: यसरी निमन्त्रणा गरेर आफ्नो शब्द राख्न दिनुभएकोमा धेरै धेरै धन्यवाद हजुरलाई।
0: हजुर,
1: र अब भोलि गुरु पूर्णिमा, र यो गुरु पूर्णिमाको पावन अवसर भनौँ न, हामी जब विद्यार्थी थियौँ तब हामीले कुरेर बस्थ्यौँ कहिले गुरु पूर्णिमा आउँछ, आफ्नो गुरुलाई पुज्छौँ होइन, आफूलाई आफ्नो गुरुलाई मनमा लागेको होइन केही दिन सक्छौँ कि भन्ने हिसाबले हामी कुर्थ्यौँ, र अहिले आएर धेरै वर्षपछि भनौँ न, हामीले पढ्दाखेरि हामी आजभन्दा 20 वर्ष अगाडिको कुरा गर्दा र अहिले आउँदाखेरि समय धेरै परिवर्तन भइसकेको छ नि
0: हजुर हो,
1: र हाम्रो समय र अहिलेको समय परिवर्तित भए तापनि गुरुप्रतिको त्यो आस्था भनौँ न माया, हाम्रो त यो जुन चाहिँ सङ्गीत कला भनौँ कला क्षेत्रको जुन चाहिँ गुरु शिष्यको जुन चाहिँ सम्बन्ध हुन्छ त्यो एउटा इमोसनली पनि भावनात्मक पनि हुन्छ, त्यसले गर्दाखेरि त्यो बढे नै गएको जस्तो लाग्छ मलाई अहिले।
0: हजुर हजुर,
1: अहिलेको विद्यार्थीहरूमा शास्त्रीय सङ्गीतप्रति या सङ्गीतप्रति रुचि पनि अगाध बढाएछ।
0: हजुर, अहिले जुन किसिमको हामी कुरा गर्छौँ तपाईँले भन्नुभएको छ त्यो जुन किसिमको सम्बन्ध सधैँ स्थापित रहन्छ सधैँ रहिरहन्छ भन्ने कुरा हो, तर यति बेला हेर्दाखेरि बढी मात्रामा व्यावसायिकता बढी हरेक क्षेत्रमा आएको छ, विशेष गरी सङ्गीतमा पनि छ अहिले होइन, आर्थिक रूपमा पनि मान्छे अलिकति अलिक सबल बन्न सक्छ खोज्छ, अलिकति व्यावसायिकता पनि बढी अगाडि बढिरहेको छ, यो अवस्थामा बढी मान्छेमा अलिकति ध्यान केन्द्रित यो जुन किसिमको गुरु शिष्य चलाएको जुन सम्बन्ध जुनलाई अलिकता चाहिँ उजेलमा पारेको हो कि अब त्यही क्षेत्र मात्रै बढी मान्छे सिक्छन् केही महिनालाई सिक्लान् त्यसपछि उनीहरू अगाडि बढ्छन् होइन, तर त्यो यो बढ्नुले गर्दाखेरि अलिकता सम्बन्धमा चाहिँ केही धमिलोपन अथवा सम्बन्धमा केही भनौँ सोचे जस्तो नभएको हो कि भन्ने कुरा पनि कता कता हामी सुन्छौँ, यो के लाग्छ यहाँलाई?
1: होइन त्यस्तो त होइन, मैले अब त्यो पहिलाको जस्तो हामीले सोचेर पनि हुन्न नि त, समय त परिवर्तनशील हुन्छ नि त होइन, अहिले डिजिटल के अरे समय आइसकेको छ, हरेकको हातमा चाहिँ संसार देखि नै छ अहिले, मोबाइलमा हेऱ्यौँ भने हामीले टिभी टेलिभिजनमा हेर्दा युट्युबबाट गुगलबाट हामीले पुरै संसारै देख्ने हुन्छौँ, त्यो समयमा हामी चाहिँ एकदम लिमिटेड थियौँ नि त होइन, एउटा सीमामा मात्र हुन्थ्यौँ र लिमिटेड थियौँ, अहिले अहिले भनौँ न अहिले त्यो विद्यार्थीको ज्ञान अहिले ग्लोबल भइसकेको छ क्या, त्यसले गर्दाखेरि पनि त्यो मलाई चाहिँ लाग्दैन त्यो भनौँ न विद्यार्थीले शिक्षकप्रति या गुरुप्रति को सद्भाव होइन त्यो अझै छ, कायम छ, त्यो त संस्कार हो नि त, हामीले जो जो शिष्य म कहाँ आउँछ त्यो शिष्यलाई त मैले त्यो विद्यार्थीलाई त मैले पनि संस्कार दिने मेरो पनि कर्तव्य हो
0: होइन,
1: एउटा सबभन्दा ठुलो कर्तव्य आफ्नो घर हो, त्यस पश्चात विद्यालय हो, त्यसपछि अब आफूले कुन स्ट्रिम लिन्छ, अब सङ्गीतमा हबी राम्रो छ भने सङ्गीततिर नै गएर गुरु थाप्ने गर्छन् होइन, नृत्यमा छ भने नृत्यमा जान्छन्, पेन्टिङमा छ भने, त्यसले गर्दाखेरि अहिले त झनै बढेर गएको छ जस्तो मलाई लाग्छ है, अनि सौहार्दपूर्ण वातावरण पनि छ
0: अहिले
1: स्कुलहरूमा चाहिँ म्युजिकको राम्रै शिक्षा प्रदान गरिन्छ, अनि प्लस सङ्गीतमा चाहिँ ब्याचलरदेखि लिएर मास्टर्स अनि पिएचडी धरी पनि खुलिसकेको छ त्रिभुवन हाम्रो विश्वविद्यालयमा, र विभिन्न भनौँ न शिक्षकहरूले चाहिँ आफ्नो स्टुडियो खोलेर होइन मान्छ भनौँ न सङ्गीत विद्यालय खोलेर धेरै विद्यार्थीहरूलाई चाहिँ शिक्षा दिइराख्नु भएको छ, त्यसले गर्दाखेरि होला कहीँ कतै अलिकति अनियमितता पनि होला, तर त्यसबाहेक त्यहाँ त्यो त जहाँ पनि हुन्छ त्यस्तो, तर त्यसबाहेक सङ्गीतमा चाहिँ अहिले चाहिँ विद्यार्थी पनि बढेर गएका छन्, शास्त्रीय सङ्गीत सिक्नुपर्ने भन्ने पनि उनीहरूलाई चाहिँ यो रियालिटी सोजहरूले या बाहिरको सोजहरू उनीहरूले हेर्छन् र हामीले चाहिँ सिकेर मात्रै चाहिँ स्टेजमा जानुपर्छ भन्ने त्यो चेतना चाहिँ आइसकेको छ, र पहिलेको भन्दा अहिले अझ चाहिँ राम्रो भएर गएको जस्तो म मेरो अनुभव जस्तो लाग्छ।
0: हजुर हजुर, जस्तो अहिले हामी सोध्छौँ कहिलेकाहीँ अपेक्षाको कुराकानी गर्छौँ, गुरुले चेलाप्रति र चेलाले गुरुप्रति के अपेक्षा बढी मात्रामा खोज्छन् जस्तो लाग्छ यहाँलाई?
1: सबभन्दा ठुलो त विद्या त हो नि, जुन विद्या मैले हस्तान्तरण गर्छु हस्तान्तरण गर्छु नि सङ्गीतमा त त्यही त हो नि, त्यो विद्यार्थीले त्यसलाई चाहिँ लगनशीलताको साथ धैर्यताको साथ होइन अनि अघि बढ्न
0: राम्रो गरोस् अघि बढ्न
1: सक्यौँ भने त त्यो विद्यार्थी जस्तो भएन नि त, मेरो बिडा थाप्ने विद्यार्थी त्यस्तो हामीले चाहिँ खोज्छौँ क्या,
0: खोज्छौँ हजुर हजुर,
1: मेरो विद्यार्थीले चाहिँ राम्रो गरोस् र भनौँ न समाजमा उच्च स्थान प्राप्त गरोस् सङ्गीतको माध्यमबाट नै भनेर त्यस्तो खालको विद्यार्थी चाहिँ खोजी नै राखेको हुन्छ हामी गुरुहरूले
0: चाहिँ,
1: धेरै कम पाइन्छ त्यस्तो विद्यार्थी, तर एउटा दुईवटा चाहिँ निस्किन्छ, 50 जनाकोमा पर्दा 4 र 5 जना त निस्किन्छन् नि त,
0: जस्तो हाम्रो नेपालमा जस्तो भारतमा आएर भारतीय सङ्गीतको कुराकानी गर्छौँ, घरानाको कुराकानी गर्छौँ, गुरु घरानाको कुराकानी गर्छौँ, त्यसको विकास हाम्रो मुलुकमा अलिकति कम भएको जस्तो लाग्छ हो,
1: त्यो त अभियसली नि, अब भन्नुहोस् न हाम्रो राष्ट्र हाम्रो राष्ट्रले हामीलाई के दियो, हामीले त आफैले गर्नुपर्छ भनेर मात्रै गरिरहेको छौँ नि त होइन, राष्ट्रको एकमात्र भनौँ हाम्रो सञ्चार माध्यम रेडियो नेपाल, जब म आएको थिएँ शिक्षा पढेर त्यति बेला हामीले लाइभ कार्यक्रम गर्थ्यौँ रेडियोमा, शास्त्रीय सङ्गीतको कार्यक्रम हुन्थ्यो, अब त्यो हामीलाई चाहिँ राष्ट्रले पनि अलिकति कलाकारहरूलाई चाहिँ अघि बढाउन भनौँ न एउटा, हामीलाई त रेडियो नेपाल भनेको त ठुलो कुरो हो नि त, अहिले धेरै माध्यमहरू त भए तापनि रेडियो नेपाल र टेलिभिजनमा नेपाल टेलिभिजनमा चाहिँ शास्त्रीय सङ्गीतको एउटा कार्यक्रम रहनु पनि त हाम्रो लागि त अति नै दुःखदायी हो नि त होइन त
0: हजुर, जुन किसिम कुराकानी यहाँले गरिरहनु भएको छ, जस्तो यहाँले जुन वकालत गर्नुभएको छ, एउटा शास्त्रीय नेपाल शास्त्रीय सङ्गीत समाजको अध्यक्ष पनि हुनुहुन्छ, त्यो नाताले पनि भनिरहनु भएको छ यहाँले, हुन्छ यहाँको कुन विचार जुन किसिमले भनिरहनु भएको छ, अहिले शास्त्रीय समाजको कुराकानी हामी लगा लाग्दाखेरि अहिले कस्तो कार्यक्रमहरू गर्दैछ? जस्तो यहाँले आफ्नो माग राख्नु भएको छ, त्यो मागलाई जायद माग पनि हो, किनकि शास्त्रीय सङ्गीत बिहान रेकर्डिङ पनि हुन्थ्यो, बेलुका प्रसारण हुन्थ्यो, बिहानै हुन्थ्यो, दिउँसो हुन्थ्यो, नेपाली धेरै समय दिएको पनि थियो त्यो बेलामा, होइन?
1: गायन
0: तालवादन र गायन सुरवादन, हजुर, त्यो सबै कुरा थियो। तर अहिले के छ, शास्त्रीय सङ्गीत समाज जुन स्थापना लामै समय भइसकेको छ, धेरै आबद्ध पनि हुनुहुन्छ त्यहाँ, होइन, गायक गायनमा होस्, सुरवादनमा, तालवादनमा, जो सङ्ग संलग्न हुनुहुन्छ, अहिले यहाँले बढी माग कस्तो राख्नुभएको छ? सरकारकै कुरा पनि यहाँले उठाएर
1: हामीले त त्यही नै हो, हामीलाई चाहिँ कमसेकम पनि नेसनल टेलिभिजनबाट या नेसनल माध्यम भनौँ, रेडियो नेपालबाट चाहिँ शास्त्रीय सङ्गीत कार्यक्रम फेरि पनि गर्न पाएँ, होइन? अहिले त पहिला जस्तो होइन, धेरै कलाकार बनिसकेका छ, मास्टर्स गर्ने धेरै विद्यार्थी छन्, होइन? त्यसले गर्दाखेरि पनि बाहिरबाट सिकेर आउने विद्यार्थी पनि धेरै छन्, सङ्गीतलाई बुझेर अघि बढेर साधना गरेर अघि बढेको धेरै विद्यार्थीहरू छन् क्या। ती विद्यार्थीहरूलाई खोइ त प्लेटफर्म, हामीले प्लेटफर्म पनि दिनु सक्नु पर्यो नि,
0: होइन?
1: अनि जहाँ चाहिँ शास्त्रीय सङ्गीत यस्तो मेहनत गरेर लगनशीलताको साथ होइन आफूले 10 वर्ष बिताएर एउटा कार्यक्रम गर्दाखेरि कमसेकम पनि मेहनत साना भनौँ हामी जुन चाहिँ पाउँछौँ त्यो त अति न्यून छ क्या। अब हामीले चाहिँ प्राइभेटली कतिवटा मन्दिरमा या एउटा यलमाया केन्द्र भनौँ उहाँहरूले चाहिँ अहिले कोसिस गरेर गरिराख्नु भएको छ, तर अब एउटा शास्त्रीय सङ्गीत प्रस्तुत गर्नलाई कति मेहनत कति साधना होइन चाहिन्छ, त्यो त्यसको हिसाबमा अब हामीले लाइट सङ गाउँदाखेरि या एउटा कुनै पनि कमर्सियल सङ गाउँदाखेरि एउटा कलाकारले 20,000-25,000 एउटा गीत गाउन लिन्छ भने
0: हाम्रो अर्थमा जस्तो हाम्रो राणाकाल त्योभन्दा अगाडिदेखि नै हाम्रो शास्त्रीय सङ्गीत भित्रिएको थियो, चाहे तपाईँको भारतीय हिन्दुस्तानीबाट आएर दरबारमा गायन गाउँथे, शास्त्रीय गायन गाउँथे, होइन, एउटा मनोरञ्जनको रूपमा त्यसलाई लिएको थियो, पछि व्यावसायिकता भयो भन्ने कुरा पछि आयो पनि, होइन? तर हेर्दा जहाँसम्म हामीले शास्त्रीय सङ्गीतको जुन ज्ञान, जुन शास्त्रीय सङ्गीतको महत्त्व, यसको गरिमा, जुन यसको जुन एउटा जुन यसको हुन्छ नि आत्मा, त्यसलाई सही रूपमा बुझाउनु नसकेर अलिक पछाडि परेको हो कि, अथवा जनमानसमा यो अझै फैलिनु नसकेको हो कि भन्ने कुरा हामीलाई पनि भान हुन्छ, यहाँले महसुस गर्नुभयो होला, त्यो कारणले गर्दा पनि ती प्लेटफर्महरू नपाएको हो कि, के लाग्छ यहाँलाई?
1: त्यो त जनमानसमा जानको लागि त हामीले मिडियालाई चाहियो नि त, मिडिया चाहियो नि त,
0: हजुर,
1: हामीले त यही काठमाडौँभित्र मात्रै कतिवटा ठाउँमा शास्त्रीय सङ्गीतको भनौँ न कार्यक्रमहरू केही पनि अहिले पनि प्राइभेटली भए पनि मन्दिरहरूले भए पनि कमसेकम पनि धान दिइराखेको छ, हामीलाई बचाइदिइराख्नु भएको छ क्या,
0: हजुर हजुर,
1: कमसेकम पनि अलिक ठुलो मिडियाले या भनौँ न कसैले हामीलाई स्पोन्सर गरेर ल तपाईँहरू गर्नुहोस् भनेर अहिले जस्तो हामीले शास्त्रीय सङ्गीत समाज को यो सुरु भएको चाहिँ 25 वर्ष भइसक्यो है, हेर्नु चाहिँ
0: होइन,
1: तर अब त्यही त हो नि, सबैभन्दा ठुलो कुरो बजेट हो, होइन, हामीलाई माध्यम चाहियो, त्यसले गर्दा अब बिस्तारो बिस्तारो त्यो अलिकति बिचमा चाहिँ एकदमै त्यो सक्रिय थिएन र अहिले आएर 4-5 वर्षदेखि चाहिँ अलिकति सक्रियता हामी लागेछौँ र अहिले हामीले धेरै भनौँ न एउटा चाहिँ हामीले पाठ्यक्रम पनि गऱ्यौँ नेपाल एकाडेमीसँग लिएर, तर कार्यान्वयन अध्यक्ष पनि हुनु पाएको छैन, जुन प्रयाग सङ्गीत समितिको यहाँ चाहिँ जाँच हुन्छ त्यो किन हामी नेपालबाटै गरौँ भनेर हामीले त्यसको चाहिँ सिलेबस पनि बनाइसकेका छौँ, होइन, नेपाल नाट्य सङ्गीत एकाडेमीसँग मिलेर, तर त्यसलाई अझसम्म पनि हामीले कार्यान्वयन गर्न सकेका छैनौँ क्या, त्यस कारण किन हो, होइन, हामी त सक्षम छौँ नि त, हामीले आफ्नै त्यो पाठ्यक्रम लिएर चाहिँ अघि बढ्न सक्छौँ नि त, अझै पनि हामी चाहिँ प्रयाग सङ्गीत समितिको माध्यमबाट किन जाने भन्ने त्यो उद्देश्यले हामीले त्यो गरेको त्यो बनायौँ, तर अझैसम्म पनि त्यसको चाहिँ हामी अघि बढ्न सकेका छैनौँ, अब कहाँ जानुपर्ने हो, शिक्षा मन्त्रालय जानुपर्ने हो कि कहाँ जानुपर्ने हो कि,
0: जस्तो तपाईँहरूले भन्नुभएको छ प्रचार प्रसारका कुरादेखि लिएर शास्त्रीय सङ्गीतलाई अलिकता त्यसको त्यसको विकास विस्तार गर्नको लागि जनमानसमा बुझाउनको लागि चाहिँ कार्यक्रम हुनु पाएको छ भन्नुभएको छ, सरकारले पनि यो सङ्गीत नाट्यको एउटा तपाईँको स्थापना गर्यो, होइन, एउटा त्यो राख्यो, त्यसपछि ललित कलालाई पहिलेदेखि निरन्तर रूपमा चलाइरहेको छ, तपाईँ त्यसमा विभागीय प्रमुख भएर पनि रहनुभयो, होइन, त्यसै गरी यो विभिन्न ठाउँहरू थिए तर पनि बढी मात्रामा आश्रित नेपालको सबैको हुँदो रहेछ, रेड नेपालमा चाहिँ भइदियोस् भन्ने आशा हुँदो रहेछ, त्यो कारण चाहिँ किन होला, त्यहाँबाट पनि त कार्यक्रमहरू त भइरहेको थियो, पहिले सङ्गीत नाट्य नै गरिरहेको थियो गर्नु शास्त्रीय सङ्गीत कार्यक्रम,
1: हजुर, त्यो हामीले चाहिँ प्राइभेट भनौँ न अब मन्दिर प्राङ्गणमा शास्त्रीय सङ्गीत मन पराउने मात्रै गइदिने हुन्छ, जस्तो राम मन्दिरमा गरिन्छ,
0: किराँतेश्वरदेखि
1: नै गर्नुहुन्छ उहाँहरूले होइन। अनि आफ्नो अब जस्तो अहिले हामीले शास्त्रीय सङ्गीत समाजमा पनि शास्त्रीय पोलिटी भनेर के अरे मन्थली वन्स हामीले कार्यक्रम गर्छौँ, त्यस्तै कपन कपनमा पनि एउटा सङ्गीत सरोवरले गर्नुहुन्छ होइन। त्यसरी नरज्योति हाम्रो नवीन हाम्रो नराजकाल गुरुको पनि छोराहरूले जुन चाहिँ प्रतिष्ठान छ त्यहाँबाट पनि भइरहेको छन्। तर त्यो त सबै प्राइभेटली भयो नि त, अब हामीलाई अलिकति बजेट दिएर ल तपाईँहरू गर्नुहोस् है भनेर कसैले पनि चाहिँ त्यो कुनै निकायले पनि हामीलाई चाहिँ ऊ गरिदिनु भएको छैन कि। अब हामीले आफैले त केही गर्नुपर्छ भनेर चाहिँ शास्त्रीय सङ्गीत समाजले पनि अब अहिले गएर चाहिँ हामीले चाहिँ एउटा शास्त्रीय सङ्गीतको कार्यक्रम एभ्री भनौँ न मन्थको अब यसले त हाम्रो त्यो ठिकै छ कलाकारहरूलाई एउटा कार्यक्रम प्रदान गर्ने मात्रै भयो कि, तर अब इकोनोमिकली भनौँ न चाहिँ हामी शास्त्रीय सङ्गीतमा लागेको कलाकारहरूलाई
0: चाहिँ धेरै गाह्रो छ क्या। हजुर हजुर, अहिले जुन कुराकानी गर्दै जाँदाखेरि जुन तपाईँले आफ्ना समस्या पनि भन्नुभएको छ, अहिले तपाईँले अध्यक्ष भएर काम गर्नुभएको हुन्छ, अहिले सरकारको जुन किसिमको सोच पनि छ होला सङ्गीतमा गीत सङ्गीतमा होइन, अहिले हामीले कहिले काहीँ भन्छौँ भने एउटा गायकै प्रधानमन्त्री बन्नुभएको छ, गीत सङ्गीतमा रुचि राख्ने गायकै प्रधानमन्त्री हुनुहुन्छ भन्ने पनि धेरैको मान्छेको आशा भरोसाको एउटा ठाउँ छ त्यहाँ होइन। तपाईँले सरकारलाई घचघच्याउने ध्यानकर्षण गर्ने खालको कुनै ज्ञापन पत्र दिने यसो गर्नु पर्यो, जस्तो अपग्रेड नै पनि शास्त्रीय सङ्गीत केही समय राख्नु पर्यो, अन्य सङ्गीत नाट्यले पनि त्यसलाई प्रमोसन गर्नु पर्यो होइन, यी यी कुराहरूको माग यहाँले राख्नु भएको छैन त।
1: अब अब हामी राख्ने हामी प्रपोजलहरू बनाइरहेको छौँ, कता कता जानुपर्ने जाउँला जोगाउनु भनिरहेको छौँ। अब त्यो भन्यो भन्दा पहिला पनि हामीले गरेकै हो, हामीले योभन्दा पहिलाको समितिहरू धनबहादुर हुनुहुन्थ्यो अध्यक्षतामा, हामी रेडियो नेपाल पनि हामी पनि गएको हौँ, फेरि सुरु गर्नु पर्यो भनेर सुरु पनि भयो फेरि बन्द भयो होइन। अनि विशेष नेपाल टेलिभिजनमा पनि हामीले गएर चाहिँ ज्ञापन पत्र बुझाएकै हौँ होइन, तर अब त्यसको कुनै पनि चाहिँ भएन, हाम्रो सफलतापूर्वक हामी अघि बढ्न सकेनौँ। फेरि पनि हामी कोसिस चाहिँ गर्छौँ गरिरहेछौँ, कोसिस गर्छौँ। अब यो कार्यक्रम मार्फत पनि त धेरैले सुनिराख्नु भएको होला होइन, र अरू सङ्गीतलाई चाहिँ भनौँ अब अहिले हेर्नु लोक दोहोरी कहाँ पुगिसक्यो होइन, अब अरू पप
0: सपोर्टको कुराकानी गरिन्छ, सरकारको सपोर्ट प्राइभेट सेक्टरको सपोर्ट पनि भइदिएदेखि यदि हेर्ने स्पोन्सरको कुराहरू आउँछ अलिकति त्यस्ता कार्यक्रमलाई चाहिँ अलिकता त्यो त्यो किसिमको लान सकेदेखि अलिकति ठुलो तपाईँको जस्तो उद्योगसँग जोडिएर होइन त्यहाँ पनि त जान सक्ने अवस्थाहरू हुन्छ रहन्छ पनि होइन। अब यहाँले जुन कार्यकाल काम गर्नु भएको छ हामीलाई खुसी लागेको छ, शास्त्रीय समाज गर्नु भएको छ, अहिले हामी नेपाल शास्त्रीय सङ्गीत समाजबाट अध्यक्षको रूपमा जुन काम गर्नुभएको छ त्यसले अलिकता राम्रो काम गरोस् हामी त्यही कामना गर्छौँ। अब कुराकानी त्यसलाई त्यतापट्टि जोड्यौँ हामीले, जस्तो अब गुरु पूर्णिमाको सन्दर्भ हामीले के कुरा गऱ्यौँ र समाजसँग के कुरा पनि गऱ्यौँ होइन। अब आज यो जस्तो हाम्रो रेडियो सुनिरहनु भएको छ कति कतिजनाले शास्त्रीय सङ्गीतलाई सङ्गीतलाई माया गर्नुहुन्छ, उहाँको लागि एउटा तपाईँ एउटा भनौँ साधनारत हुनुहुन्छ, एउटा गायनमा पोख्त पनि हुनुहुन्छ शास्त्रीय होस् चाहे आधुनिक सङ्गीतमा पनि, ती सिक्न चाहनेका लागि ती सिक्न चाहने विद्यार्थीका लागि शास्त्रीय सङ्गीतलाई अप्नाउनुको लागि शास्त्रीय सङ्गीतलाई माया गर्नेको लागि यहाँको भनाइ के हुन्छ?
1: अब शास्त्रीय सङ्गीत भनेको चाहिँ अब निश्चिन्त सिद्धान्त र परम्परामा आधारित सङ्गीत हो होइन, अब यसमा स्वर ताल लय सबैको ज्ञान भएर अनि अघि बढ्यो भने चाहिँ हामी सही दिशामा जान्छौँ जस्तो मलाई लाग्छ। र सङ्गीतको मूल मन्त्र नै शास्त्रीय व्याकरण हो नि, र सङ्गीततिर म जान्छु भन्दाखेरि चाहिँ अलिकति शास्त्रीयप्रति बेसिक नलेज भनौँ न त्यो लिएर गइएछ भने चाहिँ हामी बाटो बिराउँदैनौँ। कारण धेरै विद्यार्थी हामी देख्छौँ पछि गएर आएर उनीहरूले हामीले यस्तरी गऱ्यौँ यस्तो गरौँ म्याम पछि गएर आखेर सिक्नै पर्ने रहेछ भन्ने चाहिँ रियलाइजेसन भयो भनेर भन्नुहुन्छ क्या धेरैले। त्यसले गर्दाखेरि अब सङ्गीतमा लाग्नु चाहनु हुनुहुन्छ भने सङ्गीतलाई सबभन्दा पहिला माया गर्नु पर्यो, र धैर्यता एउटा सबभन्दा ठुलो कुरो त कुनै पनि ललित कला सब्जेक्टको लागि चाहिँ होइन, डान्स भन्नुहोस् के अरे पेन्टिङ भन्नुहोस्, म्युजिक भन्नुहोस्, इन्स्ट्रुमेन्टल म्युजिक भन्नुहोस्, भोकल म्युजिक भन्नुहोस्, होइन कुनै पनि यो कलाको क्षेत्रमा चाहिँ अलिकति लगनशीलता, धैर्यता, होइन पेसेन्स र प्यासन चाहिन्छ, होइन साथ साथै भनौँ परिवारको सपोर्ट साथ होइन एकदमै जरुरी हुन्छ र त्यसरी चाहिँ अगाडि बढ्नु भएछ भने चाहिँ राम्रो हुन्छ र जसलाई चाहिँ सङ्गीत मनपर्छ, सङ्गीत हाम्रो धेरै हामीलाई मन पराइदिएर नै हामी अघि बढ्ने यो जुन चाहिँ हाम्रो मन अघि बढाएछ नि हामीलाई श्रोताले मन पराइदिएर नै हो, ती श्रोताहरूलाई पनि चाहिँ हाम्रो मौलिक सङ्गीतलाई होइन शास्त्रीयतालाई माया गरेर राम्रो गीतहरूलाई चाहिँ तपाईँहरूले सुनिदिनुहोस् होइन त्यसो गर्दा हामी कहाँ राम्रो राम्रो कलाकार पनि छ र राम्रो गीत सुनेर राम्रो गीतलाई चाहिँ कलाकारलाई चाहिँ माया गरिदिनु भएछ भने हामी कलाकार बाँच्नेछौँ
0: हजुर हजुर
1: र यसै भन्दै भने गुरु भोलि आउने गुरु पूर्णिमाको सम्पूर्ण गुरुहरूमा चाहिँ मेरो शुभकामना छ
0: धेरै धेरै शुभकामना छ यहाँलाई पनि जुन किसिमले भन्नुभएको छ तपाईँ जुन अहिले लामो समयदेखि

0: एड गर्न सक्नुहुन्छ होइन
1: हजुर।
0: र अब यो एआई भनेर त मलाई त कस्तो लाग्छ भने हामीले जमानादेखि नै यस्तो किसिमको चाहिँ भनौँ न हरेक चिज आउँछ नि तर यो स्थायी हुँदैन। अब एआईले गरेको र एउटा त्यो मेरो मनभित्रबाट मैले गरेको त्यो भनौँ न त्यो भावना त्यो मेरो त्यो गीतप्रतिको त्यो त एआई मसिनले त सक्दैन
1: कृत्रिम हो त्यो कृत्रिम हो त्यो कुराले गर्दाखेरि
0: कृत्रिम हुन्छ र मेरो भावना मेरो मेरो मेरो आत्मा हुन्छ नि त त्यसमा त
1: भनेपछि यति बेलासम्म शास्त्रीय सङ्गीतको एआईबाट चाहिँ शास्त्रीय सङ्गीतको आएको छैन अडियो होइन आधुनिक सङ्गीतले अप्ठ्यारो पारेको छ
0: मलाई चाहिँ त्यो यस्तोहरू आउँछन् जान्छन् क्या स्थायी रूपमा बस्दैनन्
1: त्यसले
0: गर्दाखेरि अब गोल्ड इज गोल्ड नि होइन हजारौँ गोल्ड जस्तै देखिने गहना त आउँछ नि तर सुनको भन् सुनै हुन्छ
1: होइन
0: त्यो एक्चुली कुरा।
1: धेरै धन्यवाद यहाँलाई यो आज हाम्रो यस कार्यक्रममा जुन किसिमको यो गुरु पूर्णिमाको सन्दर्भ पारेर र नेपाल शास्त्रीय सङ्गीत समाजको अध्यक्षको नाताले पनि यति कुरा राखिदिनु भयो शास्त्रीय सङ्गीत सम्बन्धी कुरा राखिदिनु भयो। मौका मिल्ने फेरि पनि हामी कुराकानी गर्नेछौँ कुनै समयमा समय दिनुभयो त्यसलाई धेरै धन्यवाद छ र भोलिको गुरु पूर्णिमा यहाँलाई धेरै फेरि पनि हार्दिक धन्यवाद बधाई पनि छ।
0: थ्याङ्क यू सो भेरी मच तपाईँहरू सबैलाई पनि अनि पूर्ण म्युजिक मन्त्रको टिमलाई पनि
1: प्रेमित्र भर्खर हामी अहिले कुराकानी गर्दैथ्यौँ नेपाली शास्त्रीय सङ्गीतको गायनमा चार दशकभन्दा बढी समयदेखि साधनारत समर्पित शास्त्रीय गायिका सङ्गीता प्रधानसँग कुराकानी गरिरहेका थियौँ र हाल उहाँ शास्त्रीय सङ्गीत समाजको अध्यक्ष पनि हुनुहुन्थ्यो। त्यो आधारले पनि हामीले उहाँसँग समाजले गरेको काम र अहिले गुरु पूर्णिमाको सन्दर्भ र गुरु र शिष्य र चेलाको सम्बन्धलाई कसरी लिन सकिन्छ शास्त्रीय सङ्गीतमा त्यो भन्दा पनि आज हामीले कुराकानी गरेका थियौँ।
2: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
3: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौँ, सुरक्षित नेपाल बनाऊ।
2: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।
4: वर्षा यामसँगै जङ्गल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
5: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
4: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
5: नचिनेको जङ्गली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
4: होसियारी अपनाऊ, नचिनेको जङ्गली च्याउ नखाऊ।
1: यो सन्देशमूलक सन्देशमूलक जुन विज्ञापन हामीले यहाँलाई सुनायौँ त्यो पछि हामी यहाँलाई स्वागत गर्न चाहन्छौँ। यतिखेर हामी म्युजिक मात्र कार्यक्रममा छौँ। हामीले सुनायौँ बाढी पहिरोको प्रकोप, बाढी पहिरोबाट कसरी जोगिने र जङ्गली च्याउको जुन किसिमको विषादी हुन्छ त्यसले कस्तो असर गर्छ भन्ने कुरालाई हामीले यहाँलाई जानकारी गरायौँ। यतिखेर हामी म्युजिक मात्र कार्यक्रममा छौँ। आज हामीले भोलि परेको गुरु पूर्णिमाको सन्दर्भबाट शास्त्रीय सङ्गीतमा गुरु पूर्णिमाको गुरु कुलको कस्तो सम्बन्ध छ त्यसको भनौँ त्यसको महत्त्व कतिको छ आवश्यकता कतिको छ यिनै विषयसँग कुराकानी गरेर हामीले केही समय अगाडि नेपाली शास्त्रीय सङ्गीत समाजका अध्यक्ष पनि हुनुहुन्थ्यो सङ्गीता प्रधानसँग उहाँसँग कुराकानी गर्यो। यतिखेर हामीले नेपाली शास्त्रीय सङ्गीतको तबला वादनमा भनौँ सुप्रसिद्ध व्यक्तित्व हुनुहुन्छ भनौँ चार दशकभन्दा बढी समयदेखि तबला वादनमा साधनरत हुनुहुन्छ र यसका साथै उहाँले असङ्ख्य विद्यार्थीहरूलाई भनौँ धेरै शास्त्रीय तबला वादन सिक्न चाहनेको लागि थुप्रै विद्यार्थीहरू तबला प्रशिक्षण दिइरहनु भएको व्यक्तित्व हुनुहुन्छ अछुतराम भण्डारी। उहाँसँग हामीले कुराकानी गर्ने प्रयत्न गरिरहेका छौँ। उहाँले आफ्ना लागि अछुतराम भण्डारी प्रतिष्ठान पनि स्थापना गर्नुभएको छ जहाँसम्म उहाँले त्योबाट चाहिँ कमसे कम सिक्न चाहनेका लागि नि शुल्क तबला वादनको ज्ञान पनि दिन उहाँले सुरुवात गरिसक्नु भएको छ। तिनै व्यक्तित्वसँग आज हामी कुराकानी गर्न चाहन्छौँ किनकि यो सङ्गीत भनेकै शास्त्रीय सङ्गीतबाट आएका विषय हुन् र शास्त्रीय सङ्गीत जति धेरै ज्ञान लियो त्यति नै सङ्गीतको आफूलाई त्यति नै मात्रामा सङ्गीतमा आफूलाई अब्बल पाउन सक्छौँ र त्यति नै मात्रामा आफूलाई अगाडि बढाउन सक्छौँ। यस्तै ज्ञान यस्तै भनौँ नेपाली सङ्गीतमा नेपाली शास्त्रीय सङ्गीतमा थुप्रै भनौँ आफ्ना गुरुहरूले नेपाली सङ्गीतको विकासको लागि विस्तारका लागि यसको जुन महत्त्वको लागि आवश्यकताको लागि धेरै काम गरिसक्नु भएको छ। अति नै व्यक्तित्वलाई हामीले कुराकानी गर्दै जाँदाखेरि भर्खरै केही समय अगाडि हामीलाई शास्त्रीय सङ्गीतको जुन लामो समय चार दशकभन्दा बढी समयदेखि क्रियाशील रहनुभएकी समर्पित गायिका हुनुहुन्थ्यो सङ्गीता प्रधानसँग उहाँले पनि जुन अध्यक्षको नाताले शास्त्रीय सङ्गीत समाजले गरेको कुरा पनि राख्नुभयो। यति बेला हाम्रो आग्रहलाई स्वीकार गरेर हाम्रो नेपाली शास्त्रीय सङ्गीतका तबला वादनका सुप्रसिद्ध व्यक्तित्व अछुतराम भण्डारी

0: हाम्रो टेलिफोन लाइनमा हुनुहुन्छ, हाम्रो आग्रहलाई स्वीकार गरेर आइसक्नु भएको छ टेलिफोनमा, कुराकानी गर्न चाहन्छु। हेलो,
1: हजुर, नमस्कार।
0: हजुर सर, नमस्कार। नमस्कार
1: नमस्कार।
0: आरङ कुशल हुनुहुन्छ नि?
1: एकदमै राम्रो छ।
0: राम्रो छ। अब हामी सन्दर्भ यो भोलिको थियो, गुरु पूर्णिमा आज कार्यक्रम परेको छ होइन, त्यसले गर्दाखेरि यो गुरु शिष्यको परम्परालाई गुरु पूर्णिमाको दिन अवसरमा विशेष गरी महत्त्वको साथ हेर्ने गरिन्छ। तपाईँले धेरै लामो समयदेखि तबला वादनमा लाग्नु भएको छ, धेरै तबला वादनमा यहाँले शास्त्रीय कार्यक्रम गरिसक्नु भएको छ, थुप्रै यहाँले आफ्ना चेला चेलीहरूलाई शिष्यहरूलाई पनि तबला ज्ञान दिइसक्नु भएको छ। त्यो कारणले गर्दा पनि आज हामी तपाईँसँग यो कुराकानीको लागि जोडिएका छौँ, होइन, कुराकानी गर्न जोडिएका छौँ। भोलिको दिनको लागि यहाँलाई धेरै धेरै शुभकामना पनि छ, गुरु पूर्णिमाको, होइन, भनेपछि भोलि त एउटा रमाइलो दिन पनि हो यहाँहरूको,
1: होइन।
0: अब यो हेर्दाखेरि नेपाली शास्त्रीय सङ्गीतमा गुरु शिष्यको जुन किसिमको अवस्थाका कुराकानी गर्छौँ, कहिले काहीँ भन्छौँ, बढी मात्रामा व्यावसायिकता बढ्दै गइरहेको छ, होइन, त्यसले गर्दाखेरि मान्छेमा छिटोभन्दा छिटो हरेक कुरा प्राप्ति गर्न चाहन्छन् पनि, तर जुन गुरुसँग शिष्यले सिक्ने कुरालाई त वर्षौँसम्म सिक्छ, उसले जीवनभर गुरुसँग त्यो साधना गरिरहेको हुन्छ, होइन। यो अहिले हेर्दाखेरि के पाउनु भएको छ नेपालमा, हाम्रो गुरु शिष्यको जुन सम्बन्ध, जुन प्रगाढ हुनुपर्छ,
1: होइन,
0: यी कुराहरू कस्तो पाउनु भएको छ यहाँले अहिले?
1: सर्वप्रथम त सार्वजनिक प्रसार सेवा रेडियो नेपालको सम्पूर्ण परिवारमा नमन गर्न चाहे, यो अवसर प्रदान गर्नुभयो र यो गुरु पूर्णिमाको पावन अवसरमा देशमा रहनुहुने, विदेशमा रहनुहुने सम्पूर्णमा गुरुको आशीर्वाद सधैँ बर्सिरहोस् र गुरु शिष्य परम्पराको जुन त्यो अगाड प्रेम सधैँ रहिरहोस्, सद्भाव रहिरहोस् भन्न चाहेँ। हाम्रो सङ्गीतमा चाहिँ विशेष गरेर अहिलेसम्म पनि गुरु शिष्य परम्परा द्वारा नै सङ्गीतको अध्ययन गराइन्छ, चाहे त्यो युनिभर्सिटी नै किन नहोस्, विद्यालय किन नहोस्। अब हुन त हाम्रो शास्त्रमै अब गुरु ब्रह्मा, गुरु विष्णु, गुरुदेव महेश्वर, गुरु साक्षात् परब्रह्म, तस्मै श्री गुरुवे नमः भनिन्छ। अब ब्रह्मा विष्णु महेश्वरकै रूप हामीले गुरुमा देख्नुपर्छ भनिन्छ। आध्यात्म जगतलाई हेर्दाखेरि पनि के देखिन्छ भने भगवान् र गुरु सँगै आउनुभयो भने सबभन्दा पहिला गुरुलाई प्रणाम गर्नुपर्छ, अनि मात्रै भगवान्मा पुगिन्छ भनिन्छ। हुन पनि यो त्यो सत्य कुरा हो, किनभने भगवान् को दर्शन गराउने या आध्यात्मिक जगतमा पुर्याउने या त्यो शास्त्र देखाउने त गुरुले नै हो। अब रह्यो कुरा के भने, विविध विधाहरू, चाहे जस्तै म तबलाको एकजना विद्यार्थी पढेँ, मलाई तबलाकै गुरुहरूले ज्ञान दिनुभयो। अब कोही वेदका गुरुहरू हुनुहोला, कोही अरू गायनका गुरुहरू हुनुहोला, होइन। अब त्यस कारणले गर्दाखेरि गुरु शिष्य परम्परा यो अहिलेको मात्रै होइन दिवाकर सर, यो कस्तो हो भनिसेला भने यो सृष्टिकालदेखि नै गुरु शिष्य परम्परा छ।
0: भोलिको लागि त हामी व्यास जयन्ती नै भन्छौँ, व्यास दिवस पनि मनाउँछौँ नि त भोलिको लागि।
1: अब के छ भनिसेला भने, हामीले यसो उतातिर फर्केर हेर्ने हो भने पनि नारायणम पद्मभवम वशिष्ठम शक्तिम च तत्पुत्र पराशरम च व्यासम सुकम गौड पदम महान्तम गोविन्द योगिन्द्र मताश्य शिष्यम, यसरी गुरु शिष्य परम्पराको त्यो लामो कहानी माथिदेखि नै आउँछ। हुन त हाम्रा भनौँ न वैदिक परम्परामा पनि धेरै किसिमका चाहिँ जुन सम्प्रदायहरू छन्, तर जे भए पनि भगवान नारायण नै सबभन्दा ठुलो गुरु हुनुहुन्छ। त्यसपछि उहाँको शिष्यको रूपमा ब्रह्माजी प्रकट हुनुभयो, अब त्यस पछाडि अब होइन अब व्यासजी हुनुभयो, त्यसै कारणले हामी व्यास दिवस पनि मनाउँदैछौँ। त्यस कारणले गर्दा अब यो गुरु शिष्य परम्परा सृष्टिको प्रथम खण्डदेखि नै चलेर आएको छ र विशेष गरेर सङ्गीतमा चाहिँ अत्यन्त आदरणीय र चाहिँ अत्यन्त प्रेम भावले मनाइन्छ गुरु शिष्य परम्परा। जस्तै म तबला सिकाउँछु अथवा अरू पनि यहाँ कति गायन सिकाउनुहुन्छ, सितार, भायोलिन, बाँसुरी, बेला, धेरै सङ्गीत विविध विधाहरू नृत्यहरू सिकाइन्छ। र भोलि चाहिँ बिहानदेखि नै गुरु शिष्यसँगै बस्ने र गुरुको आशीर्वाद स्वरूप कुनै एउटा नयाँ कुराहरू सिक्ने विद्यार्थीले, र विद्यार्थीले आफ्नो श्रद्धा अनुरूप गुरुलाई चाहिँ केही मिठा वस्तुहरू खान दिने अथवा लगाउन दिने, वस्त्र दान भनिन्छ होइन, वस्त्रहरू प्रदान गर्न सकिन्छ। यही कुराहरू हो यो।
0: हजुर हजुर, भनेपछि अहिले जुन किसिमको परम्परा जुन चल्दै आएको छ त्यो परम्परा चलिरहेकै छ, राम्रै छ, त्यसमा सम्बन्ध राम्रै छ होइन। अनि अहिले हेर्दाखेरि जस्तो हामी शास्त्रीय सङ्गीतको पनि कुराकानी निक्लिँदाखेरि जुन यसको प्रचार प्रसार अलिकता पुगेन, शास्त्रीय सङ्गीतको जुन किसिमले गर्नुपर्ने कार्यक्रम नेपालमा त्यति भएको छैन भन्ने पनि कुरा आएको छ, त्यो कुराहरू हामी जोडौँला होइन। अहिले के चाहन्छन् अहिलेका शिष्यहरू? बढी मात्रामा शास्त्रीय एउटा कठिन ज्ञान पनि हो, चाहे गायनमै होस्, चाहे वादनमै होस् होइन, चाहे सुरमै पनि होस्, तालवादनमै होस्, यी सबै कुरो ज्ञान अलिक कठिन पनि छ भनिन्छ। अहिलेका शिष्य के चाहन्छन्? छिटोभन्दा छिटो सिकेर भनौँ, जस्तो अब तबलाकै कुरा, एक दुई ताल, दुई तिन ताल सिकेर चाहिँ कमसे कम तबला बजाउन सिकिहाल्ने भन्ने त्यो चाहना लिएर आउँछन् कि, अथवा होइन म तबलामै समर्पित गर्छु आफ्नो जीवनलाई, म शास्त्रीय सङ्गीतमा लाग्छु भन्ने, यो अलिक कति मात्रामा हामी भेट्छौँ? मतलब भन्दा सङ्ख्यात्मक भन्दा पनि त्यो चाहना प्रकट कसरी गर्छन् भन्ने मात्र आशय हो मेरो।
1: होइन, यहाँले जुन प्रश्न गर्नुभयो त्यसैमा उत्तर आइसक्यो। किन भन्दा अहिले विद्यार्थीहरू धेरै जसो सङ्ख्या चाहिँ चाँडो सिकेर एउटा समाजमा प्रयोग, जस्तै तबला कसरी प्रयोग गर्न सकिन्छ त भन्दाखेरि अब यो श्रीमद् भागवत महायज्ञहरू हुन्छन् होइन, अब स्टुडियोमा चाहिँ यो यसलाई फ्री लाइन भनिन्छ, विभिन्न किसिमका चाहिँ सुगम सङ्गीतहरूमा बजाउने, अब यो किसिमको तालहरू चाँडोभन्दा चाँडो छिटोभन्दा छिटो सिकेर त्यसमा प्रयोग गरेर आर्जन गर्ने। हुन त यो अब आर्थिक स्थितिको कमजोरी पनि हो दिवाकर सर, किनभने यो एक त सङ्गीत अलिकति हाम्रो परम्परामा धेरै अगाडि चाहिँ कस्तो छ भने एउटा व्यवहारमा पनि बाबुले के अध्ययन गर्दैछ भन्यो भने, डाक्टर भन्यो भने, इन्जिनियर भन्यो भने, पाइलट भन्यो भने, व्यापार भन्यो भने चाहिँ एकदम ठुलो हुने, तर सङ्गीत, पेन्टिङ, स्कल्पचर होइन, अब यस्तो भन्यो भने चाहिँ अलिकति यसमा कमाउनु सक्दैन कि भन्ने किसिमको यस्तो थियो। तर अहिले आएर यसलाई पनि प्रोफेसनल हिसाबले यसमा पनि कमाउन सकिन्छ भन्ने चाहिँ एउटा सिद्ध भइसकेको छ होइन। जस्तै हामीले स्वर सम्राट नारायण गोपाललाई लिन सक्छौँ, अमर गुरुङ सरलाई लिन सक्छौँ, अब शिवशङ्कर नातिकाजी, धेरै चाहिँ गायक जुन हाम्रा चाहिँ स्कलर्सहरू छन् उहाँहरू पनि त के सफल पनि हुनुभयो, आर्थिक पनि राम्रो भयो, सबै कुरो राम्रै त थियो नि। त्यस कारणले अहिलेका विद्यार्थीहरू चाहिँ अलिकति यो आर्थिकको लागि चाहिँ अलिक छिटो गर्न चाहन्छन्, तर अलिकति केही प्रतिशत चाहिँ म सधैँ यसलाई प्रोफेसनल बनाएर अगाडि बढ्छु भनेर पनि हिँड्छन्, र केही समय साधना गरिसकेपछि ओहो यो त साधनाको विषय रहेछ, यो कमाइ खाने मात्रै विषय होइन रहेछ, त्यस कारणले म त यसमा जीवनभर लाग्छु भनेर अगाडि बढ्नेको सङ्ख्या पनि निकै बढेको छ अहिले।
0: हजुर हजुर हजुर, होइन, यही यही कुराले गर्दाखेरि हामी भन्छौँ शास्त्रीय सङ्गीतको कुराकानी गर्दाखेरि हाम्रो राणाकालदेखि नै कमसेकम आयो, त्योभन्दा अगाडि पनि मल्लकाल भन्थ्यो भन्थ्यौँ हामीले होइन, यसरी सङ्गीतको विकास हामी कहाँ भइरहेको पनि छ होइन। त्यसले गर्दाखेरि के छ भनेदेखि अहिले हेर्दै जाँदाखेरि चाहिँ जस्तो एउटा ठाउँ पाइएन, एउटा प्लेटफर्म पाइएन देखाउने भन्नु भर्खर केही समय अगाडि पनि हामीलाई यहाँ शास्त्रीय सङ्गीत समाजका अध्यक्ष सङ्गीता प्रधानज्यूसँग पनि कुराकानी हामीले गऱ्यौँ, उहाँसँग पनि विशेष गरी समाजले के गर्दैछ, समाजले के चाहन्छ भन्ने कुराकानी गर्दै जाँदाखेरि त्यो भएन भन्ने गुनासो पनि बढी मात्रामा आउँछ भने शास्त्रीय सङ्गीतको, अरू सङ्गीत जस्तो होइन, अलिक सङ्गीत अलिकति छिटो, अरू सङ्गीतको त्यसले रेस्पोन्स छिटै पाउँछ होइन। अहिले समाजमा हेर्दाखेरि रेस्पोन्स छिट्टै पाउने सङ्गीत, अन्य सङ्गीत, लोकदोहोरी, आधुनिक सङ्गीत पनि चाहिन्छ, तर शास्त्रीय सङ्गीतलाई अलिकति मैले भन्न खोजेको कुरा के भनेदेखि शास्त्रीय सङ्गीतको ज्ञान, शास्त्रीय सङ्गीतको महत्त्व, यसको आवश्यकता र यसलाई बुझाउन सक्ने क्षमता हामीभित्र नभएको हो कि, जनमानसले त्यसलाई नबुझेर यसलाई सही ठाउँमा हामीले प्रयोग गर्न नसकेको कि, यसले प्लेटफर्म नपाएको हो कि भन्ने कुरा पनि एकतर्फ छ, यसलाई कसरी बुझ्नु भएको छ यहाँले?
1: थोरै चाहिँ यहाँले भन्नुभएको कुरा पनि हो जस्तो लाग्छ मलाई। जस्तै अब शास्त्रीय सङ्गीत धेरै हाम्रो भारतमा सिकेर आउनुहुन्छ साथीभाइहरूले, होइन? अब त्यहाँ हिन्दी बन्दी सिकेर आउनुहुन्छ, अब यहाँ आइसकेपछि अलिकति हाम्रो त्यो पनि कमजोरी हो कि नेपाली बन्दिस बनाएर जनमानसले शब्द पनि सजिलोसँग बुझ्न सक्ने
0: हजुर,
1: र कम्पोजिसन पनि छोटो मिठो गरेर हामीले प्रस्तुति गर्दाखेरि अझ जनमानसमा चाहिँ बढी चासो बढ्ने हो कि भन्ने विषयमा पनि छलफल हुँदैछ। यो राम्रो कुरा हो। अर्को कुरा चाहिँ यहाँलाई म के विन्ती गरौँ भने, अब अहिलेको जुन सुगम सङ्गीत छ, ट्र्याक बनाउने पेन ड्राइभमा अथवा मोबाइलमा चाहिने ट्र्याक राख्ने, कुनै पनि स्टेजमा जाने, चट्ट चाहिँ त्यो साउन्ड इन्जिनियरजीलाई चाहिँ आफ्नो ट्र्याक दिने मोबाइलबाट, उहाँले बजाइदिनुहुन्छ, मजाले गाउने आउने, कति सरल छ। तर शास्त्रीय सङ्गीत एक त तानपुरा मिलाउनु पर्यो, त्यसमा अरू साजबाज हुन्छ, सारङ्गी हुन्छ, भायोलिन हुन्छ, हार्मोनियम हुन्छ, ती सबै चाहिँ साजबाज मिलाएर रियाज पनि त्यतिकै गर्नु पर्यो, ह्यान्ड्सहरू त्यतिकै चाहिन्छन्, तबलासँग त्यतिकै साधना गरे हुनु पर्यो, र स्टेज पर्फर्मेन्स पाउन पनि गाह्रो छ। यो कुरा सही नै हो तपाईँले भन्नुभयो। त्यसै भएर पनि अहिले भनौँ नेपालमा एउटा किराँतेश्वर सङ्गीत आश्रम जुन फुल मुन कन्सर्ट भोलि हुँदैछ, होइन, अब त्यसै गरी एउटा किराँतेश्वर सङ्गीत आश्रमले धेरै वर्षदेखि शास्त्रीय सङ्गीतज्ञहरूलाई चाहिँ स्टेज दिँदै आएको छ। यसै गरी अर्को साधना सङ्गीत सन्ध्या भनेर राम मन्दिर 32 पुतलीमा अब त्यहाँ हाम्रो डाक्टर गोविन्द टन्डन सर लगायत अहिले ललित कला क्याम्पस पनि सहभागी भएर त्यहाँ आमावस्यामा यसै गरी ठाउँ दिएको छ। त्यसै गरी एलोमाया केन्द्र भनेर छ हाम्रो वहाँ पाटनमा हाम्रो वरिष्ठ बाँसुरी वादक जीवन हालेजीले गर्नुभएको छ। त्यसै गरी अर्को सङ्गीत सरोवर भनेर कपन सङ्गीत सरोवर भनेर कपनमा पनि सुरु भएको छ, होइन? अब मैले पनि यहाँ अच्युतराम भण्डारी सङ्गीत प्रतिष्ठान भनेर, यो के त भन्दाखेरि नयाँ आउने हाम्रा भावी सन्ततिहरू, शास्त्रीय सङ्गीतका भावी सन्ततिहरूलाई ठाउँ दिनु पर्यो, स्टेज दिनु पर्यो, किनभने आफूले घरमा बसेर अभ्यास गर्ने एउटा कुरा हुन्छ, यो त मञ्च कला संकाय हो, होइन, एउटा मञ्च कला चाहिँ मञ्चमा गएर प्रस्तुति दिने अर्को कला हो। त्यसले गर्दाखेरि त्यो ठाउँ मिलोस् भनेर हामीले सानो प्रयास गर्दैछौँ। अब सरस्वती हेर्दाखेरि त नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानले यी कुराहरूलाई अगाडि बढाउनु पर्ने जस्तो लाग्छ, अलिकति नेपाल टेलिभिजनले पनि ठाउँ दिनुपर्ने जस्तो लाग्छ। रेडियो नेपालले त धेरै वर्ष अगाडिदेखि दिइरहेकै थियो, अहिले आएर अलिकति कमी भएको छ, होइन? यो पनि म अलिकति अनुरोध गर्न चाहन्छु, यो चाहिँ रेडियो प्रसार सेवा विकास समिति अन्तर्गत नै भएको हुनाले शास्त्रीय सङ्गीतलाई थोरै भए पनि लाइभ कार्यक्रम दियोस् भन्न चाहन्छु।
0: हजुर हजुर, एकदम सान्दर्भिक कुरा गर्नुभएको छ यहाँले। अहिले हामीदेखि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल भएका छौँ, हामीले रेडियो नेपाल टेलिभिजन मर्ज भएको छ, होइन? त्यसले गर्दा सार्वजनिक सेवा प्रसारण भनेपछि पक्कै पनि यो जनमानसमा अझ जानुपर्ने कुरा पनि आउँछ, किन सार्वजनिक सेवा भनेपछि हामीले जनमानसका लागि गरिने कुराहरू पनि बढी मात्रामा यो सङ्गीतका विषयलाई यो शास्त्रीय सङ्गीतले छुन्छ। यहाँले जुन भन्नुभएको छ त्यो दिन सकेको छैन भन्ने कुरा गर्नुभएको छ। अहिले जुन यहाँले भन्नुभयो जस्तो सङ्गीत नाट्यका कुरा धेरै संस्थाहरू पनि छन्, होइन? ती संस्थाबाट यो कार्य हुनुपर्छ भन्ने कुरा गरिन्छ पनि। जस्तो अहिले हेर्दै जाँदा त्यहाँ हामी समाजको अध्यक्षसँग पनि कुराकानी गर्दै जाँदाखेरि, किन हामीले अलिकता जस्तो कहिलेकाहीँ लोकदोरी भयो भनेदेखि तपाईँको प्रायोजित पाउँछ, ठुलो उद्योग घरानाहरू पाउँछ उसले, होइन? आधुनिक सङ्गीतको कार्यक्रम गर्दा पनि कहीँ पाउन सक्छ, रियालिटी सोको कुराकानी गर्दा ठुलो स्पोन्सरहरू पाइरहेको हुन्छ त्यहाँ कार्यक्रम, तर त्यसतर्फ तपाईँ सल्लाहकारको रूपमा पनि हुनुहुन्छ कार्य समाजमा,
1: होइन?
0: अनि यो कुराले अलिकति हामीले घचघच्याउने कुरामा चाहिँ प्रस्ताव लिएर जाने शास्त्रीय सङ्गीतलाई चाहिँ यो उद्योगले, यो संस्थाले पनि हामीले अलिकति स्पोन्सर गर्नु पर्यो, आर्थिक रूपमा सबल पनि हुनु पर्यो भन्ने कुरालाई चाहिँ अघि बढाउनु गर्ने प्रयत्न गरेको छ अहिलेसम्म।
1: अब यस्तो छ, बिचमा अलिकति केही वर्ष शास्त्रीय सङ्गीत समाज अलिकति निष्क्रिय भएकै हो, यसलाई हामीले स्वीकार्नुपर्छ। अब अहिले नयाँ अध्यक्ष आउनु भएको छ हाम्रो वरिष्ठ गायिका सङ्गीता प्रधान म्याडम, अब उहाँले पनि महिनाको एकचोटि शास्त्रीय सङ्गीतको कार्यक्रम सुरु गर्नुभएको छ। तर के छ भन्दाखेरि मलाई लागेको चाहिँ शास्त्रीय सङ्गीत समाजले शास्त्रीय सङ्गीत समाजले अब अलिकति यस्ता कुरामा कार्यक्रम गर्ने आफ्नो ठाउँ छँदैछ, अलिकति रेडियो नेपालमा, नेपाल टेलिभिजनमा र नेपाल सरकारको सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा अथवा नेपाल सरकारलाई अलिकति घचघच्याउने काम चाहिँ गर्नुपर्छ कि हामी त्यसमा अलिक कमजोर भएको हौँ कि भन्ने चाहिँ लागिरहेछ होइन। र जस्तै अर्को कुरा के देखिन्छ भने 30-35 वर्षको दौरानमा जो राजनीति नेपालमा धेरै ठुलो परिवर्तन भयो, अब यसलाई पार्टीगत हिसाबले नहेरौँ, नेताहरूले समुच्च रूपमा के व्यक्त गरे देखिन्छ भने आफ्नो पार्टीको गीत गाउनेलाई चाहिँ यो सङ्गीतकार हो भन्ने देखिन्छ र त्यसलाई सम्मान गरेको पनि देखिन्छ, ठाउँ दिएको पनि देखिन्छ। अब आफ्नो पार्टीभन्दा बाहिरको यो जुन शास्त्रीय सङ्गीत छ अथवा गीत गजल सुगम सङ्गीत छ यसलाई चाहिँ कता कता हाम्रो नेपाली सङ्गीत नै होइन यो त भारतको सङ्गीत पो हो भन्ने जस्तो पनि कता कता गरेको देखिन्छ। यसलाई म चाहिँ के भन्न चाहन्छु भने सङ्गीत एउटा आध्यात्मिक विद्या हो, यो कुनै भारतको या नेपालको भन्नुभन्दा पनि धेरै ठुला विद्वानहरूले सङ्गीतलाई कसरी व्याख्या गर्छन् भने म्युजिक इज अ इन्टरनेसनल ल्याङ्ग्वेज भनेका छन्, यो अन्तर्राष्ट्रिय भाषा हो, त्यस कारणले यसलाई दुई तरिकाले हेर्दा राम्रो हुन्छ जस्तो लाग्छ, एउटा वेस्टर्न, एउटा पश्चिमा शास्त्रीय सङ्गीत, एउटा पूर्वीय शास्त्रीय सङ्गीत। त्यस कारणले गर्दा यसलाई भारतीय भन्नु अथवा अरू भन्नुभन्दा पनि यसका साधकहरू एउटा साधारण तपाईँ त यसको अनुभवी हुनुहुन्छ होइन, राष्ट्रकविले लेख्नु भएको कुनै एउटा गानालाई तपाईँले आफूले कम्पोज गरेर त्यसलाई रेकर्डिङ गर्ने क्रमसम्म पुग्दा कति कठिनाई छ, त्यहाँ कति समय दिनुपर्छ, कति ध्यान दिनुपर्छ होइन, कुन रागमा बेस गरेर कम्पोज गर्ने, कुन तालमा गर्दा राम्रो हुन्छ, अब यी नवरसमध्ये कुन चाहिँ रसमा चाहिँ त्यो गाना लेखिएको छ, कुन चाहिँ रसमा त्यसलाई कम्पोज गर्दा राम्रो हुन्छ, विविध कुरा छ नि सर हो। त्यसले गर्दा चाहिँ सरकारले पनि अलिकति शास्त्रीय सङ्गीत भनेको यो हाम्रै सङ्गीत हो होइन, हाम्रो नेपाली सङ्गीत नै हो, यसलाई पनि ठाउँ दिनुपर्छ भन्ने कुरा सरकारले पनि देखाउनु पर्यो र शास्त्रीय सङ्गीत समाजले सरकारलाई गएर यो सङ्गीत यस्तो हो है, यसलाई यसरी कठिन हुन्छ, यो चाहिँ सङ्गीत सम्पूर्ण सङ्गीतको व्याकरण हो, सम्पूर्ण सङ्गीतको जननी हो यो, यहाँदेखि नै सङ्गीतको अध्ययन सुरु हुन्छ होइन, त्यस कारणले यसलाई ठाउँ दिनुपर्छ भन्ने कुरामा हामीले घचघच्याउन नसकेको हो कि जस्तो भन्ने लाग्छ मलाई।
0: पक्कै पनि सबैको यो सहकार्यमा सबैजना मिलेदेखि, जस्तो यहाँ जस्तो एउटा सल्लाहकार हुनुहुन्छ, लामो समयदेखि शास्त्रीय सङ्गीतमा आबद्ध हुनुहुन्छ, धेरै काम गर्नुभएको छ, धेरै अनुभव र अनुभूति पनि यहाँभित्र छ यहाँहरूसँग, सबैजना मिलेर चाहिँ कमसेकम यो प्रक्रियामा लाग्दाखेरि, अघि मैले किन कुरा उठाएको थिएँ भनेदेखि, अब अहिले विशेष गरी गायकै रूपमा सङ्गीतलाई रुचाउने प्रधानमन्त्री पनि हुनुहुन्छ होइन, भारेन्द्र शाह, त्यसले गर्दाखेरि यो पक्षलाई हेर्ने दृष्टिकोण अलिक फरक हुनसक्ला कि उहाँको भन्ने एउटा आग्रह पनि थियो मेरो। अब हामी करिब करिब फेरि पनि अब यो समय कम छ हामीसँग, गुरु पूर्णिमाकै कुराकानी गर्दाखेरि अब चेलाले गुरुसँग के अपेक्षा गर्छ अनि गुरुले चेलासँग के अपेक्षा गर्छ, अहिले के प्राप्त गर्नुभएको छ यहाँले?
1: अब यो अलिक कठिन प्रश्न हो, जस्तै भनौँ हाम्रो एकजना महर्षि याज्ञवल्क्यजीले के भन्नुभएको छ भने वीणा वादन तत्त्वज्ञ स्वर जाति विशारद तालज्ञ सा प्रयासेन मोक्ष मार्गम निगच्छति भन्नुभएको छ। यसबाट हामीले के बुझ्नुपर्छ भने चाहे त्यो जुनसुकै विधाको साधक होस्, जुनसुकै विधाको विद्यार्थी होस्, गुरुसँग उसले शिक्षा लिँदैछ भनेपछि गुरुलाई उसले विश्वास पनि गर्नु पर्यो, नत्र त विद्यार्जन गर्न कठिन हुन्छ होइन। र यो जुन यज्ञवल्क महर्षि यज्ञवल्कजीले भन्नुभएको जस्तै यो जुनसुकै सङ्गीतका कुनै पनि विधा साधना जुन गरिन्छ यसले मोक्षसम्म दिलाउन सक्छ, त्यो बाटोमा हामी जाँदैछौँ भन्ने हिसाबले गुरुप्रति अत्यन्त श्रद्धा राखेर सिक्नुपर्छ र गुरुले पनि आफ्नो विद्यार्थीलाई आफ्नो आफ्नै छोरा जत्तिकै प्रेम गरेर सिकाउनु पर्छ भन्न चाहन्छु म। र आजभोलि कता कता अघि तपाईँले भन्नुभएको जस्तै देखिन्छ, यहाँ नेपालमा 10 वर्ष सिक्यो अनि स्टेजमा जान सक्ने भइसक्यो, भारतमा गएर 2 वर्ष सिकेर आएपछि उतैको गुरुको नाम लियो, यताको गुरुलाई बिर्स्यो, नामै नलियो, त्यो परम्परा नै यता कता कतै देखिन्छ, त्यसले कतै कतै दुःख पनि लाग्छ मलाई। जस्तै मेरो गुरु पण्डित होमनाथ उपाध्याय नेपालको मेरो पहिलो गुरु हुनुहुन्थ्यो, उहाँको नाममा पनि सम्मान हामीले अस्तिबाट सुरु गरेका छौँ, तर मैले त्यसमा कहीँ पनि त्यसलाई भेद नगरिकन शास्त्रीय सङ्गीत, सुगम सङ्गीत, भक्ति सङ्गीत र यो तालवादन अनि सुरवादन सबैलाई चाहिँ यसको सम्मान दिने भन्ने किसिमको प्रावधान राखेर हामी अगाडि बढिरहेछौँ। कति
0: एकदम राम्रो कार्य,
1: पैसा पनि जम्मा हुँदैछ,
0: राम्रो कार्य। अब एउटा अन्तिममा यहाँलाई मैले अन्तिममा के भन्न चाहन्छु भनेदेखि, एउटा धेरै लामो समयदेखि एउटा गुरुकुलमा रहनु भएको छ, यहाँ गुरु परम्परालाई चलाइरहनु भएको छ, आफै पनि एउटा प्रतिष्ठान आफ्नै नाममा पनि खोल्नु भएको छ। आजको दिनमा भोलिको गुरु पूर्णिमाको दिन हो होइन, तबला वादनको लागि, तबला सिक्न चाहनेका लागि र ती व्यक्तिको लागि भनौँ एउटा शास्त्रीय सङ्गीतमा केही गर्छु भन्नेको लागि तपाईँको सन्देश के हुनसक्छ?
1: सबभन्दा राम्रो के हुनसक्छ भनिसकेला भने, चाहे त्यो विद्यालय होस् युनिभर्सिटी होस्, सबभन्दा पहिला हाम्रो शास्त्रीय सङ्गीतमा सिक्नको लागि, अध्ययन गर्नको लागि त्यसको पाठ्यक्रम, त्यसको डिजाइन हुनु पर्यो। जस्तै यहाँलाई थाहा छ, सङ्गीत तथा नाट्य सङ्गीत प्रतिष्ठानबाट चाहिँ हामीलाई एउटा निर्देशन भएको थियो कि सङ्गीतको कोर्स अफ स्टडी बनाउने, यहीँ परीक्षा गर्ने भनेर एउटा पाठ्यक्रम तयार गरेका थियौँ हामीहरू सबैजना भएर, र साथै सङ्गीत समाज र नाट्य प्रज्ञा प्रतिष्ठान भएर रसियन कल्चर सेन्टरमा त्यसको विमोचन भाव पनि भएको थियो। हो, यसलाई अगाडि बढाउनु पर्यो। यसमा हाम्रो पनको चाहिँ नि सङ्गीत, हाम्रो परम्परागत सङ्गीत पनि यसमा राखेर हाम्रो त्यो एउटा पाठ्यक्रम बन्नु पर्यो र यहीँ त्यो परीक्षा प्रणाली सुरु हुनु पर्यो, अनि मात्रै त्यो निकै राम्रो हुन्छ जस्तो लाग्छ मलाई।
0: धन्यवाद छ धेरै धेरै, जुन किसिमको यहाँले भनाइराखिदिनु भयो आजको हाम्रो यो भोलिको सन्दर्भ पारेर,
1: हजुर,
0: शिष्य परम्परा गुरुकुलको जुन सम्मान हाम्रो परम्परा छ, जुन किसिमको एउटा गुरुप्रति गर्ने श्रद्धा सम्मानका कुराकानी छ, त्यसलाई कायम राख्नुपर्छ भन्ने हामीले हाम्रो आज कार्यक्रमबाट हामीले त्यो कुरालाई उठान गरेका थियौँ। यहाँ जुन समय दिनुभयो हामीलाई धेरै धेरै धन्यवाद छ। नमस्कार सर। भर्खर हामीले कुराकानी गर्दैथ्यौँ नेपाली शास्त्रीय सङ्गीतका तबला वादनका सुप्रसिद्ध व्यक्तित्व हुनुहुन्थ्यो अच्युतराम भण्डारी, जसले चार दशकभन्दा बढी लामो समयदेखि चाहिँ साधनरत हुनुहुन्छ र तबला वादनमा थुप्रै प्रशिक्षण दिइसक्नु भएको छ र अच्युतराम भण्डारी प्रतिष्ठान पनि उहाँले गठन गरिसक्नु भएको छ, जहाँ निशुल्क रूपमा तबला वादन पनि सिक्न सक्छन् धेरै मान्छेहरूले। यतिखेर हामी कार्यक्रम म्युजिक मन्त्रको अन्त्यमा आइसकेका छौँ। अब यतिन्जेल साथ दिने प्राविधिक मित्र उत्तम पण्डेलमा धन्यवाद दिन चाहन्छु। आज हामीले म्युजिक मन्त्र कार्यक्रम विशेष गरी यो भोलिको यो गुरु पूर्णिमाको सन्दर्भ पारेका थियौँ र सङ्गीतको जुन किसिमको शास्त्रीय सङ्गीत बिना अरू सङ्गीतको गर्न असम्भव हुन्छ र सकेसम्म सङ्गीतलाई महत्त्व दिनुपर्छ भनेर र गुरु र शिष्यको कुरा आयो र जुन किसिमको लामो समयदेखि शास्त्रीय सङ्गीतमा आबद्ध हुने व्यक्तित्वसँग कुराकानी गरौँ। यतिखेर हाम्रो कार्यक्रम सुनिदिने भयो, धेरै धेरै धन्यवाद दिँदै म अर्को हप्ता फेरि पनि म्युजिक मन्त्र कार्यक्रममा आउनेछु। उत्तम पण्डेलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। ठिक 11 बजी यहाँले सुन्नुहुने समाचार। हस्त, नमस्कार। नमस्कार।

0: यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। वीरगंज महानगरपालिका वडा नम्बर 26 स्थित निर्माणाधीन पुलको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ। स्थानीयका अनुसार हिजो आफ्ना अभिभावकसँग खेतमा गएका 3 वर्षीया र 5 वर्षीया बालिकाहरू अचानक हराएका थिए। बालिकाहरू फेला नपरेपछि अभिभावकहरूले खोज तलासका लागि प्रहरीलाई निवेदन दिएका थिए। प्रहरी र स्थानीयवासीले खोजतलास गर्ने क्रममा निर्माणाधीन पुलभित्र जमेको पानीमा दुवै बालिका डुबेको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो। पहिरोमा परि लमजुङको मध्य नेपाल नगरपालिका 7 भाटबेसीमा बुवा र छोरीको मृत्यु भएको छ। आज बिहान खसेको पहिरोले घर भत्काउँदा पुरिएर मध्य नेपाल 7 भाटबेसी एका घरका 59 वर्षीय टिक बहादुर विक र उहाँकी कान्छी छोरी विनिता विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय भोरलेटारका प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्माले जानकारी दिनुभयो। घटनामा विककी श्रीमती सुकमाया र जेठी छोरी अस्मिता घाइते भएको र उहाँहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ। नारायणगढ मुगलिन सडक खण्डको मुगलिन नजिकै पहिरो खस्दा यातायात आवागमन अवरुद्ध भएको छ। इक्साकामाना गाउँपालिका 7 स्थित सार्वजनिक शौचालय नजिक आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको हो। वीरगंजको नारायणी अस्पतालमा चिकित्सकमाथि साङ्घातिक आक्रमण भएपछि सुरु भएको विवाद समाधान हुन नसक्दा देशभरको स्वास्थ्य सेवा प्रभावित भएको छ। घटनाको विरोधमा नेपाल चिकित्सक सङ्घले आज देशभरका सरकारी गैर सरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गराएको छ। गत साउन 9 गते नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्त र केही समूहले आकस्मिक कक्षमा तोडफोड गर्दै कार्यरत डाक्टर प्रमोद राम लगायतका स्वास्थ्यकर्मीमाथि साङ्घातिक आक्रमण गरेका थिए। टाउकोमा गम्भीर चोट लागेका डाक्टर रामको हाल काठमाडौँमा उपचार भइरहेको छ। आफ्नै मुलुकको सुरुङ मार्गमा गाडी चलाउने नेपालीको दशकौँदेखिको सपना नागढुङ्गा सुरुङ मार्ग सञ्चालनसँगै पूरा भएको छ। हिजो उद्घाटन गरिएको यो सुरुङ मार्गसँगै नेपाल आधुनिक सडक सुरुङ युगमा प्रवेश गरेको छ। दादिङको सिस्नेखोला र काठमाडौँको बलम्बु जोड्ने 2.68 किलोमिटर लामो सुरुङ मार्गले नागढुङ्गाको जाम र जोखिमपूर्ण यात्रा उल्लेखनीय रूपमा घटाउने अपेक्षा गरिएको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। सुनसरीको देवानगंज क्षेत्रमा जारी गरिएको कर्फ्यू आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले आज बिहान 6:15 बजेदेखि कर्फ्यू हटाइएको जनाएको हो। कर्फ्यू आदेश हटाइए पनि परिस्थितिको निरन्तर अनुगमन भइरहेको प्रशासनले जनाएको छ। शान्ति सुरक्षा कायम राख्न स्थानीय प्रशासनले सबै पक्षलाई संयमित र जिम्मेवार बन्न आग्रह गरेको छ। सरकारसँग सहमति भएपछि डाक्टर गोविन्द केसीले अनसन अन्त्य गर्नुभएको छ। 7 बुधे सहमतिमा हस्ताक्षर भएसँगै डाक्टर केसीले अनसन तोड्नुभएको हो। उहाँले 5औं दिनमा अनसन तोड्नुभयो। धनगढीमा 2 दिनसम्म चलेको वार्तापछि सरकारी टोली र डाक्टर केसीबीच सहमति जुटेको हो। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज व्हाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग छुट्टाछुट्टै उच्चस्तरीय भेटवार्ता गर्नुहुने भएको छ। यी दुई भेटवार्तालाई जारी युद्धका सन्दर्भमा महत्त्वपूर्ण कूटनीतिक पहलका रूपमा हेरिएको छ। व्हाइट हाउसका अनुसार ट्रम्प र नेतान्याहूबीच इरानसँगको पछिल्लो तनाव, लेबलानको सुरक्षा अवस्था, अमेरिका इजरायल रणनीतिक सहकार्य तथा मध्य पूर्वमा शान्ति र स्थायित्व कायम गर्ने विषयमा विस्तृत छलफल हुनेछ। त्यसै गरी ट्रम्प र जेलेन्स्कीबीच रुस युक्रेन युद्धको पछिल्लो अवस्था, युद्ध अन्त्यका लागि भइरहेका कूटनीतिक प्रयास र सम्भावित शान्ति सम्झौता तथा युक्रेनलाई अमेरिकाले प्रदान गरिरहेको सहयोगबारे छलफल हुने जनाइएको छ। रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। अर्को समाचार मध्याह 12 बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।
1: अहिले सुन्दै हुनुहुन्थ्यो बिहान 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। रेडियो नेपालको दिउँसोको सेवामा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ पराग पोखरेल, उद्घोषणतर्फ विद्या चौधरी र म विमला राई। अब प्रस्तुत गर्दैछौँ आज दिउँसो प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही क्षणमा यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम शुभेच्छा। शुभेच्छापछि मध्याह बाह्र बजे समाचार प्रसारण हुनेछ। समाचारपछि कार्यक्रम जीवन सुख सुन्नुहुनेछ करिब एक बजेसम्म। एक बजे समाचार सुन्नुहुनेछ। एक बजेको समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण हुनेछ। कृषि कार्यक्रमको पुनः प्रसारणपछि यहाँहरूले सिने संसार कार्यक्रम सुन्नुहुनेछ करिब दुई बजेसम्म। दुई बजे अङ्ग्रेजीमा समाचार प्रसारण हुनेछ। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका सातवटै प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। अब प्रस्तुत छ कार्यक्रम शुभेच्छा।

नमस्कार। कार्यक्रम शुभेच्छाको एउटा अर्को श्रृङ्खलामा सम्पूर्ण श्रोता साथीलाई हार्दिक स्वागत अनि अभिवादन गर्छौँ। टेक्निकल सपोर्टमा हुनुहुन्छ पराग पोखरेल, म हुँ रिता तिमल सिन्हा। करिब करिब 12 बजेसम्म तपाईँहरूसँगै हुन्छौँ। जो जो साथीहरूको आज जन्मदिन परेको छ, जन्मदिनको धेरै धेरै शुभकामना। जो यात्रा गर्दै हुनुहुन्छ, तपाईँहरूको यात्रा सुरक्षित रहोस्, किनभने अहिले त बर्खाको महिना छ नि त। थुप्रै ठाउँमा कहिले पहिरो गएको, कहिले डुबान भएको, कहिले बाढी आएको कुराहरू सुनिन्छ नि त। त्यही भएर तपाईँहरूको यात्रा चाहिँ सुरक्षित रहोस्। जहाँ जहाँ तपाईँहरू जाँदै हुनुहुन्छ त्यहाँको चाहिँ मौसमको बारेमा जानकारी लिएर, त्यहाँको अवस्थाको बारेमा जानकारी लिएर मात्रै जानु होला यो आग्रह। जो अस्वस्थ हुनुहुन्छ, शीघ्र स्वास्थ्य लाभको कामना। जो परीक्षा दिँदै हुनुहुन्छ, शैक्षिक सफलताको कामना। त्यस्तै गरी जो नयाँ काम सुरु गर्दै हुनुहुन्छ, तपाईँहरूको कार्य सफल रहोस् यो कामना। यी यस्ता शुभकामना शुभेच्छाका शब्दहरू राख्नका लागि कार्यक्रम शुभेच्छा प्लेटफर्म हो। तपाईँहरूले 42 11 721, 42 11 736 यी दुईवटा नम्बरहरूमा चाहिँ फोन गर्नुपर्ने हुन्छ। जो जो साथीहरूले अघिल्लो साता फोन गर्नुभएको छ, कृपया यो साता फोन नगरिदिनुहोला। नयाँ नयाँ साथीहरूलाई मौका प्रदान गरिदिनुहोला भनेर दसैँ औँला जोडेर मैले आग्रह गरेँ। र आज हामीले कहिलेकाहीँ यस्तो हाँस उठ्छ नि, अब यो गीत चाहिँ मैले 3-4 दिन अगाडि पानी परेको बेलामा छानेको। अब साउन महिना हो, पानी त पर्छ होला नै भन्ने भयो नि त मलाई। अनि सबै पानी सम्बन्धी, साउन सम्बन्धी गीत छ कि। तर अब बाहिर हेर्ने हो भने त टन्टलापुर घाम, भदौडे घाम लाग्या जस्तो गरेर लागिरहेछ। तर बेसकरी घाम लाग्दा त दिउँसोतिर पानी पर्ने सम्भावना त हुन्छ, तर अहिले गीत बजाइरहेको बेलामा चाहिँ पानी नपर्ने भयो भन्ने चाहिँ मलाई लागिसकेको छ। तर काठमाडौँमा पानी नपरेर मात्र हुन्न नि त, कुनै न कुनै ठाउँमा त पानी परिरहेकै छ होला भन्ने पनि लाग्छ। जो जो साथीहरूले फोन गर्नुहुन्छ, तपाईँहरूको आफ्नो ठाउँको वस्तुस्थिति, मौसम कस्तो छ, त्यसको बारेमा जानकारी गराउनु भयो भने, पानी परिरहेको छ भनेर सुन्न पायो भने, तपाईँहरूको लागि चाहिँ यो गीत आज फिट हुन्छ। कार्यक्रममा हामीले 4 गीत लिएर आएका छौँ। यी गीतहरू पक्कै पनि तपाईँलाई मनपर्नेछन्, यो अपेक्षा मेरो हो। सबैभन्दा पहिले त अन्जु पन्तको स्वरमा रहेको यो गीत, डाक्टर भोला रिजालको रचना अनि हरिलम्सालको सङ्गीतमा रहेको छ यो गीत। पछि तपाईँहरूसँग 42 11 721, 42 11 736 कुराकानी गर्न आउँछौँ। रेडियो नेपाल सुन्दै गर्नुहोला है त।

0: पक्कै पनि यो गीत तपाईँलाई मन पर्यो होला, हरिया चुरा मेरा हातैभरि। अन्जु पन्तको स्वरमा रहेको यो गीत तपाईँलाई सुनायौँ। अब पालो भएको छ तपाईँहरूसँग कुराकानी गर्ने, 42 11 721, 42 11 736, यी दुईवटा नम्बरहरू रहेका छन्। यी नम्बरहरूमा जो जो साथीहरूले फोन गर्नुहुन्छ तपाईँहरूले 8 साथीभाइ आफन्तहरूलाई शुभकामना शुभेच्छा दिन पाउनुहुन्छ। नियमको पालना कृपया गरिदिनु होला। अहिलेलाई भने कोही हुनुहुन्छ, कहाँबाट को होला? हेलो
1: हेलो, गुड मर्निङ, नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्नु भयो?
1: म दिलु सानु, याम्पु मोरङबाट।
0: दिलु सानु जी, मोरङको हाल खबर कस्तो छ?
1: हाल खबर सबै ठिकै छ, हावा चलिरहेछ, घाम लागिरहेछ, गर्मी गर्मी छ भन्नुपर्छ है आजको दिन दिदी।
0: पानी परेन यसको मतलब?
1: हजुर, पानी पर्यो, हिजो पानी पर्यो, अहिले चाहिँ परेको छैन भन्नुपर्छ।
0: ल ठिक छ, अब दिलुजीले आफ्ना साथीभाइ आफन्तहरू 8 शुभकामना शुभेच्छा दिनुहोस् न त नि।
1: हुन्छ, पश्चिमा मिठो बोल्नुहुन्छ दी हजुरको लागि, हाम्रो टेन्सनमा रहनु हुने दाईको लागि, रेडियो नेपाल इन्टर टिमलाई कार्य सफलताको धेरै धेरै शुभकामना शुभ दिन भन्न चाहन्छु। अनि आज स्पेसल बर्थडे सेलिब्रेट गर्ने मेरो कान्छी बुहारी भाइ बुहारी हुनुहुन्छ पवित्र याम्फु, अनि हाम्रो भोजपुरकी बहिनी हुनुहुन्छ हिमा राई, दुवैजनालाई जन्मदिनको अनगिन्ती शुभकामना। तपाईँहरूले चल्नु भएको सोचेका आँटेका कामहरू एकदम पुरा हुँदै जाओस्, एकदम 1 ह्याप्पी बर्थडे टु यु मेरो अल फ्यामिलीको साइडबाट भन्न चाहन्छु। अनि यात्राको क्रममा हुनुहुन्छ यता केराबारीबाट याङसिलासम्मको यात्रामा हुनुहुन्छ मेरो लाइफ पार्टनर धनराज याम्फु, उहाँलाई एकदम शुभ यात्रा, राम्रोसँगले यात्रा गर्नुहोला भन्न चाहन्छु। अनि बिरामी हुनुहुन्छ मेरो छोरा रोजन प्लस साजन, उहाँहरू दुवैजनालाई शीघ्र स्वास्थ्य लाभको धेरै धेरै शुभकामना। सम्पूर्ण साथीलाई शुभ दिनको कामना गर्दै हजुरलाई भन्छु, टेक केयर, बाय।
0: धेरै धेरै धन्यवाद दिलु सानो याम्फुले हामीलाई मोरङबाट फोन गर्नुभएको हो। मोरङमा चाहिँ हिजो चाहिँ पानी पर्यो, आज चाहिँ पानी परेको छैन भन्नुभयो। अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो,
2: नमस्कार हजुर।
0: सेवा हजुर, कहाँदेखि को बोल्नुभयो?
2: हजुर, म सुमी लिम्बु, तेह्रथुमबाट।
0: सुमी लिम्बु, सुमीजी
2: हजुर,
0: तेह्रथुमको चाहिँ मौसम कस्तो छ अहिले?
2: तेह्रथुमको मौसम चाहिँ घाम लागिरहेछ, पानी परेको छैन केही दिन भयो, घाम लागिरहेछ भन्नुपर्छ है।
0: अनि अब यो पानी नपरेपछि खेतबारीको काम गर्नलाई अप्ठ्यारो भएको छैन त?
2: त्यति धेरै अप्ठ्यारो चाहिँ भएको छैन अहिलेसम्म, चाहिँ आफूलाई चाहिँदो पानी चाहिँ छ भन्नुपर्छ है।
0: ल ठिक छ, अब सुमीजीले आफ्ना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा दिनुहोस् 8।
2: हुन्छ, विशेष गरी हजुरलाई अनि प्राविधिक मित्रलाई शुभ दिन, र हजुरलाई आज व्रतको पनि विशेष शुभकामना भन्न चाहन्छु। अनि साथीहरूलाई शुभकामना दिनुपर्दाखेरि आशुष नयन बस्ने ढकाल धर्मराजहरू हुन्छ, एन्जल तस्किर, राजबान्तवा उम्मडी सापकोटा, साधन महतो हुनुहुन्छ, मृसन फुलाङ दिवस हुनुहुन्छ सर, अनि कमला मुखिया, मुना मुखिया, सृजना मुखिया हुनुहुन्छ, लगायत अब धेरै धेरै साथीहरू हुनुहुन्छ, प्रदीप राई, सबै सबैलाई आजको दिन शुभ दिन, शुभ दिनको कामना गर्दै म छुट्टिन्छु ल, नमस्ते।
0: हस्, धेरै धेरै धन्यवाद सुमी लिम्बुले हामीलाई तेह्रथुमबाट फोन गर्नुभएको हो। अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो, नमस्ते हजुर।
3: नमस्कार, गुड मर्निङ, शुभ बिहानी, सुप्रभातम, म धरानबाट मिडिया प्रेमी शेखर प्रसाद श्रेष्ठ भन्ने मान्छे बोल्दैछु। यहाँको मौसम भन्दा घाम लागिरहेछ टन्टलापुर, घरभित्र पनि फ्यान चलाएर बसिरहेछु हजुर।
0: ए हे, आज झन् सबै पानी सम्बन्धी, साउन महिना सम्बन्धी गीत लिएर आएको त पानी कतै परेको देखिएन त, हो कि होइन?
3: पानीको कुनै टुङ्गो छैन, अब टन्टलापुर घाम लाग्छ, पानी पर्दैन भन्यो भरे कताबाट बादल धुम्मिएर चाहिँ झ्यारेर पर्छ, ला आज त पर्ने भयो भनेर खुसी मना, फेरि त्यो खुसीलाई चाहिँ निराशामा परिणत भएर फेरि हराउँछ, फेरि टन्टलापुर घाम लाग्छ, अघि पानी परेको थियो थिएन अरूलाई सोध्नुपर्छ हजुर।
0: ल ठिक छ, अब तपाईँले आफ्ना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा दिइदिनुहोस् न त नि।
3: शुभकामना दिनुपर्दाखेरि त आज एकजना बहिनी हुनुहुन्छ सडानन्द नगरपालिका भोजपुरको बहिनी हिमा रा हिमा, उहाँको जन्म, त्यो बहिनीलाई जन्मको हार्दिक मूल शुभकामना भन्न चाहन्छु। त्यसरी धनकुटा लेगुवाको पुरानो बहिनी हुनुहुन्थ्यो शर्मिला अधिकारी सर, आर्मीमा हुनुहुन्थ्यो, खोइ कता जानुभयो, सम्पर्क पनि छैन, नम्बर पनि कुन चलाउनुहुन्छ बहिनी, तपाईँले बिर्सिनु त भएको त छैन, अब त्यस्तै व्यवहार मैले होला, तर मैले सम्झिन्छु तपाईँलाई जुन घाटी मैले सुताउनु भन्न चाहन्छु। त्यसरी नै यता डुम्रे तनहुँको बहिनी हुनुहुन्छ, आफूलाई छुच्ची नेवार्नी भन्नुहुन्छ, रोसी निलम श्रेष्ठ, उहाँको पनि जन्मदिन परेको छ, उहाँलाई पनि जुन हार्दिक मैले शुभकामना। उहाँ चाहिँ हाल चाहिँ धुली खेलतिर बस्छु भन्नुभएको छ, स्कुलमा पढाउँछु भन्नुभएको छ, कतिजना भयो, तिनजना भयो। अनि त्यसरी नै एकजना राति मलाई 10 बजे हिजो बेलुका मलाई कल गर्नुभएको थियो नयाँ नम्बरबाट, अनि उहाँलाई सोद्धाखेरि मेरो नाम श्याम गुरुङ हो भन्नुभयो, गोर्खा भन्नुभयो पालुङटार, उहाँलाई सम्झेछु, खुसी लाग्यो जस उहाँले कल गर्नुभयो। तर उहाँको स्वर सुन्नु, उहाँलाई मैले सोधेँ तपाईँ के गर्नुहुन्छ मिडिया प्रेमी हो भन्दाखेरि होइन पहिलो पहिलो गर्थेँ अहिले गर्दिनँ भन्नुभयो, अनि तपाईँ विवाहित हो भन्दाखेरि मैले बुझ्नु भएन, म्यारिड हो भन्दाखेरि हो भन्नुभयो, ल ठिकै छ भन्नुभयो, उहाँलाई पनि सम्झेथ्योस् उहाँले गर्नु। तर उहाँको स्वर सुन्दा अचम्म लाग्यो, महिलाको जस्तो स्वर थियो, तर नाम चाहिँ श्याम गुरुङ भन्नुभयो, मलाई अचम्म लाग्यो, त्यसले मेरो दिमाग चाहिँ अहिले पनि रन्थनिरहेको छ, जे होस् उहाँलाई सम्झेको छु भन्न चाहन्छु म चाहिँ। अनि त्यसरी नै यता अर्को यता यता सुनसरीकै बहिनी हुनुहुन्थ्यो इन्दिरा भट्टराई, विवाह भएर चाहिँ उहाँ काठमाडौँ कता गागल फेदी भन्नुहुन्थ्यो, उहाँले कल गर्नुभएको थियो, उहाँले सम्झेर उहाँले पनि सम्झिरहेको छु बहिनी तपाईँ कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ, एकपल्ट कल गर्नु, तपाईँसँग मेरो नम्बर त छँदै छ, के भएको तपाईँ गागल फेदीमा हुनुहुन्छ जस्तो लाग्छ, तपाईँलाई पनि सम्झिराखेको छु भन्न चाहन्छु। कति पाँचजना हुनुभयो कि कतिजना भयो हुनुभयो, अनि त्यसरी नै अहिले भर्खर बोल्नुहुने सिमी लिम्बुलाई बिर्सेको छुइनँ, उहाँको नम्बर चाहिँ 3-4 नम्बर छ, खोइ कुन नम्बर चलाउनुहुन्छ, उहाँले एउटा यो नम्बर हो भन्नुहुन्छ, त्यसमा गरेको भरे पुरुष स्वर आउँछ, अनि म त गर्नै छोडिदिएँ, अनि उहाँलाई पनि हिजो आज म सुन्दिनँ, तर आज चाहिँ सुने, धेरै खुसी लाग्यो मिडियामा आउनुहुन्छ। अनि त्यसरी नै यता हुनुहुन्छ यता श्रीराम दाल सर हुनुहुन्छ उता भक्तपुरमा, उहाँलाई पनि सम्झिराखेको छु भन्नुहुन्छ, कल्पना साम्पाङ सपना बहिनी हुनुहुन्छ काठमाडौँमा उपचाररत हुन्छ, उहाँलाई बहिनी म पनि सम्झिराखेको छु, कतिजना हुनुभएको नि 5 जना कि 6 जना
0: हुनुभयो,
3: अब 2 जना 3 जना अब इन्दिरा भट्ट इन्दिरा घिमिरे बहिनी हुनुहुन्छ विराटनगरमा पनि मिडिया प्रेमी हुनुहुन्छ, उहाँलाई पनि सम्झिरहेको छौँ। यता केपी चापागाई मलाई अस्ति एक्सिडेन्ट अलिकति सानो लडेर चोट लागेर आँखा फुलिराखेको छ, अहिले पनि दबाई खाँदैछु, सिटी स्क्यान पनि भयो तर केही पनि आँखामा चाहिँ चोट भएको रहन्छ, यसमा चाहिँ उहाँलाई चाहिँ एकदम गेटवेल सुन्नु भन्नुभएको छ, केपी चापागाई उहाँको घर चाहिँ यहाँ ढापा शिव शताक्ष धाम हो, तर उहाँ चाहिँ हाल चाहिँ काठमाडौँमा हुनुहुन्छ, भाइ हो तपाईँलाई सम्झन्छु। अनि रमेश कार्के भाइ हुनुहुन्छ, उहाँको सिन्धुली हो तर चाहिँ उहाँ प्रहरी हुनुहुन्छ, फर्पिङतिर बस्नुहुन्छ, उहाँ धेरै मिडिया प्रेम हुनुहुन्छ। अनि अन्त्यमा चाहिँ आरके थापा, उहाँ त 69 सालमै मलाई खोज्दै धरानमा आएर एकदम भेट गर्नुभएको, जबकि सबैले अरूले चाहिँ आरके दादा भन्थ्यो, उहाँको झन् माया म बिर्सिन सक्दिनँ, अब कोटा त पुग्यो होला यति भनेर म बिताउन चाहन्छु। हजुर
0: हस्, धेरै धेरै धन्यवाद। शेखर प्रसाद श्रेष्ठले हामीलाई धरानबाट फोन गर्नुभएको हो, अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो
4: हेलो, गुड मर्निङ, नमस्ते रिता दिदी।
0: गुड मर्निङ हजुर, कहाँदेखि को बोल्नु भयो होला?
4: म पूर्व उदयपुरबाट प्रतीक्षा राई बोल्दैछु।
0: हो प्रतीक्षा जी, के छ हाल खबर?
4: ठिक छ, राम्रो छ, तर गर्मीले बिहाल बनाएको छ, ठिक छ। अरू समग्रमा घरसी काम गर्दै प्रोग्राम सुन्दै नै भनौँ नै।
0: यसको मतलब पानी परेको छैन?
4: आज परे छैन, बिहानदेखि क्लियर घाम लागिरहेछ, त्यही भएर पनि गर्मी धेरै छ।
0: ए बर्बाद भएछ त नि गर्मी धेरै भएपछि त।
4: हजुर, ल बरु म शुभकामनातिर लाग्नु पर्यो, अलिक अलिक म होलमा धेरै बसेँ, हजुरबा अलिक लामो बोलिदिनु भयो, अलिक हाँस पनि उठिरहेछ, फटाफट साथीको शुभकामना छोडेर जानुभएको भए त अलिक अब छिटो छिटो कल लिनु हुन्थ्यो होला जस्तो लाग्यो, एकदम लामो दिवस गन्ठन मन्ठन भनेर जानुभयो, म शुभकामना राखिहाल्छु। विशेष आज बर्थडे मनाउने धनकुटाको रूपा राई र वरुण चन्चले साथीको बहिनी हिमा राई दुवैजना जन्मदिनको धेरै धेरै शुभकामना। ह्याप्पी बर्थडे टु यु अनि वरुण चन्चले र नगेन्द्र जल हपल लक्ष्मी दाई चक्र बान्तावा विलियम सानु सरिना गुरुङ हर्षद प्रदीप बान्तावा अनि राजकुमारजी सबैलाई शुभ दिन भनी छुटिन्छु। नमस्ते, बाइ बाइ।
0: हस्, धेरै धेरै धन्यवाद। प्रतीक्षा राईले हामीलाई उदयपुरबाट फोन गर्नुभएको हो। अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो,
5: ब्युटी दिदी, दर्शन।
0: दर्शन हजुर, कहाँदेखि को बोल्नु भयो?
5: अगाडि ह्यान्डसमलाई ढोगेरे मैलामबाट स्क्यान बिनु।
0: हजुर, स्काई नवीनजी, इलामको मौसम कस्तो छ?
5: इलाम मजाले नै घाम लाग्दैछ है, हल्का हल्का धुमिन्दै पनि छ। बिहान चाहिँ कडा घाम लागेको थियो अनि उप उप परेको दिन छ हो आज।
0: ए, गर्मी छ यसको मतलब?
5: गर्मी गर्मी यस्तै छ।
0: ल ठिक छ, अब तपाईँले आफ्ना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा दिनुहोस्।
5: शुभकामना राखिहाल्छु। मरी आँसु चापा गाई छ पास्टरको हिरो अनि एकराज तिमसिना आदित्य हुन्छ है, मोरङको हिरो अहिले दुबईमा हुनुहुन्छ। हेमन्त श्रेष्ठ मेरो भान्जीजुवाईको बर्थडे छ, अहिले बाहिर देशमा हुन्छ इलाम। शान्ति डाँडा अहिले बाहिर देशमा हुनुहुन्छ। अनि नवीन कटेल छ इलाम कोल्बुङमा, सबैलाई जन्मदिनको धेरै धेरै शुभकामना दिन चाहन्छु। प्रकाश निरौला अरमान छ दुबईमा, इलामले दिनेश अधिकारी भासु घिमिरे छ कतारमा, बुद्धि आचार्य महेन्द्र सुन्दर कार्की छ यासोको पाँचतिर, हेटौडातिर जाउँ अहिले इलाममै हुनुहुन्छ, हेटौडाको हिरो हुनुहुन्छ है। सुजन चापा गाएँ अनि स्नेह चामलिङ राई छ यासोको पाँचतामा, अनि निल बानिया छ ताप्रेजुङ, अहिले उहाँ बिरामी हुन्छ है, उहाँलाई एकदम गेट उल्छन् भन्न चाहन्छु। शमशेर लिम्बू दल धनकुटामा, अन्तिममा भन्नुपर्दाखेरि हाम्रो ढकाल धर्मदासले पक्कै दुबईबाट सुन्दै होला, सबैलाई शुभ दिन भन्दै भाइ भाइ।
0: हस्, धेरै धेरै धन्यवाद हाम्रो स्काई नवीनजीले फोन गर्नुभएको हो इलामबाट। इलाममा पनि आज मजाले घाम लागेको छ भनेर भन्नुभयो। अहिलेलाई भने हाम्रो टेलिफोन सम्पर्कमा आउने साथीहरूसँग कुराकानी गर्ने यो थाँती राख्दै पालो भएको छ गीत सुनाउने। यो गीत अब भनिहालेँ, आज पानी पर्छ कि भनेर पानी सम्बन्धी गीत छानेको भनेर, उदित नारायण झा र दिपा झाको स्वरमा रहेको यो गीत छ चलचित्र छोरोबाट, डाक्टर अरुण सायमीको रचना, शम्भुजित बास्कोटाको संगीतमा। यो गीत पछि तपाईँहरूसँग फेरि पनि कुराकानी गर्न आउँछौ। रेडियो नेपाल सुन्दै गर्नुहोस् है त।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: झन्डु आयुर्वेद
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
1: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
2: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
3: छोटो विश्रामपछि फेरि पनि स्वागत गर्छौँ। कार्यक्रमको नाम हो शुभेच्छा। शुभेच्छामा फोन गर्ने नम्बरहरू 42-11-721, 42-11-736। यतिखेर तपाईँहरूले रेडियो नेपाल सुनिरहनु भएको छ र हामी छौँ टेक्निकल सपोर्टमा पराग पोखरेलसँगै। म हुँ रिता तिमलसिना। करिब करिब 12 बजीसम्म तपाईँहरूसँगै हुन्छौँ। फोन नम्बर याद भयो नि 42-11-721, 42-11-736। दुईवटा नम्बरहरू रहेका छन् अहिलेलाई भने। कोही हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। कहाँबाट को हुनुहुन्छ?
4: नमस्ते, शुभ दिन।
3: नमस्ते हजुर, शुभ दिन। कहाँदेखि को बोल्नु भयो?
4: म काभ्रेको गोसी गाउँपालिकाबाट जीवन छ यात्री।
3: जीवन जी, के छ हाल खबर?
4: अहिलेसम्म त राम्रै छ भनौँ न।
3: अनि पानी परेको छ कि छैन काभ्रेतिर?
4: मजाले घाम लागेको छ।
3: आज त मजाले घाम लाग्यो नि।
4: हजुर,
3: त्यही भनेको। आज झन् सबै गीत चाहिँ पानी सम्बन्धी छानेको, कहीँ पनि पानी परेको छैन अहिलेसम्म। म त बेहोस हुन लागिसकेँ यहीँनिर।
4: होइन, गीत बजाउँदाखेरि पानी नै पर्नुपर्छ भन्ने छैन नि।
3: नाइ, श्रावण महिना पानी परिहाल्छ भन्ने हिसाबले पानी परेकै दिन गीत छानिहाल्ने। अहिले चाहिँ मजाले घाम लागेको छ भन्नुहुन्छ जसले पनि, अनि ओहो के गर्नु होला भन्ने हुँदो रहेछ। अनि त्यसो भए त रोसी खोलाबाट गाडी ओहोर दोहोर गरिरहेको छ, यसको मतलब त्यही त। अनि पानी नआएको भएर अहिले ओहोर दोहोर गरिरहेछ।
4: अहिले छ क्यारे, हामीले तल चाहिँ अस्ति ब्लक भएको भन्थ्यो होइन,

0: अहिले माथिल्लो खण्डतिर चाहिँ थोर बहुत हिँड्छ क्या अरे,
1: अहिले अब पुरै खोलै खोला जानुपर्छ नि थुप्रै घन्टा, अनि के गर्नु होला त नि?
0: बर्खामा अब त्यस्तै हो, हिँड्नु हुँदैन, अब बनाउनु पर्ने बनाउँदैन
1: हो त नि। अब तपाईँले आफ्ना साथीभाइ आफन्तहरूलाई शुभकामना शुभेच्छा दिनुहोस्।
0: विशेष गरी अहिले भर्खर आउनु भएको थियो बुढो अङ्कल धरानको शेखर प्रसाद श्रेष्ठ, उहाँलाई सम्झिँ मैले, उहाँको लागि शीघ्र स्वास्थ्य लाभ कामना पनि गरेँ। अनि अन्टी हस्पिटलबाट आउनुभयो कि भएन के गरिराख्नु भएछ अङ्कल भन्छु। अनि जे होस् बयर वृद्ध वृद्धाहरूलाई हामीले 2-4 मिनट टाइम दिनुपर्छ, यो कसैले विरोध गर्नु हुँदैन। हामी अन्य साथीहरूमा तेह्रथुमको रञ्जन अञ्जना लिम्बू, अनि यता बागडुकेर हुनुहुन्छ बिन्दुजी, दुर्माजी, ओमप्रसाद सापकोटा गुरु, कमल राई, अनि ज जसले रेडियो सुनेर बसिरहनुहुन्छ, यो कार्यक्रम सुनेर बस्नु भएको छ, तपाईँहरू टेक्निसियन मित्रलाई, तपाईँलाई सम्पूर्ण साथीहरूलाई यो महिनाभर चाहिँ तपाईँको बर्थडे मनाउनु हुने सम्पूर्ण साथीहरूलाई ह्याप्पी बर्थडे भन्छु। कोही बिमार आराम हुन्छ भने शीघ्र स्वास्थ्य लाभको कामना भन्छु। बर्खाको बेला हो, पानी परेको छ भनेर लापरवाहताले नहिँड्नुहोस्, आफ्नो ओढ्ने आफूले सेफ भएर हिँड्नु होला। खोला नाला खरे खोलामा बालबच्चाहरू नछोड्नु होला, वृद्ध वृद्धाहरूको होसियारसँग लिएर हिँड्नु होला। अनि कमल राईजी कहाँ हुनुहुन्छ एकचोटि फोन गर्नु साथी भन्छु। अनि अञ्जन लिम्बूजी कहाँ हुनुहुन्छ एकचोटि कन्ट्याक्टमा आउनु होला भन्छु। पुरानो साथीहरूले यदि मैले बोलेको सुनिराख्नु भएको छ भने कन्ट्याक्टमा आउनुहोस्। म जीवन सहयात्री भन्ने छुट्टी, जय प्रेम, जय बुद्ध, जय पशुपतिनाथ।
1: हजुर हस्, धेरै धेरै धन्यवाद हामीलाई रोसी काभ्रेबाट जीवन सहयात्रीजीले फोन गर्नुभएको हो। उहाँले शेखरजीको कुरा गर्नुभएको हो पक्कै पनि। प्रतीक्षाजीले चाहिँ धेरै कुर्नु पर्यो भनेर भनेपछि अलि पाएको मान्छेहरूलाई चाहिँ समय दिएकै राम्रो हो भनेर भन्नुभयो। ठिकै छ, कहिलेकाहीँ साथीहरू कुर्नुपर्ने हुन्छ, त्यही भएर हामीले टेलिफोन उठाउँदैनौँ कि, अर्को साथीको कुरा सकिने बेलामा मात्र उठाउँछौँ। अनि कति साथीहरूले उठाएर हामीलाई होलमा राखिदिनु भए हुन्थ्यो नि भनेर पनि गुनासो गर्नुहुन्छ। कहिले काहीँ उठाएर राख्छौँ अनि धेरै बेर कुर्नु पर्यो भन्ने पनि गुनासो आउँछ। अहिलेलाई भने फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो,
2: हजुर नमस्ते। नमस्कार।
1: नमस्कार हजुर, कहाँदेखि को बोल्नु भयो? चरीकोटबाट।
2: हजुर हजुर
1: निशाजी।
2: हजुर,
1: धेरै पछि पो सम्पर्कमा आउनुभयो त, थुप्रो महिना भयो त तपाईँसँग सम्पर्क।
2: धेरै पछि नै आएको भन्नुपर्छ है।
1: मलाई माया, हामीलाई माया मार्या हो कि माया गरेर पनि नभ्याएको हो?
2: माया त एकदम मनैबाट गरिरहेको छु फोन, अब कहिले काहीँ समय मिल्ने बेलामा फोन ट्राई गर्थ्यो, लाग्दैन थियो, आज एकैचोटिमा फोन लाग्यो, एकदम खुसी छु भन्नु पर्यो।
1: त्यही त नि, म चरीकोट गएको बेलामा तपाईँ चाहिँ काठमाडौँ हुनुहुन्थ्यो, क्या हो भेट भएन त हाम्रो?
2: कहिले आउनु भएको थियो र चरीकोट?
1: म बैशाखमा आएको थिएँ।
2: हजुर,
1: बैशाखमा।
2: ए, त्यतिखेर म काठमाडौँ रहेछ नि।
1: त्यही त नि, काठमाडौँको मान्छे चरीकोट पुग्ने, चरीकोटको मान्छे चाहिँ काठमाडौँ बस्ने भइसकिगयो नि।
2: हजुर हजुर,
1: हामी चाहिँ भीमेश्वर नगरपालिकामा कार्यक्रम थियो हाम्रो, अनि भीमेश्वर नगरपालिकामा कार्यक्रम गरेको, त्यो पछि दोलखा भीमसेन पनि घुमेको, देउराली गएको, अनि कालिन्चोक पनि जाने भनेर बिच बाटोसम्म गएपछि पानी परेर फर्केर आयौँ।
2: अब कुनै समय दिन आउनु पर्छ नि त।
1: अनि फेरि आउँला अनि भेटौँला। ल, शुभकामना शुभेच्छा दिनुहोस्।
2: सम्झना सन्देश विशेष हजुरलाई शुभ दिनको कामना गर्न चाहे, साथमा कार्य सफलताको पनि धेरै धेरै कामना गर्न चाहे, हाम्रो टेक्निसियन दादाको लागि, रेड नेपाल इन्टरटेनिङलाई कार्य सफलताको धेरै धेरै शुभकामना भन्छु। प्यारी साथी हुनुहुन्छ हुनुहुने जला लामा मन्जु श्रेष्ठ चाहिँ अस्वस्थ हुन्छ, उहाँलाई गेटो छन् छिट्टै निको हुनु प्यारी भन्न चाहन्छु। अनि राज घिसिङ सुब लामाजीलाई धेरै सम्झना, नरेन्द्र रिमल ओम मणि सापकोटा दाल पनि धेरै सम्झिरहेको छु भन्छु, प्रशान्त श्रेष्ठ तेज तामाङलाई पनि धेरै सम्झना भन्छु,
1: सुधाराईजी
2: पनि सम्झिरहेको छु, सबैलाई सम्झिरहेको छु, शुभ दिनको कामना गर्दै जान्छु ल, फेरि भेटौँला, बाई बाई।
1: बाई बाई। चरीकोटबाट हामीलाई निशा लामाले फोन गर्नुभएको हो, लामो समयपछि सम्पर्कमा आउनुभयो निशाजी। अहिलेलाई भने फेरि पनि कोही आइसक्नु भयो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो।
3: हेलो हजुर,
1: नमस्कार हजुर, कहाँदेखि को बोल्नु भयो?
3: म यता मोरङबाट सत्यबहादुर थापा बोल्दैछु है हजुर।
1: मोरङबाट नाम बुझिन मैले। रत्न बहादुर थापाजी, के छ हाल खबर?
3: हजुर, हाम्रो ठिकै छ, बाटोमा छु, पानी आएर ओर्छै, अब रेडियोमा फोनमा हजुरहरूसँग यसो गर्नको लागि फोन पनि लाग्यो, एकदम खुसी छु। पानी अरे पानी दर्केको छ भन्नुपर्छ।
1: मोरङको कुन ठाउँमा हुनुहुन्छ?
3: ठ्याक्कै म मोरङ रतुवा माईमा। हजुर,
1: ए रतुवा माईमा चाहिँ पानी परिरहेछ?
3: हजुर, अहिले पानी पर्दैछ भन्नु, हिजो अस्ति एकदम घामले मारेको थियो, अब आज चाहिँ पूर्वा पानी आइरहेको छ।
1: त्यही त नि, अघि दिलु सानो यामफुजीले चाहिँ घाम लागिरहेछ भन्नुभयो, तर दिलु सानो यामफुजी चाहिँ मोरङको कुन ठाउँमा सोध्नै बिर्सिछु। अब पानी परिरह भनेपछि तपाईँको कुरा पनि काठी काठी आछ, फटाफट शुभकामना शुभेच्छा दिनुहोस्।
3: हुन्छ, शुभकामना सन्देश राख्नुभन्दा अगाडि त मिठो कार्यक्रम चलाउनुहुन्छ हजुरले, हाम्रो रेडियो नेपाल हो नेपाललाई नै अब सुनेर इन्जोय होला भन्न चाहन्छु। अनि आज मिडियालाई धेरै माया गर्ने बहिनी हाम्रो हिमा राई बहिनी पनि जन्मदिन परेको छ, त्यसै गरी हाम्रो गणतन्त्र एफएमको आरजे भाइ, हाम्रो सञ्जय कालको पनि जन्मदिन परेको छ, उहाँलाई पनि जन्मदिनको दुवैजनालाई लाखौँ लाख शुभकामना, हेप्पी बर्थडे टु यु भन्न चाहन्छु। अनि केही साथीहरूको नाम लिनुहुन्छ, हाम्रो थुमे मनको साथी जीवन कार्की, हाम्रो सोमी टिम्बु सोना कन्दम्बा, हाम्रो स्पेन नवीन, अनि हाम्रो बहिनी मन्जु थापा, रामचन्द्र थापा गणेश श्रेष्ठ, अनि हाम्रो आशिष नानी बस्ने, भूमिका राई तामाङ, लक्ष्मी छेत्री, भाइ निमा शेर्पा, प्रवीण
1: धर्मराई,
3: अनि शङ्कर ढाको लगायत सम्पूर्ण साथीहरूलाई अब भन्ने सम्पूर्ण एन्जोय लिनुहोला भन्दै बिदा हुन्छु। नमस्ते भाइ।
1: हस्, धेरै धेरै धन्यवाद। मोरङ रतुवा माईबाट रत्नबहादुर थापाले हामीलाई फोन गर्नुभएको हो। रतुवा माईमा चाहिँ पानी परिरहेको छ, घनघोर पानी परेको छ भनेपछि खुसी लाग्यो आजको गीत कमसेकम रतुवा माईलाई चाहिँ मिल्यो भनेर। अहिलेलाई भने फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो
4: हेलो, नमस्ते। नमस्कार।
1: नमस्कार हजुर, कहाँदेखि को बोल्नु भयो?
4: म बोल्दैछु सरिना गुरुङ, मोरङ कालीपोखरीबाट।
1: शर्मिला गुरुङ?
4: सरिना।
1: सरिना गुरुङ?
4: हजुर।
1: सरिना जी कहाँबाट भन्नुभयो?
4: मोरङ कालीपोखरीबाट, यतातिर पानी परेको छैन है,
1: ल ठिक छ, मोरङकै ठाउँ ठाउँमा पानी पर्ने, ठाउँ ठाउँमा पानी नपर्ने पो हुँदो रहेछ नि। तपाईँहरूको लागि चाहिने थियो कि थिएन त पानी?
4: हामीलाई त चाहिने छैन हौ, अहिले धानहरू सबै रोपिसक्यौँ, अनि
1: त्यसो भए ठिकै छ त नपरेको। ए ल, अब हाम्रो सरिनाजीले आफ्ना साथीभाइ आफन्तहरूलाई शुभकामना शुभेच्छा दिनुहोस्।
4: हजुर, यहाँ छेउमै हुनुहुन्छ दिदी निर्मला गुरुङले हजुरलाई निकै नमस्ते भन्दै हुनुहुन्छ है।
1: मेरो तर्फबाट पनि उहाँलाई 10 औँला जोडेर नमस्कार।
4: हजुर, फोनै कति ट्राई गर्दै हुनुहुन्छ लागेको छैन है। ल हुन्छ, सुनिराख्नु भएको छ, ल म शुभकामना राखिहाल्छु ल।
1: हस्
4: हजुर, विशेष गरेर तपाईँ लगायो त्यो नेपाल इन्टायर टिमलाई नै शुभ दिनको कामना, साथी कार्य सबैको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि बिरामी हुनुहुन्छ दाई धरान्छु शिखर प्रसाद श्रेष्ठ, अनि हाम्रो पूर्वेली आकाशी दुवैजनालाई शुभ स्वास्थ्य लाभको कामना भन्न चाहन्छु। अनि कार्य सफलताको शुभकामना दिनु पर्दा प्यारी साथी हुनुहुन्छ पद्मा प्रशिक्षा, प्रदीप सान्तवा, हर्बल रोशनी, अनि गगम चेतुमे, तन्त्र बस्ने, रत्नबहादुर थापा, अनि गणेश श्रेष्ठ, प्रकाश मिटुल सुठेली, भूमिका राई तामाङ लगायत मेरो प्यारी दिदी निर्मला गुरुङलाई कार्य सफलताको धेरै धेरै शुभकामना, शुभ दिन भन्दै हजुरलाई बाई।
1: हस्, धेरै धेरै धन्यवाद। सरिना गुरुङले हामीलाई मोरङबाट फोन गर्नुभएको हो। हामीले चारजना साथीहरूसँग कुराकानी मजाले गऱ्यौँ, अब पालो भएको छ फेरि पनि गीत सुनाउने। यो गीत हामीसँग प्रमोद खरेलको स्वरमा रहेको छ, अविरल थापाको रचना, अनि बसन्त सापकोटाको सङ्गीतमा। यो गीतपछि फेरि पनि तपाईँहरूसँग कुराकानी गर्छौँ, रेडियो नेपाल सुन्दै गर्नुहोला है त।

0: भर्खरै हामीले प्रमोद खरेलको स्वरमा रहेको गीत सुनायौं। आजको कार्यक्रमको अन्तिम चरणमा हामी आइसकेका छौं। अझै पनि केही साथीहरूसँग कुराकानी गर्ने समय हामीसँग छ। कहाँबाट को हुनुहुन्छ, स्वागत गर्छु है त। हेलो
1: हेलो, नमस्ते दिदी।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्नु भयो?
1: म उदयपुरबाट वीरेन्द्र रहेको दिदी।
0: उदयपुरबाट वीरेन्द्रजी, के छ हालखबर?
1: एकदम ठिकठाक छ, फाइन छ दिदी। एकदम रमाइलो घमाइलो भन्दा घाम लागेर एकदमै गर्मी गर्मी छ भन्नु पर्छ है दिदी।
0: खेतबारीको काम चाहिँ कतिको सक्यो त नि?
1: खेतबारीको नै सकिँदैछ, मकै भाँच्न सकिएको छ। अब दाल छर्ने कामहरू चाहिँ गरिँदैछ भनौँ न दिदी। अब ठाउँहरू बनाइँदैछ।
0: ए, ठाउँहरू बनाउँदै खन्दै?
1: हजुर, खन्दै भन्दा पनि अब झारहरू चाहिँ मार्दै भनौँ न।
0: झार मारिसकेपछि खन्ने हो बल्ल?
1: हजुर, झार मारिसकेपछि खन्ने हो दिदी।
0: ए, अनि खन्दा मान्छे लगाएरै खन्ने हो कि ट्र्याक्टरले खन्ने हो?
1: मान्छे लगाएर खन्ने हो दिदी।
0: ए, ट्र्याक्टर लाग्दैन के? भिरालो
1: ट्र्याक्टर पनि लाग्ने त लाग्छ कि, तर ट्र्याक्टर पाखामा लाग्दैन नि होइन, उसमा चाहिँ जोटो बारीमा चाहिँ लाग्छ दिदी।
0: ए, अनि गेडागुडी के के छर्नुहुन्छ तपाईँहरू?
1: गेडागुडी सबै, अनि दालहरू, मासहरू होइन, अनि त्यसपछि अब घोडे दालहरू, अनि त्यसपछि भटमास सबै नै छरिन्छ दिदी भनौँ न।
0: ल ठिक छ, राम्रो उमार्नु होला, धेरै पैसा कमाउनु होला।
1: अनि थ्याङ्क यू सो मच दिदी।
0: ल अब शुभकामना शुभेच्छा दिनुहोस्।
1: हुन्छ दिदी। फर्स्टमा हाम्रो भाइसका दानी, हाम्रो दिदी लगायत हाम्रो प्रविधिमा, अनि हाम्रो दाजु एकदमै को लागि पनि एकदमै यो अब हाम्रो बस्ने गीत चाहिँ सुनेर इन्जोय गर्नु होला भन्न चाहे दिदी। अनि त्यसपछि हाम्रो आउने लागेको 14 गतेको दिन हाम्रो रिदम राईको जन्मदिन आउँदैछ, उहाँको लागि जन्मदिनको लाखौँ लाख शुभकामना भन्न चाहे। एकदमै ह्याप्पी बर्थडे टु यु भने। त्यसपछि हाम्रो अप्सरा राईको पनि, त्यसपछि साउनको 19 गते उहाँको पनि जन्मदिन आउँदैछ, उहाँको लागि पनि जन्मदिनको लागि एकदमै ह्याप्पी न्यु इयर, ह्याप्पी बर्थडे टु यु भन्ने चाहेँ। अनि त्यसपछि भन्नु पऱ्यो साथीहरू भन्नु पऱ्यो चाहिँ, अनि ऋतु राई हुनुहुन्छ, अनि उदयपुरतिरै हुनुहुन्छ, उहाँको अहिले शैक्षिक सफलताको शुभकामना भन्न चाहेँ। हाम्रो अन्जिता राई हुनुहुन्छ, कार्य सफलताको शुभकामना भन्न चाहेँ। अनि त्यसपछि हुनुहुन्छ साथीहरू रुग्ण राई, कता हुनुहुन्छ, हराउनु भयो, एकचोटि कल गरेर साथी सम्झिनुहोस् न भन्न चाहेँ। अनि हाम्रो उता सोनिका राई हुनुहुन्छ, उहाँ बिरामी हुनुहुन्छ, एकदम शिष्ट लाभको शीघ्र स्वास्थ्य लाभको कामना भन्न चाहेँ। हाम्रो मानदोस लामा दाई हुनुहुन्छ काँपेतिर, उहाँलाई पनि सम्झिराख्नु भएको छ, मैले सम्झन चाहन्छु, उहाँलाई पनि धेरै धेरै धन्यवाद
0: भन्ने
1: शेखर दाई कता हुनुहुन्छ, मलाई शेखर दाईले पनि एकदमै सम्झिरहेको छु भन्दै बिदा हुन चाहन्छु। ओके, बाई बाई दिदी।
0: हस्, धेरै धेरै धन्यवाद। उदयपुरबाट वीरेन्द्र राईले हामीलाई फोन गर्नुभएको हो। अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो
2: हेलो, रिता दिदी नमस्कार।
0: नमस्कार हजुर, चिने चिनेको स्वर लाग्यो, शुभ नाम पाऊ।
2: गगन 13 छौँ है धरानबाट।
0: गगनजी के छ हालखबर?
2: ठिकै छ, राम्रै छ। धरानतिर पानी हिजो चाहिँ परेको थियो, आज परेको छैन, घाम लाग्दैछ, हावा चल्दैछ, यतिको मौसम ठिकै छ भन्नुपर्छ।
0: शीतल छ जे होस्?
2: शीतल शीतलै छ, घरभित्र गर्मी छ, बाहिर हावा चल्दैछ, शीतल पनि छ, यस्तै छ, सन्चै हुनुहुन्छ?
0: झापामा भन्दा त धरानमा धेरै शीतल महसुस हुनुपर्ने नि गगनजी।
2: हजुर, झापामा भन्दा त धरानमा अलिक त शीतल महसुस धेरै नै हुन्छ, अब यो किनकि अब यो पहाडसँग जोडिएको भूगोल हो होइन, शीतलै हुन्छ, शीतल अनुभूति नै भइरहेको छ यसपालि चाहिँ मलाई धरानमा।
0: ल ठिक छ, अब त्यसो भए तपाईँले आफ्ना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा दिनुहोस्। 8 जनालाई
2: रेडियो नेपाल अल इन्डिया टिमलाई कार्य सफलताको विशेष शुभकामना, र आज जन्मदिन मनाउने साथी हुनुहुन्छ रूपा राई, सहित भूमि धनकुटा निवासी, उहाँलाई जन्मदिनको अनमोल शुभकामना, ती बर्थडे टु यु। आगामी दिनमा जन्मदिन मनाउने एकदमै आत्मीय मित्र हुनुहुन्छ शमशेर लिम्बू, उहाँलाई पनि एडभान्समा ह्याप्पी बर्थडे टु यु। राजबान्तवा, रत्नबहादुर थापा, मनको साथी जीवन कार्की, अस्मिता बान्तवा, चन्द्र बस्नेत, एन्जल तस्किरा बान्त, रोशन खोलाङ, करिना गुरुङ, दिलिसानी यामको, नरेन्द्र रिमाल लगायत सम्पूर्ण साथीहरूलाई शुभदिन भन्दै बाई बाई।
0: हस्, धेरै धेरै धन्यवाद गगन 13 थुमे कान्छाले हामीलाई धरानबाट फोन गर्नुभएको हो। अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो,
3: गुड मर्निङ, नमस्ते रिता दिदी।
0: गुड मर्निङ हजुर, कहाँदेखि को बोल्नु भयो?
3: म धनकुटाबाट सबिना मगर।
0: धनकुटाबाट सबिनाजी, के छ हालखबर?
3: सबै ठिकै छ दिदी, सबैजना सन्चै आरामै छु, अनि हाम्रोतिर एकदमै पानी चाहिँ बढी भइरहेछ दिदी, ठाउँ ठाउँमा पानी परेको छैन भन्छ। हाम्रोतिर चाहिँ अब अलिकति 15-16 दिनको ग्यापमा परे चाहिँ हुन्थ्यो, अनि पानी परेर अनि अलिक के अरे काम गर्नु चाहिँ बाधा पुर्याइरहेको छ, अरू चाहिँ सबै ठिकै छ दिदी।
0: अनि के अरे धनकुटाबाट सबिना मगरजी भनेर भन्नुभयो, मैले सामाजिक सञ्जालमा एकजना सबिना मगर नै विदेश गएको जस्तो देखिरहेको थिएँ। हाम्रो यो धनकुटाकै सबिना जी हो कि के हो भनेर हेरेको थिएँ कि, तर होइन रहेछ कि क्या हो नि?
3: ए होइन दिदी, म त गएको पनि छुइनँ र अनि जाने सोचमा पनि छुइनँ दिदी, अब म जाँदिनँ अनि होइन दिदी।
0: ल ठिक छ, अनि अब के पानी धेरै भएर बोडीहरू यिनीहरू बिग्रिन थाल्यो कि क्या हो त नि?
3: बिग्रिन्छ नि दिदी, बिग्रेला बिग्रेला जस्तो भइरहेछ। अब पानी बढी भएपछि त्यो ढुसिया लाग्छ नि त, त्यो भुइँ कुहिरो लागेपछि चाहिँ अनि त्यो बोट पनि कुहिने डर हुन्छ, अनि त्यो फुलेकोहरू पनि फुलहरू पनि कुहिन्छ, अनि त्यही भएर घाम पानी चाहिँ ठिक्क मिल्नुपर्छ दिदी खेतीबाली सबै सागसब्जीको लागि। अनि यो समयमा चाहिँ एकदमै बढी भइरहेछ कि दिदी? अनि
0: डल्ले पनि रोप्नु भएको छ?
3: रोपेको छौँ, थोरै थोरै खानको लागि मात्रै, बेच्ने चाहिँ छैन कि दिदी, आफू खानको लागि चाहिँ किन्नु पर्दैन।
0: ए यसपालि डल्लेमा पनि धनकुटामा अलिअलि रोग आएको जस्तो, फुस भित्र त्यो फोक के भन्छ त्यो खाली जस्तो त्यस्तो खुर्सानी आयो भन्ने सुनेको थिएँ कि, अनि त्यही भएर सोधे।
3: हो दिदी, अहिले यो समयमा रोप नलाग्ने सागसब्जीको बिरुवालाई खासै चाहिँ छैन कि, अनि अहिले आज भोलिको समयमा चाहिँ अब पानी अलिक बेसी भइरहेछ दिदी हाम्रोतिर। अब जुन ठाउँमा आवश्यक छ त्यतातिर चाहिँ परेको भए हुन्थ्यो जस्तो लाग्छ, होइन? आफ्नोतिर परेर आफ्नो लागि मात्रै राम्रो भएन, अरू खेती कमाइ गर्ने ठाउँ ठाउँमा जिल्ला जग्गा जग्गामा चाहिँ अब ठिक्क टाइममा परिदिएको भए, अब त्यो के अरे धान रोप्नेतिर अनि रोपेर त्यो के अरे गावाहरू हुन्छ नि दिदी, त्यो धान रोपेर पनि सर्नु पऱ्यो नि, अनि त्यो समयमा ठिक्क पानी परिदियो भने त्यो अनि धानको बोट हरियो भएर आउँछ नि त,
0: गाछी भएर आउँछ मोटो मोटो भएर।
3: पहिले मेरो माइतीतिर रोप्थ्यौँ, अनि थोरै अनुभव छ कि, अनि अहिले चाहिँ अनि
0: धनकुटाबाट सबिना मगरजीले फोन गर्नुभएको, कुराकानी गर्दा गर्दै सबिनाजीको टेलिफोन सम्पर्क विच्छेद भयो। सबिना मगर भनेर जो जसले चिन्नुहुन्छ उहाँहरू सबैको दिन आज शुभ रहोस् सबिनाजीको तर्फबाट कामना गर्दी मैले नै। सबिनाजी सुनेर बस्नु भएको छ भने मन नदुखाउनु होला, तपाईँको सबै साथीहरूको लागि मैले आजको दिन शुभ रहोस् भनेर कामना गरिदिएको छु। अब जाँदा जाँदै उदित नारायण झा र अनुपमा देशपाण्डेको स्वरमा रहेको, यादव खरेलको रचना अनि सम्बुजित बास्कोटाको सङ्गीतमा ट्रक ड्राइभरबाट यो गीत तपाईँलाई राख्छौँ। आज हामीले जम्मा 12 साथीहरूसँग कुराकानी गऱ्यौँ, सबैजनासँग कुराकानी गर्दा एकदमै मजा लाग्यो। सबै साथीहरूसँग कुराकानी गर्दाखेरि अब त्यहाँको हालखबर पनि थाहा भयो, मौसमका बारेमा पनि जानकारी पाइयो, र जम्मा रतुवा माईमा मात्र पानी परेको रहेछ। आज सबै गीतहरू नै पानी सम्बन्धी गीत छानेको थिएँ, पानी चाहिँ जम्मा एक ठाउँमा मात्र परेको रहेछ। सुनेर साथ दिने साथीहरूलाई धन्यवाद, फोन गर्ने साथीहरूलाई धन्यवाद, फोन गरेर नलागेपछि रिसाउने साथीहरूलाई धन्यवाद, फोन लागेर पनि नउठेपछि रिसाउने साथीहरूलाई पनि धन्यवाद, अनि टेक्निकल सपोर्टका लागि पराग पोखरेललाई धन्यवाद। 12 सुन्नु नै छ समाचार प्रसारणपछि कार्यक्रम जीवन सुखसँगै साथी चन्दा विष्ट आउनुहुनेछ। अहिलेलाई भने शुभेच्छाको व्यवसायबाट म रिता तिमल सिन्हा बिदा हुन्छु, हवस् त नमस्कार।

यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। वीरगंजको नारायणी अस्पतालमा चिकित्सकमाथि साङ्घातिक आक्रमण भएपछि सुरु भएको विवाद समाधान हुन नसक्दा देशभरको स्वास्थ्य सेवा प्रभावित भएको छ। घटनाको विरोधमा नेपाल चिकित्सक सङ्घले देशभरका सरकारी गैर सरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गराएको छ। गत साउन 9 गते शनिबार नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्त र केही समूहले आकस्मिक कक्षमा तोडफोड गर्दै कार्यरत डाक्टर प्रमोद राम लगायतका स्वास्थ्य कर्मीमाथि आक्रमण गरेका थिए। यसैबीच स्वास्थ्य सेवा जस्तो संवेदनशील सेवामा कुनै प्रकारको अवरोध नगर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आग्रह गरेको छ। चिकित्सक तथा स्वास्थ्य कर्मीहरूले आज आकस्मिक बाहेकका सेवा सञ्चालन नगर्ने घोषणापछि मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सो आग्रह गर्नुभएको हो। न्यूनस्तरको खाद्य पदार्थ बिक्री गरेको अभियोगमा चितवनका 4 उद्योग विरुद्ध 5 मुद्दा दर्ता गरिएको छ। पूर्वी चितवनको रत्ननगरमा रहेको रिजाल फुड्स एन्ड बेभरेज विरुद्ध 2 मुद्दा र अन्य 3 उद्योग विरुद्ध 1-1 मुद्दा दर्ता गरिएको छ। गुणस्तर कमजोर भएकोले खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले ती उद्योग विरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेको जनाएको छ। पहिरोमा परि लमजुङको मध्य नेपाल नगरपालिका 7 भाट बेसीमा 2 मृत्यु भएको छ। आज बिहान गएको पहिरोले घर पुरिएर मध्य नेपाल 7 भाट बेसीका टिक बहादुर विक र उहाँ

समय र जिन्दगी दुनियाँकै सबैभन्दा ठुलो गुरु हुन्। जिन्दगीले समयको सदुपयोग गर्न सिकाउँछ अनि समयले जिन्दगीको मूल्य बताउँछ। नमस्कार, कार्यक्रम जीवन सुखबाट तपाईँको जीवनमा सुखको खोजी सुखद साथ र साङ्गीतिक यात्रामा कार्यक्रम जीवन सुख हामीले हरेक साताको मङ्गलबार मध्याह बाह्र बजेको समाचारपछि सुनाउँदै आएका छौँ। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको यो कार्यक्रम एफएम 98.1 MHz र इन्टरनेटमा www.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। सकारात्मक सोच सुखको खोज कार्यक्रम जीवन सुखमा हामीले जीवनका सुखद पक्षलाई पल्टाउँदै आएका छौँ र सुनाउँदै आएका छौँ सफलताका सूत्र कथा र अनुभूतिहरूलाई। यसै क्रममा आउनुहोस् कार्यक्रम जीवन सुखको आजको यो साङ्गीतिक यात्रामा। स्वागत गर्छु प्राविधिक साथी पराग पोखरेलसँगै म चन्दा विष्ट। कहाँ कता हुनुहुन्छ हामीलाई सुनिरहनु भएको छ भने अबको केही समय हामीलाई साथ दिनको लागि, हामीसँगै रहनको लागि अनुरोध गर्छु, आत्मीय आग्रह पनि गर्छौँ। जहाँ जता हुनुहुन्छ हामीलाई सुनिरहनु भएको छ भने हामी कामना पनि व्यक्त गर्छौँ, अपेक्षा पनि राख्छौँ। यहाँको हर पल हर क्षण शुभ रहोस्, स्वस्थकर रहोस् अनि सक्रिय पनि रहोस्। आलोचना दिगदारीमा होइन, उमङ्ग र उत्साहमा यहाँहरूको समय व्यतीत रहोस्, यसको लागि प्रयास गर्नु पनि आवश्यक छ। र यही प्रयासको कुरा गर्दा जीवनमा आशा भरोसा र विश्वासका कुराहरू सुनाउँदा पल्टाउँदा यहाँहरूमाझ रहिरहँदा यो साङ्गीतिक यात्रामा रहँदा फेरि पनि भन्न मन लागेको छ, जहाँ जता हामी छौँ त्यही, जहाँ जे काम गर्छौँ सत्कर्मले गरौँ। अँध्यारोबाट उज्यालोको बाटो खोज्नु छ र अँध्यारोबाट उज्यालोको बाटो खोज्दै गर्दा त्यही अँध्यारोबाट उज्यालोको बाटो देखाउने गुरुहरूमा आजको कार्यक्रम जीवन सुखको यो श्रृङ्खला हामी समर्पित गर्दैछौँ। किनकि हामी गुरु पूर्णिमाको पूर्व सन्ध्यामा छौँ। भोलि साउन महिनाको 13 गते बुधबार हामी यो वर्षको गुरु पूर्णिमा मनाउँदैछौँ। ती गुरुहरू, सम्पूर्ण गुरुहरू जसले अँध्यारोबाट उज्यालोको बाटो देखाउनु भयो, सत्मार्गको बाटो पहिलाउन सिकाउनु भयो, सत्कर्म सत्सिप जोस र जाँगरलाई बाँड्नुभयो, सकारात्मक सोचसँगै बाटो देखाउन अग्रसर रहनुभयो, बाटो देखाउने कार्यमा खटिरहनुभयो, ती सम्पूर्ण गुरुहरूमा कार्यक्रम जीवन सुखको आजको यो गुरुहरूमा समर्पित यो विशेष श्रृङ्खलाबाट उहाँहरूमा सम्मान व्यक्त गर्न चाहन्छौँ, गुरुहरूलाई सम्झन चाहन्छौँ र गुरुको महिमामा नै आजको यो श्रृङ्खला हामी राख्नेछौँ। र आज गीति सौगात पनि हामीले गुरुहरूमा नै समर्पित गरेर रोजेर छानेर ल्याएका छौँ। यो पहिलो गीति सौगात यहाँहरूमा आज हामी राख्दैछौँ।

गुरु माता पिता यसबाट पनि हामीले गुरुको महिमालाई मनन गर्न सक्छौँ, महसुस गर्न सक्छौँ। गुरुको अर्थमा गुरु भनेको निरोधक प्रकाश भन्न सक्छौँ, जसले अज्ञान रूपी अन्धकारबाट ज्ञान रूपी प्रकाश दिने गर्छन्। ती सम्पूर्ण गुरुहरूमा समर्पित गर्दै कार्यक्रम जीवन सुखको यो श्रृङ्खला यहाँहरूमा आज हामी राख्न लागिरहेका छौँ। शास्त्रमा गुरुको स्थान भगवान्भन्दा पनि माथि रहेको छ भनेर भनिएको छ। सनातन धर्म र संस्कारमा गुरुलाई सबैभन्दा ठुलो स्थान दिएको छ। शास्त्र अनुसार गु अर्थात् अन्धकार र अज्ञान हुन्छ र रुको अर्थ निरोधक प्रकाश उज्यालो हुन्छ। त्यसैले जो जसले अज्ञान रूपी अन्धकारबाट ज्ञान रूपी प्रकाश दिने गर्छन् नि, हामी उहाँहरूलाई गुरु भनेर सम्बोधन गर्छौँ। विद्या शिक्षा अथवा सत्कर्म सिप दीक्षा जो जसले दिनुभयो उहाँहरू गुरुहरू, सम्पूर्ण गुरुहरूमा नमन छ। सम्पूर्ण गुरुहरूलाई सम्मान गर्न चाहन्छौँ। गुरुहरूको अर्थ, गुरुको महत्त्व, गुरुको मार्गनिर्देशन, गुरुले दिनुभएको दीक्षा जीवनमा अमूल्य छ। यसैले पनि हामी जीवन सुखको कुरा गरिरहँदा, सत्कर्मको सकारात्मक सोचको कुरा गरिरहँदा, आफू मात्र बन्ने होइन अरूलाई पनि बाटो देखाउने कुरा गरिरहँदा, गुरुको महिमालाई आज कार्यक्रम जीवन सुखमा राख्न मन लागेको छ। र हामी भन्छौँ गुरुको अर्थमा, गुरुको बारेमा धेरै कुराहरू हामीले बुझ्न सक्छौँ, हेर्न सक्छौँ, अर्थ लगाउन सक्छौँ। बुद्धि, बल, उमेर, विद्या आदिमा श्रेष्ठ आदरणीय पूज्य व्यक्ति मान्नेजन जसलाई हामी गुरु भनेर सम्बोधन गर्न सक्छौँ। गुरुको बारेमा ओशोले भन्नुभएको छ, गुरुले माटो मुनि पुरिएर रहेको बिउलाई अङ्कुरित गराएर फल दिने वृक्ष बनाइदिन सक्छन्। त्यति शक्ति हुन्छ गुरुमा, र त हामी गुरुलाई मान्छौँ, सम्मान गर्छौँ। शिक्षा परम्पराले पनि भन्छ गुरु सबैभन्दा माथि हुनुहुन्छ भनेर। यसैले त गुरुलाई ब्रह्मा, गुरुलाई विष्णु, महेश्वर भनेर पनि सम्बोधन गरिन्छ। गुरु ब्रह्मा हुन्, गुरु नै विष्णु हुन्, गुरु नै महेश्वर हुन्। गुरु साक्षात परम ब्रह्म स्वरूप भएकोले गुरुलाई नमन गर्न हामीले कहिले पछि पर्नु हुँदैन। जसबाट हामीले उज्यालो पायौँ, जसबाट हामीले ज्ञान पायौँ, जीवनलाई एउटा सत्कर्ममा डोराउने एउटा आधार पायौँ, होइन? यसैले पनि आज हामीले गुरुमा समर्पित गरेर यो कार्यक्रम सुनाइरहेको छौँ। ग अक्षर सिद्धि विनायक र र पापको हरण गर्ने भएको हुनाले पनि यसमा धेरै अर्थ लगाएर गुरुको शब्दलाई राखिएको छ। र यसमा धेरै हामीले गुरुको त महिमा गान जति गरे पनि सकिँदैन। गुरुको अर्थ अनेक छन्, तर हामीले सरल अर्थमा भन्दा अध्ययारोबाट उज्यालोतिर लैजाने बाटो, सिप, दीक्षा, शिक्षा जो जसले दिनुभयो ती गुरु, जो जसले ग्रहण गर्नुभयो ती शिष्य, शिष्यको पनि महत्त्वपूर्ण भूमिका छ। शिष्य छन् ज्ञान लिए र त्यसको सदुपयोग गर्दै जीवनलाई सार्थक बनाए र गुरुको महिमा आज उचाइमा पुगेको छ, होइन र हो भने फेरि पनि कार्यक्रम जीवन सुखको आजको यो साङ्गीतिक यात्रामा गुरुमा नै समर्पित केही गीती सौगातहरू यहाँहरूमा आज राख्दैछौँ। र यो अर्को गीती सौगात यहाँहरूमा आज राख्दैछौँ सत्य स्वरूप आचार्यको स्वरमा, रचना प्रतीक शर्माको रहेको छ भने सङ्गीत शक्ति वल्लभको।

कार्यक्रम जीवन सुख सुनिरहनु भएको यहाँहरूमा आज गुरुमा समर्पित, सम्पूर्ण गुरुहरूमा समर्पित कार्यक्रम जीवन सुखको विशेष श्रृङ्खला यहाँहरूमा आज हामी राखिरहेका छौँ। र कार्यक्रम अवधिभर हामी गुरुमा समर्पित गीत सौगात यहाँहरूमा आज साङ्गीतिक भेट यहाँहरूमा आज हामी राख्नेछौँ। गुरु अर्थात् उज्यालो, अँध्यारोबाट उज्यालो, बाटो हिँड्न सिकाउने, सत्कर्म गर्न सिकाउने, सकारात्मक सोचलाई सोचलाई सोचमा नै रहेर जीवनको बाटो निर्धारण गर्न सिकाउने ती सम्पूर्ण गुरुहरूमा फेरि पनि हामी सम्मान गर्छौँ। जो भरोसाको केन्द्र हुनुहुन्छ, सत्यको सोच हुनुहुन्छ, प्रकाशको ढोका हुनुहुन्छ, ती सम्पूर्ण गुरुहरूमा सम्मान गर्छौँ। हुन त जीवनसँग अन्तर्सम्बन्धित धेरै कुराहरू हाम्रा गुरु हुनुहुन्छ। बिहानै घामको उज्यालो प्रकाश छर्ने समान रूपमा सबैमा एक समान रूपमा प्रकाश छर्ने सूर्यभन्दा ठुलो गुरु यो जीवनमा को हुनुहुन्छ होला? रातमा शीतल उज्यालो छर्ने चन्द्रमाभन्दा ठुलो गुरु यो संसारमा को हुनुहुन्छ होला? तापले पग्लिएर फेरि नदी बगाएर जीवन दिने हिमालभन्दा ठुलो गुरु अरू को हुन्छ होला? अनि फुलपात झर्ना अर्थात् प्रकृतिभन्दा ठुलो गुरु को हुन्छ होला? जो आफ्नो समय चक्रसँगै आफ्नो धर्म निर्वाह गरेर जे जस्तो अवस्थामा पनि फुल्न फल्न तयार, जो जस्तो अवस्थामा पनि बग्न तयार, होइन, ती नदीनाला सब हाम्रा गुरु हुन्। लिने कुरा कति छन् कति, तर के लिने भन्दा सकारात्मक कुरा लिनु पर्यो। सत्कर्म गर्नको लागि सकारात्मक सोच लिन सक्नु पर्यो। राम्रा राम्रा कुराहरूलाई आफूमा धारण गर्न सक्नु पर्यो। धारण गर्ने सक्षम शिष्य भयो भने हामी मान्न सक्छौँ, भन्न सक्छौँ गुरुहरूको उचाइ अझै अगाडि बढ्छ, अझै चुलिन्छ भनेर। हुन त विद्यालयका शिक्षक र महाविद्यालयका प्राध्यापकहरू आधुनिक शिक्षा व्यवस्थाका आचार्य हुन्, तर साँच्चै उहाँहरू गुरु हुनुहुन्छ त? गुरुको अर्थ बेग्लै छ। संस्कृत विषयका शिक्षक पनि शिक्षक नै हुन् र तिनले गुरुको गरिमालाई छुँदैनन्। हिजो आज सूचना प्रविधिको विकास र विस्तारसँगै जो जसले पनि ज्ञानका कुराहरू दिइराख्नु भएको छ, ज्ञान बाँड्नेहरू, साँच्चै त्यो एउटा सत्कर्म हो, राम्रो हो। तर ज्ञान दिँदैमा अथवा प्रवचन भन्दैमा गुरु चाहिँ भइन्छ कि भइँदैन, त्यो कुराहरू भने बुझ्नु आवश्यक छ। मान र पदवीको आधारमा पनि धेरै गुरुहरू कहलाउनु भएको छ। धर्मगुरुहरू धर्मका व्याख्याता हुन्, तर गुरुको दर्जा, सच्चा गुरुको गरिमा त्यहाँबाट प्राप्त गर्न सकिन्छ कि सकिँदैन, यो सोच्ने विषय रहेको छ। कुनै व्यक्तिगत लाभका लागि, अर्थ प्राप्तिका लागि नभइकन निष्काम निस्वार्थ भावले जो जसले आफूसहित अरूलाई जीवनरूपी यो डुङ्गाबाट पार गर्न मार्गदर्शन गराउनुहुन्छ, उहाँ गर्न सक्छन्। हामी उहाँलाई नै भन्न सक्छौँ सच्चा गुरु। अनि शिक्षक र गुरु शब्द हेर्दा उस्तै लाग्ने भए पनि त्यसभित्र अन्तर्निहित अर्थ भने बेग्लै छ। शिक्षण पेसा हो, गुरु पेसा होइन। त्यसैले शिक्षकले बाहिरी शिक्षा भौतिकतासँग धेरै सामिप्य राख्छन् भने गुरुले अन्तर्हृदयसँग, अध्यात्मसँग, जीवनको उज्यालो पक्षसँग, सत्कर्मसँग, निष्काम भावसँग, निस्वार्थपनमा विश्वास राख्छन्। यसैले गुरुको महिमा माथि राखिएको छ। सधैँ सँगसँगै जीवनमा सत्मार्ग देखाउन नसकिएला, जीवनको एउटा पुञ्ज उज्यालो छर्न नसकिएला, तर अप्ठ्यारो परेको बेलामा, साह्रै गाह्रो अवस्थामा जो जसले त्यो अप्ठ्यारोबाट पार लगाउनको लागि जुन ज्ञान दिनुहुन्छ, जुन बाटो देखाउनुहुन्छ नि, उहाँहरू चाहिँ एकैचोटिको लागि भए पनि किन नहोस् साँच्चै गुरु हुनुहुन्छ। जो जसको शब्दले, जो जसको कर्मले, जो जसको व्यवहारले जीवनलाई सत्कर्मतर्फ मोडाइदिन्छ नि, त्यो मोडाउन सक्ने सामर्थ्य राख्ने जो जति हुनुहुन्छ उहाँहरूलाई हामी गुरु भन्न सक्छौँ।
शिक्षकले कुनै निश्चित समय, काल, बेला र तलब वा पारिश्रमिक वा भत्तासँग सम्बन्ध राख्ने हुन्छ, जबकि गुरुमा तिनको अभाव हुन्छ वा हुने अपेक्षा राखेको हुन्छ। स्वार्थभन्दा माथि उठ्ने त्यो आनी बानी लक्षण विशेषता गुरुमा हुन्छ। निष्ठाका साथ आफ्नो जीवनलाई सत्मार्गमा, परमार्थ पथमा, अध्यात्मको मार्गमा, प्राणी मात्रको हितमा जीवनलाई लगाएर आफू, आफ्नो परिवार, समाज, राष्ट्र र यो संसारकै हितमा हुने कार्य गर्न जो जसले आफ्नो जीवन समर्पित गर्नुभयो नि उहाँ नै

हामी गुरु गुरु त भन्छौँ, साँच्चै गुरुको अर्थ के हो? गुरुको महिमा किन यति महत्त्वपूर्ण छ? गुरु शब्दले किन यति ठुलो अर्थ राख्छ? यही कुरालाई आज हामीले कार्यक्रम जीवन सुखको आजको यो श्रृङ्खलामा पल्टाइरहेका छौँ, सुनाइरहेका छौँ। किनकि सत्मार्गमा हामी हिँड्यौँ भने, सत्कर्म गऱ्यौँ भने, सकारात्मक सोच र दृष्टिकोणलाई अप्नायौँ भने न जीवन सुखमय बन्छ, जीवन उमङ्गमय बन्छ, होइन र? हो भने फेरि पनि कार्यक्रम जीवन सुखको आजको यो साङ्गीतिक यात्रामा गुरुहरूमै समर्पित यो अर्को साङ्गीतिक भेट शिशिर योगीको स्वरमा, शिशिर योगी र श्रुति योगीको युगल स्वरमा, रचना रेखा कोइरालाको, सङ्गीत रहेको छ शिशिर योगीको

आज हामी गुरुमा समर्पित रहेर यो कार्यक्रम जीवन सुख यहाँहरूमा सुनाइरहेका छौँ। भोलि यस वर्ष हामी गुरु पूर्णिमा मनाउँदैछौँ, साउन 13 गते बुधबार। गुरु पूर्णिमालाई हामी व्यास पूर्णिमा, वेद पूर्णिमा पनि भन्छौँ। हुन त गुरु पूर्णिमा मनाउँछौँ, यति धेरै अध्ययन गरेर, यति धेरै मनन गरेर गुरुको अर्थ, गुरु पूर्णिमाको महिमा, यसको खोज हामीले त्यति विधि गरेको जस्तो लाग्दैन र यस सम्बन्धमा अलिकति अध्ययन गर्नु पनि आवश्यक रहेछ भन्ने कुराको त्यो महसुस भएपछि कार्यक्रम जीवन सुखको साङ्गीतिक यात्रामा आज हामीले गुरु महिमालाई, गुरुको गुरुप्रतिको सम्मान स्वरूप आज हामीले गुरुमा नै समर्पित गरेका छौँ। र फेरि पनि हामी भन्छौँ, गुरु पूर्णिमा जसलाई व्यास पूर्णिमा, वेद पूर्णिमा भन्छौँ, सनातन धर्मको एक महत्त्वपूर्ण चाडमा पनि पर्छ र यो पर्व प्रत्येक वर्ष असार महिनाको पूर्णिमाको दिन मनाइन्छ र यस वर्ष भोलि हामी मनाउँदैछौँ। र पूर्णिमाको महत्त्व गुरु र शिष्य बिचको पवित्र सम्बन्धको एउटा प्रतीक पनि हो र यस दिन शिष्यहरूले आफ्ना गुरुप्रति कृतज्ञता व्यक्त गर्ने, ज्ञान र मार्ग निर्देशकको लागि पूजा गर्ने गुरु पूर्णिमालाई व्यास पूर्णिमा भनेर भनेको हौँ। यो एउटा महत्त्वपूर्ण दिन पनि रहेको छ, गुण सम्झिने दिन होइन, कृतज्ञता व्यक्त गर्ने दिन पनि रहेको छ। र गुरु र शिष्य परम्परामा गुरु, परम गुरु अनि यसै गरी परमेश्वरी गुरु भनेर समस्त गुरुजनलाई नमन पनि गरिन्छ। र यसमा चाहिँ अब गुरु दत्तात्रेयले गुरु मानेका 24 गुरुहरूको सूत्रमा कस्तो महत्त्वपूर्ण कुरा रहेको पाइएको छ भने, पृथ्वीलाई पनि हामीले गुरुको रूपमा, वायुलाई, हावालाई पनि गुरुको रूपमा लिन सक्छौँ, आकाशलाई गुरुको रूपमा लिन सक्छौँ, जल, अग्नि लगायत सबै पर्छन्। र पृथ्वीबाट हामी सहनशीलताको गुण लिन सक्छौँ, शिक्षा लिन सक्छौँ, वायुबाट, हावाबाट असङ्ग्रहणी र स्वभाव, आकाशबाट असीमितता अर्थात् अपारताको, जलबाट शुद्धता, पवित्रताको र अग्निबाट ओजस्वीताको पाठ सिक्न सक्छौँ, शिक्षा लिन सक्छौँ। चन्द्रमाबाट, सूर्यबाट, परेवाबाट, जिङ्गरबाट, समुद्रबाट, पुतलीबाट, भमरोबाट, हात्ती र माहुरी, हरिणबाट, सर्प, माछा आदिबाट पनि हामीले धेरै गुण लिन सक्छौँ। अब हामीले के लिन्छौँ भन्ने कुरा हो। सकारात्मक सोचले र राम्रा कुराहरू हामीले जसलाई ग्रहण गर्दा हाम्रो जीवन मात्र होइन, अरू धेरैको लागि मार्ग निर्देश हुने एउटा सत्कर्मको बाटो मिल्छ नि, हो त्यही नै हामीले गुरुबाट पाउने एउटा अँध्यारोबाट उज्यालोतर्फ हिँड्ने एउटा बाटो मात्र होइन, त्यो एउटा उज्यालो, एउटा पुञ्ज पनि प्राप्त गर्न सक्छौँ। र मानिसको जीवनमा, अब हाम्रो जीवनमा भनौँ न, गुरुहरू धेरै हुनुहुन्छ। को कसलाई मान्ने, कसरी मान्ने, जो जसले हाम्रो जीवन अगाडि बढाउनलाई योगदान दिनुभयो, आमा बुवा हुनुहुन्थ्यो, हाम्रा अग्रजहरू हुनुहुन्थ्यो र हामी थियौँ, उहाँहरूले बाटो देखाउनु भएर त्यही बाटोमा हामी हिँडिरहेछौँ। यसैले आमा, बाबु, नातेदारहरू, परिवार, समाज, यसै गरी हामीलाई शिक्षा दिने गुरुहरू, उहाँहरू सबै गुरु हुन् र कुन भेषमा, कुन समयमा उहाँहरू आउनुहुन्छ र के कुरा दिनुहुन्छ र त्यसलाई हामीले कसरी ग्रहण गर्छौँ त्यसमा पनि फरक पर्छ। यसमा चाहिँ के हो भने, मानिसको जीवनमा एकजना मात्र गुरु पनि हुनसक्छन्, धेरै पनि हुनसक्छन् र को कसलाई कसरी गुरु मान्ने भन्ने कुराहरू पनि आफ्नै सोचमा रहने रहेछ। र आमा बुवाबाट हामी जन्म प्राप्त गर्छौँ र जन्मसँगै जीवनको, गृहस्थी जीवनको शिक्षा हामीले हेरेर, सुनेर, भोगेर हामीले प्राप्त गर्छौँ र हाम्रा आमा बुवा पनि हाम्रा गुरु, हाम्रा पहिलो गुरु। यसैले त हामीले हाम्रो आमा बुवालाई भन्छौँ नि होइन। जीवनभर मानिसले कोही न कोहीबाट केही न केही सिकि नै रहेको हुन्छ, चाहँदा चाहँदै, नचाहँदा नचाहँदै पनि सिकिरहेको हुन्छौँ। तर त्यो सिकाइ मात्र जीवनमा पर्याप्त रहँदैन, त्यही सिकाइलाई एउटा उचाइ दिएर फेरि हामीले जब बाटो सत्कर्मको मोड्छौँ नि, त्यो मोड्न प्रेरित गर्ने, सिकाइदिने चाहिँ गुरु बन्नुहुन्छ।
यसैले सच्चा गुरु कसलाई मान्ने भन्ने कुराहरू रहेको छ, होइन। कुगति के हो, पाप के हो, पुण्य के हो, धर्म के हो, अधर्म के हो, के गर्नुहुन्छ के गर्नु हुँदैन, कुन सही कुन बेठिक, कर्तव्य के हो, अकर्मण्यता के हो, यो सबै भले बाँटीको ज्ञान कसले दिन्छ त भन्दा गुरुले। अन्तरात्मातिर, भगवान्को प्राप्तितिर, बाटोतिर अनि जीवन दर्शनको मार्गतिर जब उज्यालोपन दिएर हामीलाई त्यसमा छिर्नको लागि, प्रवेश गर्नको लागि जो जसले प्रेरणा दिनुहुन्छ अनि त्यो बाटो हिँड्न सिकाउनुहुन्छ नि, उहाँहरू सबै हाम्रो गुरु हुनुहुन्छ। यसैले जो जसले हामीलाई प्रेरणा दिनुभयो, निस्वार्थ भावले हामीलाई माया गर्नुभयो, बाटो देखाइदिनुभयो, शिक्षा र सिप दिनुभयो, ती समस्त गुरुहरूमा फेरि पनि सम्मान गर्दै, आदर भाव व्यक्त गर्दै, अर्को एउटा गुरुमा नै समर्पित साङ्गीतिक भेट हामी यहाँहरूमा आज राख्दैछौँ। आनी छुइङ डोल्माको स्वरमा।

कानी छुईको स्वरमा रहेको यो गुरुहरूप्रति समर्पित साङ्गीतिक भेटियाहरूमा सुनाउँदै गर्दा भन्न मन लागेको छ, बौद्ध धर्मावलम्बीहरूले पनि गौतम बुद्धको सम्मानमा गुरु पूर्णिमा मनाउँदै आउनुभएको छ। गुरु पूर्णिमाको दिन गौतम बुद्धले आफ्नो पहिलो उपदेश दिनुभएको थियो भन्ने छ। र अहिलेको यो कलहग्रस्त समाजलाई समृद्ध र सुन्दर बनाउन सच्चा शिक्षाहरूको पनि आवश्यक छ। समर्थ गुरुबाट दीक्षित तथा सत्चरण मर्यादित र अनुशासित शिष्यहरूको अहिले साँच्चै आवश्यक छ। गौतम बुद्धले भन्नुभएको एउटा अर्थपूर्ण भनाइ कस्तो राम्रो छ भने, अपो दिवो दिपो भव, अर्थात् हामी आफै ज्योतिर्मय हौँ। हामीले नचिनेको त्यो ज्योतिलाई जगाइदिने काम कसले गर्नुहुन्छ? गुरुले गर्नुहुन्छ, र त गुरु महान हुनुहुन्छ। गुरुहरूले अँध्यारोबाट उज्यालोतर्फ हिँड्न सिकाइरहनु भएको छ र त जीवन चलिरहेको छ। जो जसले निस्वार्थ रूपले आफ्नो स्वार्थमा निहित होइन, यो जगतको लागि जीवनको लागि जुन सिप दीक्षा दिनुभयो ती सम्पूर्ण गुरुहरूमा सम्मानित गर्दै आज कार्यक्रम जीवन सुखको आजको यो श्रृङ्खला यहाँहरूमा आज हामीले सुनायौँ। फेरि पनि अर्को एउटा साङ्गीतिक भेट यहाँहरूमा आज हामी राख्दैछौँ। यो समय कार्यक्रम जीवन सुख सुनिरहनु भएको यहाँहरूमा आज बानिका प्रधानको स्वरमा रचना एलपी भानु शर्माको रहेको छ, सङ्गीत शक्तिवल्लभको।

कार्यक्रम जीवन सुख आज हामीले ती समस्त गुरुहरूमा समर्पित गर्यौँ जसले अँध्यारोबाट उज्यालोतर्फ लाग्नको लागि उत्प्रेरित गर्नुभयो, बाटो देखाउनु भयो। तपाईँको जीवनमा गुरु हुनुहुन्छ हुनुहुन्छ भने तपाईँ भाग्यमानी हुनुहुन्छ। हामी जो जससँग गुरु हुनुहुन्छ त्यो हाम्रो अहोभाग्य हो, र जो जसले सत्कर्म निष्ठावान शिक्षा पाउनुभयो ती गुरुहरूको पनि अहोभाग्य हो। यसैले राम्रो शिष्य र राम्रो गुरुको जीवनमा ठुलो अर्थ रहन्छ। हामी राम्रो शिष्य बन्न सकौँ, राम्रो गुरु बन्न सकौँ, हाम्रा गुरुहरूले अज्ञानताको अन्धकारबाट ज्ञान रूपी प्रकाश दिँदै हाम्रो जीवनलाई उज्यालो उमङ्गले भरेको बनाउन को लागि तत्पर रहनको लागि प्रेरित गरोस् गुरु पूर्णिमाको दिनले पनि भन्न चाहन्छौँ। भोलि हामी गुरु पूर्णिमा मनाउँदैछौँ र समस्त गुरुहरूमा फेरि पनि सम्मान व्यक्त गर्दै आजको लागि कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्राबाट बिदा माग्नुपर्ने समय भएको छ। आजको यो श्रृङ्खलामा प्रविधितर्फ साथ दिनुहुने प्राविधिक साथी पराग पोखरेललाई धेरै धेरै धन्यवाद दिँदै म चन्दा विष्ट पनि कार्यक्रम जीवन सुखबाट बिदा माग्छु। दिउँसो 1 बजेको समय सदाझै समाचार रहनेछ। फेरि पनि जाँदा जाँदै आत्मीय आग्रह गर्न मन लागेको छ, सुन्दै रहनुहोला रेडियो नेपाल। यहाँहरूको हरेक पल हर क्षण सुखमय रहोस्, शुभ रहोस्। नमस्कार, शुभ दिन।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। वीरगंजको नारायणी अस्पतालमा चिकित्सकमाथि साङ्घातिक आक्रमण भएपछि सुरु भएको विवाद समाधान हुन नसक्दा देशभरको स्वास्थ्य सेवा प्रभावित भएको छ। घटनाको विरोधमा नेपाल चिकित्सक संघले देशभरका सरकारी, गैर सरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक बाहेका सम्पूर्ण सेवा बन्द गराएको छ। गत साउन 9 गते शनिबार नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्त र केही समूहले आकस्मिक कक्षमा तोडफोड गर्दै कार्यरत डाक्टर प्रमोद राम लगायतका स्वास्थ्य कर्मीमाथि आक्रमण गरेका थिए। टाउकोमा गम्भीर चोट लागेका डाक्टर रामको हाल काठमाडौँमा उपचार भइरहेको छ। यता सोमबार घटनाको समाधान र सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सा पुगेका चिकित्सक प्रतिनिधिहरूसँग प्रमुख जिल्ला अधिकारी भोला दाहाल र प्रहरी उपरीक्षक सुदीप राज पाठकको उपस्थितिमा दुर्व्यवहार, धम्की तथा थुनछेक गरिएको संघले आरोप लगाएको छ। यद्यपि स्थानीय प्रशासनले भने बन्धक नबनाइएको र सेवा सुचारू गर्न मात्र छलफल गरिएको दावी गरेको छ। स्वास्थ्य सेवा जस्तो संवेदनशील सेवामा कुनै पनि प्रकारको अवरोध नगर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आग्रह गरेको छ। चिकित्सक तथा स्वास्थ्य कर्मीहरूले आज आकस्मिक बाहेका सेवा सञ्चालन नगर्ने घोषणा गरेपछि उक्त मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सो आग्रह गर्नुभएको हो। उहाँले आज प्रकाशन गर्नुभएको विज्ञप्तिमा स्वास्थ्य सेवाको संवेदनशीलता, चिकित्सक पेसाको गरिमा तथा सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै नागरिकको उपचार सेवामा कुनै अवरोध नआउने वातावरण कायम गरी निर्बाध रूपमा स्वास्थ्य सेवा प्रवाह गर्न सबै अस्पतालहरूलाई मन्त्रालयले अपिल गरेको छ। विज्ञप्तिमा उक्त मन्त्रालयको चिकित्सक, स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थामा भएका कुटपिट तथा दुर्व्यवहारका घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको र दोषीलाई कानुनी दायरामा ल्याइने पनि बताइएको छ। गत शनिबार वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्य कर्मीहरू अस्पतालमा आक्रमण भएको भन्दै सुरक्षाको माग गर्दै संघले बन्दको आह्वान गरेको हो। सरकारले 4 महिनाको अवधिमा सुशासनका लागि गरेको पहल सकारात्मक भएको मानव अधिकार तथा शान्ति समाजले जनाएको छ। समाजले आज जारी गरेको अवधारणा पत्रमा सरकारले सुशासनका सन्दर्भमा आम नागरिकमा सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको सभापति रेणुका पौडेलले बताउनुभयो। देशले विधिको शासन खोजेकाले नागरिकले चाहेको आधारभूत स्वतन्त्रता सहितको सुशासनको पक्षमा सरकार दृढ भई अझ गहिराईमा पुगेर कार्य सम्पादन गर्न आवश्यक रहेको समाजको भनाइ छ। स्तरको खाद्य पदार्थ बिक्री गरेको अभियोगमा चितवनका 4 उद्योग विरुद्ध 5 मुद्दा दर्ता गरिएको छ। पूर्वी चितवनको रत्ननगरमा रहेको रिजाल फुड्स एन्ड बेभरेज विरुद्ध 2 मुद्दा र अन्य 3 उद्योग विरुद्ध 1-1 मुद्दा दर्ता गरिएको छ। गुणस्तर कमजोर भएकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले ती उद्योग विरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेको जनाएको छ। कारवाहीमा परेका उद्योगमाथि खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 अनुसार जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिएको हो। नारायणगढ मुगलिन सडक खण्डको मुगलिन नजिकै खरे खोलामा खसेको पहिरो पन्साउन सकस भएको छ। इच्छा कामना गाउँपालिका 7 स्थित मुगलिन नजिक आज बिहान पहिरो खस्दा सो क्षेत्रमा आवागमन प्रभावित भएको हो। डिभिजन सडक कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार अनुमान नगरिएको ठाउँमा एकाएक सुखा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। दुईतर्फी सडक सञ्चालन गर्न थप केही समय लाग्ने उहाँले जानकारी दिनुभयो। पहिरोमा परि लमजुङको मध्य नेपाल नगरपालिका 7 भाट बेसीमा 2 जनाको मृत्यु भएको छ। आज बिहान गएको पहिरोले घर पुरिएर मध्य नेपाल 7 भाट बेसीका टिकबहादुर बिक र उहाँकी कान्छी छोरी विनिता बिकको मृत्यु भएको इलाका प्रहरी कार्यालय भोरलेटारका प्रहरी निरीक्षक दुर्व प्रसाद शर्माले जानकारी दिनुभयो। घरमाथि रहेको नगर कुलो भत्केपछि पहिरो खसी धनसार सहितको 2 तल्ले कच्ची घरमा क्षति पुर्याएको उहाँको भनाइ छ। घटनामा बिककी श्रीमती सुकमाया र जेठी छोरी अस्मिता घाइते भएको र उहाँहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्का SMS, हुर हुरी चल्ने 4G इन्टरनेट, सललल जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा न हो। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापन पछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज व्हाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग छुट्टा छुट्टै उच्चस्तरीय भेटवार्ता गर्नुहुने भएको छ। यी दुई भेटवार्तालाई जारी युद्धका सन्दर्भमा महत्वपूर्ण कूटनीतिक पहलका रूपमा हेरिएको छ। व्हाइट हाउसका अनुसार ट्रम्प र नेतन्याहु बीच इरानसँगको पछिल्लो तनाव, लेबननको सुरक्षा अवस्था, अमेरिकी इजरायल रणनीति सहकार्य तथा मध्य पूर्वमा शान्ति र स्थायित्व कायम गर्ने विषयमा विस्तृत छलफल हुनेछ। साथै इजरायल र केही अरब राष्ट्रबीच सम्बन्ध विस्तार गर्ने उद्देश्यले अघि बढाइएको सम्झौतालाई थप विस्तार गर्ने विषय पनि वार्ताको एजेन्डामा रहने अपेक्षा गरिएको छ। र हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, सुदूरपश्चिम, बागमती, गण्डकी र कोशी प्रदेशका तराईका केही भूभाग र मध्य प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। रेडियो नेपालबाट दिउँसो एक बजेको समाचार सकियो। समाचारकर्को बुलेटिन 2 बजे अङ्ग्रेजीमा, 3 बजे पुनः नेपालीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
2: कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम पौरखी कृषक। कृषि नै जीवनको मूल आधार हो। कृषिलाई जीवनको मूल आधार ठानेर अनुकरणीय कार्य गर्नेहरू नै हुन् पौरखी कृषक।
3: नमस्कार, कार्यक्रम पौरखी कृषकको आजको श्रृङ्खलामा स्वागत छ। आज हामी काठमाडौँ जिल्ला नागार्जुन नगरपालिका वडा नम्बर 6 बाख्रा पालनसँगै फुल खेती गर्दै आउनुभएका कृषक राम बहादुर थापाको पौरखको कथा प्रस्तुत गर्दैछौँ। पोखराबाट काठमाडौँ आउँदै गर्दा माइला दाईका केही सपना थिए, तर केही पनि सोचेको जस्तो नभएपछि उहाँले वैदेशिक रोजगारीमा जाने कोसिस गर्नुभयो। आफूसँग भएको पैसाले विदेश जान नपुग्ने भएपछि उहाँले त्यही पैसामा केही ऋण थपेर कृषिमा लगानी गर्नुभएको थियो।
4: 17 वर्षदेखि नै म काठमाडौँ छिरेको हुँ, अहिले 52 वर्ष भए। के गर्ने त, अब काठमाडौँ त आइयो, के गर्ने भनेर पहिला सुरुमा चाहिँ यस्तै यस्तै ज्यामी कामहरू गरियो। 80 रुपियाँ ज्याला खाएर पनि काम गरियो। अनि त्यसपछि होटल व्यवसाय गरौँ, योभन्दा अलिकति हुन्छ कि भनेर 11 वर्ष होटल व्यवसाय गरेँ। त्यसमा पनि मलाई त्यति उपलब्धि लागेन। विदेश जानको लागि, दुबई जानको लागि भिसा लागेको थियो सेक्युरिटी गार्डको लागि, अनि मलाई मेन पावरले 2.5 लाख रुपियाँ माग्यो। त्यसपछि मैले 2.5 लाख त हजुर म त दिन सक्दिनँ, अब हामी काम गर्ने ज्यालादारी काम गर्ने मान्छे अब कसरी तिर्ने 2.5 लाख, सक्दिनँ म भने। अनि त्यसपछि अब भएन भनेर मैले पासपोर्ट पनि उहीँ मेन पावरमै छोडिदिएँ। 1.5 लाख रुपियाँमा 5 टनल खरिद गरेँ मैले। 2.5 लाख तिरेर म जान्न, म त्यो अलिकति त्यत्रो पैसा तिर्न नसकेर थोरै पैसा थियो मसँग, त्यो थोरै पैसा लगानी गरेर 1.5 लाख रुपियाँ लगानी गरेर 5 टनल यस्तै किने। आधी चाहिँ बचत थियो, आधी चाहिँ फाइनेन्सबाट लिएको थियो। मलाई त त्यो ऋण तिर्न नि साह्रै गाह्रो भयो। हजुर,
3: सुरुको वर्षमा नै टमाटरले उत्साहजनक आमदानी दिएपछि कृषक थापालाई थप हौसला मिल्यो। उमेर ढल्कँदै गएसँगै उहाँलाई माछा पाल्ने रहर भयो, तर आफ्नो जग्गा नभएका कारण पोखरी निर्माण गर्न सम्भव भएन। यसैबीच खेतीबाट खेर जाने वस्तुको सदुपयोग गर्न एकजना छिमेकीको सल्लाहमा उहाँले एउटा बाख्रा पाल्न सुरु गर्नुभयो। त्यही एउटा बाख्राबाट सुरु भएको यात्रा आज उहाँको आमदानीको मुख्य स्रोत बनेको छ।
4: पहिला सुरु वर्ष 5 वटैमा टमाटर लगाएँ, सिर्जना भन्ने टमाटर, त्यसबाट नै एकदम राम्रो भयो। 10 वर्ष नै गरेँ होला मैले त्यो तरकारी खेती। त्यसपछि अब उमेर ढल्किँदै गयो, गरुङ्गो बोकेर हिँड्नुपर्ने, अब मैले हल्का काम के पाउँछु होला त जस्तो लाग्यो आफैलाई। त्यसपछि मैले नि हल्का काम खोज्दै गरेँ। खोज्दाखेरि मलाई पाल्न गर्न त अब मलाई माछा पाल्न एकदम रहर थियो, तर ठाउँ पाइनँ मैले। एकदम रहर थियो यो एरियामा माछा पाल्नलाई। साहुहरूलाई जग्गा माग्दाखेरि होइन, माछालाई पोखरी खन्नुपर्छ खाल्टो, त्यो हुँदैन, हामी जग्गा बिग्रन्छ, नदिने भन्ने हिसाबले त्यो जग्गा पाइएन यो एरियामा। अनि त्यो एकजना नेवार बुवाले बाख्रा दिनुभयो एउटा, तिम्रो तरकारीहरू धेरै घाँसहरू खेर जान्छ, गाईहरूलाई दिइरहेछौ, त्यो घाँस सदुपयोग मलको लागि तिमीलाई चाहिन्छ किसानलाई भनेर, मल किनिरहनु पर्छ, मल पनि हुन्छ भनेर एउटा बाख्रा पाल्नु कि पाल्नु भन्नुभयो। अनि मैले पालेँ हजुर, ल्याएँ उहाँ बुवासँग 9,500 ल्याएँ। 9,500 ल्याएर आजसम्म 12 वर्ष भयो। 12.5 वर्षमा मैले एउटा बाख्राबाट 3500 बनाएँ, 3500 बनाएँ। अहिले 25 वटा छन्। अस्ति 7 वटा खसी बोकेर बेचेँ। यही फुल खेती, तरकारी खेतीहरू, यस्तै मकैहरू अलिअलि गर्छु हल्का हल्का।
3: कुनै समय

0: फुल र खसी बोका बेचेर आएको आमदानीले घर खर्च चलाएर केही बचत पनि गरेको उहाँ गौरवका साथ बताउनुहुन्छ।
1: आमदानी जस घर खर्च दुई चार पैसा नि जोडे भाडा तिरेर दुई चार पैसा म खाएर छोराछोरी जान परिवारलाई यताउति गरेर होइन जस दुई चार पैसा जोगाएको छु। मलाई कृषिबाट चाहिँ धेरै नै ऊ भएको छ। म जस अहिले चाहिँ सन्तुष्ट छु। कृषि पेसा गर्यो भने के हुँदो रहेछ, हार खानु हुँदो रहेछ, गर्यो भने हुँदो रहेछ, सकिँदो रहेछ भने जस्तो लाग्छ अहिले चाहिँ।
0: उत्पादनदेखि बजारसम्मको ज्ञान भएका रामबहादुरले बजारको माग र आवश्यकता अनुसार साग र फुल उत्पादन गर्नुहुन्छ। उहाँको मुख्य बजार भने काठमाडौँ नै रहेको छ।
1: खास त मैले लाउनु पर्ने त अहिले सयपत्री फुलै लाउनु पर्ने। सयपत्री अलिक बजारमा ठाउँ ठाउँमा हेर्दाखेरि धेरै उत्पादन भएको देखेँ। अनि त्यसपछि बजार उसमा राम्रो मार्केट पनि आएन। म त दिनकै बजार जानुपर्ने मान्छे, फुलमा पनि त्यति राम्रो आएको देखिनँ। धेरै उत्पादन भयो कि अनि त्यसपछि म यसलाई लस गर्छु। फुललाई अहिले लस गरेर म साग लगाउँछु। सागबाट लिन्छु बर्खामा, सागबाट अलि आउँछ होला बरु फुलबाट भन्दा भनेर मैले साग लगाएँ। बिउहरू दल राखेर तयार गरेका थिएँ। फुलहरू अरू अरूलाई नै मैले बिक्री गरेँ। ल्याएर 4500 रुपियाँ, 1000 सिटको 4500 पर्थ्यो। ल्याएर दल राखेर बिरुवा हुर्काएर मैले बेचेँ। बिरुवा बेचेँ, एउटा बिरुवाको मैले 15 रुपियाँको दरले बेचेँ। यहाँ त्यो बगारे भन्दो रहेछ, यतातिर चाहिँ खसी लिन आउने, खसी बोका खोज्दै आउनेहरूले बगारे भन्दो रहेछ। उहाँहरू पनि आइरहनुहुन्छ। खसी बजार यहाँ कलङ्की छ नि, कलङ्कीबाट पनि आउनुहुन्छ, उहाँबाट आउनुहुन्छ। अस्ति पोहोरको साल दसैँमा 10 वटा पठाएँ, गाडी नै आउनु भएको थियो कलङ्कीबाट, खसी बजारबाट। तर मैले चाहिँ अहिलेसम्म 12 वर्ष भयो, तर मैले अहिलेसम्म ढक तराजुमा राखेर चाहिँ मैले अहिलेसम्म एउटा पनि बेचेको छैन। मैले अन्दाजले यति दिनुहोस् लैजानुहोस् भन्छु कि, अचुवाको भरमा मैले दिन्छु।
0: अहिले बजारमा प्राङ्गारिक मलको माग चर्को छ। यही अवस्थालाई ध्यानमा राखेर रा, कृषक थापाले बाख्रा पालनबाट निस्कने मल पनि बेच्ने गर्नु भएको छ।
1: हुन त मेरो त युरिया त्यति आवश्यक पर्दैन, बाख्रा पालेको छु, यही मलले पनि मलाई जति भए पनि पुग्छ। अनि मैले अझ मल पनि बिक्री गर्छु। नुवाकोटसम्म स्ट्रबेरीको लागि मेरो यो धुलो मल जान्छन्, 400 रुपियाँ बोराले, उयो बोराको 400 रुपियाँले अब यो 10 बोरा तयार पारिन बन्छ। त्यहाँबाट झिकेर यहाँ कुहाउँछु, कुहाएर यसरी पल्टाएर कुहाएर मात्रै धुलो पारेर मात्रै अनि पठाउँछु बोरामा। यो व्हाइट गुम्बामा आनीहरूले त्यो फुलको लागि, गमलामा फुलको लागि चाहिँ 10 बोरा तयार पारिदिनु, गाडी आउँछ भन्नुभएको। त्यो यो पनि पुर्याउनै सकिरहेको छैन। अस्ति मात्रै किबीमा राख्नको लागि 32 बोरा पठाएँ। मल त यहाँ राख्नै पाइँदैन, भ्याउँदै भ्याउँदैन मल त।
0: कृषक थापाले अरूको जग्गा भाडामा लिएर खेती र बाख्रा पालन गरिरहनु भएको छ।
1: साउको अहिले भाडा तिरेर नै मैले 1-2-3 ठाउँमा तिर्छु। यो 45,000 तिर्छु, तल फुल खेती 20,000 तिर्छु, उता ढोलङ्गेमा छ आधी रो पनि त्यसलाई 10,000 तिर्छु, 75,000 भाडा तिरेर गर्छु। अनि अरू 2 रो पनि चाहिँ उता केरुङ, केरुङको शेर्पा दाई हुनुहुन्छ, उहाँ दाईले तिमी पहिलादेखि नै गरिरहनु किसान काम गर्ने रहेछौ, राम्रो काम गर्ने रहेछ, गरेर खानु, मलाई भाडा पर्दैन भनेर यो भाइडुगुमा माथि 2 रो पनि चाहिँ साउले दिनुभएको, त्यसको चाहिँ मैले भाडा दिन्न।
0: उहाँको यो यात्रामा उहाँको परिवार पनि उत्तिकै जोसका साथ लागिरहेको छ। माइला दाई र माइली दिदीसँगै उहाँहरूका छोराले पनि यो व्यवसाय सम्हाल्नमा सहयोग गर्नुहुन्छ।
1: हामी 3 जना छौँ, छोरा परिवार र म 3 जना छौँ। 3 जनाको उसबाट नै यसरी नै गरिरहेका छौँ। कुनै साह्रो गाह्रो त्यस्तो अब रोप्नलाई बिरुवाहरू रोप्न त्यस्तो कुनै कुनै यसो एक दिनलाई ज्यालामा ल्याउँछु, तिनीहरू गर्छन्। नभए त घरकै मान्छेले नै चलाइराखेको छु अहिलेसम्म। दिन यसरी बिहान 4 बजे उठेर जान्छु बजार, अब त्यही बेचबिखन गर्छु। अब फुल एक दिन तरकारी लान्छु, एक दिन फुल लान्छु, अनि त्यसै गरेर लान्छु र अनि त्यही बाख्रा पाठालाई दाना पानी अब यताउति गरेर ल्याउँछु। अनि अरू त अब आएपछि यही बाख्रा पाठालाई स्याहार सुरु गर्ने, घाँस पानी कुँडो पानी त्यही गर्छु। अनि दिउँसो चाहिँ छोरोले बाख्रा लिएर जान्छ, म र परिवार चाहिँ अब यही स्याहार्नु पऱ्यो नि, फेरि फुलहरू तरकारीहरूतिरै त्यतितिरै बाख्राहरूलाई घाँस पनि चाहियो, त्यही गरेर दिनचर्या यसरी नै बिताइरहेको छु।
0: बाख्रासँगै दिन कटाउन रुचाउने माइला दाई र माइली दिदीका लागि यी बाख्राहरू केवल आमदानीका स्रोत मात्र होइनन्। उहाँहरू यी बाख्राहरूलाई आफ्नो सुख दुःखको साथी मान्नुहुन्छ र आफ्नै सन्तानलाई जस्तै माया अनि हेरचाह गर्नुहुन्छ।
1: यिनीहरूले खाए कि खाएन, म खान्न पर, म भोगिरहे केही पनि हुँदैन। यिनले खाए कि खाएन होला, आज कस्तो किसिमको खुवायो होला भन्ने चिन्ता लाग्छ। अनि त्यही भएर म दाना पानी त कम गर्दिनँ। मेरो अरूको लेखी हेरेर मेरो यो उहरू चाहिँ वस्तुहरू चाहिँ एकदम राम्रो होस् है भन्ने मेरो चाहिँ

0: त्यो हुन्छ, म आफू पाल्छु तर म यी छोराछोरी जस्तै लाग्छ, काखमा लुटुपुटु भएर आउँछन्, म काटेर खान्छु, परिवार नै हामी खानु मान्दैनौँ। पठाउने बेला यिनीहरू त रुन्छन्, हेर्नुहोस् छोरो र यो बुढिया चाहिँ रुन्छन्, आफ्नै छोराछोरी जस्तो लाग्छ, सबै काखा काखामा आउँछ। अब एउटा माउले पाँचवटासम्म पायो बच्चा जन्मायो, तिनवटा र चारवटा पाउँदा रेगुलरै सबै नै पाउँछन्, दुध पुग्दैन, दुध खुवाउँदाखेरि तिनीहरू चाहिँ बच्चा जस्तै हुँदो रहेछ के, हेर्नुहोस् बच्चा जस्तै काखमै लुटुपुटु भइहाल्छन् दुध खान आउँदाखेरि।
1: नागार्जुन नगरपालिकाको स्थायी बासिन्दा नभएकाले आफूले सरकारी अनुदान पाउन नसकेको र कर्मभूमिमा बाहिरको मान्छे भनिँदा मन खिन्न हुने कृषक थापा बताउनुहुन्छ। यद्यपि स्थानीय तहबाट प्राप्त प्राविधिक सहयोग, नियमित निरीक्षण र निशुल्क खोप तथा औषधि प्रति उहाँ पूर्ण रूपमा सन्तुष्ट हुनुहुन्छ।
0: आजसम्म मैले त्यस्तो अनुदान भने केही पनि थाहा छैन, गरिदिनु भएको त म गरिबलाई उद्धारै हुन्थ्यो हुन त, मैले त जसरी नि गर्नु पर्थ्यो मेरो काम त, ल्याउनुहोस् ल्याउनुहोस् ल्याउनुहोस् भनेर म कहिल्यै पनि भन्दिनँ हजुर, किनभने अब आफ्नो दुःख आफैसँग छ। नगरपालिकाबाट गरिदिनु भएको त्यो औषधि सम्बन्धी चाहिँ पहिला त थिएन, अहिले दुई चार वर्ष भयो उहाँहरूले निकै राम्रो हेरिदिनु भएको छ, आइदिनु फोन गरेको बेलामा तुरुन्तै आइदिनुहुन्छ, अनि आएर अनि सल्लाहहरू दिनुहुन्छ, यो समय भएपछि पिपिआरको भ्याक्सिनहरू अनि घाँसपातहरू पनि बिउहरू नि दिनुहुन्छ। यो चाहिँ हजुरहरूलाई यहाँबाट मिल्दैन, हजुरहरू बाहिर मान्छे हुनुहुँदैछ, गर्न त के गर्नु भएको रहेछ तर तपाईँहरूलाई चाहिँ मिल्दैन भन्ने किसिमको चाहिँ ऊहरू आउँथ्यो क्या हजुर बेला बेलामा। ए हजुर, अनि मलाई चाहिँ कस्तो मनमा लाग्थ्यो भने ए हजुर हामी पनि नेपालकै मान्छे हौ नि, बाहिरको मान्छे भने हामी बाहिर भनेको कहाँ, साउदी कतारको कास्की जिल्लाको भयो भने यो काठमाडौँ जिल्लामा आएर मैले व्यवसाय किसान ऊ गर्छु कृषि उसमा गर्छु भने हामी कसरी बाहिर भयौँ, मलाई चाहिँ त्यतिखेरको अवस्था चाहिँ मन खिन्न हुन्थ्यो कि।
1: किसानको मनोबल उच्च रहे मात्र कृषिको क्षेत्र विस्तार हुने हुँदा राज्यले किसान र कृषिलाई प्राथमिकतामा राखोस् भन्ने कृषक थापाको अपेक्षा रहेको छ।
0: आधुनिक किसिमको खोरहरू बनाएर के अरे घाँसहरू त्यस्तै गरेर आधुनिक खोरहरू राम्रो बनाएर अझ योभन्दा व्यावसायिक अझ तपाईँहरूले भ्याएसम्म तपाईँहरूको क्षमताले कति भ्याउँछ 100-150-200 अझै बढाउनुहोस् भन्ने हौसला दिनुभएदेखि टाइम टाइममा आएर हाम्रो पशुभाउहरू खेतीपातीहरू कस्तो भएको छ बेला बेलामा आएर चेकजाँच गरेर हेरिदिनुहोस् के किसिमको रोग लागेको छ कस्तो किसिमको उभा छ त्यसो गरेर हेरिदिनु भने हामी त कति गौरव मान्यो नि, हाम्रो छाती त कत्रो हुन्थ्यो, ओहो सरकारले हेरिदिनु भएको छ हामी, हामी गरिब किसानलाई पनि यस्तो किसिमले हाम्रो सानो देशको सरकारले पनि यसो गरेर हेरिदिनु भएको छ है, हामी खुसी हुनुपर्छ, सरकारले पनि सहयोग गरिदिन्छ हेर्छ भनेर हामीले अरू साथीलाई नि उक्साउँछौँ नि।
1: हार नमान्ने मान्छेले नै गन्तव्य पाउँछ भन्ने दृढ विश्वास राख्ने कृषक थापा सबैजनालाई हिम्मत नहारी निरन्तर मेहनतका साथ अगाडि बढ्न आग्रह समेत गर्नुहुन्छ।
0: हरेस नखाउ गरम, मैले पनि जिरोबाट नै सुरु गरेँ, म अहिले यतिसम्म आएँ, मलाई यो किसानबाट धेरै नै, मैले अरू अरू काम गरेँ मलाई फाप भएन, किसानबाट चाहिँ किसान माटोबाट चाहिँ हामीले पाइन्छ, माटोबाट पाइन्छ, किसान गऱ्यो भने चाहिँ हामी कहिल्यै पनि उँधो हुँदैनौँ, हामी फाइदामै जान्छौँ, यस्तो वस्तुभावहरू खेतीपाती फुल खेतीहरू यो बाह्रपाटा पालेर चाहिँ हामी कहिले पनि ऊ हुँदैनौँ। हुन त अब कतिपयले भन्नुहुन्छ हामी त डुब्यौँ भन्नुहुन्छ, त्यो के किसिमले र के मिलेन होइन, त्यसो किसिमको मिलेन होला, दाना पानी मिलेन, घाँस पानी, अब मौसम बाह्रपाटालाई ओबानो ठाउँ खोज्छन्, चिसो ठाउँ थियो कि कस्तो थियो कि होइन, विदेश पनि त्यस्तै हो सबै, म दाजुभाइलाई के भन्छ भने विदेश पनि गरुन्जेल मात्रै विदेश हो, हुन त यहाँ पनि गरुन्जेल नै हो तर भए पनि आफ्नै ठाउँमा मल जल गरेर माटो चलाएपछि माटोले दिन्छ।
1: हो कृषि मा सम्भावना छ तर त्यसलाई सफलतामा बदल्न लगन धैर्य र निरन्तरता चाहिन्छ। यिनै गुणका कारण आज राम बहादुर थापा धेरै किसानका लागि प्रेरणाको स्रोत बन्नु भएको छ।

0: जथाभावी विषादीको प्रयोगले शत्रु किरा मात्र होइन मित्र किराहरूलाई समेत मारेर वातावरण बिगार्नुको साथै दम, छालाको रोग तथा क्यान्सरसम्म गराउन सक्छ।
1: त्यसकारण प्राविधिकको सल्लाह अनुसार मात्र विषादीको प्रयोग गरौ। विषादीको बट्टामा लेखिएको कुराको सधैँ पालना गरौ।
2: समृद्ध कृषि, समृद्ध जीवन।
3: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
4: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
3: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
5: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
3: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ। अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
5: ए, सूचीकरण त गर्नै पर्ने हो।
3: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
6: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
7: यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? यस कार्यक्रम प्रति तपाईँका केही सल्लाह, सुझाव र जिज्ञासा भए हाम्रो कार्यालयको इमेल ठेगाना info@aitc.gov.np मेल गर्न सक्नुहुनेछ। साथै हामीलाई हाम्रो टोल फ्री नम्बर 1660195000 फोन गरेर प्रतिक्रिया राख्न सक्नुहुनेछ। हवस् त, आजको लागि कार्यक्रम पौरखी कृषक यति नै। अर्को साता पनि यस्तै पौरखको कथा लिएर उपस्थित हुने नै छौँ। तबसम्मका लागि कार्यक्रमबाट सहकर्मी काशीनाथ दवारीका साथ म कृतिलाई पनि बिदा दिनुहोस्। नमस्कार।

0: वर्षा यामसँगै जंगल, पाखा, काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
1: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
0: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
1: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
0: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।
2: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
3: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
2: हल्लाको पछि नलागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
3: रेडियो नेपालद्वारा जनहितका लागि

नमस्कार। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण भइरहेको कार्यक्रम सिने संसारमा यहाँहरू सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत छ। म हुँ रमा ढुङ्गाना र प्राविधिक सहयोगमा हुनुहुन्छ उत्तम पाण्डे। चलचित्र, कला, संगीत र मनोरञ्जनका विविध आयाम समेटेको कार्यक्रम सिने संसार हरेक मंगलबार यही समयमा लिएर आउने गर्छौ। कार्यक्रममा तपाईँले सुन्नुहुनेछ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचार, चलचित्र समीक्षा, कलाकारसँग विशेष कुराकानी तथा मन छुने चलचित्र गीतहरू। अब कार्यक्रमको शुरूआत गरौँ एउटा सुन्दर साङ्गीतिक कोशीलीबाट।

0: तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारित कार्यक्रम सिने संसार सुन्दै हुनुहुन्छ। म हुँ तपाईँहरूकै प्रस्तुता रमा ढुङ्गाना। तपाईँले हामीलाई रेडियो नेपालको एफएम नेटवर्क 98.1 मेगाहर्जका साथै हाम्रो वेबसाइट www.radionepalonline.com र डिजिटल प्लेटफर्म मार्फत पनि प्रत्यक्ष सुन्न सक्नुहुन्छ। अब समय भएको छ चलचित्र जगतका ताजा गतिविधि बारे जानकारी लिने। सुरु गरौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचारबाट।
1: चलचित्र समाचार।
0: अभिनेत्री साम्राज्ञी शाह 2 वर्षपछि फिल्म अभिनयमा फर्किने पक्का भएको छ। उनको शीर्ष भूमिका रहने फिल्म एक्का मिसी बादशाह निर्माणको घोषणा भएको छ। यो कथानकलाई डेब्यू निर्देशक सञ्जय राईले निर्देशन गर्नेछन्। उनी फिल्म करियरलाई अघि बढाउन बेलायतबाट नेपाल आइपुगेका हुन्। आयोजित पत्रकार सम्मेलनमा उनले यो फिल्म बनाउने रुचिबारे चर्चा गरे। अभिनेत्री साम्राज्ञी शाहको पछिल्लो फिल्म लन्डन टु पेरिस हो, जुन सन् 2024 प्रदर्शनमा आएको थियो। भुटानी मुलुक एक अमेरिकी युवासँग इङ्गेजमेन्ट पछि साम्राज्ञी केही समय मुलुक बाहिर रहिन्। उनी स्पेन लगायतका थलो घुमघाममा व्यस्त थिइन्। अहिले भने स्वदेश फर्किएसँगै साम्राज्ञीलाई लिएर फिल्म बन्ने तयारी भएको हो। यस फिल्ममा उनलाई आस नामक एक चरित्रमा देख्न पाइनेछ। आयोजित प्रेस मिटमा निर्माताले उनको बोल्ड लुक सहितको पोस्टर समेत सार्वजनिक गरे। आफूलाई मन पर्ने क्यारेक्टर नपाएकाले केही समय फिल्ममा नदेखेको दावी गर्दै साम्राज्ञीले यस फिल्ममा भूमिका मन परेको बताइन्। आफूले निर्वाह गर्ने भूमिका साहसिक र भिन्न किसिमको रहेको उनको भनाइ छ। निर्देशकले मेरो सोच अनुसार मिल्ने गरी त्यो क्यारेक्टर मार्फत सिनेमा बनाउने सोच्नु भएको रहेछ। मैले स्क्रिप्ट पढे, म त छक्क परे। मेरो क्यारेक्टर धेरै साहसिक, बोल्ड, निडर र फरक किसिमको छ, आफ्नो पात्रबारे साम्राज्ञीले भनिन्। कोही जित्छन्, कोही हार्छन्, कोही बादशाह बन्छन् भन्ने बटम लाइन फिल्मको छ। निर्देशक राईले युवा पुस्ताको कथामा फिल्म बन्न लागेको बताए। उनका अनुसार सामाजिक सञ्जालको पुस्ता प्रेम सम्बन्ध र जीवनका उतार चढावमा फिल्म केन्द्रित हुनेछ। यो फिल्म हेरेपछि युवा रमाउँछन् भन्ने आश छ। हामीले जसरी मायालाई एक्सप्लोर गर्छौ त्यही भाव सिनेमामा छ। यो दुई साथीको कथा हो, उनले भने। कार्यकारी निर्माता सुदीप्ता, लाइन

निर्माता समेत रहेका अर्जुन पोखरेलको शब्द तथा संगीत छ भने अन्जु पन्त, प्रशान्त शिवाकोटी र रवि ओडको गायन समावेश छ। नरेश बीबीसीले मिक्सिङ तथा मास्टरिङ गरेका छन्। रस बम दिव्या रायमाझी, सुशान्त कार्की र पदम तामाङ गीतमा फिचर छन्। सिवन श्रेष्ठले गीतको नृत्य निर्देशन गरेकी हुन्। यही फिल्मबाट फिल्म निर्माणमा हात हालेका पोखरेलले यो गीत प्रचार प्रसारका लागि फरक स्वादमा तयार पारिएको बताए। सन्तोष कडेलको निर्देशन र माधव शर्माको कथा रहेको फिल्मलाई द डिभाइन म्युजिक र सम्मान इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो। पोखरेल प्रस्तुतकर्ता प्रताप राणा, निर्माता कार्यकारी निर्मातामा शंकर कोइराला र रमेश सिलवाल, सह निर्माता दुर्गा खरेल र शिशिर श्रेष्ठ छन्। प्रदर्शन तयारीमा रहेको फिल्म हलीको ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रमका बीच ओएसआर डिजिटल युट्युब मार्फत ट्रेलर रिलिज गरेको हो। ट्रेलर अनुसार फिल्मले छाउपडी प्रथा विरुद्धको कथा भन्ने देखिन्छ। महिनावारी भएका कारण एक बालिकालाई विद्यालय जानबाट रोकिएको तथा पहिलो महिनावारीपछि बुबा र अन्य पुरुषको अनुहार हेर्न नदिएको कुसंस्कारको कथा ट्रेलरमा देखाइएको छ। छाउ प्रथा जस्ता सामाजिक कुप्रथाले महिला र बालिकाको शिक्षा, सम्मान र दैनिक जीवनमा पार्ने प्रभावलाई फिल्मले उजागर गर्ने प्रयास गरेको ट्रेलरबाट संकेत मिल्छ। यस्ता कुरीति विरुद्ध आवाज उठाउने सन्देश फिल्मले दिन खोजेको ट्रेलरमा देखिन्छ। ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निर्माता पूजा गुरुङले यो फिल्म वास्तविक कथामा निर्माण भएको बताइन्। निर्देशक ओम प्रतीकले चेतनाको विकास नै सबैभन्दा ठूलो शिक्षा भएको उल्लेख गर्दै सामाजिक सोच बदलिनु आवश्यक रहेको धारणा राखे। उनले भने पश्चिम क्षेत्रमा पहिलो महिनावारी हुँदा छाउ गोठमा राख्ने चलन रहेछ, त्यही यथार्थलाई आधार बनाएर फिल्म निर्माण गरेका हौ। चेतनालाई फराकिलो बनाउन सक्यो भने पढाइमा पीएचडी नै गर्नुपर्छ भन्ने हुँदैन। पूजा गुरुङ र जसमिन श्रेष्ठले निर्माण गरेको यो फिल्मलाई ओम प्रतीकले निर्देशन गरेका हुन्। फिल्ममा प्रमोद दीप, सुजाता थापा, विद्या कार्की, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउले, विशाल पहाडी लगायत कलाकारहरूको अभिनय छ। साथै स्वयं निर्देशक ओम प्रतीकले पनि अभिनय गरेका छन्। जापुरा फिल्म्स प्रोडक्शन र शुभ चिराई फिल्म्सको सहकार्यमा निर्माण भएको फिल्मले समाज परिवर्तनका लागि एकजना हली नै पर्याप्त हुन्छ भन्ने सन्देश दिने निर्माण पक्षको दावी छ। फिल्मका कार्यकारी निर्माता अर्जुन भूषाल, सह निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्युसर लक्ष्मण कर्माचार्य तथा मुख्य सहायक निर्देशक जीवननाथ गौतम हुन्। राहुल राईको छायाङ्कन रहेको फिल्मको सम्पादन रामप्रसाद चौधरी र विपिन मल्लले गरेका छन्। त्यस्तै द्वन्द निर्देशन कुमार महर्जनको छ। नेशनल सिने ग्रुप प्रालीले वितरण गर्ने फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। हली साउन 22 गतेदेखि प्रदर्शन तयारीमा छ। नेपाली फिल्म हजारौंमा एक निर्माण हुने भएको छ। निर्वाणा प्रोडक्शन र डीएडी प्रोडक्शनको सहकार्यमा बन्ने फिल्मलाई सुब्रत आचार्यले निर्देशन गर्नेछन्। एक्सन एडभेन्चर विधामा निर्माण हुन लागेको हजारौंमा एक रहस्य र अलौकिक कल्पनामा आधारित रहेको निर्माण पक्षले जनाएको छ। उच्च स्तरीय निर्माण शैली अप्नाइने फिल्मले नयाँ मानक स्थापित गर्न सक्ने लक्ष्य राखेको छ। फिल्मको कथा सीता मायाले परिकल्पना गरेकी हुन्। उनी यो फिल्मकी प्रस्तुतकर्ता समेत हुन्। दिपेन्द्र गौतम माइकल कार्यकारी निर्माताको भूमिकामा रहनेछन् भने छायाङ्कन हरि हुमागाईले गर्ने तय भएको छ। फिल्मको मूल भाषा नेपाली रहने भए पनि यसलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने उद्देश्यले हिन्दी र मलयालममा समेत डबिङ गरिने जनाइएको छ। फिल्मका परिकल्पनाकार तथा मुख्य अभिनेता भारत केरलाको मलयालम फिल्म उद्योगसँग आबद्ध छन्। मुख्य अभिनेता सम्बन्धी विस्तृत जानकारी फिल्मको फर्स्ट लुक सार्वजनिक गर्ने क्रममा दिइने भएको छ। मलयालम फिल्म उद्योगका केही कलाकार र प्राविधिकहरूको समेत हजारौंमा एकमा सहभागिता रहने निर्देशक आचार्यले जानकारी दिए। फिल्मको पटकथालाई नेपाली परिवेश अनुकूल संवाद रूपान्तरण तथा परिमार्जन गर्ने कार्य लेखक शान बस्नेतले गरिरहेका छन्। छायाङ्कन आगामी फागुनदेखि सुरु गर्ने तयारी भइरहेको छ। निर्माण पक्षका अनुसार फिल्मको प्रमुख भूमिकामा नेपाली कलाकारहरू रहने छन् भने छायाङ्कन, संगीत र अधिकांश प्राविधिक टोली पनि नेपाली नै रहने छन्। फिल्मको अनुमानित लागत 4 करोड रुपियाँ रहेको छ।
आगामी भदौ 19 गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म बा एक योद्धाको टिजर सार्वजनिक गरिएको छ। शुक्रबार निर्माता कम्पनी आर्टिस्टिक इन्टरटेनमेन्टको युट्युब च्यानलबाट सार्वजनिक टिजरले फिल्मको कथावस्तु प्रष्ट पार्ने प्रयास गरेको छ। एक बाबुले आफ्नो परिवार जोगाउन गरेको सङ्घर्षको मर्म स्पर्शी चित्र

टिजरमा रहेको छ। एक मिनेट भन्दा लामो टिजरले एउटा सुन्दर परिवारमा अचानक आउने संकटको कथा प्रस्तुत गरेको छ। घटनाको वास्तविक कारण नखुलाए पनि टिजरले कुनै अप्रत्याशित परिस्थितिले एउटा परिवार कसरी तहस नहस हुन्छ भन्ने देखाउने प्रयास गरेको छ। समग्रमा टिजरले पारिवारिक कथा वस्तुको झलक दिएको छ। संगीतकार हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा दिव्य देव, झरना थापा, सुहाना थापा, सागर खनाल, सुप्रज्ञा शर्मा, शिशिर शिवा कोटी, सवि थापा, अनिल बुढाथोकी, माउत्से गुरुङ लगायतका कलाकारहरूको अभिनय रहेको छ। फिल्मलाई बसन्त लम्सालले निर्माण गरेका हुन्। गायक समेत रहेका लम्सालले यस अघि फिल्म कर्मा निर्माण गरेका थिए। शिवराम श्रेष्ठको छायाङ्कन रहेको फिल्मको मुख्य सहायक निर्देशकमा तारानाथ नेउपाने छन्। फिल्मलाई आशिष एच तामाङ र प्रदीप धामीको कम्पनी कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ। नेपाली समाजमा सन्तानको भविष्यका लागि बुबाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीलाई फिल्ममा मर्मस्पर्शी रूपमा प्रस्तुत गरिएको जनाइएको छ। अब अन्तर्राष्ट्रिय चलचित्र समाचार। बहुप्रतीक्षित भारतीय फिल्म रामायणको ट्रेलर रिलिज कार्यक्रम अन्तिम समयमा आएर स्थगित गरिएको छ। नितेश तिवारी निर्देशित फिल्मको ट्रेलर शुक्रबार बिहान सार्वजनिक गर्ने तयारी थियो, तर अब ट्रेलर रिलिज पछि सारिएको छ। निर्माता नमित मल्होत्राले शुक्रबार बिहान सामाजिक सञ्जाल पोस्ट मार्फत यस्तो घोषणा गरेका हुन्। पछि विश्वव्यापी रूपमा ट्रेलर लन्च गरिने उनले बताएका छन्। फिल्मको अन्तर्राष्ट्रिय वितरणको जिम्मा सोनी पिक्चर्स इन्टरटेनमेन्टले लिएको पनि निर्माताले घोषणा गरेका छन्। यही कारण ट्रेलर पनि विश्वभर एकैसाथ सार्वजनिक गर्ने निर्णय गरेको निर्माता मल्होत्राले उल्लेख गरेका छन्। आधिकारिक मिति भने अहिले घोषणा गरिएको छैन। मल्होत्राका अनुसार सोनी पिक्चर्ससँगको कार्यसँगै रामायण प्रमुख हलिउडको फिल्म सरह विश्वव्यापी रूपमा प्रदर्शन हुने बाटो खुलेको छ। यसले फिल्मलाई विश्व सामु अझ व्यापक रूपमा पुर्याउने उनको विश्वास छ। यस अघि ट्रेलर सार्वजनिक गर्ने कार्यक्रम सान डिएगो कमिक कनमा आयोजित फिल्मको विशेष प्यानल सँगै तय गरिएको थियो। कार्यक्रममा अभिनेता रणवीर कपूर, यस निर्देशक नितेश तिवारी र निर्माता नमित मल्होत्रा सहभागी भएका थिए। दुई भागमा निर्माण भइरहेको रामायणको पहिलो भाग सन् 2026 दीपावलीमा र दोस्रो भाग सन् 2027 प्रदर्शन हुनेछ। फिल्ममा रणवीर कपूर राम, साई पल्लवी सीता र यस रावणको भूमिकामा छन्। त्यस्तै रवि दुबे लक्ष्मण र सनी देओल हनुमानको भूमिकामा देखिँदैछन्। रामायण निर्माण घोषणादेखि नै चर्चामा रहेको छ। तमिल फिल्म जननायकनले बक्स अफिसमा उत्साहजनक व्यापार गरेको छ। भारतीय अभिनेता तथा तमिलनाडुका मुख्यमन्त्री थलापति विजय अभिनीत फिल्मले रिलिजको दिनदेखि नै राम्रो व्यापार गरेको हो। जननायकले प्रदर्शनको तेस्रो दिनसम्म भारतमा मात्रै 74 करोड नेट कमाई गरेको छ। यो फिल्म गत बिहिबारदेखि विश्वव्यापी प्रदर्शनमा आएको थियो। व्यापार विश्लेषक स्याकनिलका अनुसार शनिबार मात्रै फिल्मले 28 करोड 50 लाख भारु नेट कमाएको हो। यस अघि पहिलो दिन बिहिबार 42 करोड 70 लाख र दोस्रो दिन 21 करोड 15 लाख भारु नेट कमाएको थियो। तीन दिनमा फिल्मको भारतभित्रको ग्रस कमाई 87 करोड 50 लाख भारु पुगेको छ। त्यस्तै विश्वव्यापी ग्रस कमाई 171 करोड 84 लाख भारु पुगेको जनाइएको छ। यससँगै फिल्म भारतमा 100 करोड भारु ग्रस कमाईको नजिक पुगेको हो। विश्वव्यापी रूपमा 200 करोड भारुको आँकडातर्फ अग्रसर भएको छ। एच विनोद निर्देशित जननायकनलाई विजयको अन्तिम फिल्मको रूपमा हेरिएको छ। फिल्ममा विजयसँगै ममिता वैजु, पूजा हेगडे र बबी देउल पनि मुख्य भूमिकामा छन्। नेपालमा भने यो फिल्म रिलिज भएको छैन। समाचारपछि अब केही क्षण विश्राम लिउँ एउटा समुद्र साङ्गीतिक कोशीलीबाट।

0: तपाईँ सुनिरहनु भएको छ कार्यक्रम सिने संसार। अब कार्यक्रमको अर्को विशेष प्रस्तुति कलाकारसँगको कुराकानी।
1: सेलिब्रिटीसँगको विशेष कुराकानी।
0: सिने संसारमा आज हामीले फेस अफ नेपाल 2025 की विजेता सदीक्षा श्रेष्ठसँग विशेष कुराकानी गरेका छौँ। आजको यस बसाइमा हामीले उहाँसँग उहाँको आगामी योजना, मोडलिङ यात्रा र नेपाली चलचित्र क्षेत्रतर्फको सोच तथा यात्राको विषयमा केन्द्रित रहेर अन्तरङ्ग गफगाफ गरेका छौँ।
2: नेपालको विजेता बनिसकेपछि नेपाली चलचित्रमा पाइला टेक्ने सोच्नु भएको छ कि छैन?
3: तपाईँले रेकमेन्ड गरिदिनु भयो भने चाहिँ म पाइला पनि टेक्छु।
2: यदि भविष्यमा सिनेमामा काम गर्ने मौका मिल्यो भने कस्तो खालको भूमिका र क्यारेक्टर मार्फत चाहिँ दर्शकमा आउन चाहनुहुन्छ?
3: अब एक्ट्रेस भइसकेपछि चाहिँ जस्तो पनि रोल लिन सक्नुपर्छ जस्तो लाग्छ। सो मलाई जुन रोल दिनुहुन्छ म त्यसलाई चाहिँ एकदमै बखुबी निभाउँछु।
2: अहिले फेस अफ नेपाल 2026 नयाँ सिजनको तयारी सुरु भइरहेको छ।
3: हजुर,
2: तपाईँ एउटा पूर्व विजेताको रूपमा हुनुहुन्छ,
3: होइन?
2: नयाँ सिजनलाई कसरी हेर्नु भयो?

0: छ, होपफुली म उहाँको बेस्ट फ्रेन्ड भएर निस्किन्छु होला र म उहाँलाई टिप्सहरू पनि दिन्छु.
1: ओके, फेसन मोल्डिङको दुनियाँमा आउन चाहने थुप्रै युवा युवतीहरू हुनुहुन्छ, रेडियो नेपाल सुनेर बसी पनि रहनु भएको

0: अनि एकदम स्टाइल
1: तपाईँको वार्डरोबमा सबैभन्दा बढी भएको कपडाको रङ कुन हो?
0: न्युट्रल कलर्सहरू हुन्छ, युजली ब्ल्याक र व्हाइट हुन्छ.
1: नेपाली चलचित्र उद्योगमा तपाईँको क्रस को हुनुहुन्छ?
0: इनफ प्र्याक्टिस गरिसकेको हुन्छु.
1: मोडलिङ क्षेत्रको सबैभन्दा राम्रो पक्ष ग्ल्यामर कि नयाँ मान्छे भेट्ने मौका?
0: नयाँ नै भन्छु, कि मान्छे भेटिसकेपछि धेरै कुराहरू सिकिन्छ.
1: प्रतियोगिताको बेला सबैभन्दा बढी मिस गरेको खानेकुरा के थियो?
0: पिज्जा, मोमो, सब थोक. किनकि म एकचोटि डेडिकेटेड भइसकेपछि चाहिँ म दायाँ बायाँ कोही पनि हेर्दिनँ, सो सब थोक नै मिस गरेँ म.
1: विनर भएपछि खानुभयो? खानुभएन.
0: खाएँ.
1: धन्यवाद. खाएँ. पाँच वर्षपछि आफूलाई कहाँ देख्न चाहनुहुन्छ, अन्तर्राष्ट्रिय र्याममा कि ठुलो पर्दामा?
0: म आफूले आफैलाई चाहिँ एज अ अन्टरप्रिनियर देख्न चाहन्छु, किनकि अन्टरप्रिनियर भन्नेतिकै अलिकति स्टेबिलिटी पनि हुन्छ र राम्रो पनि हुन्छ.
1: इन्स्टाग्राम स्क्रोल गर्ने कि टिकटक रिल्स हेर्ने?
0: इन्स्टाग्राम.
1: सामाजिक सञ्जालमा आउने तारिफ बढी पढ्नुहुन्छ कि आलोचना?
0: तारिफ.
1: तारिफ. आलोचनादेखि डर लाग्छ?

0: प्रकारको उपचार पद्धति उपलब्ध छ।
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसिनको समेत सुविधा छ।
0: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

0: मात्र डिटिएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: नेपाल र नेपाली बीचको सम्बन्ध नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो

हामी पाएका छौँ। जतिजना होइन एकदमै हामी भाग्यमानी छौँ, कतिपय मानिसहरू व्यक्तिहरू त आजको यो समयलाई देख्न सुन्न पनि पाउनु भएको छैन। हामी कति भाग्यमानी छौँ। त्यसकारण जुन समय हामीले जस्तो गरी पाएका छौँ त्यसमा चाहिँ एकदमै खुसी भएर बस्नुपर्छ भन्ने मलाई लाग्छ। बस्न आग्रह पनि गर्न चाहन्छु। र सँगसँगै जतिजना घुम्न जानुभएको छ होइन, म चाहिँ पटक पटक यो

0: हजुर किन होला त्यसै मनै जलाइदिएको भन्दै हुनुहुन्थ्यो मेलिना राई र श्रीकृष्ण बम्मल्लले श्रीकृष्ण बम्मल्लको गीत रचना अनि सङ्गीतमा यहाँहरू कार्यक्रम स्वर साधना रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट सुन्दै हुनुहुन्छ। कोही श्रोता आफ्नो सुमधुर आवाजमा गीत सुनाउनका लागि एकदमै एकदम तयार भएर आइसक्नु भएको छ। ढिल्ला नगरिकन उहाँलाई स्वागत गरौँ। हेलो नमस्कार।
1: नमस्कार दिदी, सन्चै हुनुहुन्छ?
0: एकदमै। कहाँबाट बोल्दै हुनुहुन्छ?
1: म अमुज प्रसाद तिमल सिन्हा काभ्रेबाट।
0: काभ्रेबाट अमुज भन्नुभयो?
1: हजुर

0: सुझाव रेडियो नेपाललाई चाहिँ
1: यो श्रोता सहभागितामा रोजाइकाल दोहोरी बज्ने कार्यक्रम लोक दोहोरीको कार्यक्रम अलिकति नेपालमा चाहिँ अलिकति कम भएको हो कि म भन्ने श्रोताहरूले चाहिँ महसुस गरेका छन्। यसलाई अलिकति थोरै बढाउन पाएदेखि राम्रो हुन्थ्यो कि दिदी।
0: ल एकदमै सम्बन्धित निकायमा यहाँको गुनासो पुगिसकेको छ, उहाँले सुनिसक्नु भएको छ है त
1: दिदी। अनि यो के अरे यो शिक्षा तथा मानव स्वरूप विकास केन्द्रको कार्यक्रम शैक्षिक कार्यक्रम अहिले बन्द भएको
0: हो एकदमै। ल हुन्छ, अर्को साथी पनि कुर्नु भएको छ।
1: हजुर
0: हामी चाहिँ अब गीततर्फ नै लागौँ। कुन गीत सुनाउनुहुन्छ?
1: ए यो माया।

0: कोही श्रोता आउनु भएको थियो, गइसक्नु भएको छ सुने 42 11 7 21 7 36 को लाइन हामीले खुला गरिसकेका छौँ। अघि चाहिँ एकदमै धेरै फोनहरू आइरहेको थियो, अहिले बिचमा फेरि रोकिएको छ। हामी चाहिँ निरन्तर यहाँहरूसँग करिब करिब 3 बजेसम्म नै रहनेछौँ, होइन? यहाँहरू पनि सहभागिता जनाउन सक्नुहुनेछ, जहाँ हुनुहुन्छ, व्यस्त हुनुहुन्छ, थोरै समय निकालेर यता कार्यक्रम पनि सुन्न आग्रह गर्न चाहन्छौँ। भन्दा भन्दैको श्रोता फेरि आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। हेलो, नमस्कार।
1: हेलो, नमस्कार विद्याजी।
0: नमस्कार नमस्कार, हामी चाहिँ कता पुग्यौँ हौ?
1: म उदयपुरतिर पो पुगिसक्यौँ विद्याजी।
0: अहिले उदयपुरतिर पुग्यौँ, के पुमा राई भन्नुभयो?
1: म टेक बहादुर पुमा राई।
0: टेक बहादुर जी, के छ नि उदयपुरको हालखबर?
1: उदयपुरको हालखबर चाहिँ अहिले त चर्को चर्को घाम पो लाग्दैछ विद्याजी।
0: पानी परेको छैन?
1: छैन विद्यार्थी, यहाँ पानी परेको
0: निकै पो गाह्रो भयो त
1: है। हजुर, अनि विद्यार्थी हजुर हजुरहरू पनि सबैजना आराम कुशल छन्?
0: एकदमै आराम कुशल नै छौँ भन्नुपर्छ, होइन? अहिलेसम्म एकदमै ठिकठाक छौँ, अब एकछिनपछि के हुन्छ थाहा छैन है, भन्न सकिँदैन। घाम त बाहिर अब हेर्नुहोस् है, अब के झुट बोलौँ, म चाहिँ अब 7-8 बजे चाहिँ अलिअलि घाम छ भन्दै हुनुहुन्छ, होइन?
1: त्यो रेडियो नेपाल चाहिँ फेसबुक लाइभमा चाहिँ लेख्नु, अनि हाम्रो यता पछि पर्दैछ चाहिँ फ्रिक्वेन्सीमा बढ्दैछ 100 MHz विद्यार्थी।
0: ए अनि आज कुन गीत सुनाउनुहुन्छ नि?
1: हुन्छ, म एउटा पूर्वेली लोक भाषा नै सुनाउँछु नि गीत।
0: हस् हस्
1: हुन्छ, म गीत सुनाउँछु है।
0: ओके।
1: कार्तिक निबार बुधबारे भक्तिला बजाएर, कार्तिक निबार बुधबारे भक्तिला बजाएर, आँखाले हेर्यो मनले हेर्यो दुधन मन पर, आँखाले हेर्यो मनले हेर्यो दुधन मन पर, ए कुटन भिस्ते ल चौही र साथैमा भेदभाको बेला, चौही र साथैमा भेदभाको बेला, हले जाउँला साथैमा भाकल गरौँला, हले जाउँला।

0: हजुर, वसन्त थापा, राजन गुरुङ र साथीहरूको स्वरमा रहेको गीत राखेका थियौँ। फेरि पनि कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। हेलो,
1: ओ विद्याजी, सन्चै हुनुहुन्छ?
0: एकदमै सन्चै छु। नमस्कार हजुर, कहाँ बाटोको बोल्दै हुनुहुन्छ?
1: हो र
0: हजुर, हेलो
1: हजुर हजुर,
0: कहाँ बाटोको बोल्दै हुनुहुन्छ?
1: पुरानो मित्र हो, दुई चार दिन
0: हजुर,
1: रमेश भाइ हो।
0: रमेश के?

0: गीत बनाइदिन्छु नि त हुन्न।
1: दुई लाइन सुनाउनुहोस् न, सधैँ एक लाइन सुनाएर जानुहुन्छ, आज दुई लाइन सुनाउनुहोस्।
0: होइन अब जानेको त्यति नै हजुर, त्यहाँबाट म आउँदैन कि।
1: ल हुन्छ, सुरु गर्नुहोस्।
0: पत्रनङको महतो पालिसको माया मिठो तिज र साबिसको तिते करैले तिते करैलीले लट्ठै मलाई बनायो तिते करैलीले। हजुर यति नै हजुर।
1: साधनजी
0: हजुर,
1: तिते करेली धेरै खायो भने त फेरि प्रेसर लोवर त्यसै लट्ठै बनाइदिन्छ है, नखानु होला। ल साधनजी आउनुभयो, खुसी लाग्यो, धन्यवाद छ। अर्को साता फेरि पनि हामी यसरी नै कुराकानी गर्नेछौँ, गीत सुन्नेछौँ, अहिलेलाई छुट्टिन्छौँ है त। नमस्कार। साजन महतो हुनुहुन्थ्यो हनुमलपुरबाट, यहाँहरूसँग धेरै कुराकानी गर्न मन थियो तर समयले आजलाई चाहिँ यति नै भनिसकेको छ है। समयको चाहिँ एकदमै ख्याल गर्नुपर्छ हामीले, तपाईँ हामी सबैजनाले सुनेर सहभागिता जनाएर साथ दिनुहुने सम्पूर्ण मित्रहरूलाई एकदमै धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छौँ। जसको फोन लागेन होइन, फोन लागेर पनि बिचमा काटिएको साथीहरूलाई पनि एकदमै

0: सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: को पक्षमा सरकार दृढ भई अझ गहिराईमा पुगेर कार्य सम्पादन गर्न आवश्यक रहेको समाजको भनाइ छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: हेलो,
2: के गर्दैछौ?
1: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
2: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
1: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
3: अब रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
0: विज्ञापन पछि अब बाँकी समाचार। न्यून स्तरको खाद्य पदार्थ बिक्री गरेको अभियोगमा चितौनका 4 उद्योग विरुद्ध 5 मुद्दा दायर गरिएको छ। पूर्वी चितौनको रत्ननगरमा रहेको रिजाल फुड्स एन्ड बेभरेज विरुद्ध 2 मुद्दा र अन्य 3 उद्योग विरुद्ध 1-1 मुद्दा दर्ता गरिएको छ। गुणस्तर कमजोर भएकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले ती उद्योग विरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गराएको जनाएको छ। कारवाहीमा परेका उद्योगमाथि खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 अनुसार जिल्ला प्रशासन कार्यालयले मुद्दा दर्ता गरिएको हो। नारायणगढ मुगलिन सडक खण्डको मुगलिन नजिकै सुखा पहिरो खसेपछि अवरुद्ध सडक सञ्चालनमा आएको छ। इच्छा कामना गाउँपालिका 5 खरे खोलामा आज बिहान सुखा पहिरो खसेको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितौनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार पहिरो पन्साएसँगै अहिले 2 तर्फी सवारी सञ्चालन गरिएको छ। सुर्खेतको लेगबेसी नगरपालिकाको हलकण्डराको उकालोमा जीप आफै अनियन्त्रित भई दुर्घटना हुँदा 12 जना घाइते भएका छन्। घाइते मध्ये 3 जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। घाइतेहरूको जिल्ला सदरमुकाम वीरेन्द्रनगर स्थित माया नर्सिङ होममा उपचार भइरहेको छ। प्रहरीका अनुसार आज दिउँसो लेगबेसी नगरपालिकाको डाँडा गाउँबाट दशरथपुरतर्फ जाँदै गरेको मुस्ताङ जीप अनियन्त्रित भई सडकमा पल्टिँदा चालक सहित 12 जना घाइते भएका हुन्। पहिरोमा परि लमजुङको मध्य नेपाल नगरपालिका 7 भाट बेसीमा 2 जनाको मृत्यु भएको छ। आज बिहान गएको पहिरोले घर पुरिएर मध्य नेपाल 7 भाट बेसीका टिक बहादुर विक र उहाँकी कान्छी छोरी विनिता विकको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ। घरमाथि रहेको नगर कुलो भत्किएपछि खसिएको पहिरोबाट 2 तले कच्ची घरमा क्षति पुर्याएको थियो। घटनामा विककी श्रीमती सुकमाया र जेठी छोरी अस्मिता घाइते भएको र उहाँहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ। हुम्लाको श्रीनगर बजार क्षेत्रमा ट्र्याक खुलेको लामो समयपछि सडक कालोपत्री हुने भएको छ। पूर्वाधार विकास कार्यालय हुम्ला र स्थानीयको सहमतिमा सडक मापदण्ड अनुसार सडक विस्तार र कालोपत्री गरिने भएपछि त्यस क्षेत्रको मुहार फेरिने आशा गरिएको छ। हुम्लाबाट संवाददाता काली बहादुर थापाको यो रिपोर्ट।
4: पूर्वाधार विकास कार्यालय हुम्लाको सक्रियता र स्थानीयको सहमतिमा सडक मापदण्ड अनुसार 10 मिटर कायम गर्ने निर्णय गरिएपछि बजारको मुहार फेरिने आशा पलाएको छ। तर यो मापदण्ड लागू गर्दा बजारका धेरै घर र संरचनाहरू भत्किने भएपछि स्थानीयहरूमा खुसी र चिन्ता एक साथ देखिएको छ। स्थानीय एक व्यापारी समेत रहेका सेवा निवृत्त प्रहरी निरीक्षक चक्र बुढा,
5: बाधा अर्चना गर्ने हाम्रो उद्देश्य है, तर यहाँको जनताले राहत पाउनु पर्छ। पूर्ण रूपमा यहाँको बजारलाई व्यवस्थित गरेर 10 मिटर कटाउनु पर्छ र कोही कसैलाई असर नपर्ने गरी काम गराउने।
4: सरकारले उचित क्षतिपूर्ति र विकल्प दिएर सडक विस्तार गरिनु पर्ने अर्का व्यापारी नवराज महताराको भनाइ छ।
6: 10 मिटर काटे बाबतको गाउँपालिकामा त्यतिकै लाभदायी गराउन सक्नु पर्यो। भया संरचनाहरू भत्काउँदै जाने, व्यवसायहरूलाई डुबाउँदै जाने,
4: बजारलाई व्यवस्थित र आधुनिक बनाउन 10 मिटरको मापदण्ड अनिवार्य हुनुपर्ने तर्क गर्ने अर्का स्थानीय ज्येष्ठ नागरिक अक फडेराको रहेको छ।
7: जसरी पनि यो पाइलट टेकाएर रोड सफलै होस्, बजार सफलै होस्, भविष्यका तारा बच्चा बच्चीबाट हामी गाली नपाऊ।
4: सडक साँगुरो हुँदा एम्बुलेन्स वा दमकल पस्न सक्दैन, दुर्घटनाको डर हुन्छ। बजार व्यवस्थित गर्ने हो भने 10 मिटर सडक काट्नु पर्ने अधिकांशको भनाइ छ। पूर्वाधार विकास कार्यालयले भने दुवै पक्षबीच समन्वय गर्दै कसैलाई पनि अन्याय नहुने गरी सडक विस्तार गरिनुपर्ने बताएको छ। होल्डबेङले स्वीकृत गरे अनुसार नै 3 मिटर 75 सेन्टिमिटर कालो पत्रे गरिने बताउँदै उक्त सडक निर्माणका साइट इन्चार्ज पारस डाँगी
8: होल्डबेङ अनुसार लागत अनुमान नै त्यही अनुसार स्वीकृत भएको छ। अहिलेको लागि हुने भनेको हाम्रो 3 75+75 +75 माथि नै हुने हो, त्यति नै हुने कालो पत्रे।
4: विकास र निजी सम्पत्तिको रक्षा बीचको यो दोसाँतमा उभिएको श्रीनगर बजारले कस्तो निकास पाउला, त्यो भने आगामी 3 दिनमा हुने कार्यान्वयन र सरकारी तहको

0: सम्बोधनले नै देखाउनेछ काली बहादुर थापा, रेडियो नेपाल हुम्ला।
1: हुम्लामा ट्र्याक खुलेको लामो समयपछि कालो पत्रे सम्बन्धी रिपोर्टपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज व्हाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र युक्रेन राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग छुट्टा छुट्टी उच्च स्तरीय भेटवार्ता गर्नुहुने भएको छ। यी दुई भेटवार्तालाई जारी युद्धका सन्दर्भमा महत्वपूर्ण कूटनीतिक पहलका रूपमा हेरिएको छ। व्हाइट हाउसका अनुसार ट्रम्प र नेतन्याहुबीच इरानको पछिल्लो तनाव, लेबननको सुरक्षा अवस्था, अमेरिका इजरायल रणनीति सहकार्य तथा मध्य पूर्वमा शान्ति र स्थायित्व कायम गर्ने विषयमा विस्तृत छलफल हुनेछ। साथै इजरायल र केही अरब राष्ट्रबीच सम्बन्ध विस्तार गर्ने उद्देश्यले अघि बढाइएको सम्झौतालाई थप विस्तार गर्ने विषय पनि वार्ताको एजेन्डामा रहने अपेक्षा गरिएको छ। त्यसै गरी ट्रम्प र जेलेन्स्कीबीच रुस युक्रेन युद्धको पछिल्लो अवस्था, युद्ध अन्त्यका लागि भइरहेका कूटनीतिक प्रयास, सम्भावित शान्ति सम्झौता तथा युक्रेनलाई अमेरिकाले प्रदान गरिरहेको सहयोगबारे छलफल हुने जनाइएको छ। व्हाइट हाउसले अहिले युद्ध अन्त्यका लागि उपयुक्त समय रहेको भन्दै वार्ता मार्फत समाधान खोज्नुपर्नेमा जोड दिएको छ। र हाल देशमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, सुदूरपश्चिम प्रदेश, बागमती, गण्डकी र कोशी प्रदेशका तराईका केही भूभाग र मधेस प्रदेशका थोरै स्थानमा मेघ गर्जन चट्याङसहित मध्यमसम्मको वर्षा हुनेछ। महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक सुन्नुहोस्। आन्दोलन थप चर्किएसँगै वीरगन्ज स्थित नारायणी अस्पतालका 65 जना चिकित्सकद्वारा सामूहिक राजीनामा। स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह। संसदीय सुनवाई समिति समक्ष प्रस्तावित निर्वाचन आयुक्तको सुनवाई सुरु। र अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायलका प्रधानमन्त्री र युक्रेनी राष्ट्रपतिसँग छुट्टा छुट्टे भेट गर्नुहुँदै। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचार कर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हौस् त, नमस्कार।

0: यी रेडियो नेपाल हो। अब सरस्वती राई दनवारकबाट दनवारी भाषा समाचार सुन। स्वास्थ्य सेवा ठिकै एकदम चैलार सेवामा कुनै पनि खालक बाधा नै गरेले स्वास्थ्य तसु खाद्य स्वच्छता मन्त्रालय अनुरोध गरिरहेक डाक्टर तसु स्वास्थ्य कर्मी लखे आज इमर्जेन्सी सेवा बाहेकक सेवा नै चालालार घोषणा गर्नेछ। उसै मन्त्रालय सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी स्वास्थ्य सेवा एकदम संवेदनशील जीवन जोगालार तसु एकदम चैलार सेवा हो बाजदी मानुसक स्वास्थ्य सेवा पाइलार अधिकार जोगालार तसु स्वास्थ्य कर्मी जोगीको अंशु सम्मान करे लायक वातावरणमा सेवा दिएले स्वास्थ्य कर्मी अधिकार तसु सेव्य मानुसक एकता दायित्व रहल बाजदी कुनै खालक बाधा नै करेले अनुरोध गर्ल हो। जारी कल विज्ञप्तिमा डाक्टर स्वास्थ्य कर्मी तसु स्वास्थ्य संस्थामा अक्ल कुटपिट अंशु नैराम्रो व्यवहार घटनामा गहिरो ध्यान तानन जैल तसु दोषीले कानुनी घेरामा आन्लार पनि बाँच्द रसिक जैल शनिबार वीरगंज नारायणी अस्पतालमा काम गरिरहल तसु स्वास्थ्य कर्मी तसु अस्पतालमा वा रखल बाँच्दी सुरक्षा माग गर्दी सँगै आज स्वास्थ्य संस्था बन्द गरिरहेलिक वीरगंज नारायणी अस्पतालमा डाक्टर उपर अखल वार भनाभन समाधान अखै नै पार्दै देशभरि स्वास्थ्य सेवा प्रभावित भइरहेलिक घटनाको विरोधमा नेपाल चिकित्सकसँगै आज देशभरि सरकारी गैर सरकारी तसु प्राइभेट अस्पतालमा इमर्जेन्सी सेवा बाहेक सेव्य सेवा बन्द कार्यल हो। यमाज देशैभरि अस्पताल बन्द अख्ते बिरामी सेवाले नै पाइरहल बेलामा भरतपुर अस्पतालमा मात्रै 11,000 भन्दा बढी बिरामी सेवाबाट प्रभावित भइरहेला। सुनसरीक देवानगंज घटनापछि निष्कल परिस्थिति अख्नि सामान्य बन्दै जैल पुलिस कार्यालय सुनसरी जैल जनाल रसिक स्थानीय दुईटा समूह बीच अक्ल झडपलाई रोकटेक गोली लागेको सुनसरी जिल्ला देवानगंज गाउँपालिका 3 कप्तानगंज बस्लार ओम प्रकाश मेहता ज्यान जैल हो। उसै घटनामा सुरक्षा फौजक 15 जना तसु स्थानीय 11 जना घाइते अक्ल सहायक मुख्य जिल्ला अधिकारी पोषण लामिछाने जानकारी दिल रछात। देवानगंज हरिनगरा कप्तानगंज लौकही इन रुवा ठिके ठाउँमा तोडफोड तसु आगी लाएर घटना अख्नेसो उसै ठाउँमा कर्फ्यू जारी गर्न र लेख संघीय संसदक संसदीय सुनवाई समिति आज प्रस्तावित दुईटा निर्वाचन आयुक्तै आफ्नै कामक योजना धरेले सुरु भइरहेलिक समिति आज बैठकमा प्रस्तावित आयुक्त ल गुरूप्रसाद वाग्ले ओखलढुङ्गा तसु डाक्टर राजीव सुब्बा काठमाडौँ सुनवाई कामक सूची धर्ल र लिक प्रस्तावित आयुक्तबारे उजुरी प्रक्रिया सुरु अख्नेसो ओलखे कामक योजना धरेले समय दिल हो। बैठकमा समितिक सदस्य लखक इच्छाबारे प्रस्तावित आयुक्त वाग्ले स्पष्ट पार्ल र लग सभापति बोध नारायण श्रेष्ठ रिजेलमा आधारित कामक योजना पुच्याले निर्देशन दिल र छात। कानून न्याय तसु संसदीय मामिला मन्त्रालय नेपाल कानून आयोग ऐन 2063 संशोधनक प्रक्रिया आगु बढाते प्रस्तावित विधेयक मस्यौदामा सर्वसाधारणक सँगै सुझाव सल्लाह माग गरिरहेलिक मन्त्रालय जैल कानून सूचना निकाल्ती मन्त्रालयबाट चालाले सुझाव पोर्टलकबाट निकाल्न मिति 7 दिनभित्र आफ्नै सुझाव मिलादेले अनुरोध गर्ल हो। मन्त्रालय अनुसार विधेयकलाई थप समावेशी सोलारी तसु व्यावहारिक बनाले मानुष अंश सरोकारवाला पक्ष सहभागितासहित सुझाव जम्मा गरे लाग्लो हो। कानून न्याय तसु संसदीय मामिला मन्त्री सुविता गौतमे सरकारी विधेयक ठिक करलार प्रक्रियालाई थप संस्थागत तसु उत्तरदायी बनालाई नेपाल कानून आयोगलाई बलियो बनालार तयारी गर्ल बाजिरहेली। सरकारी 4 महिनाक समयमा सुशासनक लागि कर्ल पहल सोलारी अख्ल मानव अधिकार तसु शान्ति समाजे जनाल रसिक समाजे आज जारी कर्ल अवधारणा पत्रमा सरकारी सुशासनक सन्दर्भमा आम मानुषमा सोलारी सन्देश दिएलै सफल अख्ल सभापति रेणुका पौडेले बाजिरहेले देशै विधिक शासन खोज्लारे मानुष चाहल आधारभूत स्वतन्त्रता सहितक सुशासनक पक्षमा सरकार कट्ट रखेको अझ गहिरोसम्म पुगेको काम सिद्ध आवश्यक रहल समाजक भनाइरह। अर्थमन्त्री डाक्टर स्वर्णिम वागले पुँजी बजारक पाछु सम्मक विकासक लागि नेपाल धितोपत्र बोर्डे गुणस्तर हक्ल नियमन गर्दी आफ्नै जिम्मेवारी सोलारी रूपमा निभ्या पर्लार बाजिरेलक उही वर्के नैतिकता स्पष्ट तसु लगानी कर्ला र हितलाई केन्द्रमा धरेको काम धरेलै बोर्ड नेतृत्वलाई निर्देशन दिल र छात। नयाँ अध्यक्ष नियुक्तिपछि बोर्डे पाछु सम्मक सूचकसँगै आगो बढे खोज्ल तसु ओखरक सोलारी प्रभाव बजारमा देखै थाल बाँच्दै अर्थमन्त्री वागले बोर्डक जिम्मेवारी नेपाल राष्ट्र बैङ्कक जत्तिकै विशेष रहल उल्लेख गरिरहेलक। उही कानुन बनालार तसु नियमनक बेलामा सेव्य सरोकारवालासँगै सल्लाह गरेको एकता बुझाइक आधारमा आगो बढ्याले अनुरोध गरिरहेलक। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले रोकलाई वस्तु नबेचेले अनुरोध गरिरहेको निकासी पैथारी नियन्त्रण ऐन 2013 अनुसार विभागले रोकलाई वस्तु अधिकार भन्दा बाहिर रहल रूपमा नबेचेलाई उही संयुक्त पक्षले सचेत गराल हो। कानून अनुसार सजाय पैथारी कर्ता सञ्चयकर्ता तसु बेचलालाई कानूनी तोकल अनुसार दायित्व तसु शर्त बन्देज मानेको व्यापार व्यवसाय कार्यालय सूचना गर्ल रहेछ। यसनिके विभागीय बजारमा स्वच्छता धरी धरीलाई डिठालार काम चाँचारो गरे थालिरहेलिक उपभोक्ता संरक्षण ऐन 2075 तसु उपभोक्ता संरक्षण नियमावली 2076 अनुसार बजारमा चैलार निर्देशन तसु कारवाही गर्ल विभागीय जनाल रहेछ। जिल्ला प्रशासन कार्यालय मुरङ्गे जिल्लाभित्र डिजे नैचालयलाई सार्वजनिक सूचना जारी गरिरहेक सहायक मुख्य जिल्ला अधिकारी पवनराज कोइरालाबाट जारी गर्न सूचनामा जिल्लाभित्र अखलार कुनै पनि मेला महोत्सव बिहा तसु थरथरी समारोह पार्टी चाडपर्व धार्मिक कार्यक्रम पुराण सहित कार्यक्रम तसो अर्को कुनै पनि ठाउँमा पहिला स्वीकृति वा छुट्या सूचना जारी नअखैसम्म डिजे नैचालयलाई उल्लेख गर्छ। प्रशासनले सूचना नै मानेको डिजे चाला पाइनेमा चल्लो कानून अनुसार कारवाही गर्ला चेतावनी दिइरहेछ। लमजुङ मध्य नेपाल नगरपालिका साथ भाट बेसीमा पैरामा परेको दुईजना ज्यान जैरेलिक आज बिहानी घर उपग नगरकुला भत्किएको पैरा खस्निसो धनसार सहित दुई तले कच्ची घर भट्कल हो। पैरामा परेको मध्य नेपाल साथ भाट बेसी 59 वर्ष टिक बहादुर बिकर तसु हरक कान्छी बेटेक विनिता बिकक ज्यान जैल इलाका पुलिस कार्यालय भोरले टारक इन्सपेक्टर ध्रुव प्रसाद शर्मा जानकारी दिल र छात् दुर्घटनामा परेको बिकक बोएक सुकमाया तसु बर्के बेटेक अस्मिता घाइते अखीको ओलखक उद्धार गरेको स्वास्थ्य जाँच कार्यालय अस्पताल पठाल पुलिसले जनाल रहेछ। आजलाई दनवारी भाषा समाचार सिद्धिलिक हस्त सेवा ढोक गरिनु।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
2: नेपालको समावेशी आवाज

0: हुन्छु।
1: नमस्कार, म पूर्ण चन्द्र घिमिरे। विश्व हेपाटाइटिस दिवसको अवसरमा तयार पारिएको विशेष कार्यक्रमबाट सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु।
2: जुलाई 28 विश्वभर हेपाटाइटिस दिवसको रूपमा मनाउने गरिन्छ। हेपाटाइटिस भन्नाले कुनै पनि संक्रमणका कारण कलेजो सुनिने अवस्थालाई बुझिन्छ। हरेक वर्ष हेपाटाइटिस बी र सीका कारणले 13 लाख मानिसको मृत्यु हुने गरेको एक अध्ययनले देखाएको छ। यो डरलाग्दो विषयमा हाम्रो ध्यान जान सकेको छैन, तसर्थ यसबाट हुने मृत्यु दर बढ्दो क्रममा छ। 80% मानिसलाई यसबारे जानकारी नभएकोले अरूलाई संक्रमित बनाइरहेको पनि अध्ययनले देखाएको छ। संसारभर 30 करोड भन्दा बढी मानिसलाई आफू संक्रमित भएको थाहै हुँदैन भनिन्छ। हाम्रो जस्तो विकासोन्मुख देशमा आज पनि हेपाटाइटिसका कारण अथवा कलेजो अथवा जन्डिसका कारण धेरै मानिसले ज्यान गुमाइरहेका छन्। हामी हेपाटाइटिसका बारेमा आज कुराकानी गर्छौँ र समय रहेछ भने जन्डिसको बारेमा पनि अलिकति कुराकानी गर्नेछौँ। संवादका लागि हुनुहुन्छ वरिष्ठ हेपाटोलोजिस्ट अर्थात् सरल भाषामा भन्दा लिभर अथवा कलेजो रोग विशेषज्ञ डाक्टर विकास जैसी। आउनुहोस् कार्यक्रममा डाक्टर साहबलाई स्वागत गरौँ। डाक्टर साहब, कार्यक्रममा स्वागत छ।
3: स्वागत छ, नमस्ते। सम्पूर्ण दर्शक श्रोताहरूलाई नमस्कार।
2: आज हामी कलेजो, लिभर, हेपाटाइटिस यही विषयमा कुराकानी गर्न खोजिरहेका छौँ। सबैभन्दा पहिले हेपाटाइटिस भनेको के हो नि?
3: यो हेपाटाइटिस भनेको कलेजोमा भएको सबै हाम्रो अङ्गहरू सानसानो कोशिकाहरू अथवा सेलहरूबाट बनाए हुन्छ। कलेजोको हाम्रो कोशिका अथवा सेललाई हामी हेपाटोसाइट भनेर भन्छौँ। त्यो कलेजोको कोशिकामा कुनै किसिमको इन्फेक्सन भयो, यसमा चोटपटक लाग्यो भने त्यसलाई हामी चाहिँ हेपाटाइटिस भनेर भन्छौँ। त्यसै भएर हेपाटाइटिस चाहिँ भाइरसले गर्यो भने भाइरल हेपाटाइटिस भनेर भन्छौँ। त्यस्तै गरेर ड्रगले गरेर, कुनै औषधिले गरेर, आयुर्वेद जडीबुटी त्यसले कलेजो बिगार्यो भने ड्रग इन्ड्युस लिभर इन्जुरी, ड्रग इन्ड्युस हेपाटाइटिस भनेर भन्छौँ। यदि रक्सी अल्कोहलले गर्यो भने हामी अल्कोहलिक हेपाटाइटिस भनेर भन्छौँ। त्यसै कारणले हेपाटाइटिस भने कलेजोको कोशिकाहरूलाई केही चिजले बिगार्यो, त्यसलाई चाहिँ चोटपटक लाग्यो भने त्यो अवस्था चाहिँ हेपाटाइटिस हो।
2: भाइरल पनि सायद हाम्रो कारणले होला अथवा यो हाम्रो बसमा हुन्छ कि हुँदैन यसबारेमा छलफल गरौँला। अब औषधि खाने कुरा, ड्रग्स खाने कुरा, अल्कोहल खाने कुरा त यो हामीले नियन्त्रण गर्न सकिने र आफू स्वस्थ रहन सकिने कुरा भयो। पहिलो कुरो चाहिँ भाइरलकै विषयमा कुरा गरौँ। अब भाइरलले कसरी चाहिँ बिगार्ने काम गर्छ त कलेजोलाई?
3: भाइरस भनेको चाहिँ एउटा मान्छेबाट अर्को मान्छेमा सर्ने किटाणुबाट हुने रोग हो। सामान्य तरिकाले यसलाई पनि दुई किसिमले विभाजन गर्छौँ। एउटा चाहिँ पानी खानाहरूबाट सर्ने, अर्को चाहिँ ब्लडहरूबाट, यौन सम्पर्कहरूबाट अथवा ड्रगहरू युज गर्दाखेरि सर्ने भनेर यसलाई हामीले दुई किसिमबाट चाहिँ यसलाई वर्गीकरण गर्दछौँ। जस्तै हाम्रो पानीबाट सर्ने चाहिँ मुख्य भनेको चाहिँ हेपाटाइटिस ए, हेपाटाइटिस ई, यिनीहरू पानीहरू, पानी अथवा खानेकुरा, दूषित खानेकुराहरूबाट सर्छ भने हेपाटाइटिस बी, हेपाटाइटिस सी, हेपाटाइटिस डी यिनीहरू चाहिँ यौन सम्पर्कबाट, ब्लडहरू लिँदा, अपरेसनहरू गर्दा, ट्याटोहरू खोप्दा एउटा मान्छेबाट अर्कोमा सर्ने गर्दछन्। यो पनि एउटा चाहिँ त्यो सिरिन्जहरू चाहिँ जस्तै चाहिँ इन्फेक्सन भएको सिरिन्जले एउटालाई इन्फेक्सन भएको मान्छेले धेरै मान्छेलाई कोपो भने हेपाटाइटिस सर्ने सम्भावना धेरै गुणा बढेर जान्छ। त्यसै भएर टेटोहरू खोप्दा पनि कस्तो मान्छेले कस्तो औजारहरू प्रयोग गरेर गर्छ, सकेसम्म नगरेकै राम्रो, गरे पनि त्यो जानकारी लिएर मात्र गर्दा राम्रो हो। यो भाइरल हेपाटाइटिस जसले कलेजोमा पहिला संक्रमण गरेर शरीरको अरू ठाउँमा फैलिन्छ त्यसलाई हामीले हेपाटोट्रोपिक भाइरस अथवा कलेजोलाई मुख्य आक्रमण गर्ने, कलेजोलाई आक्रमण गरेपछि अरू ठाउँमा जाने भनेर यो मुख्य किसिमले चाहिँ 5 हामीले यसलाई वर्गीकरण। अब यिनीहरूको चाहिँ नामाकरण भनेको चाहिँ हजुरको यो हेपाटाइटिस चाहिँ हामीले चाहिँ यो कहाँबाट सर्छ, कसरी सर्छ, के को माध्यमबाट सर्छ यसको आधारमा हो। हेपाटाइटिस ए र ई भने पानी यो खानेकुराहरूबाट सर्ने हो। बी, डी, ए, सी अहिले हामीले भनेको यिनीहरू चाहिँ रगतबाट, यौन सम्पर्कबाट यिनीहरू सर्ने हुन् र यिनीहरू मध्येमा पुरानो मध्ये एकदम महत्त्वपूर्ण कुरा भनेको चाहिँ बी र सी एउटा महत्त्व हुन्, अर्को भने ए र ई सर्ने। जुन ए र ई चाहिँ हामीले त्यति सुनिएन भनेर भन्छ भन्नुभएको छ, यो वास्तवमा हुन चाहिँ एकदम कमन छ, यो धेरै मान्छेलाई लाग्छ तर यो एकदम सिरियस हुँदैन। 100 हेपाटाइटिस ए र ई भयो भने यिनीहरूको 95-96% आफै निको भएर गइहाल्छ। यिनीहरूले 100 मात्र यो सिरियस हुने, कलेजो बिग्रिने, कलेजो फेर्ने, कलेजोको कारणले मृत्यु हुने भयो हुनाले यो आफै आउँछ आफै जान्छ भनेर चाहिँ यो त्यति हामीले महत्त्वपूर्ण मानेनौँ। अब हेपाटाइटिस बी र सी भनेको यिनीहरू लामो टाइम रहन्छन्, यिनीहरूले चाहिँ कलेजोलाई लामो टाइमसम्म दुःख दिइरहेछन्, त्यसो भएर यो लायो भने लामो टाइम रहने रहेछ भन्ने जानकारी भएको हुनाले यिनीहरूप्रति चाहिँ हामी बढी अलिकति चाहिँ सेन्सिटिभ भएको हो।
2: हेपाटाइटिस भएको लक्षणहरू चाहिँ के हुन्छन्?
3: यो एकदम महत्त्वपूर्ण प्रश्न छ। यो जन्डिस भनेको के हो भने कलेजोले गर्ने काम काममध्ये एउटा काम गरेन भने जन्डिस देखिन्छ। जस्तै यो जन्डिस भन्ने हाम्रो शरीर सबैको शरीरमा जन्डिस अथवा बिलुरुबिन हुन्छ। यो जन्डिस कसरी बन्छ भने शरीरमा रक्त कोशिका हुन्छ, आरबिसी रातो सेल हुन्छ, ब्लड हुन्छ। त्यो ब्लड मरेपछि कोलेजोले यसलाई डाइजेस्ट गर्छ। डाइजेस्ट गर्दाखेरि बिलुरुबिन भन्ने चिज चाहिँ बढाउँछ र यसले पिसाबबाट दिशाबाट यसले फाल्छ। कोलेजो कुनै पनि कारणले बिग्रियो भने पहिलादेखि नै भने जन्डिस अथवा बिलुरुबिन बढ्ने हो। त्यसै भएर यो बिलुरुबिन बढ्ने जन्डिस भने रोग होइन, कोलेजो बिग्रेको संकेत हो। त्यो कारणले जन्डिस देखिन सक्ने भयो। कोलेजोले बिग्रियो भने पेटमा पानीहरू जम्मा हुने, अर्को कुरो भने धेरै भयो भने रगत बान्ता हुने, कालो दिशा जाने, खाना मन नलाग्ने, शरीरका अङ्गहरू पहेँलो भएर जाने, कसैलाई चाहिँ रगतको ब्लिडिङ हुन थाल्यो अथवा काहीँ काट्यो भने त्यो नरोकिने लामो टाइमसम्म रगतहरू जाने, त्यस्तो हुने चाहिँ यो चाहिँ एउटा लक्षण हो। तर हेपाटाइटिसकै लक्षण भनेको चाहिँ खाना मन नलाग्ने, दाहिने कोखा दुख्ने, उल्टी आउने। र एउटा एकदम रोचक कुरा के छ भने हेपाटाइटिस भयो, जस्तै हेपाटाइटिस भाइरल हेपाटाइटिस भयो भने चाहिँ के भनिन्छ भने त्यो मान्छेले रेगुलर जे खा त्यो छोड्छ। जस्तै रक्सी खानेले रक्सी छोड्छ अरे, चुरोट खानेले चुरोट छोड्छ अरे, भात खानेले भात खाना छोड्छ। त्यसो भएर जे कमनली खाएको चिज छ त्यसले खाना छोडिदिन्छ। त्यो चाहिँ एकदम महत्त्वपूर्ण हो। जस्तै मैले यो खाएको थिएँ खानै मन लागेन, मलाई नाक लाग्यो भने एउटा कारण चाहिँ हेपाटाइटिस भएको हुनसक्छ। खाना रुचेन एउटा, दाहिने कोखा दुख्न थाल्यो दुईटा, अर्को कुरो ज्वरो आए जस्तो हुने, शरीर दुखे जस्तो हुने, अनि थकान हुने, एकदम चाँडै थकाइ लाग्ने। फेरि यो भयो भने चाहिँ मलाई यो कलेजोमा समस्या आएछ कि भनेर एउटा किसिमको बिरामी आउनुहुन्छ भने अर्को किसिमको बिरामीहरू भिडियो यस्तै गर्दाखेरि कलेजोमा चिल्लो देखियो, पेटमा पानी आयो अथवा नसाहरू फुले भनेर पनि सिम्टम छैन, तर चाहिँ अल्ट्रासाउन्ड गर्दाखेरिमा सिटी स्क्यान गर्दा पनि मलाई यस्तो देखियो भनेर नै आउनुहुन्छ।
2: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। आज हामी हेपाटाइटिसका बारेमा कुराकानी गरिरहेका छौँ र यो विषयमा कुराकानी गर्नका लागि हेपाटोलोजिस्ट अथवा लिभर अथवा कलेजो, हामी सर्वसाधारण आम मानिसले बुझ्ने भाषामा भन्दा लिभर अथवा कलेजो रोग विशेषज्ञ डाक्टर विकास जैशी आजको हाम्रो अतिथि हुनुहुन्छ र उहाँ वीर हस्पिटलमा कार्यरत डाक्टर हुनुहुन्छ। आज हामीले विश्व हेपाटाइटिस दिवसकै सेरोफेरोमा रहेर हाम्रो कार्यक्रमलाई केन्द्रित गरेका छौँ। म फेरि डाक्टर साहबतर्फै फर्कन चाहेँ र म फेरि संवादकै क्रमलाई जोड्न चाहन्छु। जस्तो यसका लक्षणहरू पनि हामीले अलिकति सुन्यौँ होइन, अब सर्वसाधारणले सकेसम्म त त्यो लक्षण देखिएपछि डाक्टर साहबहरूकोमा आउनुहोला, हामी उपचारको बारेमा थप कुरा गरौँला, तर सकेसम्म त यो रोग लाग्नै नदिन पाए हुन्थ्यो, कसैलाई पनि कुनै प्रकारको रोगै नलागोस्, हामीले पहिला त्यतातर्फ हाम्रो ध्यान दिनु आवश्यक छ। यहाँले उल्लेख गर्नुभयो धेरै कुरा त हामीले नै नियन्त्रण गर्न सकिने, हाम्रै आनी बानी, हाम्रै खानपिन, हाम्रै व्यवहारले निर्धारण गर्ने, जस्तो पानीका कारण हुने कुरा यहाँले उल्लेख गर्नुभएको छ होइन, हाम्रो खानपानका कुरा आएको छ, यौन सम्पर्कका कुरा छन्, ब्लडका कुरा छन् होइन, यी धेरै कुरा हामीले नै रोक्न सकिने सम्भावना भएका कुराहरू देखियो। वास्तवमा यो कलेजोमा समस्या आउन नदिन अथवा हेपाटाइटिस अथवा जन्डिस हुन नदिनका लागि हामीले गर्नुपर्ने काम के हो, कसरी हामी यो रोग लाग्नै नदिने अवस्थामा आउन सक्छौँ?
3: अब यो हामीले सरले पनि भनिहाल्नुभयो, अब यो कलेजो बिग्रिने कारणहरूमा एउटा हेपाटाइटिस, एउटा रक्सी, एउटा कलेजोमा चिल्लो, अर्को कुरो भने हामीले खाने औषधिहरू जस्तै दुखाइ कम गर्ने औषधि, टिबीका औषधिहरू, आयुर्वेद जडीबुटी, यी औषधिहरू यिनीहरू नै मुख्य देखिए। अब यिनीहरू मध्येमा जस्तै हेपाटाइटिसकै कुरा गर्दाखेरिमा हेपाटाइटिस ए र ई भनेको चाहिँ पानी सफा उमालेको पानी नखा भएर हुने रोग हो यो। यदि हामीले पानी मात्रै उमालेर खायो, एउटा चाहिँ तपाईँको पानी चाहिँ प्रोसेस गरेको प्युरिफाई गरेको पानी मात्रै खायो, बर्खामा धमिलो पानी जतापरिको पानीहरू नखायो भने हेपाटाइटिस ए र ई हुने सम्भावना घटेर गइहाल्यो। त्यस्तै गरेर हेपाटाइटिस बी र सीको लागि यिनीहरू यौन सम्पर्क गर्दा सुरक्षित यौन सम्पर्क गर्ने, अनि त्यहाँबाट चाहिँ कन्डोम प्रयोग गरेर यौन सम्पर्क गर्ने, अब नचिनेको चिन्जान नभएको मान्छेसँग यौन सम्पर्क नगरे हुँदै, अर्को आइबी ड्रग एब्युज भनेर लागु पदार्थहरू चाहिँ सेवन नगर्ने, सिरिन्जहरू सेयर नगर्ने, त्यो नगरेमा, अनि त्यहाँबाट चाहिँ तपाईँहरूको अर्को भनेको चाहिँ ट्याटोहरू सकेसम्म नखोप्ने, खोपिहाले पनि सिरिन्जहरू कस्तो युज गरेर खो त्यो निडल कस्तो युज गरेर त्यो चाहिँ जानकारी लिएर गर्ने, अनि त्यहाँबाट चाहिँ यो कुरा मात्रै हामीले ध्यान गरिदिने हो भने पनि हेपाटाइटिस बी र सी सर्ने सम्भावना कम हुन्छ। त्यस्तै गरेर रक्सीले गर्दा हुने कलेजो अल्कोहोलिक लिभर डिजिज, अल्कोहोलिक हेपाटाइटिस छ, रक्सी नखाने, रक्सी खाने मान्छेले छोड्ने, त्यस्तै गरेर मोटोपन भएको मान्छे जसको फ्याटी लिभर छ त्यसलाई वेट अलिकति घटाउने, गुलियो चिल्लोको मात्रा घटाउने, अनि त्यहाँबाट चाहिँ फलफुल गाजर मुलाको मात्राहरू बढाउने यसो गऱ्यौँ भने चाहिँ हाम्रो 100 मा 90% जस्तो रोगहरू हामी आफै आफ्नै तरिकाले घटाउन यसलाई नियन्त्रणमा लिन सकिन्छ।
2: अहिले डाक्टर साहबले भन्नुभएका यी साह्रै महत्त्वपूर्ण कुराहरू छन्, यसलाई हामीले हाम्रो दैनिक जनजीवनमा प्रयोग गरौँ, हाम्रो भान्सालाई हामीले सकेसम्म कम

0: जस्तै म नै एकजना म मेरै साथीहरू चाहिँ एउटालाई हेपाटाइटिस बी भएको मान्छेको चाहिँ उसले सुईले घोपेछ ए आधा रातमा उसले मलाई फोन गरेर यो यस्तो घोप्यो अब मरिने भयो अब अन्तिम जस्तो भयो भन्ने बेला थियो तर अब बेला त्यस्तो छैन. अब म अलिकति दर्शकहरू श्रोताहरूलाई सानो डाटा अलिकति भनिदिन्छु. अहिले हामीसँग हेपाटाइटिस सीको पुरै उपचार हुन्छ. यो 100 अहिलेसम्म हामीले मुखबाट खाने ट्याब्लेटहरू औषधि छ 100 98 जनालाई यसले पुरा निर्मूल नै गर्छ. जबकि आजभन्दा 10 वर्ष अगाडि हेपाटाइटिस सी लागेपछि ढिलो चाँडो बिरामीले मृत्यु नै वरण गर्ने अवस्था थियो. त्यस्तै गरेर हेपाटाइटिस बीको पनि हामीसँग राम्रो औषधि छ. यो औषधि खासी औषधि लामो टाइम खाए तापनि यसले रोग बढ्न नदिने, कलेजो नबिगार्ने, क्यान्सरहरू दिन हुन नदिने छ. त्यस्तै गरेर हामीसँग हेपाटाइटिस बीको भ्याक्सिनहरू आएको छ. भ्याक्सिन भनेको कोही मान्छेलाई रोग लाग्न अगाडि नै त्यो भ्याक्सिन लगाएपछि त्यो रोग शरीरभित्र प्रवेश गरे पनि त्यो बढ्न पाउँदैन र शरीरलाई असर पार्दैन. हामीसँग भ्याक्सिनहरू छ. त्यस्तै गरेर अहिले आएर कलेजो बिग्रिहाले पनि नयाँ कलेजो फेर्ने सुविधाहरू हाम्रो देशमा पनि छ, देश बाहिर पनि छ. त्यसै गरेर क्यान्सरहरूको अपरेसनहरू गर्ने, तिनलाई औषधिहरू दिने भने हुनाले अहिले उपचारकोमा चाहिँ एकदमै राम्रो सुधार भएको छ. त्यस्तै गरेर यिनीहरूलाई रोग कसरी पत्ता लगाउने भनेर टेस्ट पनि हामीसँग अहिले सबै जस्तो टेस्ट उपलब्ध छ.
1: भनेपछि हामी नेपालमा नै यो कलेजोको सम्पूर्ण उपचार गर्न सक्छौँ होइन?
0: अहिले त्यो अवस्था छ.
1: आम मानिसहरूले सुनिरहनु भएको यो अवस्थामा यहाँ नेपालको महत्त्वपूर्ण वीर अस्पतालमा कार्यरत डाक्टर हुनुहुन्छ. अब नेपालमा अहिले उपचारको अवस्था यहाँले भन्नुभयो, प्रविधिले यति विकास गर्यो, अब कलेजोका कारणले कसैले पनि मृत्युकरण गर्नु पर्दैन भन्ने अवस्थामा हामी पुगिसक्यौँ भन्नुभयो. यसको रोकथाम नियन्त्रण गर्नका लागि र आउने बिरामीहरूलाई अहिले वीर अस्पतालमा कस्ता किसिमका बिरामीहरू आउँछन्, कत्तिको जनचेतना भएको पाउनु भएको छ, अन्तिम अवस्था पुगिसकेपछि आउनु भएको छ कि अथवा प्रारम्भिक अवस्थामै आउने गर्नुहुन्छ कि, बिरामीहरू आउने अवस्था र हाम्रो उपचारको अवस्था सँगसँगै वीर अस्पतालबाट हामी के कस्तो सेवा दिन सक्छौँ यसबारे पनि जानकारी गराइदिनुहोस्.
0: हजुर हजुर, धन्यवाद. अब यो एकदमै महत्त्वपूर्ण, यो प्रश्न नै एकदमै महत्त्वपूर्ण छ. यही कारणले नै म आज सबै काम छोडेर रेडियो नेपालमा यही कुरा नै अलिकति जानकारी गरौँ भनेर आएको पनि हो. जस्तै वीर अस्पताल भनेको नेपालको सबैभन्दा ठुलो सबैभन्दा पुरानो हस्पिटलका साथसाथै कलेजो रोग अथवा लिभरको मात्रै आफ्नै डिपार्टमेन्ट छ योसँग. यसका आफै हामीसँग 50 बढी बेड कलेजकै बिरामीको लागि हामीले छुट्याएका छौँ र नेपालभरि कलेजकै लागि भनेर छुट्याएको डिपार्टमेन्ट वार्ड भएको हस्पिटल एकदम कम छन् अथवा सधैँ छँदै छैन. त्यसो हुनाले नेपालभरि नै रिफरल सेन्टर हो हाम्रो अस्पताल. र हाम्रो अस्पताल वीर अस्पतालले के पनि गरेको छ भने हामीले कलेजो सम्बन्धी मात्रै डिएम प्रोग्राम, डक्टरेट इन मेडिसिन भनेर डिएम प्रोग्राम कलेजो सम्बन्धी अध्ययन गराउनको लागि मात्रै खोलेको छ. र यो मध्येमा पहिलो पटक यो डिएम प्रोग्राममा भाग लिएर यसमा पढेर अहिले उपचारमै संलग्न भएको डक्टर हो म. र हामीले चाहिँ 3 वर्ष कलेजोको मात्रै अध्ययन गर्ने भएर हामी कहाँ बिरामीको सङ्ख्या पनि असाध्यै धेरै छ र हामी कहाँ सरले भने जस्तै एउटा चाहिँ रक्सी खाएर कलेजो बिग्रेर आउने ग्रुप एउटा हुन्छ, एउटा चाहिँ भाइरल हेपाटाइटिस ए भएर जन्डिस लिएर आउने बिरामी एउटा हुन्छ, अनि हाम्रो चाहिँ अर्को कलेजो बिग्रेर पेटमा पानी आउने, रगत बान्ता हुने भएर एउटा ग्रुप आउँछ. त्यस्तै गरेर हामीसँग कलेजोमा चिल्लो फ्याटी लिभर भयो ल अब के गर्ने भनेर हामी कहाँ एउटा समूहको बिरामीहरू आउनुहुन्छ. र हामीहरू चाहिँ हामीले के गर्छौँ भने हामी सकेसम्म बिरामी हामी वीर अस्पतालबाट बाहिर रिफर गर्दैनौँ, किनकि यो हाम्रो देशकै सबैभन्दा ठुलो, सबैभन्दा इक्विपमेन्ट भएको र सबैभन्दा धेरै जनशक्ति भएको हो. र म यो तालिमको क्रममा म इन्डिया पनि गएँ, त्यहाँ पनि म 2-3 महिना काम गरेँ. र हामीसँग जुन जनशक्ति छ डिएम भनेर जुन हामीसँग त्यो जनशक्ति छ, हामी कहाँ 5 त डिएम मात्रै डक्टरहरू हुनुहुन्छ जसले चाहिँ यो सम्बन्धी मात्र हेर्नुहुन्छ. त्यसो कारणले हामी कहाँबाट नै रिफर भएर गयो भने त बिरामी हामीले त रिफरै गर्न मिल्दैन. त्यही भएर हामीले अस्पताल प्रशासनसँग पनि अनुरोध गरेर हाम्रा बिरामीलाई बेड, हाम्रा बिरामीलाई चाहिने जाँच र हामीलाई उपचार चाहिँ हामीलाई सहज बनाइदिनु भनेर यो नेपालभरि नै यो नभएको हुनाले हामीले सहजतापूर्वक बिरामीलाई रिफर नगरिकन र सकेको सम्भव सम्पूर्ण उपचार गरेर नै हामीले पठाउने गरेका छौँ. त्यसै कारणले हामी कहाँ टेस्टहरू उपचार हामीले चाहिँ यो सबै दिने गरेका छौँ र यो हामी कहाँ बहन अब हामी कहाँ बेड चार्ज यो अस्पतालको नियमअनुसार यहाँ खानालाई पैसा लाग्दैन. टेस्टहरू पनि मलाई त लाग्छ यो संसारको सबैभन्दा सस्तो अस्पताल मध्येको एक हो र आजभन्दा केही वर्ष अगाडिसम्म त हाम्रो सम्पूर्ण निःशुल्क नै थियो. अब अहिले आएर चाहिँ अलिकति केहीमा शुल्क लिन्छ भन्ने चाहिँ मैले सुनिरहेको छु, नत्र भने हामी कहाँ बसेको खाएको र बेसिक उपचारको चाहिँ खास पैसा लाग्दैन.
1: हजुर, अब धेरै रूपमा अझै पनि सबैभन्दा सस्तो सुलभ र गुण गुणस्तरीय सेवा कहीँ पाइन्छ भने नेपालको वीर अस्पताल नै हो। कलेजोको लागि मुख्य केन्द्र भनेकै यही हो। कसैले पनि मलाई कलेजोको समस्या भयो, पटक पटक धेरै ठाउँमा गएँ तर

0: भएन भन्ने भयो भने वीर अस्पताल यहाँहरूको समीपमा आउनुहोस् र आफ्नो रोग निर्मूल बनाउनुहोस्। सकेसम्म त कसैलाई पनि रोगै नलागोस्। अहिले हामीले भन्यौँ, डाक्टर साहबले भन्नुभएका कुराहरूलाई मनन गरिदिनुहोस्, आफ्नो आनी बानी व्यवहार बदल्नुहोस्, आफूलाई निरोगी बनाउनुहोस्। निरोगी भइयो भने नै मान्छेले केही गर्न सकिने हो। तसर्थ पहिला रोग लाग्नै नदिनुहोस्, लाग्यो भने समयमै उपचार गर्नुहोस् र समयमै उपचार गर्न गएको ठाउँमा यदि यहाँहरूको उपचार सन्तोषजनक भएन, राम्रो भएन भने नेपालको वीर अस्पताल सम्पन्न पनि छ र सेवा पनि दिइरहनु भएको छ। यहाँहरूले यसबाट सेवा लिएर सबै नागरिकहरू स्वस्थ निरोगी रहनुहोस्, हामी यो कामना गर्न चाहयौँ। जुलाई 28 विश्वभर हेपाटाइटिस दिवसको रूपमा मनाउने गरिन्छ। यो कार्यक्रम यस्ता कार्यक्रमले पार्ने प्रभाव र यसको महत्त्वको बारेमा नै अलिकति बताइदिनुहोस् न।
1: यो जुलाई 28 नै वर्ल्ड हेपाटाइटिस डे भनेर चाहिँ यो नामकरण गरियो। यसभित्र पनि एउटा सानो कथा जस्तो छ। यो पहिला चाहिँ यो हेपाटाइटिस भन्दा चाहिँ हेपाटाइटिस सीको बारेमा हेपाटाइटिस सी डे भनेर 2005 भनिएको रहेछ। त्यहाँबाट होइन, यो हेपाटाइटिस सीलाई मात्र किन भन्ने, पुरै हेपाटाइटिस डे बनाऊ, वर्ल्ड हेपाटाइटिस डे बनाऊ, तर अब कुन डे चाहिँ फिक्स गर्ने भन्ने कुरामा चाहिँ मेमा गर्ने कि जुलाई गर्ने कि भन्ने कुरा भएछ। अनि यस्तै साइन्टिस्टहरूको यसो छलफल गर्दाखेरि चाहिँ यो हेपाटाइटिस बीलाई चाहिँ एउटा साइन्टिस्ट ब्लुमबर भन्नेले चाहिँ पत्ता लाउनु भएको रहेछ। उहाँले हेपाटाइटिस बी पत्ता पनि लाउनु भयो, हेपाटाइटिस बीको उपचार पनि सुरु गर्नुभयो, त्यसलाई भ्याक्सिन पनि बनाउनु भयो। उहाँको चाहिँ जन्मदिनको दिन पारेर चाहिँ यो जुलाई 28 चाहिँ हामीले चाहिँ हेपाटाइटिस डे भनेर मनाउने गरिया रहेछ। यो गरेपछि यो हेपाटाइटिस सम्बन्धी चाहिँ जानकारी पनि दिने त्यो दिनमा, यसलाई उपचार कसरी गर्ने छलफल पनि गर्ने, यसलाई रोक्ने भनेर छलफल पनि गर्ने, उपचार पनि सुरु गर्ने भनेर यो डेलाई घोषणा गरेपछि जनचेतना बढ्ला भन्ने तरिकाले नै यसलाई गरेको जस्तो पाइन्छ।
0: अवश्य पनि यस्ता दिनहरूले नागरिकहरूमा चेतना दिने काम गर्छ र यहाँले भने चाहिँ कार्ययोजनाहरू तयार गर्न पनि सम्बन्धित पक्षलाई सघाउ पुर्याउँछ। यस्ता दिवसहरूको आफ्नै किसिमको महत्त्व छ। अहिले यहाँले केही बेर अगाडि पनि भ्याक्सिनको कुरा उठाउनु भएको थियो, अहिले पनि भ्याक्सिनको कुरा आयो। जस्तो यो भ्याक्सिन चाहिँ कुन कुन उमेर समूहका मानिसले लिन सकिन्छ, बच्चादेखि वृद्धसम्मकै मानिसहरूले लिन सकिन्छ कि अथवा खास खास उमेरका मानिसहरूले लिन सकिन्छ कि, यो भ्याक्सिनको व्यवस्था चाहिँ के कस्तो छ?
1: हजुर, यो भ्याक्सिन भनेको यो एकदम यो पनि महत्त्वपूर्ण प्रश्न छ। हाम्रो श्रोताहरूलाई पनि म यो जानकारी दिन्छु कि भ्याक्सिन भन्ने चिजले कुनै पनि किटाणुलाई शरीरमा प्रवेश गर्यो भने यसलाई मार्ने केमिकल हो यो भ्याक्सिन भनेको। कुनै पनि भ्याक्सिन चाहिँ रोगभित्र सरिसकेपछि यो भ्याक्सिन लगाएर खासै फाइदा हुँदैन। त्यही भएर कुनै पनि रोगलाई भित्र जान अगाडि नै एउटा सिपाहीको रूपमा चाहिँ शरीरभित्र चाहिँ हामीले रसायनलाई चाहिँ तयार पार्ने अवस्था चाहिँ भ्याक्सिन दिएपछिको अवस्था। जस्तै म यो हामीले छलफल गरेपछि हेपाटाइटिस बीको भ्याक्सिन चाहिँ एकदम महत्त्वपूर्ण कुरा छ। हामी चाहिँ नर्मली हेपाटाइटिस बीको भ्याक्सिन भनेको एउटा हेपाटाइटिस बी नभएको मानिसलाई हामी चाहिँ 3 पटक हेपाटाइटिस बीको सुई लगाइदिन्छौँ। त्यो सुई आज लायो, आजको 1 महिनापछि लायो, आजको 6 महिनापछि लायो भने यसले 98% चाहिँ हेपाटाइटिस बी शरीरमा पसे पनि, कुनै कारणले पसे पनि यो शरीरमा बढ्न दिँदैन, त्यसका किटाणुहरूलाई त्यहीँ मारिदिन्छ र हेपाटाइटिस बी शरीरमा लाग्दैन। एउटा केमिकल हो जसले शरीरमा रोग पसेपछि यसलाई वृद्धि विकास गर्न दिँदैन,
0: बालकदेखि वृद्धसम्म लिन सकियो।
1: जस्तै भ्याक्सिनहरू विभिन्न किसिमका छन्, हामीले अहिले जस्तै हेपाटाइटिस एको भ्याक्सिन छ, हेपाटाइटिस बीको भ्याक्सिन छ। हेपाटाइटिस एको भ्याक्सिन चाहिँ त्यति हाम्रो शरीर त्यसले त्यति शरीर असर नपार्ने, त्यो अलिक माइनर हुने भएर कमनली दिइन्न। हाम्रो नेपालमा कमनली दिने एकदम महत्त्वपूर्ण दिने भनेको हेपाटाइटिस बी हो। यो जुनसुकै उमेरकालाई पनि दिन सकिन्छ र अहिले चाहिँ हाम्रो नेपाल सरकारले नै यो हेपाटाइटिस बीको भ्याक्सिन चाहिँ नेसनल इम्युनाइजेसनमा हाल्छ। त्यही भएर 10 वर्षको उमेरकालाई चाहिँ यो दिनु पर्दैन, त्यो पछिका जति पनि उमेरकालाई हेपाटाइटिस बीको भ्याक्सिन दिन सकिन्छ। यो एकदम सस्तो छ, 200-300 रुपियाँ नै यो हुनसक्छ। त्यही भएर जो मान्छेले हेपाटाइटिस बीको भ्याक्सिन लाउनु भएको छैन उहाँहरूले लाउनको लागि म अपिल पनि गर्छु।
0: अब यो कलेजो सम्बन्धी समस्या हुँदा अथवा हेपाटाइटिस हुँदा अथवा जन्डिस हुँदा शरीरको कुन कुन अङ्गलाई यसले असर गर्न सक्छ नि?
1: अहिले हामीले यसको कलेजोको कामहरूको बारेमा भन्दाखेरिमा नै यो एकदम भाइटल एकदम मुख्य अङ्ग हो। त्यसै कारणले अब अहिले चाहिँ तपाईँको कलेजोमा भाइरसले असर गर्यो भने एउटा कलेजो भयो, यो भाइरसले मस्तिष्कमा नि असर गर्न सक्छ, यसले मुटुमा नि असर गर्न सक्छ, यसले जोर्नीमा पनि असर गर्न सक्छ, यसले मृगौला पनि असर गर्न सक्छ। त्यस्तै गरेर कुनै पनि मान्छेलाई चाहिँ कलेजोमा फ्याट भयो, कलेजोमा चिल्लो जम्मा भयो भने त्यो चिल्लो मुटुमा पनि जान सक्छ, मुटुमा गएर हार्ट अट्याक हुनसक्छ, कलेजोमै समस्या आयो, प्यान्क्रियाजमा समस्या आयो भने यसले डायबिटिज गराउन सक्ने, यसले चाहिँ यदि कलेजोमा चिल्ले चाहिँ चिल्लोको मात्रा बढी गरायो भने यसले ब्रेनमा स्ट्रोक भनेर प्यारालाइसिसहरू गर्न सक्ने। त्यही भएर यो अङ्गले एकदम यो एकदम कमजोर भयो, यसले चाहिँ इम्युनिटी हर्मोन अरू प्रडक्सन प्रोटिनहरू प्रडक्सन गर्न सकेन भने इन्फेक्सनहरू भएको भए गर्ने, त्यही इन्फेक्सनको कारणले मान्छे मर्न पनि सक्ने भयो हुनाले यसले गर्ने काम, यसले यो बिग्रियो भने त शरीरका सम्पूर्ण जस्तो अङ्गहरू ढिलो चाँडो बिग्रेरै जान्छ।
0: तसर्थ हामी बेलैमा सजग हुन पर्यो, सचेत हुन पर्यो। अब हामी संवादको अन्त्यतिर आइसक्यौँ। अब अन्त्यमा हेपाटाइटिस, कलेजो अथवा लिभर जेसुकै भने पनि यो विषयलाई लिएर मैले यो व्यवसायमा यहाँलाई सोध्न नभ्याएको र एउटा विषय विज्ञ डाक्टर आम नेपालीका बिचमा, करोडौँ नेपालीका बिचमा उपस्थित हुँदा गाउँदेखि सहरसम्मका हामीलाई सुनिरहनुभएका, हामीलाई हेरिरहनुभएका श्रोता तथा दर्शकहरूका लागि अन्त्यमा भन्नुपर्ने कुराहरू केही छन् कि डाक्टर साह?
1: ठिक छ, यो पनि महत्त्वपूर्ण नै छ। जस्तै यो अवसर प्रदान गर्नुभएकामा सञ्चालकज्यूलाई पनि म धन्यवाद दिन चाहन्छु। मुख्य कुरा, मैले एकदम जहाँ गए पनि मेरो इन्टरभ्यूमा दर्शकहरू श्रोताहरूलाई यो सुन्नै पर्ने कुरा भनेर मैले पाँचवटा पोइन्ट भन्ने गरेको छु। पहिलो पोइन्ट भनेको चाहिँ यो कलेजोको रोगराको बिरामीले मुख बार्न पर्छ भन्ने छ, यो त्यस्तो होइन। किनकि कलेजो शरीरको एकदम महत्त्वपूर्ण अङ्ग, सम्पूर्ण जस्तो काम गर्ने भएको हुनाले कलेजोको रोग लागेका बिरामीहरूले जस्तै खाना नहुने, बेसार बार्न पर्छ, नुन बार्न पर्छ, माछा मासु खान हुन्न, यो भन्ने कुरा छ, यो होइन। कलेजो बिग्रिएको बेला, कलेजो चाहिँ इन्जुरी भएको बेला छ भने चाहिँ यसलाई नखाइकन कसरी पलाउँछ? जस्तै हाम्रो एउटा रुख छ, त्यसलाई चाहिँ तपाईँले मल नहालिकन रुखमा पातहरू पलाउँछ र त्यही भएर कलेजोको बिरामी भएको मान्छेले मुख बार्न पर्छ भन्ने चलन छ, त्यो गलत हो। कलेजोको रोग लागेको, जन्डिस लागेको, हेपाटाइटिस लागेको मान्छेले नर्मल भन्दा दुई गुणा खानेकुरा खानुपर्छ। जस्तै खानेकुरामा दाल भात तरकारी माछा मासु फलफुल दुध दही हामी सम्पूर्ण खान सकिन्छ, एउटा कुरा। दोस्रो कुरो भनेको चाहिँ हामीले चाहिँ कलेजोको समस्या भयो भनेर जे पनि औषधि खाइदिने, जस्तै हामी दुखाइ कम गर्ने औषधि खाइदिने, अब चाहिँ एन्टिबायोटिक्सहरू खाइदिने, अनि त्यहाँबाट चाहिँ जडीबुटीहरू खाने, आयुर्वेदिक औषधिहरू खाने, यस्तो चाहिँ गर्न हुँदैन। किनकि कुनै पनि हामीलाई कलेजोको समस्या थाहा भयो, जन्डिस भयो, हेपाटाइटिस भएको लाग्यो भने विज्ञ कहाँ जाने? विज्ञले जे आफूलाई सुझाव दिनुहुन्छ त्यो अनुसार औषधि उपचार गर्ने गर्नुपर्छ। तेस्रो पोइन्ट भनेको चाहिँ हाम्रो देशैभरि रक्सीहरूको मात्रा, अल्कोहलहरू खाने एकदम बानी छ। रक्सीले चाहिँ हाम्रो शरीरको कलेजोको साथसाथै आन्द्रा, मस्तिष्क, मुटु, प्याङ्क्रिया सम्पूर्ण ठाउँ असर गर्छ। र चाहिँ अब रक्सी खाएको मैले पनि धेरै बिरामीहरू हेर्दाखेरिमा चाहिँ रक्सी खाएर कलेजोको बिग्रिएको बिरामी र अरू बिरामीमा फरक के हुने? रक्सीले कलेजो बिग्रे खाएपछि एकदम इम्युनिटी एकदम कम हुने, इन्फेक्सनहरू बढी भइराख्ने, अनि उपचार गर्दा लामो टाइम उपचार गर्नुपर्ने, अनि त्यहाँबाट घरको मान्छेहरूले अरूले हेर्दा नि रक्सी खाएर कलेजो बिगारेको, यसो के उपचार गर्ने भनेर चाहिँ मान्छे एकदम छाडै थकित हुने। जस्तै चाहिँ रक्सी खाएरै हो, आफैले चाहिँ यसले नखाएको भए यस्तो हुन्थेन भनेर उपचारमा परिवारले पनि त्यति ध्यान नदिने हुनाले यो रक्सी खाने बानी चाहिँ हटाउन एकदम जरुरी छ। चौथो नम्बरमा चाहिँ के छ भने हाम्रो देशमा अब यो ग्लोबलाइजेसन भएको छ, अब पहिलाको जस्तो चाहिँ गाउँघरमा खेतीपातीहरू गर्ने, एक्सर्साइजहरू गर्ने चलन कम छ। त्यही भएर अहिले फ्याटी लिभर भन्ने कलेजोमा चिल्लोको मात्रा बढ्ने समस्या एकदम बढी छ। यस्तो भएको कारणले आफ्नो धेरै मोटाइहरूलाई व्यायामहरू गर्ने, मोटोपनलाई घटाउने, कलेजोको चिल्लोलाई घटाउने र चाहिँ एक्सर्साइज चाहिँ अलिकति बढाउनु पर्ने देखिन्छ। अब अर्को कुरो भनेको चाहिँ अन्तिममा चाहिँ म के भन्छु भने स्वस्थ कलेजो हुनको लागि चाहिँ अल्कोहल, टक्सिन, औषधिहरू, आयुर्वेद जडीबुटी चाहिँ यो कुरोको सकेसम्म सेवन नगर्ने, अर्को कुरो आफ्नो बडी वेट मेन्टेन गर्ने, अनि केही समस्या हुने बित्तिकै विज्ञहरूका राय लिनलाई चाहिँ म सबैलाई अपिल गर्छु।
0: मोटो मान्छे भनेर अहिले उल्लेख गर्नुभयो, दुब्लो मान्छेलाई फ्याटी लिभर हुने सम्भावना हुन्छ कि हुँदैन?
1: यो पनि महत्त्वपूर्ण नै छ। नर्मल्ली हामीले चाहिँ मोटोपनलाई चाहिँ बडी मास इन्डेक्स भन्छौँ, कति अग्लो छ त्यसमा कति ज्यान लाग्छ। अग्लो मान्छेको वेट बढी भयो भने ठिक ठिकै भयो, तर होचो मान्छेलाई बढी वेट लायो भने चाहिँ यो नराम्रो मानियो। अनि यो चाहिँ यदि मोटो मान्छे भएको छ अनि त्यहाँबाट त्यो उचाइको तुलनामा मोटोमा बढी छ भने 80%सम्म कलेजोमा चिल्लोको मात्रा फ्याटी लिभर हुनसक्छ। तर पातलो मान्छेलाई फ्याटी लिभरै हुँदैन भने चाहिँ होइन, पातलो मान्छेहरूमा पनि फ्याटी लिभर हुनसक्छ, तर त्यो 10% एकदम कम, मोटो मान्छेको तुलनामा पातलो मान्छेलाई फ्याटी लिभर हुने सम्भावना कम हुन्छ।
0: डाक्टर साहब, महत्त्वपूर्ण समय र विचार रेडियो नेपाल र आम समुदायका लागि प्रदान गर्नुभयो, यो समय र सम्वादका लागि डाक्टर साहबलाई हार्दिक धन्यवाद दिन चाहन्छु।
1: मेरो पनि सम्पूर्ण दर्शक श्रोता देशभरि नै छरिएर रहनु भएको छ, उहाँहरूले अनि सञ्चालकज्यूले चाहिँ यो अवसर दिनुभएकोमा यहाँहरूलाई नि धेरै धेरै धन्यवाद धन्यवाद।
0: आज हामीले हेपाटाइटिसका बारेमा कुराकानी गऱ्यौँ। संवादमा हुनुहुन्थ्यो डाक्टर विकास जैसी, उहाँ वीर हस्पिटल काठमाडौँमा कार्यरत डाक्टर हुनुहुन्छ भने हेपाटोलोजिस्ट अथवा लिभर अथवा कलेजो रोग विशेषज्ञका रूपमा काम गर्दै आउनुभएको छ। हेपाटाइटिस विभिन्न किसिमका हुन्छन्। यहाँहरूले संवादमा सुनिसक्नु भएको छ, हरेक वर्ष हेपाटाइटिस बी र सी का कारणले 13 लाख मानिसको मृत्यु हुने गरेको एक अध्ययनले देखाएको छ। यो डरलाग्दो विषयमा हाम्रो ध्यान जान सकेको छैन, तसर्थ यसबाट हुने मृत्यु दर बढ्दो क्रममा छ। 80% मानिसलाई यसबारे जानकारी नभएकोले अरूलाई संक्रमित बनाइरहेको पनि अध्ययनले देखाएको छ। संसारभर 30 करोड भन्दा बढी मानिसलाई आफू संक्रमित भएको थाहै हुँदैन भनिन्छ। हाम्रो जस्तो विकासोन्मुख देशमा आज पनि हेपाटाइटिसका कारण अथवा कलेजो अथवा जन्डिसका कारण अथवा हेपाटाइटिसका कारण धेरै मानिसले ज्यान गुमाइरहेका छन्। तपाईँ हामी सबै सजग सचेत बनौँ। तपाईँ जहाँ हुनुहुन्छ स्वस्थ र सुखी रहनुहोस्। आजको कार्यक्रम सुनिदिनु भएकोमा हार्दिक धन्यवाद दिँदै अर्को श्रृङ्खलामा भेट्ने संकल्पका साथ कार्यक्रमबाट म पूर्ण चन्द्र घिमिरे पनि बिदा हुन्छु। यहाँहरूको बाँकी समय सुखद रहोस्। हवस् त, नमस्कार।

नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

रगत बगेर नसाहरूमा र दुखदुखी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा, दुवो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फाँटमा।

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिले काहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास झुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा, यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति। आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको सम्

टुटेर होइन फुटेर पनि होइन आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति, हरियो ममता र आँखाभरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो देशभक्ति, साझा देशभक्ति।

देश आमा र देशको सम्मान मातृपूजा। हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ आमाको दुधको भाडा र देशको ऋण।

0: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
1: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौँ, सुरक्षित नेपाल बनाऊ।
0: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।

यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। सुनसरी जिल्लाको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले स्थानीय प्रशासन ऐन 2028 को दफा 6 क बमोजिम आज दिउँसो 3:30 बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश लागू गरिएको बताउनु भएको छ। कर्फ्यू आदेश अनुसार महेन्द्र राजमार्ग अन्तर्गत पूर्वमा इटहरीको पकली चोकदेखि पश्चिममा कोशी ब्यारेजको पुलसम्म तथा महेन्द्र राजमार्गको उत्तर र दक्षिणीतर्फ 200 मिटर क्षेत्रभित्र कसैले पनि आवत जावत गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न नपाउने प्रशासनले जनाएको छ। नारायणगढ मुगलिन सडक खण्डको खहरे खोलामा पुनः सुक्खा पहिरो खसेको छ। आज बिहान खसेको पहिरो दिउँसो 1:15 बजे पन्छाएर सञ्चालनमा ल्याइएको थियो। केही बेर अघि पहिरो खसेर सडक अवरुद्ध भएको छ। डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमरेका अनुसार पहिरो पन्छाउन कम्तीमा 2 घन्टा लाग्ने बताउनु भयो। वीरगन्जको नारायणी अस्पतालमा चिकित्सकमाथि साङ्घातिक आक्रमण भएपछि सुरु भएको विवाद समाधान हुन नसक्दा देशभरको स्वास्थ्य सेवा प्रभावित भएको छ। घटनाको विरोधमा नेपाल चिकित्सक सङ्घले देशभरका सरकारी, गैर सरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गराएको छ। गत साउन 9 गते शनिबार नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्त र केही समूहले आकस्मिक कक्षमा तोडफोड गर्दै कार्यरत डाक्टर प्रमोद राम लगायतका स्वास्थ्य

0: राजु ढुङ्गानाको इजलासले उक्त फैसला गरेको हो। यस्तै जिल्ला न्यायाधीश इन्दिरा शर्माको इजलासले नेपालगञ्ज दुई स्थित गौरी मिनी मार्टका संचालक रामजी वैश्यलाई 50,000 रुपियाँ जरिमाना गर्ने फैसला सुनाएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपरान्न 4 बजेको समाचार। अब एकैछिन विज्ञापन।
1: सुरेश, के छ खबर, कहाँ छौ?
2: मेरो सब ठिक छ यार, अफिसमा छु। अनि घर तयार भयो तिम्रो?
1: अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
2: ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
1: ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
2: थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज व्हाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग छुट्टा छुट्टै उच्च स्तरीय भेटवार्ता गर्नुहुने भएको छ। यी दुई भेटवार्तालाई जारी युद्धका सन्दर्भमा महत्त्वपूर्ण कूटनीतिक पहलका रूपमा हेरिएको छ। व्हाइट हाउसका अनुसार ट्रम्प र नेतान्याहुबीच इरानसँगको पछिल्लो तनाव, लेबनानको सुरक्षा अवस्था, अमेरिका इजरायल रणनीतिक सहकारी तथा मध्यपूर्वमा शान्ति र स्थायित्व कायम गर्ने विषयमा विस्तृत छलफल हुनेछ। यसै गरी ट्रम्प र जेलेन्स्की बीच रुस युक्रेन युद्धको पछिल्लो अवस्था, युद्ध अन्त्यका लागि भइरहेका कूटनीतिक प्रयास, सम्भावित शान्ति सम्झौता तथा युक्रेनलाई अमेरिकाले प्रदान गरिरहेको सहयोगबारे छलफल हुने जनाइएको छ। व्हाइट हाउसले अहिले युद्ध अन्त्यका लागि उपयुक्त समय रहेको भन्दै वार्ता मार्फत समाधान खोज्नुपर्नेमा जोड दिएको छ। रेडियो नेपालबाट अपरान्न 4 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

दि रेडियो नेपालीन आङथिरिङ लामा शेर्पाने सिरिकेकी साङ्गुर सेन्डोनाङ ठोटेन सेवाला कलेजप म्याङ्गुला ठोटेन लोनखाङ्की मेनपा ताङ ठोटेन ल्याचेतपातेवाला सिउवाय मेनपा ताङ ठोटेन ल्याचेतपातु इमर्जेन्सी सेवा द्राङमिसिङ याम्बा सेवा जिङजङ मिकितुप थाकचोत क्यासिमा ठोटेन लोनखाङ्की छाकरोक सुङसेपा डाक्टर समीर कुमार अधिकारीकी ठोटेन सेवा मिमाङतुई ओङछा हिन्दु तपकी ठोटेन सेवाला कलेजप म्याङ्गुला सु नाङसुङ ठोटेन लोनखाङ्की खेपेलक्याउ विज्ञप्तिला मेनपा ठोटेन ल्याचेतपा ताङ ठोटेन सकपा तुई खप्तेला जुङ्गुप लाका मेलाक पातिवाला सक्सुको उतुप्तिवाला ठिम तोङ्गुप सेनवाय गलुप जापेम्बी छेर्मु बिरगन्सला उतुप नारायणी मेनखाङला लाका कि उतुप ल्याचेतपा मेनपा ताङ मेनखाङला नोकेलुप लाका चुङ्गुप सिं सुङक्योप कि सुवा जोकिन आरिङ मेनपा ताङ ठोटेन ल्याचेतपा तुई ठोटेन सकपा जिङक्योङ मिकितुप थाकचोत क्याउइन बिरगन्सला उतुप नारायणी मेनखाङला मेनपा तिवाला नोकेलुप लाका चुङसिमा गेलखाप नाङला ठोटेन सेवाला क्युन फोकुइन मेनपा तिवाला नोकेलुप लाकी खप्तेला यम्बु मेनपा छोकपि आरिङ गेलखाप नाङ्गी सुङकी ठोटेन सकपा सुङताङ डेलो मेतुप ठोटेन सकपा तेजिन गेर्की मेनखाङतिवाला इमर्जेन्सी सेवा मिसिङ याम्बा सेवा तिरि जिङक्योङ माक्यौ इन गेलखाप नाङ्गी मेनखाङतिओ तिरि जिङक्योङ माचुङसिमा भरतपुर मेनखाङला तिरङ तोङ चुचिक सिनाङ लाक्पा निरपुतिओ कलेला स्वरूप सेनवाए दिपरदाराङ बिरगन्सला उतुप नारायणी मेनखाङकी मेनपा मिरा टुकचुर्याङ कि ठोटेन ल्याचेतपा कि खप्तेला नोकेलुप लाका चुङ्गुप्ला ङोकुल्की पिर्मी शिला गङ्गसु सेनवाए मेनपा ताङ ठोटेन ल्याचेतपा तुई ङोकुल्की जोसालेन्सी मेनखाङकी ओपिडी सेवा जिङक्योङ कि माथोपुवा सिसि निरपुतिओ कलेला स्वरूप सेनवाए गलुप जापेम्बी छेर्मु नारायणी मेनखाङला इमर्जेन्सी वार्डला मेन्जुकी ओतुप निरपु नासा गल्सीमा मेनपा प्रमोद रामला मितुई नोक्योलुप इन तन्दा मेनपा राम काठमाडौँला मेन्जुकी ओतुप सेनवाए नोर लोनपो डाक्टर स्वर्णिम वागले कि पुँजी बजारला फुताक पुयर्गे कि तन्दोकला नेपाल दितो पत्र बोर्ड कि न्याम्सिप कि लेगेन फेन्सन पुगेको सुङवाए नोर लोनपो वागले कि लाका ट्याङबुक्याने कि गोला ताङ डोसुङ तोङ्गुप्तुई छोकला लाका कि गोला बोर्ड कि गोठितिवाला सु नाङसुङ लोनपो वागले कि चिखेप सम्बा कोचेक चुङसीमा बोर्ड कि फुताक पु नासम तङने लाका गोजु ताङ तान्दा ती फेन्सन पोचुङ्गुप सुङसुङ लोनपो वागले कि बोर्ड कि ल्यागेन नेपाल राष्ट्र बैङ्क कि दोकेराङ खक्सेन पोतुप सुङिन टिम जब लाकाला डेलो उतुप तिओ तङ क्यान टोङ्गु क्याने लाका गोजु तुप सुङवाए डोसुङ टोङ्गुप तुई टोङ्गु

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। प्रविधि संयोजनमा धर्मपाल प्रसाद शाह, सुधीर मिश्र, पुष्परत्न वज्राचार्य, उद्घोषणमा सहकर्मी गणेश थापासँगै म विष्णुदेवी पौडेल। यति बेला साँझको 5 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। सुनसरी जिल्लाको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्लाधिकारी ईश्वरी प्रसाद अर्यालले स्थानीय प्रशासन ऐन 2028 दफा 6 क बमोजिम आज दिउँसो 3:30 बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश लागू गरिएको जानकारी दिनुभएको छ। कर्फ्यू आदेश अनुसार महेन्द्र राजमार्ग अन्तर्गत पूर्वमा इटहरीको पकली चोकदेखि पश्चिममा कोशी ब्यारेजको पुलसम्म तथा महेन्द्र राजमार्गको उत्तर र दक्षिणतर्फ 200 मिटर क्षेत्रभित्र कसैले पनि आवत जावत गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न नपाउने प्रशासनले जनाएको छ। नेपाली काङ्ग्रेसका नेता एवं पूर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएको छ। उहाँको जावलाखेलस्थित हेलियस हस्पिटलमा उपचारका क्रममा आज निधन भएको काङ्ग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो। नेता श्रेष्ठको शव भोलि बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीको लागि राखिने र त्यसपछि शवयात्रासहित पशुपति आर्यघाटमा दाह संस्कारका लागि लगिने पार्टी कार्यालयले जनाएको छ। गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्न नेपाली काङ्ग्रेस पार्टी केन्द्रीय कार्य समितिको आकस्मिक बैठक भोलि साउन 13 गते बिहान 8:30 बजे बस्ने भएको छ। सभामुख टोलप्रसाद अर्यालले प्रतिनिधि सभाका विभिन्न राजनीतिक दलका मुख्य सचेतक तथा सचेतकहरूसँग सदनलाई प्रभावकारी, व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्ने विषयमा आज छलफल गर्नुभएको छ। छलफलमा आगामी साउन 14 गतेदेखि सुरु हुने प्रतिनिधि सभा बैठकलाई प्रभावकारी र परिणाममुखी बनाउने, सरकारबाट पर्याप्त बिजनेस उपलब्ध गराउने तथा सदनको गरिमा र मर्यादा कायम राख्ने विषयमा विचार विमर्श भएको छ। संसदीय सुनवाई समितिले आज निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्ले र डाक्टर राजीव सुब्बाको सुनवाई गरेको छ। समितिको आज बसेको बैठकले प्रस्तावित निर्वाचन आयुक्तहरू वाग्ले र डाक्टर सुब्बाको छुट्टा छुट्टै सुनवाई गरेको हो। प्रस्तावित निर्वाचन आयुक्त गुरु वाग्ले निर्वाचनलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन सबै पक्षसँग समन्वय र संवादलाई प्राथमिकता दिने बताउनुभयो। नेपालको संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, विधिको शासन र सुशासनप्रति सदैव प्रतिबद्ध रहने उल्लेख गर्दै वाग्ले सरकारवालासँग सहकार्य र सहमतिका आधारमा निष्पक्ष र तटस्थ भूमिकामा रहेर कार्य सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। यसै गरी प्रस्तावित निर्वाचन आयुक्त डाक्टर राजीव सुब्बाले संविधान र कानुनको पूर्ण पालना गर्दै तथ्य, प्रमाण र विधिको शासनका आधारमा निर्णय गरेर अगाडि बढ्ने बताउनुभयो। संसदीय सुनवाई समितिमा आज अवधारणा पत्र प्रस्तुत गर्दै उहाँले सुरक्षित र उत्तरदायी डिजिटल रूपान्तरणमा निरन्तर काम गर्ने बताउँदै नेपालको निर्वाचन प्रणालीलाई पूर्णत डिजिटल र प्रविधि मैत्री बनाउन सकिने बताउनुभयो। समितिले भोलि प्रमुख निर्वाचन आयुक्तमा सिफारिस हुनुभएका मानबहादुर कार्कीको संसदीय सुनवाई गर्ने समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी गराउनुभयो। गत असार 19 गते बसेको संवैधानिक परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्की र निर्वाचन आयुक्तमा डाक्टर सुब्बा र वाग्रीलाई नियुक्त गर्न सिफारिस गरी संसदीय सुनवाईका लागि समितिमा पठाएको थियो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार अभिवेकेशन विज्ञापन।
1: सुरेश, के छ खबर, कहाँ छौ?
2: मेरो सब ठिक छ यार, अफिसमा छु। अनि घर तयार भयो तिम्रो?
1: घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
2: ए, इन्टरनेट, टेलिभिजन लाइन।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी, बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुस्सीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखे गढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण। यति बेला हामीले सुनाइरहेका छौँ लोकदोहोरी। लोकदोहोरीको पहिलो गीत राख्यौँ रामजी खाँड र सङ्गीता थापा मगरको स्वरमा, रामजी खाँडको लय सङ्कलनमा। अब राख्दैछौँ टिका फोन र कृष्ण रेउलेको स्वरमा, पूजा सिंह र कृष्ण रेउलेको लय सङ्कलनमा।

लोकदोहोरी गीत सुनाउने क्रमको अन्तिम गीत राख्यौं गणेश अधिकारी र अस्मिता बुढाथोकीको स्वरमा गणेश अधिकारीको लय संकलनमा। अब सुन्न सक्नुहुनेछ उर्दू भाषामा समाचार।

0: वन जंगल भीर पाखामा उम्रेका विषालु च्याउ कुनै हालतमा नखाऊ, आफू आफ्नो परिवार र छर छिमेकलाई समेत नखान भनौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यही सकिन्छ। अब केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौ। नमस्कार।
2: हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौं। 6:10 को समयमा सुन्न सक्नुहुनेछ प्रदेश समाचार। यति बेला भनी साँझको 6 बज्न लाग्यो। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

नमस्कार, यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म विजय यादव। लुम्बिनी प्रदेश सरकारबाट नेपाली काङ्ग्रेस बाहिरिएको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिँदै काङ्ग्रेसका 5 मन्त्रीले सामूहिक राजीनामा बुझाएका छन्। नेपाली काङ्ग्रेस संसदीय दलका सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्रसहित मन्त्रीहरूको सामूहिक राजीनामा बुझाएकी हुन्। राजीनामा बुझाउने मन्त्रीहरूमा शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानी, सामाजिक विकास मन्त्री जन्मजय तिमल सिन्हा तथा वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार रहेका छन्। केन्द्रीय राजनीतिमा समीकरण परिवर्तन भएसँगै लुम्बिनी प्रदेश सरकारमा सहभागी काङ्ग्रेसका मन्त्रीहरूले राजीनामा दिँदै सरकारबाट बाहिरिएका हुन्। काङ्ग्रेस सरकारबाट बाहिरिएपछि अब लुम्बिनी प्रदेशमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाको संयुक्त सरकार गठन हुने तयारी रहेको छ। नयाँ मन्त्रीहरूको नियुक्ति र मन्त्रालय बाँडफाँडका विषयमा एमाले र नेकपाका नेतृत्वबीच छलफल हुने बताइएको छ। पशु चौपैयामा देख्ने विभिन्न रोग विरुद्ध गण्डकी प्रदेशका 85 स्थानीय तहमा पूर्ण खोप अभियान सञ्चालन गरिएको छ। गाई भैँसीलाई लाग्ने खोरेत, भ्यागुते, चरचरे, बङ्गुरमा देख्ने क्लासिकल स्वाइन फिभर, बाख्रामा देख्ने पिपिआर र कुकुरलाई लाग्ने रेबिज रोग विरुद्ध खोप अभियान सञ्चालन भइरहेको हो। गत आर्थिक वर्षमा विभिन्न रोग विरुद्ध 18,98,396 डोज खोप प्रदान गरिएको प्रदेशको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ। चालु आर्थिक वर्षमा प्रदेशका

10 वटा स्थानीय तहलाई पशुमा पूर्ण खोप युक्त पालिका घोषणा गर्ने तयारी भइरहेको मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डाक्टर शोभा शर्माले बताउनुभयो। मन्त्रालयका अनुसार हाल प्रदेशका 75% पशुपालक किसानको घर गोठमा खोप सेवा पुगेको छ। विभिन्न रोग व्याधिका कारण पशुधनमा हुने क्षति रोक्न खोप अभियान सञ्चालन गरिएको हो। कुनै रोगले प्रकोपको रूपमा लिएमा रणनीतिक हिसाबले खोप अभियान सञ्चालन गरिएको वरिष्ठ पशु विकास अधिकृत डाक्टर शर्माले बताउनुभयो। केही वर्ष अघि गाई भैँसीमा लम्पी स्किन रोग फैलिएपछि प्रदेशका 1,03,230 गाई भैँसीमा उक्त खोप लगाइएको थियो। नापतौल यन्त्रको अनियमित तथा अवैध प्रयोग गरेका गण्डकी प्रदेशका 2,431 व्यावसायिक फर्मलाई कानुनी कारवाही गरिएको छ। नापतौल यन्त्रको अनियमित तथा अवैध प्रयोग गरेमा स्ट्यान्डर्ड नापतौल एन 2025 र उपभोक्ता संरक्षण एन 2075 अनुसार कानुनी कारवाही गरिएको गुणेश्वर तथा नापतौल कार्यालय पोखराका प्रमुख मनोज पोखरेलले जानकारी दिनुभयो। गण्डकी प्रदेशमा पर्ने कास्की, गोर्खा, लमजुङ, स्याङ्जा, तनहुँ, मनाङ, मुस्ताङ, पर्वत, म्याग्दी र बागलुङ जिल्लाका व्यावसायिक फर्मका सञ्चालकलाई उक्त ऐनअनुसार कारवाही गरिएको हो। त्यसै गरी सो कार्यालयले नयाँ कारोबारका लागि 1,078 र पुरानो 28 वटा व्यावसायिक फर्मलाई नवीकरण गरी नापतौल यन्त्र प्रयोग गर्न अनुमति पत्र प्रदान गरेको छ। घरेलु तथा साना उद्योग कार्यालय झापाले गत आर्थिक वर्ष 2082-83 नयाँ उद्योग दर्ता र सेवा प्रवाह मार्फत 2,41,61,150 राजस्व सङ्कलन गरेको छ। कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार गत आर्थिक वर्षमा कार्यालयमा 586 वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन्। तीमध्ये सबैभन्दा धेरै 302 वटा सेवामूलक उद्योग रहेका छन्। त्यसै गरी 147 वटा उत्पादनमूलक, 133 वटा कृषि तथा वन्यजन्य, 3 वटा सूचना प्रविधि सम्बन्धी र 1 वटा ऊर्जामूलक उद्योग दर्ता भएका छन्। झापाको मेचीनगर नगरपालिका 6 काँकरभिटा स्थित अरुणोदय इङ्ग्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। सर्लाही लालबन्दी 2 की 29 वर्षीय कविता कुमारी ढुङ्गाना मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। उनी आफ्ना श्रीमान 30 वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा बस्दै आएकी थिइन्। गुप्ता पर्साको वीरगञ्ज 16 निवासी हुन् र श्रीमान श्रीमती दुवैजना गत वैशाखदेखि सोही विद्यालयमा अध्यापन गरिरहेका थिए। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवालेले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो। कैलालीको भजनी नगरपालिका 5 स्थित गुलरिया घाट नजिकबाट प्रहरीले भन्सार छली गरेर ल्याइएका 3,00,000 भन्दा बढी मूल्यको सिलाइ सम्बन्धी सामग्री बरामद गरेको छ। इलाका प्रहरी कार्यालय भजनीबाट प्रहरी सहायक हवलदार केशव साउदको कमान्डमा खटिएको टोलीले आज बिहान जङ्गल क्षेत्रमा विवारिसे अवस्थामा रहेको 3,04,000 बराबरका सामान फेला पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पहिरामा परि लमजुङको मध्य नेपाल नगरपालिका 7 भाटबेसीमा 1 घरका बुबा र छोरीको मृत्यु भएको छ। आज बिहान गएको पहिरोले घर भत्काउँदा पुरिएर 59 वर्षीय टिकबहादुर विक र उहाँकी कान्छी छोरी विनिता विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय भोरलेटारका प्रहरी निरीक्षक धुव प्रसाद शर्माले जानकारी दिनुभयो। सुनसरीको देवानगंजको घटनापछि उत्पन्न स्थिति सामान्यतर्फ उन्मुख रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। स्थानीय 2 समूहबीच भएको झडपलाई नियन्त्रण गर्ने क्रममा गोली लागेर 1 जनाको उपचारको क्रममा निधन भएको थियो। उक्त घटनामा सुरक्षा फौजका 15 जना र स्थानीय 11 जना घाइते भएको सहायक प्रमुख जिल्लाधिकारी पोषण लामिछानेले जानकारी दिनुभयो। देवानगंज, हरिनगरा, कप्तानगंज, लौकही, इनरुवा जस्ता क्षेत्रमा तोडफोड र आगजनीका घटना भएपछि त्यस क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो। हाल घटनास्थल क्षेत्रको स्थिति नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं नायब उपरीक्षक चन्द्र खड्काले जानकारी दिनुभयो।
सुर्खेतको लेखबेसी नगरपालिका 5 र 6 को सिमानामा पर्ने हलकन्डरामा जीप दुर्घटना हुँदा 12 यात्रु घाइते भएका छन्। हलकन्डरा डाँडा गाउँबाट आज बिहान 10 बजे दशरथपुरतर्फ जाँदै गरेको भे 1X540 नम्बरको यात्रुवाहक मुस्ताङ जीप उकालोमा अनियन्त्रित भई सडकमा पल्टिँदा जीपमा सवार ती यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक ठाकुर प्रसाद पोखरेलले जानकारी दिनुभयो। यसै साथ प्रदेश समाचार सक्यो। सुन्दै रहनुहोला रेडियो नेपाल। हस्त नमस्कार।

0: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुन्न सक्नुहुनेछ राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमबारे जानकारी। अहिले केबेरमै सुन्न सक्नुहुनेछ बालगीत 46 कृषि कार्यक्रम। 7 बजे समाचार, 7:25 समय रहनेछ विश्व हेपाटाइटिस दिवसको उपलक्ष्यमा तयार पारिएको विशेष कार्यक्रमको, 8 बजे अङ्ग्रेजीमा समाचार, 8:10 समय रहनेछ लोकदोहोरीको, 8:25 शैक्षिक बहस कार्यक्रम सुन्न सक्नुहुनेछ, 9 बजे समाचार, 9:15 समय रहनेछ कार्यक्रम खेल संसारको, 9:45 सदाबहार गीत, 10 बजे हिन्दीमा समाचार, 10:10 समय रहनेछ करिब 11 बजेसम्म कार्यक्रम गजल गङ्गाको, 11 बजे समाचार, समाचारपछि पनि हाम्रो प्रसारण भने निरन्तर रूपमा रहिरहनेछ। तपाईँहरू भने रेडियो नेपाल सुन्दै गर्नुहोला।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: खेल, खेलाडी र खेल प्रेमीका लागि रेडियो कार्यक्रम खेल संसार, सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक मङ्गलबार राति 9 बजेको समाचारपछि कार्यक्रम खेल संसार।
3: ए गजल की धुन आओ।
4: गजलकै जलमाथि एउटा डुङ्गा खियाउँ कि, गजलकै जलमाथि एउटा डुङ्गा खियाउँ कि, मङ्गलबारको अँधेरीमा गजल गङ्गा बगाउँ कि, गजलकै जलमाथि एउटा डुङ्गा खियाउँ कि।
5: हरेक मङ्गलबार राति 10 बजेको हिन्दी समाचारपछि रेडियो नेपालबाट कार्यक्रम गजल गङ्गा।
3: मेरी रात की जुन आओ, ये गजल की धुन आओ।
6: खहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने, खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने, त्यहाँ वस्तु भाव नचराउने, बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने, खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने।
7: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्, त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब केही बेर सुनाउनेछौँ बाल गीत। यसै क्रमको पहिलो गीत राख्दैछौँ अमिता बज्राचार्यको स्वरमा, कुलमणि देवकोटाको रचना, मदन दिव्यमको सङ्गीतमा।

0: ए लौ न लौ लौ चट्याङ पर्न आँटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरैजसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

बाल गीत सुनाउने क्रममा भर्खरै राख्यौं प्रभा केसीको स्वरमा शक्ति मोहनको रचना रत्न बेहोसीको संगीतमा, अब राख्दैछौ दमयन्ती बस्नेतको स्वरमा गायक स्वयंकै रचनामा सिके रसाइलीको संगीतमा।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडास्तरको छलफल सुरु गरौँ हुन्न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल बाल गीत सुनाउने क्रमको अन्तिम गीत राख्यौं राजन रिमालको स्वरमा गणेश रसिकको रचना र संगीतमा अब सुन्न सक्नुहुनेछ कृषि कार्यक्रम
1: कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम नवीन कृषि प्रविधि अनुसन्धानबाट प्रमाणित कृषिका नयाँ नयाँ प्रविधिहरूको सङ्गालो नवीन कृषि प्रविधि
2: नमस्कार नवीन कृषि प्रविधिको आजको श्रृङ्खलामा स्वागत गर्दछौ म चित्रकला चौहान
3: अनि म समीक्षा बडाल
2: यस कार्यक्रममा हामी कृषि तथा पशुपन्छीको क्षेत्रमा प्रयोगमा आइरहेका र अनुसन्धानको क्रममा रहेका नवीन कृषि प्रविधिहरूको बारेमा जानकारी प्रस्तुत गर्दछौ आजको कार्यक्रममा हामीले श्रावण महिनाको दोस्रो साता खाद्यान्न बाली फलफूल र तरकारी र मौरी पालनमा गर्नुपर्ने मुख्य मुख्य क्रियाकलापहरूको बारेमा जानकारी प्रस्तुत गर्न गइरहेका छौँ आउनुहोस् आजको कार्यक्रम सुरु गरौँ श्रोतावृन्द सर्वप्रथम चर्चा गरौँ श्रावण महिनाको दोस्रो साता खाद्यान्न बालीमा गर्नुपर्ने मुख्य मुख्य क्रियाकलापहरूको बारेमा यो साता भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेका स्थानहरूमा मकै बाली तरकारी तथा फलफूल बगैँचा लगायत प्लास्टिक घर पशुपन्छीका खोर गोठहरू वरिपरि पानी जम्न नदिन निकासको उचित प्रबन्ध गर्नुहोस् राइस ट्रान्सप्लान्टरबाट धान रोप्नका लागि बेर्ना तयारी गर्दा विशेष ध्यान दिनुहोस् धान बालीमा हरियो मलको रूपमा तयार भएको ढैँचा काटी माटोमा मिलाउनुहोस् धान बालीमा हरियो मलको रूपमा तयार भएको एजोला 20 केजी प्रति कठा वा 30 केजी प्रति रोपनीका दरले प्रयोग गर्नुहोस् एजोला वृद्धिको लागि कम्तीमा 10 दिनसम्म धान खेतमा पानीको गहिराई 5-10 सेन्टिमिटर कायम गर्नुहोस् साथै खेतमा पानी तथा एजोला बगेर जान नदिनुहोस् 21-25 दिन भइसकेको धानको बेर्ना प्रतिरोपो 2-3 दरले रोप्न सुरु गर्नुहोस् हारदेखि हार 20 सेन्टिमिटर र रोपोदेखि रोपो 15 सेन्टिमिटर दूरीमा र सूचीकृत गरिएका वर्णशंकर धान एकवटा बेर्नाको दरले हारदेखि हार 20 सेन्टिमिटर र रोपोदेखि रोपो 20 सेन्टिमिटरको दूरीमा रोप्नुहोस् धान बालीमा मलखाद व्यवस्थापनको लागि सिफारिस गरिएको अनुसारको मलखाद प्रयोग गर्नुहोस् रोपेको धान बालीमा झारपात व्यवस्थापनको लागि पेट्रिल्याक्लोर 50 EC 25 लिटर पानीमा 50 ml दरले एक रोपनीमा वा 17 लिटर पानीमा 34 ml को दरले छर्नुहोस् यसरी विषादी छर्दा एक कठामा धान रोपेको 5 दिन भित्र खेतमा छिपछिपे पानी भएको अवस्थामा फ्ल्याट फेन नोजलको सहायताले मौसमको अवस्था हेरेर मात्र विषादी छर्कनुहोस् सुक्खा छरुवा धानमा साथै रोपेको धानमा झारपात व्यवस्थापनको लागि बिस्पाइरी बेग 10% AC 25 लिटर पानीमा 12 ml को दरले छर्कनुहोस् यसरी विषादी छर्दा 17 लिटर पानीमा 8 ml को दरले एक कठामा धान छरेको 15-25 दिन भित्र माटोमा छिपछिपे पानी भएको अवस्थामा फ्ल्याट फ्यान नोजलको प्रयोग गरेर स्प्रे गर्नुहोस् लाइनमा लाइनको धान गोडमेल गर्न कोनो विडरको प्रयोग गर्नुहोस् धान खेतमा गुबो मर्ने समस्या हुने भएकोले नियमित अनुगमन गर्नुहोस् खेतमा 5% मृत गुबा वा प्रतिमिटर किराको फूलको एउटा झुण्ड वा प्रतिमिटर एउटा वयस्क किरा भएमा मात्र व्यवस्थापनका विधिहरू अप्नाउनुहोस् वयस्क गवारो किरा साँझको समयमा खेतमा वा राति बत्तीको आसपास देखिन्छ यिनीहरूले पातको टुप्पोको तल्लो भागमा अन्डा पार्ने भएकोले अवलोकन गरी नष्ट गर्नुहोस् धान रोपेको 2-3 हप्ता पछि खेतमा निरन्तर पानी जमेको अवस्थामा धान बालीमा फेद कुहिने रोग लाग्ने हुनाले नियमित अवलोकन गर्नुहोस् फेद कुहिने रोग नियन्त्रणको लागि रोगी बोटहरू उखेलेर नष्ट गर्नुहोस् प्रकोप ज्यादा देखिएमा खेतमा जमेको पानी निकास गरेपछि 2 ग्राम बेबिस्टिन प्रति लिटर पानीमा मिसाई 8-10 दिनको फरकमा 2-3 पटक बोट भिज्ने गरी छर्कनुहोस् 25-30 दिन भइसकेका कोदोको बेर्ना रोप्नुहोस् भटमास बालीको जरा कुहिने रोग व्यवस्थापनको लागि पानी निकासको उचित व्यवस्थापन गर्नुहोस् साथै रोग किरा देखिएमा कार्बेन्डाजिम युक्त विषादी 2 ग्राम प्रति लिटर पानीको दरले ड्रेन्चिङ गर्नुहोस्
3: श्रोताबिन्द, अबको प्रस्तुतिमा फलफुल बालीमा साउन महिनाको दोस्रो साता गर्नुपर्ने मुख्य मुख्य कृषि कर्महरू। मनसुनी वर्षाको समय भएकोले सबै फलफुलका बगैँचामा सरसफाई र झारपात व्यवस्थापनका साथै पानी निकासको उचित व्यवस्था गर्नुहोस्। सबै किसिमका फलफुल तथा तरकारी बालीहरूमा विषादी राख्नै पर्ने भएमा मौसमको अवस्था हेरेर मात्र विषादी छर्कनुहोस्। कडा घाम लागेको अथवा धेरै हावा लागेको पानी परिरहेको बेलामा विषादी नछर्कनुहोस्। बर्सातको समयमा विषादी छर्कनै पर्ने भएमा स्टिकर मिसाएर मात्र प्रयोग गर्नुहोस्। साथै विषादी छर्कदा विशेष सावधानी अप्नाउनुहोस्। फलफुल बालीका नर्सरीहरूमा कलमी गरिएको भाग भन्दा तलबाट आएका चोर हाँगाहरू काटछाँट गर्नुहोस्। आरु बखडा खुरपानीमा पानी नपरेको दिनमा इन्सिटु चिप बडिङ गरी 0.5% को बोडो मिश्रण छर्कनुहोस्। आँपमा ग्राफ्टिङ गर्ने समय भएकाले आँपमा इपिकोटाइल ग्राफ्टिङ गर्नुहोस्। सुन्तलाजात बाली तथा हलुवाबेतको जरा कुहिने समस्याको व्यवस्थापनको लागि कार्बेन्डाजिम युक्त विषादी 2 ग्राम प्रति लिटर पानीमा गोली 12-15 दिनको फरकमा बोटको पुरै जरा भिज्ने गरी 2-3 पटक ड्रेन्चिङ गर्नुहोस्। सुन्तलाजात फलफुलमा लाग्ने धुले ढुसी रोग पाउडरी मिल्ड्यूको व्यवस्थापनको लागि रोगग्रस्त हाँगाहरू काटछाट गरी बगैँचाको सरसफाई गर्नुहोस्। सुन्तलाजात फलफुल बालीहरूमा पात खन्ने किराको नोक्सानी कम गर्न 4 भाग पानीमा गाईको गहुँत वा निमको पातको झोल 1 भाग मिसाई 5 दिनको फरकमा 3 पटक छर्नुहोस्। साथै व्यावसायिक खेती गर्ने कृषकहरूले रोगर इमामेक्टिन बेन्जोएट 5% ESG 0.4 ग्राम प्रति लिटर पानीमा घोलेर 7 दिनको फरकमा 3 पटक छर्कनुहोस्। सुन्तलाजात फलफुलहरू जुनार, निबुवा, भोगोटे, सुन्तला जस्ता फलफुलमा फल कुहाउने औसा किराले मसिना फलहरूमा फुल पार्न अनुकूल वातावरण भएकोले किरा व्यवस्थापनको लागि 1 भाग प्रोटिन बेटलाई 2 भाग पानीमा मिसाई प्रत्येक 3 बोट मध्ये 1 बोटमा पातको तल्लोपट्टि 50 वर्ग सेन्टिमिटर क्षेत्रफलमा पर्ने गरी साउन महिनासम्म 10 दिनको फरकमा छर्कनुहोस्। यो समयमा केरामा प्रशस्त नयाँ कोथा आउने भएकोले नियमित अवलोकन गरी हरेक जाँगमा 2 वटा कोथा मात्र राखी बाँकी कोथा हटाउनुहोस्। केराको गानो कुहिने रोग लाग्न नदिन केरा खेती गरेको जग्गामा पानी निकासको उचित व्यवस्था गर्नुहोस्। साथै रोग व्यवस्थापनको लागि कार्बेन्डाजिम युक्त विषादी 1 लिटर पानीमा 2 ग्राम गोली बोटको फेद भिज्ने गरी ड्रेन्चिङ गर्नुहोस्। केराको कोसालाई नोक्सानी गर्ने कोत्रे किरा व्यवस्थापनको लागि गहुँत वा निम जन्ने विषादी 5 ml प्रति लिटर पानीमा मिसाई छर्कनुहोस्। गहुँतको झोल बनाउँदा 1 भाग गहुँतमा 4 भाग पानी मिसाएर बनाउनुहोस्। नोक्सानी धेरै भएमा साइपरमेथ्रिन 10% EC 2 ml प्रति लिटर पानीमा मिसाएर 7 दिनको फरकमा 3 पटकसम्म केराको थाम भिज्ने गरी छर्कनुहोस्। च्याउमा लाग्ने कत्ले किरा व्यवस्थापनको लागि 1% बोडो मिश्रण बोट भिज्ने गरी छर्कनुहोस्। बोडो मिश्रण बनाउँदाखेरि 10 ग्राम निलो तुथो र 10 ग्राम चुन प्रति लिटर पानीमा मिसाई बनाउनुहोस्। प्रकोप बढी भएमा चोर हाँगाहरू हटाई खनिज तेल 5 ml प्रति लिटर पानीमा मिसाई बोट भिज्ने गरी छर्कनुहोस्। स्याउको बोक्रा खुइलिने रोग अथवा पेपरी बार्क डिजिजको व्यवस्थापनको लागि हिउँदको समय जेठ तथा साउनमा पुरै बोट भिज्ने गरी 1% बोडो मिश्रण छर्कनुहोस्। रोगी हाँगा काटछाट गर्दा बनेका घाउ र बोटको काण्डमा बोडो पेस्ट बनाई लगाउनुहोस्। बोडो पेस्ट बनाउनलाई 100 ग्राम निलो तुथो तथा 100 ग्राम चुन प्रति लिटर पानीमा मिसाई बनाउनुहोस्। स्याउमा लाग्ने धुले ढुसी रोग व्यवस्थापनको लागि चोर हाँगाहरू काटछाट गरी बगैँचाको सरसफाई गर्नुहोस्। डाउनो क्याप 48% EC 3 ml प्रति लिटर पानीमा मिसाएर छर्कनुहोस् अथवा लाइम सल्फर 22% SC 2 ग्राम प्रति लिटर पानीमा मिसाई छर्कनुहोस्। स्याउको जरा कुहिने रोग व्यवस्थापनको लागि बगैँचा तथा नर्सरीमा पानी जम्न नदिनुहोस्। जरा कुहिएको शङ्कास्पद बोटको वरिपरि 1% बोडो मिश्रणको झोल बनाई ड्रेन्चिङ गर्नुहोस् तथा ट्राइकोडरमा 2 ग्राम प्रति लिटर पानीमा मिसाई स्प्रे गर्नुहोस्।
2: श्रोतावृन्द, अब चर्चा गरौं साउन महिनाको दोस्रो हप्तामा तरकारी बालीमा गर्नुपर्ने मुख्य मुख्य क्रियाकलापहरूको बारेमा। यो हप्ता झरी पर्ने समय भएकोले तरकारी बालीका बेर्नालाई जोगाउन खर, पराल वा प्लास्टिकको छानो राख्नुहोस्। मध्य पहाड़मा भदौमा लगाउने आलु बालीका लागि खुमल सेतो 3, खुमल रातो 4, खुफ्री ज्योति, डेजिरे, जनकदेव, खुमल उज्जवल, खुमल उपहार, खुमल विकास मध्ये उपलब्ध जातको स्वास्थ्य बिउ भरपर्दो स्रोतबाट व्यवस्था गर्नुहोस्। उच्च पहाडमा लगाइएको आलु बालीमा पानी निकासको व्यवस्था गर्नुहोस्। परिपक्व भइसकेको आलु मौसमको अवस्था हेरी खन्नुहोस्। खनेको आलुलाई अँध्यारो, सुक्खा र चिसो ठाउँमा काठका बाकस, प्लास्टिकका क्रेट वा ऱ्याकमा फिजाएर 3 तहसम्म मिलाएर 2 हप्तासम्म राख्नुहोस्। यसरी राख्दा 2 तहको बीचमा पत्रिका ओछ्याएर राख्नुहोस्। बोक्रा बाक्लो भएका, राम्रोसँग उभाएका, चोटपटक नलागेका, नकुहिएका र रोग नलागेका 25-50 ग्राम तौल भएका आलुका दानालाई बिउको रूपमा छनौट गर्नुहोस्। स्थानीय रूपमा घरमा नै भण्डारण गरेको आलुलाई पुतलीको नोक्सानीबाट जोगाउन बोजोको गानोको धुलो 2 ग्राम प्रति केजी आलुका दरले मिसाएर भण्डारण गर्नुहोस्। मध्य पहाडी जिल्लाहरूमा सिमी र बोडीको बिउ उत्पादनका लागि सिफारिस गरिएका जातका बिउहरू मौसमको अवस्था हेरी रोप्न सुरु गर्नुहोस्। सिमीमा सिन्दुरे रोग व्यवस्थापनको लागि सुरुवाती अवस्थामा प्रकोप देखिएका पातहरू हटाई जलाउने र प्रकोप धेरै भएमा पोप्री कोनाजोल वा टिल्ट 2 ग्राम प्रति लिटर पानीमा घोलेर बोट भिज्ने गरी 8-10 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्। मध्य पहाडी जिल्लाहरूमा काउलीका अगौटे जातहरू सिल्भर कप 60, व्हाइट टप, सुपर व्हाइट टप, तराई 1 र तराई 2 तथा खुमल ज्यापु काउलीको नर्सरी राख्नुहोस्। ब्याड राख्ने जग्गामा बेबिस्टिन 6 ग्राम प्रति लिटर पानीमा मिसाई बिउ राख्नु 3-4 दिन अगाडि माटोको उपचार गर्नुहोस्। नर्सरी राख्दा 1 बित्ता अर्थात् 15-20 सेन्टिमिटर अग्लो ब्याड बनाई 4 अङ्गुलको फरकमा लाइन कोरेर पातालो गरी बिउ हल्का माटोले पुरेपछि छापो राख्नुहोस्। झरी पर्ने समय भएकोले बेर्नालाई जोगाउन नर्सरीमा खर, पराल वा प्लास्टिकको छानो राख्नुहोस्। सेटबाट बेमौसमी प्याज उत्पादन गर्न 2 सेन्टिमिटर व्यास भएको प्याजको सेट 1 लाइनदेखि अर्को लाइनको दूरी 15 सेन्टिमिटर र 1 बोटदेखि अर्को बोटको दूरी 15 सेन्टिमिटर हुने गरी रोप्नुहोस्। खुर्सानी बालीमा फाइटोप्थोरा ढुसीको कारण बोट ओइलाउने रोग लागेमा पानी निकासको उचित प्रबन्ध गर्नुहोस्। रोगी बोटहरू हटाउनुहोस्। प्रकोप भएमा कपरयुक्त विषादी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 7 पटक जरा वरिपरिको माटो भिज्ने गरी ड्रेन्चिङ गर्नुहोस्। खुर्सानीमा भाइरस रोग लागेमा रोगी बोट हटाई बाँकी बोटहरूमा भिर्कोन एचजोल 1 ml प्रति लिटर पानीमा मिसाई छर्कनुहोस्। भन्टाको डाँट तथा फलको गह्वर व्यवस्थापनको लागि गह्वरको कारण ओइलिएको मुन्टा पात तथा फल टिपी नष्ट गर्नुहोस्। क्लोरिन्डा निलिप्रोल 18.5 SC 0.3 अथवा स्पिनोस्याड 45% SC 0.3 ml प्रति लिटर पानीमा मिसाई छर्कनुहोस्। प्लास्टिक घरमा खेती गरिएको गोलभेडामा पात खन्ने किराको उपस्थिति पत्ता लगाउन फेरोमोन ट्र्याप वा स्टिकी ट्र्याप प्रतिरोपणी 2 वटाको दरले राख्नुहोस्। बत्तीको पासोको प्रयोग गरी वयस्क किराहरू संकलन गरी नष्ट गर्नुहोस्। किरा लागेको सुरुको अवस्थामा बेसिलस थ्युरिन्जेन्सिस 2 ग्राम प्रति लिटर पानीमा घोलेर साँच पख बोट भिज्ने गरी छर्कनुहोस्। किराबाट नोक्सानी धेरै भएको अवस्थामा क्लोरेन्टा निलिप्रोल 18.5% SC वा स्पिनोस्याट 0.35 ml प्रति लिटर पानीमा घोलेर छर्कनुहोस्। एउटै विषादी निरन्तर प्रयोग नगरी आलो पालो गरेर प्रयोग गर्नुहोस्। गोलभेडामा अगौटे डडुवा रोग फैलिन नदिन रोगग्रस्त बोटहरू काँडछाँड गरी हावा खेल्ने ठाउँ बनाउनुहोस्। रोगी हाँगा र पातहरू टिपेर उचित व्यवस्थापन गर्नुका साथै साप विषादी तथा सेक्टिन विषादी आलो पालो गरी हप्ता दिनको फरकमा 2 ml पानीको घोलमा मिसाएर 2-3 पटकसम्म छर्कनुहोस्। यसरी विषादी छर्कँदा सम्पूर्ण बोट भिज्ने गरेर छर्कने गर्नुपर्दछ। अदुवा र अलैची बालीको गानो कुहिने रोगको प्रकोप व्यवस्थापनको लागि कार्बेन्डाजेम युक्त विषादी 1 लिटर पानीमा 2 ग्राम घोली बोटको फेद भिज्ने गरी ड्रेन्चिङ गर्नुहोस्। फाल्गुन चैतमा लगाइएको अदुवा बालीको गानो अर्थात् ब्रुनी निकाल्नुहोस्। बर्सातको समयमा मौरी घारमा खाना छ छैन नियमित अनुगमन गर्नुहोस्। यो समयमा मौरीलाई चरण कम हुने भएकोले चिनी चास्नी बनाएर खुवाउनुहोस्। साथै कमिलाको नोक्सानीबाट जोगाउन घार राखेको स्ट्यान्डको सबै खुट्टाहरूमा कचौरा अर्थात् प्लास्टिकको बट्टामा पानी राख्नुहोस्। मौरी घारमा रोग सुलसुले र रानु भए नभएको नियमित अवलोकन गर्नुहोस्। तापक्रम र आर्द्रता घटबड भइरहँदा मौरीको छाउरामा कुहिने रोग लाग्ने सम्भावना हुने भएकोले मौरी घारको नियमित अनुगमन गर्नुहोस्।
4: घरको भान्सासम्म पुग्ने विषादयुक्त तरकारी र फलफुलले मानव स्वास्थ्यमा नकारात्मक असर पार्छ, त्यसैले उपभोक्तालाई स्वच्छ उत्पादन उपलब्ध गराउन र प्रयोगकर्तालाई विषादीको जोखिमबाट जोगाउन विषादीको समुचित प्रयोग गर्नुपर्दछ। त्यसका लागि रोग किराको व्यवस्थापन गर्दा सकेसम्म जैविक र वानस्पतिक उपायहरू प्रयोग गर्ने बानी बसालौं। विषादीको प्रयोग गर्नै परेमा सधैं प्राविधिकको सल्लाह अनुसार मात्र प्रयोग गरौं। यसको लागि नजिकैको कृषि कार्यालयहरूमा सम्पर्क गरौं। विषादी छर्किनु पर्ने अवस्थामा मास्क, पन्जा, एप्रोन, बुट र चस्मा प्रयोग गरी शरीर पूर्ण रूपमा ढाक्ने गरौं र छर्किसकेपछि ती सामग्रीको समुचित व्यवस्थापन गरौं। विषादी सधैं हावा नचल्ने साँझको बेलामा छर्ने गरौं। विषादी प्रयोग गरे पश्चात तोकिएको पर्खिने अवधि पूरा भएपछि मात्रै टिपेर बजार लैजाऊ र उपभोग गर्ने गरौं। सम्झनुहोस्, विषादी भनेको विष नै हो। यसको गलत प्रयोगले उपभोक्ता र उत्पादक दुवैको स्वास्थ्यमा समेत हानि पुर्याउन सक्छ।
2: श्रोतावृन्द, आज हामीले श्रावण महिनाको दोस्रो साता खाद्यान्न बाली, फलफूल, तरकारी र मौरी पालनमा गर्नुपर्ने मुख्य मुख्य क्रियाकलापहरूको बारेमा जानकारी प्रस्तुत गर्यौं। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? कार्यक्रमको बारेमा थप सुझाव, सल्लाह तथा जिज्ञासाहरू भएमा तपाईँ हामीलाई हाम्रो कार्यालयको इमेल info@aitc.gov.np मा इमेल गर्न सक्नुहुनेछ भने टोल फ्री नम्बर 1660195000 मा सम्पर्क गर्न सक्नुहुनेछ। हस्त, आजलाई कार्यक्रम यति नै। अर्को साता पुनः यस्तै जानकारीमूलक कार्यक्रम लिएर उपस्थित हुने नै छौँ। तबसम्मको लागि हाम्रो सम्पूर्ण युनिटलाई बिदा दिनुहोस्। नमस्कार।

0: धार्मिक, जातीय, क्षेत्रीय तथा वर्गीय हिसाबले कोही कसैलाई पनि भेदभाव नगरौ।
1: परस्पर सामाजिक एकतामा रहौ र बसौ। यसले हाम्रो सामाजिक मर्यादा जोगाउँछ अनि अग्रणी विकासमा साथ सहयोग बढाउनेछ।
0: जनहितका लागि रेडियो नेपाल।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। सदनलाई प्रभावकारी र परिणाममुखी बनाउने विषयमा सभामुख डोल प्रसाद अर्यालद्वारा राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल। कर्णाली प्रदेशमा नेपाली कम्युनिस्ट पार्टीका नेता मंगल बहादुर शाही मुख्यमन्त्रीमा नियुक्त। लुम्बिनी प्रदेशमा नेपाली कङ्ग्रेसबाट सरकारलाई दिएको समर्थन फिर्ता। स्वास्थ्य सेवामा अवरोध नगर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको आग्रह। जापानको क्योसु टापुमा शक्तिशाली भूकम्प, कैयौँ मानिस भग्नावशेषमा परेको आशंका। र काभा पुरुष भलिबल च्याम्पियनसिपमा 5 स्थानका लागि भएको खेलमा पनि नेपाल पराजित।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #14 #7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाका विभिन्न राजनीतिक दलका मुख्य सचेतक तथा सचेतकहरूसँग सदनलाई प्रभावकारी, व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्ने विषयमा आज छलफल गर्नुभएको छ। छलफलमा आगामी साउन 14 गतेदेखि सुरु हुने प्रतिनिधि सभा बैठकलाई प्रभावकारी र परिणाममुखी बनाउने, सरकारबाट पर्याप्त बिजनेस उपलब्ध गराउने तथा सदनको गरिमा र मर्यादा कायम राख्ने विषयमा विचार विमर्श भएको छ। संसदीय सुनवाई समितिले आज निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित गुरु प्रसाद वाग्ले र डाक्टर राजीव सुब्बाको सुनवाई गरेको छ। समितिको आज बसेको बैठकले प्रस्तावित निर्वाचन आयुक्तहरू वाग्ले र डाक्टर सुब्बाको छुट्टा छुट्टै सुनवाई गरेको हो। प्रस्तावित निर्वाचन आयुक्त गुरु वाग्ले निर्वाचनलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन सबै पक्षसँग समन्वय र संवादलाई प्राथमिकता दिने बताउनुभयो। नेपालको संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, विधिको शासन र सुशासनप्रति सधैँ प्रतिबद्ध रहने उल्लेख गर्दै वाग्ले सरकारवालासँग सहकार्य र सहमतिका आधारमा निष्पक्ष र तटस्थ भूमिकामा रहेर कार्य सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। यसै गरी प्रस्तावित निर्वाचन आयुक्त डाक्टर राजीव सुब्बाले संविधान र कानूनको पूर्ण पालन गर्दै तथ्य, प्रमाण र विधिको शासनका आधारमा निर्णय गरेर अगाडि बढ्ने बताउनुभयो। संसदीय सुनवाई समितिमा आज अवधारणा पत्र प्रस्तुत गर्दै उहाँले सुरक्षित र उत्तरदायी डिजिटल रूपान्तरणमा निरन्तर काम गर्ने बताउँदै नेपालको निर्वाचन प्रणालीलाई पूर्णत डिजिटल र प्रविधि मैत्री बनाउन सकिने बताउनुभयो। समितिले भोलि प्रमुख निर्वाचन आयुक्तमा सिफारिस हुनुभएका मानबहादुर कार्कीको संसदीय सुनवाई गर्ने समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो। सुनसरीमा शान्ति सुरक्षा कायम राख्न जिल्ला प्रशासन कार्यालयले पूर्व पश्चिम महेन्द्र राजमार्ग र इनरुवा बजार क्षेत्र आसपासमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। स्थानीय प्रशासन ऐन 2028 बहुमजिम आज दिउँसो 3:30 बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा हस्ताक्षरित आदेश अनुसार कर्फ्यू लागू गरिएको क्षेत्रभित्र सर्वसाधारणलाई आवत जावत गर्न तथा कुनै पनि प्रकारका भेला जुलुस, प्रदर्शन, बैठक र घेराउ गर्न निषेध गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले नेपाली समाजको बहुलवादी संस्कृति, आपसी एकता र सामाजिक सद्भाव खलबलिने गरी गतिविधि नगर्न आम नागरिक, नागरिक अगुवा र सरकारवाला पक्षसँग अपिल गरेको छ। पार्टी सभापति रवि लामिछानेद्वारा आज जारी विज्ञप्तिमा सुनसरी लगायतका पूर्वी नेपालका जिल्लामा भएका घटनाले निम्त्याएको परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कुनै पनि उत्तेजना र अपवाहको पछि नलागी उच्च संयम अप्नाउन आग्रह गरिएको छ। विज्ञप्तिमा स्थिति सामान्यकरण गर्न, शान्ति सुरक्षा कायम राख्न र घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारवाही गर्न सरकारको ध्यानाकर्षण गराइएको छ। साथै रासोपाले विज्ञप्ति मार्फत पीडितलाई न्याय, उचित क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचारको माग समेत गरेको छ। नेपाली कम्युनिस्ट पार्टी नेकपा कर्णाली प्रदेश सभा दलका नेता मंगल बहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधान बहुमजिम शाहीलाई आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। यसअघि आजै नेकपा एमालेको समर्थनमा कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेत पुगेर नेता शाहीले मुख्यमन्त्री पदमा दावी पेश गर्नुभएको थियो। मुख्यमन्त्रीमा नियुक्त शाहीको शपथ ग्रहण भने भोलि हुने कर्णाली प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। शाहीले दावी पेश गर्ने समयमा एमालेका प्रमुख सचेतक टेकराज पछाईको पनि उपस्थिति रहेको थियो। हाल कर्णाली प्रदेश सभाका 40 प्रदेश सभा सदस्यमध्ये 14 नेपाली कम्युनिस्ट पार्टी नेकपा र 10 नेकपा एमालेका प्रदेश सभा सदस्य रहेका छन्। लुम्बिनी प्रदेश सरकारबाट नेपाली कङ्ग्रेस बाहिरिएको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिँदै काङ्ग्रेसका 5 मन्त्रीले सामूहिक राजीनामा दिनुभएको हो। नेपाली कङ्ग्रेस संसदीय दलका सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेत नारायण आचार्य समक्ष सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्रसहित मन्त्रीहरूको सामूहिक राजीनामा बुझाउनुभयो। राजीनामा बुझाउने मन्त्रीहरूमा सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम नेउपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमल सिन्हा र वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार हुनुहुन्छ। केन्द्रीय राजनीतिमा समीकरण परिवर्तन भएसँगै लुम्बिनी प्रदेश सरकारमा सहभागी कङ्ग्रेसका मन्त्रीहरूले राजीनामा दिँदै सरकारबाट बाहिरिनु भएको हो। कङ्ग्रेस सरकारबाट बाहिरिएपछि अब लुम्बिनी प्रदेशमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी नेकपाको संयुक्त सरकार गठन हुने तयारी छ। नयाँ मन्त्रीहरूको नियुक्ति र मन्त्रालय बाँडफाँडका विषयमा एमाले र नेकपा नेतृत्वबीच छलफल हुने बताइएको छ। नारायणी अस्पताल वीरगन्जका झण्डै 80 जना चिकित्सकले सामूहिक राजीनामा दिने घोषणा गरेका छन्। नारायणी अस्पतालमा उपचारका क्रममा 1 जना व्यक्तिको निधन भएपछि आक्रोशित समूहले चिकित्सकमाथि कुटपिट गरी घाइते बनाएको र अस्पतालका चिकित्सकमाथि सुरक्षा अधिकारीले दुर्व्यवहार गरेको आरोप लगाउँदै सामूहिक राजीनामा दिने निर्णय गरेको नेपाल चिकित्सक सङ्घ नारायणी शाखा वीरगन्जले जनाएको छ। वीरगन्जबाट संवाददाता राजेन्द्र सिंह।
3: नारायणी अस्पतालका झण्डै 80 जना चिकित्सकहरूले सामूहिक राजीनामा दिने घोषणा गरेका छन्। नेपाल चिकित्सक संघ नारायणी शाखा वीरगन्जका अध्यक्ष डाक्टर मनोज गुप्ताका अनुसार अस्पतालका चिकित्सकमाथि पर्साका सुरक्षा अधिकारीहरूले दुर्व्यवहार गरेको भन्दै सामूहिक राजीनामा दिने निर्णय गरेको हो। शनिबार बिहान उपचारको क्रममा वीरगन्ज महानगरपालिका वडा नम्बर 25 भन्सार सिरसिया टोलाका 50 वर्षीय राजकुमार पटेलको मृत्यु भएपछि आक्रोशित आफन्तहरूले नारायणी अस्पताल तोडफोड गरेका थिए। सो क्रममा आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डाक्टर प्रमोद राममाथि आक्रमण हुँदा उनी गम्भीर घाइते भएका थिए। हाल उनको उपचार काठमाडौँमा भइरहेको छ। उक्त घटनाको विरोधमा चिकित्सकहरूले आकस्मिक सेवा सहित अस्पतालमा अधिकांश सेवा 2 दिनदेखि बन्द गरी आन्दोलन गर्दै आइरहेका छन्। उनीहरूले डाक्टर राममाथि आक्रमण गर्ने व्यक्तिमाथि कानुनी कारवाहीको माग गर्दै शान्तिपूर्ण धरना दिइरहेका छन्। सोमबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलको बारेमा जानकारी गराउनु हुँदै नारायणी अस्पताल वीरगन्जका सूचना अधिकारी डाक्टर उदय नारायण सिंह,
4: मृत्यु भएको घटना लापरवाही छ भने त्यसको छानबिन कमिटी गठन भइसकेका छ, केन्द्रले गरेका छ, त्यसको यदि डाक्टर दोषी हो भने त्यसको कारवाही हुन्छ।

0: पार्टीका वरिष्ठ नेता श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। यसैबीच कङ्ग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले शोक सन्देश मार्फत स्वर्गीय श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ। नेपाली कङ्ग्रेसका वरिष्ठ नेता श्रेष्ठको 79 बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि शवयात्रासहित पशुपति आर्यघाटमा दाह संस्कारका लागि लगिने पार्टी कार्यालयले जनाएको छ। स्वास्थ्य सेवा जस्तो संवेदनशील सेवामा कुनै पनि प्रकारको अवरोध नगर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आग्रह गरेको छ। चिकित्सक तथा स्वास्थ्य कर्मीहरूले आज आकस्मिक बाहेकका सेवा सञ्चालन नगर्ने घोषणा गरेपछि मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सो आग्रह गर्नुभएको हो। उहाँले आज प्रकाशन गर्नुभएको विज्ञप्तिमा स्वास्थ्य सेवाको संवेदनशीलता, चिकित्सक पेसाको गरिमा तथा सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै नागरिकको उपचार सेवामा कुनै अवरोध नआउने वातावरण कायम गरी निर्बाध रूपमा स्वास्थ्य सेवा प्रवाह गर्न सबै अस्पतालहरूलाई मन्त्रालयले अपिल गरेको छ। विज्ञप्तिमा चिकित्सक, स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थामा भएका कुटपिट तथा दुर्व्यवहारका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको र दोषीलाई कानुनी दायरामा ल्याइने पनि बताइएको छ। गत शनिबार वीरगन्ज स्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्य कर्मीहरू र अस्पतालमा आक्रमण भएको भन्दै सुरक्षाको माग गर्दै सङ्घले बन्दको आह्वान गरेको हो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले गैर आवासीय नेपाली एनआरएनको ज्ञान, सिप, प्रविधि र पुँजीलाई स्वदेशको विकाससँग जोड्ने गरी सरकारले नीतिगत, कानुनी तथा व्यावहारिक सुधारलाई प्राथमिकता दिएको बताउनु भएको छ। आज सूचना तथा सञ्चार मन्त्रालयमा गैर आवासीय नेपाली सङ्घ एनआरएनएका पदाधिकारीसँग भएको भेटवार्तामा सञ्चार मन्त्री डाक्टर तिमल सिन्हाले सरकारले देशमा लगानी मैत्री वातावरण निर्माण गर्न आवश्यक सुधारका काम अघि बढाइरहेको बताउनुभयो। भेटका क्रममा एनआरएनएका प्रतिनिधि हरूले सन् 2027 जनवरीमा काठमाडौँमा आयोजना हुने 4th एनआरएनए ग्लोबल नलेज कन्भेन्सन 2027 तयारीबारे जानकारी गराएका थिए। सम्मेलनले विश्वभर रहेका नेपालीको ज्ञान, सिप, अनुभव र नवप्रवर्तनलाई नेपालको विकाससँग जोड्ने उद्देश्य राखेको एनआरएनले जनाएको छ। कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले नेपाल कानुन आयोग ऐन 2063 संशोधनको प्रक्रिया अघि बढाउँदै प्रस्तावित विधेयकको मस्यौदामा सर्वसाधारणसँग राय तथा सुझाव माग गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै मन्त्रालयद्वारा सञ्चालित सुझाव पोर्टल मार्फत प्रकाशन भएको मितिले 7 दिनभित्र आफ्नो राय तथा सुझाव उपलब्ध गराउन आग्रह गरेको हो। मन्त्रालयका अनुसार विधेयकलाई थप समावेशी, प्रभावकारी र व्यावहारिक बनाउन नागरिक तथा सरकारवाला पक्षको सहभागितासहित सुझाव सङ्कलन गर्न लागि हुम्लाको श्रीनगर बजार क्षेत्रमा ट्र्याक खुलेको लामो समयपछि सडक कालोपत्रे हुने भएको छ। पूर्वाधार विकास कार्यालय हुम्ला र स्थानीयको सहमतिमा सडक मापदण्ड अनुसार सडक विस्तार र कालोपत्रे गरिने भएपछि त्यस क्षेत्रको मुहार फेरिने आशा गरिएको छ। हुम्लाबाट संवाददाता कालीबहादुर थापाको रिपोर्ट।
1: पूर्वाधार विकास कार्यालय हुम्लाको सक्रियता र स्थानीयको सहमतिमा सडक मापदण्ड अनुसार 10 मिटर कायम गर्ने निर्णय गरिएपछि बजारको मुहार फेरिने आशा पलाएको छ। तर यो मापदण्ड लागू गर्दा बजारका धेरै घर र संरचनाहरू भत्किने भएपछि स्थानीयहरूमा खुसी र चिन्ता एक साथ देखिएको छ। स्थानीय एक व्यापारी समेत रहेका सेवा निवृत्त प्रहरी निरीक्षक चक्र बुढा,
2: बाधा अर्चना गर्ने हाम्रो उद्देश्य है, तर यहाँको जनताले राहत पाउनु पर्छ। पूर्ण रूपमा यहाँको बजारलाई व्यवस्थित गरेर 10 मिटर कटाउनु पर्छ र कोही कसैलाई असर नपर्ने गरी काम गराउने।
1: सरकारले उचित क्षतिपूर्ति र विकल्प दिएर सडक विस्तार गरिनु पर्ने अर्का व्यापारी नवराज महताराको भनाइ छ।
3: 10 मिटर काटे बाबतको गाउँपालिकामा त्यतिकै लाभदायक
1: बजारलाई व्यवस्थित र आधुनिक बनाउन 10 मिटरको मापदण्ड अनिवार्य हुनुपर्ने तर्क गर्ने अर्का स्थानीय ज्येष्ठ नागरिक अक फडेराको रहेको छ।
4: जसरी पनि यो पाइलट एकाएर रोड सफलै होस्, बजार सफलै होस्, भविष्यका तारा बच्चा बच्चीबाट हामी गाली नपाउ।
1: सडक साँगुरो हुँदा एम्बुलेन्स वा दमकल पस्न सक्दैन, दुर्घटनाको डर हुन्छ। बजार व्यवस्थित गर्ने हो भने 10 मिटर सडक काट्नु पर्ने अधिकांश भनाइ छ। पूर्वाधार विकास कार्यालयले भने दुवै पक्षबीच समन्वय गर्दै कसैलाई पनि अन्याय नहुने गरी सडक विस्तार गरिनु पर्ने बताएको छ। ओल्ड ब्याङ्कले स्वीकृत गरे अनुसार नै 3 मिटर 75 सेन्टिमिटर कालोपत्रे गरिने बताउँदै उक्त सडक निर्माणका साइट इन्चार्ज पारस डाङ्गी,
5: ओल्ड ब्याङ्क अनुसार लागत अनुमान नै त्यही अनुसार स्वीकृत भएको छ। अहिलेको लागि हुने भनेको हाम्रो 3 75+75 + 75 माथि नै हुने हो, त्यति नै हुने कालोपत्रे।
1: विकास र निजी सम्पत्तिको रक्षा बीचको यो दोसाँतमा उभिएको श्रीनगर बजारले कस्तो निकास पाउला, त्यो भने आगामी दिनमा हुने कार्यान्वयन र सरकारी तहको सम्बोधनले नै देखाउनेछ। काली बहादुर थापा, रेडियो नेपाल, हुम्ला।

0: बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐन विपरीत खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको ठहर गर्दै दुई व्यवसायीलाई सजाय र जरिवाना गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले दायर गरेका दुई छुट्टा छुट्टै मुद्दामा अदालतले कोहलपुर 11 स्थित अस्मिता चाउमिन उद्योगका संचालक परशुराम घिमिरेलाई एक वर्ष कैद सजाय सुनाएको छ। यस्तै जिल्ला न्यायाधीश इन्दिरा शर्माको इजलासले नेपालगञ्ज दुई स्थित गौरी मिनी मार्गका संचालक रामजी वैश्यलाई 50,000 रुपियाँ जरिवाना गर्ने फैसला सुनाएको छ। पहिरोमा परि लमजुङको मध्य नेपाल नगरपालिका 7 भाटबेसीमा दुईजनाको मृत्यु भएको छ। आज बिहान गएको पहिरोले घर पुरिएर मध्य नेपाल 7 भाटबेसीका टिकबहादुर विक र उहाँकी छोरी विनिता विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय भोरलेटारका प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्माले जानकारी दिनुभयो। घटनामा विककी श्रीमती सुकमाया र जेठी छोरी अस्मिता घाइते भएको र उहाँहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ। चितवनको राप्ती नगरपालिकाका 507 परिवारलाई धुवा रहित चुलो वितरण गरिएको छ। नगरपालिकासँगको सहकार्यमा 405 र समुदायसँगको सहकार्यमा 102 चुलो वितरण गरिएको सपना भिलेज सोसियल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। जापानको क्युसु टापुमा शक्तिशाली भूकम्प गएको छ। 7.1 म्याग्निच्युडको भूकम्पमा परि त्यहाँ रहेको एक सपिङ मलमा धेरै मानिस फँसेका बताइएको छ। भूकम्पका कारण सपिङ मलको दोस्रो तला भत्किएको र धेरै मानिस त्यहाँ पुरिएको हुन सक्ने आशंका गरिएको छ। सपिङ मलमा कार्यरत 20-30 कर्मचारी सम्पर्कविहीन भएका मलले जनाएको छ। भूकम्पका कारण विद्युत आपूर्ति रोकिएको र सडक तथा पुलहरू भत्किएको बताइएको छ। उक्त भूकम्पपछि 60 बढी पराकम्प गएको पनि एनएचकेले जनाएको छ। जापानमा हरेक 5 मिनटमा ससाना भूकम्पहरू गइरहन्छन्। स्पेनको राजधानी म्याड्रिडको पश्चिमी क्षेत्रमा फैलिएको डडेलो नियन्त्रणमा केही सफलता मिलेको गृहमन्त्री फर्नान्डो ग्रान्डे मार्लास्काले बताउनु भएको छ। डडेलोका कारण हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। स्पेन सरकारले गत साता देशको इतिहासमै सबैभन्दा भीषण मध्यका डडेलो नियन्त्रणका लागि राष्ट्रिय आपतकाल घोषणा गरेको थियो। डडेलो म्याड्रिड क्षेत्र, अभिला प्रान्त, टोलेडो तथा पूर्वी भ्यालेन्सियाका विभिन्न क्षेत्रमा फैलिएको छ। मौसमविदले भोलिदेखि उच्च तापक्रम, न्यून आर्द्रता र तीव्र हावाको पूर्वानुमान गरेकाले अग्नि नियन्त्रकहरू उच्च सतर्कतामा रहेका छन् भने प्रतिकूल मौसमले डडेलो नियन्त्रणको प्रयासलाई थप चुनौतीपूर्ण बनाउन सक्ने बताइएको छ। डडेलोका कारण फ्रान्स पनि नराम्ररी प्रभावित भएको छ भने इटलीमा पनि डडेलो सल्किएको थियो। फ्रान्समा डडेलो प्रभावित क्षेत्रबाट 3,00,000 बढी मानिसलाई अन्यत्र सारिएको थियो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले निर्यात विस्तार गर्ने अर्थतन्त्रको नेतृत्व गर्न उद्योगीहरूलाई आग्रह गर्नु भएको छ। मंगलबार सिंहदरबारमा उद्यमीसँग अर्थमन्त्री विषयक छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले लामो समयदेखि गुम्दै आएको औद्योगिक अवसरलाई सरकार र निजी क्षेत्रको सहकार्यबाट पुनस्थापित गर्नुपर्ने बताउनु भयो। अर्थमन्त्री वाग्लेले निजी क्षेत्रले गरेको लगानी सुरक्षित प्रतिफल प्राप्त गर्ने र पुनः लगानी गर्न सक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभयो। उद्यमीको नाफा र सम्पत्तिको सुरक्षा सरकार उच्च प्राथमिकतामा रहेको समेत अर्थमन्त्री वाग्लेले उल्लेख गर्नुभयो। पुँजीगत खर्चको गति बढाउने, आयोजना कार्यान्वयनलाई तीव्र बनाउने, पुँजी बजार तथा वित्तीय क्षेत्र सुधार र लगानीको वातावरण सुदृढ गर्ने काम समानान्तर रूपमा अघि बढेको पनि अर्थमन्त्रीले बताउनुभयो। कार्यक्रममा अर्थमन्त्री वाग्लेले लगानी, उत्पादन, उद्योग विस्तार, नयाँ उद्यम स्थापना तथा रोजगारी सृजना मार्फत नेपालको आर्थिक भविष्य निर्माण गर्ने साझा लक्ष्यमा केन्द्रित हुन उद्योगीहरूलाई आग्रह समेत गर्नुभयो। गत आर्थिक वर्ष 2082-83 7,49,000 मूल्य बराबरको 8,98,198 किलोग्राम स्विट कर्न फ्रोजन नेपालमा आयात भएको छ। भन्सार विभाग अनुसार आर्थिक वर्ष 2081-82 भारतबाट 8,64,02,000 मूल्य बराबरको 9,05,701 किलोग्राम स्विट कर्न फ्रोजन आयात भएको थियो। सोही आर्थिक वर्ष चीनबाट भने 8,000 मूल्य पर्ने 75 किलोग्राम स्विट कर्न आयात भएको थियो। होटल एसोसिएसन अफ नेपाल बागमतीका अध्यक्ष रामसुन्दर बक्रेले नेपालका होटल तथा रेस्टुरेन्टमा ग्राहकको रोजाइमा कम्पनीमा स्विटकर्न पर्दै आएको बताउनु भयो। विदेशबाट स्विटकर्न मात्रै होइन ठुलो परिमाणमा मकै पनि भित्रिने गरेको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ। भन्सार विभागका अनुसार आर्थिक वर्ष 2082-83 भारत, टर्की, ब्राजिल, अर्जेन्टिना, चीन लगायत मुलुकबाट 12,41 करोड मूल्य बराबरको 30,65,46,000 किलोग्राम खाद्यान्नको रूपमा मकैको आयात भएको छ। नेपाल विद्युत प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको बिजुलीको मूल्य अभिवृद्धि कर भ्याट नलाग्ने स्पष्ट पारेको छ। आन्तरिक राजस्व विभाग तथा ठुला करदाता कार्यालयको सूचना अनुसार भुक्तानी भइसकेको मूल्य अभिवृद्धि कर रकमलाई अग्रिम भुक्तानी कायम गरी आगामी भदौ महिनाको बिलमा समायोजन गरिने प्राधिकरणले जनाएको छ। प्राधिकरणले सूचना मार्फत ग्राहकले भुक्तानी गरिसकेको रकमलाई आगामी महिनाको बिलमा समायोजन गर्ने गरी आवश्यक प्रबन्ध मिलाएको उल्लेख गरेको छ। सरकारले अपनाएको सजगता र उत्पादन बढाउने किसानको प्रयासपछि नेपाल क्रमशः केरा खेतीमा आत्मनिर्भरतातर्फ उन्मुख भएको छ। नेपालमा वार्षिक 9,00,000 मेट्रिक टन केरा खपत हुने गरेको तथ्याङ्क छ। गत वर्ष नेपालमा 7,00,000 मेट्रिक टन केरा उत्पादन भएको थियो। नेपालमा हाल 15,000 हेक्टर क्षेत्रफलमा केरा खेती हुँदै आएको छ। केरा खेतीमा 7,600 बढी किसानहरू संलग्न भएका छन्। अपुग 2,00,000 मेट्रिक टन केरा उत्पादन गर्ने योजनाका साथ काम भइरहेको नेपाल केरा उत्पादक महासंघले जनाएको छ। अब नेपाली उत्पादनले 12 महिनाको माग धान सक्ने अवस्था बन्दै गएको महासंघले उल्लेख गरेको छ।
0: अब खेल समाचार अझै बमबाट।
3: काभा पुरुष भलिबल च्याम्पियनसिपमा 5 स्थानका लागि भएको खेलमा पनि नेपाल पराजित भएको छ। पाकिस्तानको राजधानी इस्लामाबाद स्थित गारिसन जिन्हा स्पोर्ट्स कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा कजाकिस्तानसँग नेपाल 3-0 सोझो सेटमा पराजित भएको हो। यो सँगै नेपाल प्रतियोगितामा जितविहीन रह्यो। नेपाल पहिलो खेलमा कजाकिस्तानसँगै 3-2 सेटमा पराजित भएको थियो। नेपाल दोस्रो खेलमा श्रीलङ्कासँग 3-2 सेटमा पराजित भयो। तेस्रो खेलमा भने आयोजकले 3-0 सोझो सेटमा नेपाललाई पराजित गरेको थियो। बङ्गलादेश विरुद्ध 3-2 सेटमा पराजित भएको नेपाल लिग चरणको अन्तिम खेलमा उज्बेकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको थियो। लगातार 3 हारसँगै विश्वकप लिग 2 नेपालको यात्रा अत्यन्त कठिन स्थितिमा पुगेको छ। नेपाल अब टप 4 अटाउने गणितीय सम्भावना पनि बाँकी छैन। 100% जित निकाल्ने लक्ष्य र दबाव सहित नेदरल्यान्ड्स पुगेको नेपालले ठिक उल्टो प्रदर्शन गरेको छ। पहिलो र दोस्रो म्याचमा नेपालले नामिबिया र नेदरल्यान्डलाई कडा चुनौती नै दिन सकेन। सोमबार भएको तेस्रो म्याचमा नामिबिया विरुद्ध सङ्घर्ष गरेर पनि 3 रनको हार स्वीकार्न बाध्य भयो। यससँगै नामिबिया अङ्क तालिकामा 5 स्थानमा उक्लिएको छ भने नेपाल 6 स्थानमा खस्केको छ। अहिलेसम्म 32 म्याच खेलेको नेपाल केवल 11 जितसहित 6 स्थानमा रहेको हो। 7 स्थानमा रहेको क्यानाडाले नेपालभन्दा 3 म्याच कम खेलेको छ भने युएले 7 म्याच कम खेलेको छ। आगामी म्याचमा यी दुवै देशले थप अङ्क बटुलेर नेपाललाई पछि पार्न सक्ने सम्भावनालाई नकार्न सकिन्न। विश्वकप लिग 2 नेपाली क्रिकेटको लाइफ लाइन जस्तै हो। यसले नेपाली टिमलाई अन्तर्राष्ट्रिय क्रिकेटमा व्यस्त रहन र बलिया प्रतिस्पर्धीहरूसँग लगातार मुकाबिला गर्न अवसर दिएको छ। लिग 2 एसोसिएट क्रिकेटका बलिया 8 राष्ट्र सहभागी छन्। प्रत्येक टिमले एउटा टिम 2 सर्कलमा 3 वर्षभित्र 36 म्याच खेल्दछन्। सर्कल पुरा भएपछि अङ्क तालिकामा टप 4 रहने टिमले एक दिवसीय विश्वकपको क्वालिफायर खेल्न पाउने प्रावधान छ। साथै उनीहरूको एक दिवसीय मान्यता थप 4 वर्षका लागि सुरक्षित बन्नेछ। क्वालिफायरमा टप 2 हुने टिम एक दिवसीय विश्वकपमा छनौट हुन्छन्। नेपालले लिग 2 सोझै एक दिवसीय विश्वकपको क्वालिफायर खेल्ने सम्भावना समाप्त भइसकेको छ। तर क्वालिफायर खेल्नका लागि अन्तिम विकल्प पनि बाँकी छ।
0: अब मौसम। आज राति बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान, कोशी प्रदेशको तराई तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहनुका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख सहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 31.2, न्यूनतम 21.2 डिग्री सेल्सियस, वर्षा 3.2 मिलिमिटर, काठमाडौँको अधिकतम 30.1, न्यूनतम 21.5 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर, पोखराको अधिकतम 31.8, न्यूनतम 23.3 डिग्री सेल्सियस, वर्षा फाटफुट, वीरेन्द्रनगरको अधिकतम 33.2, न्यूनतम 23.9 डिग्री सेल्सियस, वर्षा 12.6 मिलिमिटर, दिपायलको अधिकतम तापक्रम 33.9, न्यूनतम 24.4 डिग्री सेल्सियस, वर्षा 7.3 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सदनलाई प्रभावकारी र परिणाममुखी बनाउने विषयमा सभामुख डोल प्रसाद अर्यालद्वारा राजनैतिक दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल। कर्णाली प्रदेशमा नेपाली कम्युनिस्ट पार्टीका नेता मंगल बहादुर शाही मुख्यमन्त्रीमा नियुक्त। लुम्बिनी प्रदेशमा नेपाली कंग्रेसबाट सरकारलाई दिएको समर्थन फिर्ता। स्वास्थ्य सेवामा अवरोध नगर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको आग्रह। जापानको क्योसु टापुमा शक्तिशाली भूकम्प, कैयौं मानिस भग्नावशेषमा परेको आशंका। र काभा पुरुष भलिबल च्याम्पियनसिपमा पाँचौं स्थानका लागि भएको खेलमा पनि नेपाल पराजित। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब करिब 8 बजेसम्म सुन्न सक्नुहुनेछ विश्व हेपाटाइटिस दिवसको उपलक्ष्यमा तयार पारिएको विशेष कार्यक्रम।

0: नमस्कार, म पूर्ण चन्द्र घिमिरे। विश्व हेपाटाइटिस दिवसको अवसरमा तयार पारिएको विशेष कार्यक्रमबाट सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु।
1: जुलाई 28 विश्वभर हेपाटाइटिस दिवसको रूपमा मनाउने गरिन्छ। हेपाटाइटिस भन्नाले कुनै पनि संक्रमणका कारण कलेजो सुनिने अवस्थालाई बुझिन्छ। हरेक वर्ष हेपाटाइटिस बी र सीका कारणले 13 लाख मानिसको मृत्यु हुने गरेको एक अध्ययनले देखाएको छ। यो डरलाग्दो विषयमा हाम्रो ध्यान जान सकेको छैन, तसर्थ यसबाट हुने मृत्यु दर बढ्दो क्रममा छ। 80% मानिसलाई यसबारे जानकारी नभएकोले अरूलाई संक्रमित बनाइरहेको पनि अध्ययनले देखाएको छ। संसारभर 30 करोड भन्दा बढी मानिसलाई आफू संक्रमित भएको थाहै हुँदैन भनिन्छ। हाम्रो जस्तो विकासोन्मुख देशमा आज पनि हेपाटाइटिसका कारण अथवा कलेजो अथवा जन्डिसका कारण धेरै मानिसले ज्यान गुमाइरहेका छन्। हामी हेपाटाइटिसका बारेमा आज कुराकानी गर्छौँ र समय रहेछ भने जन्डिसको बारेमा पनि अलिकति कुराकानी गर्नेछौँ। संवादका लागि हुनुहुन्छ वरिष्ठ हेपाटोलोजिस्ट अर्थात् सरल भाषामा भन्दा लिभर अथवा कलेजो रोग विशेषज्ञ डाक्टर विकास जैसी। आउनुहोस् कार्यक्रममा डाक्टर साहबलाई स्वागत गरौँ। डाक्टर साहब कार्यक्रममा स्वागत छ।
2: स्वागत छ, नमस्ते सम्पूर्ण दर्शक श्रोताहरूलाई नमस्कार।
1: आज हामी कलेजो लिभर हेपाटाइटिस यही विषयमा कुराकानी गर्न खोजिरहेका छौँ। सबैभन्दा पहिले हेपाटाइटिस भनेको के हो नि?
2: यो हेपाटाइटिस भनेको कलेजोमा भएको सबै हाम्रो अङ्गहरू सानसानो कोशिकाहरू अथवा सेलहरूबाट बनाए हुन्छ। कलेजोको हाम्रो कोशिका अथवा सेललाई हामी हेपाटोसाइट भनेर भन्छौँ। त्यो कलेजोको कोशिकामा कुनै किसिमको इन्फेक्सन भयो, यसमा चोटपटक लाग्यो भने त्यसलाई हामी चाहिँ हेपाटाइटिस भनेर भन्छौँ। त्यसै भएर हेपाटाइटिस चाहिँ भाइरसले गर्यो भने भाइरल हेपाटाइटिस भनेर भन्छौँ। त्यस्तै गरेर ड्रगले गरेर कुनै औषधले गरेर आयुर्वेद जडीबुटी त्यसले कलेजो बिगार्यो भने ड्रग इन्ड्युस लिभर इन्जुरी ड्रग इन्ड्युस हेपाटाइटिस भनेर भन्छौँ। यदि रक्सी अल्कोहलले गर्यो भने हामी अल्कोहलिक हेपाटाइटिस भनेर भन्छौँ। त्यसै कारणले हेपाटाइटिस भने कलेजोको कोशिकाहरूलाई केही चिजले बिगार्यो त्यसलाई चाहिँ चोटपटक लाग्यो भने त्यो अवस्था चाहिँ हेपाटाइटिस हो।
1: भाइरल पनि सायद हाम्रो कारणले होला अथवा यो हाम्रो बसमा हुन्छ कि हुँदैन यसबारेमा छलफल गरौँला। अब औषधि खाने कुरा, ड्रग्स खाने कुरा, अल्कोहल खाने कुरा त यो हामीले नियन्त्रण गर्न सकिने र आफू स्वस्थ रहन सकिने कुरा भयो। पहिलो कुरो चाहिँ भाइरलकै विषयमा कुरा गरौँ। अब भाइरलले कसरी चाहिँ बिगार्ने काम गर्छ त कलेजोलाई?
2: भाइरस भनेको चाहिँ एउटा मान्छेबाट अर्को मान्छेमा सर्ने किटाणुबाट हुने रोग हो। सामान्य तरिकाले यसलाई पनि दुई किसिमले विभाजन गर्छौँ। एउटा चाहिँ पानी खानाहरूबाट सर्ने, अर्को चाहिँ ब्लडहरूबाट यौन सम्पर्कहरूबाट अथवा ड्रगहरू युज गर्दाखेरि सर्ने भनेर यसलाई हामीले दुई किसिमबाट चाहिँ यसलाई वर्गीकरण गर्छौँ। जस्तै हाम्रो पानीबाट सर्ने चाहिँ मुख्य भनेको चाहिँ हेपाटाइटिस ए हेपाटाइटिस ई यिनीहरू पानीहरू पानी अथवा खानेकुरा दूषित खानेकुराहरूबाट सर्छ भने हेपाटाइटिस बी हेपाटाइटिस सी हेपाटाइटिस डी यिनीहरू चाहिँ यौन सम्पर्कबाट ब्लडहरू लिँदा अपरेसनहरू गर्दा ट्याटोहरू खोप्दा एउटा मान्छेबाट अर्कोमा सर्ने गर्दछन्। यो पनि एउटा चाहिँ त्यो सिरिन्जहरू चाहिँ जस्तै चाहिँ इन्फेक्सन भएको सिरिन्जले एउटालाई इन्फेक्सन भएको मान्छेले धेरै मान्छेलाई कोपो भने हेपाटाइटिस सर्ने सम्भावना धेरै गुणा बढेर जान्छ। त्यसै भएर टेटोहरू खोप्दा पनि कस्तो मान्छेले कस्तो औजारहरू प्रयोग गरेर गर्छ सकेसम्म नगरेकै राम्रो, गरे पनि त्यो जानकारी लिएर मात्र गर्दा राम्रो हो। यो भाइरल हेपाटाइटिस जसले कलेजोमा पहिला संक्रमण गरेर शरीरको अरू ठाउँमा फैलिन्छ त्यसलाई हामीले हेपाटोट्रोपिक भाइरस अथवा कलेजोलाई मुख्य आक्रमण गर्ने, कलेजोलाई आक्रमण गरेपछि अरू ठाउँमा जाने भनेर यो मुख्य किसिमले चाहिँ 5 हामीले यसलाई वर्गीकरण। अब यिनीहरूको चाहिँ नामाकरण भनेको चाहिँ हजुरको यो हेपाटाइटिस चाहिँ हामीले चाहिँ यो कहाँबाट सर्छ, कसरी सर्छ, के को माध्यमबाट सर्छ यसको आधारमा हो। हेपाटाइटिस ए र ई भने पानी यो खानेकुराहरूबाट सर्ने हो। बीडिएसी है हामीले भनेको यिनीहरू चाहिँ रगतबाट यौन सम्पर्कबाट यिनीहरू सर्ने हुन् र यिनीहरू मध्येमा पुरानो मध्ये एकदम महत्त्वपूर्ण कुरा भनेको चाहिँ बी र सी एउटा महत्त्व हुन्, अर्को भने ए र ई सर्ने। जुन ए र ई चाहिँ हामीले त्यति सुनिएन भनेर भन्छौँ भन्नुभएको छ, यो वास्तवमा हुन चाहिँ एकदम कमन छ, यो धेरै मान्छेलाई लाग्छ तर यो एकदम सिरियस हुँदैन। 100 हेपाटाइटिस ए र ई भयो भने यिनीहरूको 95-96% आफै निको भएर गइहाल्छ। यिनीहरूले 100 मात्र यो सिरियस हुने, कलेजो बिग्रिने, कलेजो फेर्ने, कलेजोको कारणले मृत्यु हुने भयो हुनाले यो आफै आउँछ आफै जान्छ भनेर चाहिँ यो त्यति हामीले महत्त्वपूर्ण मानेनौँ। अब हेपाटाइटिस बी र सी भनेको यिनीहरू लामो टाइम रहन्छन्, यिनीहरूले चाहिँ कलेजोलाई लामो टाइमसम्म दुःख दिइरहेछन्, त्यसो भएर यो लायो नै लामो टाइम रहने रहेछ भन्ने जानकारी भएको हुनाले यिनीहरूप्रति चाहिँ हामी बढी अलिकति चाहिँ सेन्सिटिभ भएको हो।
1: हेपाटाइटिस भएको लक्षणहरू चाहिँ के हुन्छन्?
2: यो एकदम महत्त्वपूर्ण प्रश्न छ। यो जन्डिस भनेको के हो भने कलेजोले गर्ने काम काममध्ये एउटा काम गरेन भने जन्डिस देखिन्छ। जस्तै यो जन्डिस भन्ने हाम्रो शरीर सबैको शरीरमा जन्डिस अथवा बिलुरुबिन हुन्छ। यो जन्डिस कसरी बन्छ भने शरीरमा रक्त कोशिका हुन्छ, आरबिसी रातो सेल हुन्छ, ब्लड हुन्छ, त्यो ब्लड मरेपछि कोलेजोले यसलाई डाइजेस्ट गर्छ। डाइजेस्ट गर्दाखेरि बिलुरुबिन भन्ने चिज चाहिँ बनाउँछ र यसले पिसाबबाट दिशाबाट यसले फाल्छ। कोलेजो कुनै पनि कारणले बिग्रियो भने पहिलादेखि नै भने जन्डिस अथवा बिलुरुबिन बन्ने हो। त्यसै भएर यो बिलुरुबिन बन्ने जन्डिस भने रोग होइन, कोलेजो बिग्रेको संकेत हो। त्यो कारणले जन्डिस देखिन सक्ने भयो। कोलेजोले बिग्रियो भने पेटमा पानीहरू जम्मा हुने, अर्को कुरो भने धेरै भयो भने रगत बान्ता हुने, कालो दिशा जाने, खाना मन नलाग्ने, शरीरका अङ्गहरू पहेँलो भएर जाने, कसैलाई चाहिँ रगतको ब्लिडिङ हुन थाल्यो अथवा काहीँ काट्यो भने त्यो नरोकिने लामो टाइमसम्म रगतहरू जाने, त्यस्तो हुने चाहिँ यो चाहिँ एउटा लक्षण हो। तर हेपाटाइटिसकै लक्षण भनेको चाहिँ खाना मन नलाग्ने, दाहिने कोखा दुख्ने, उल्टी आउने, र एउटा एकदम रोचक कुरा के छ भने हेपाटाइटिस भयो, जस्तै हेपाटाइटिस भाइरल हेपाटाइटिस भयो भने चाहिँ के भनिन्छ भने त्यो मान्छेले रेगुलर जे खाएको त्यो छोड्छ। जस्तै रक्सी खानेले रक्सी छोड्छ अरे, चुरोट खानेले चुरोट छोड्छ अरे, भात खानेले भात खाना छोड्छ। त्यसो भएर जे कमनली खाएको चिज छ त्यसले खाना छोडिदिन्छ। त्यो चाहिँ एकदम महत्त्वपूर्ण हो। जस्तै मैले यो खाएको थिएँ खानै मन लागेन, मलाई नाक लाग्यो भने एउटा कारण चाहिँ हेपाटाइटिस भएको हुनसक्छ। खाना रुचेन एउटा, दाहिने कोखा दुख्न थाल्यो दुईटा, अर्को कुरो ज्वरो आए जस्तो हुने, शरीर दुखे जस्तो हुने, अनि थकान हुने, एकदम चाँडै थकाइ लाग्ने। हेरि यो भयो भने चाहिँ मलाई यो कलेजोमा समस्या आएछ कि भनेर एउटा किसिमको बिरामी आउनुहुन्छ भने अर्को किसिमको बिरामीहरू भिडियो यस्तै गर्दाखेरि कलेजोमा चिल्लो देखियो, पेटमा पानी आयो अथवा नसाहरू फुले भनेर पनि सिम्पटम छैन, तर चाहिँ अल्ट्रासाउन्ड गर्दाखेरिमा सिटी स्क्यान गर्दा पनि मलाई यस्तो देखियो भनेर आउनुहुन्छ।
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। आज हामी हेपाटाइटिसका बारेमा कुराकानी गरिरहेका छौँ र यो विषयमा कुराकानी गर्नका लागि हेपाटोलोजिस्ट अथवा लिभर अथवा कलेजो हामी सर्वसाधारण आम मानिसले बुझ्ने भाषामा भन्दा लिभर अथवा कलेजो रोग विशेषज्ञ डाक्टर विकास जैशी आजको हाम्रो अतिथि हुनुहुन्छ र उहाँ वीर हस्पिटलमा कार्यरत डाक्टर हुनुहुन्छ। आज हामीले विश्व हेपाटाइटिस दिवसकै सेरोफेरोमा रहेर हाम्रो कार्यक्रमलाई केन्द्रित गरेका छौँ। म फेरि डाक्टर साहबतर्फै फर्कन चाहेँ र म फेरि संवादकै क्रमलाई जोड्न चाहन्छु। जस्तो यसका लक्षणहरू पनि हामीले अलिकति सुन्यौँ होइन, अब सर्वसाधारणले सकेसम्म त त्यो लक्षण देखिएपछि डाक्टर साहबहरूकोमा आउनुहोला, हामी उपचारको बारेमा थप कुरा गरौँला, तर सकेसम्म त यो रोग लाग्नै नदिन पाए हुन्थ्यो, कसैलाई पनि कुनै प्रकारको रोगै नलागोस्, हामीले पहिला त्यतातर्फ हाम्रो ध्यान दिनु आवश्यक छ। यहाँले उल्लेख गर्नुभयो धेरै कुरा त हामीले नै नियन्त्रण गर्न सकिने, हाम्रै आनी बानी, हाम्रै खानपिन, हाम्रै व्यवहारले निर्धारण गर्ने, जस्तो पानीका कारण हुने कुरा यहाँले उल्लेख गर्नुभएको छ होइन, हाम्रो खानपानका कुरा आएको छ, यौन सम्पर्कका कुरा छन्, ब्लडका कुरा छन् होइन, यी धेरै कुरा हामीले नै रोक्न सकिने सम्भावना भएका कुराहरू देखियो। वास्तवमा यो कलेजोमा समस्या आउन नदिन अथवा हेपाटाइटिस अथवा जन्डिस हुन नदिनका लागि हामीले गर्नुपर्ने काम के हो, कसरी हामी यो रोग लाग्नै नदिने अवस्थामा आउन सक्छौँ?
2: अब यो हामीले सरले पनि भनिहाल्नुभयो, अब यो कलेजो बिग्रिने कारणहरूमा एउटा हेपाटाइटिस, एउटा रक्सी, एउटा कलेजोमा चिल्लो, अर्को कुरो भने हामीले खाने औषधिहरू, जस्तै दुखाइ कम गर्ने औषधि, टिबीका औषधिहरू, आयुर्वेद जडीबुटी, यी औषधिहरू, यिनीहरू नै मुख्य देखिए। अब यिनीहरू मध्येमा जस्तै हेपाटाइटिसकै कुरा गर्दाखेरिमा हेपाटाइटिस ए र ई भनेको चाहिँ पानी सफा उमालेको पानी नखा भएर हुने रोग हो यो। यदि हामीले पानी मात्रै उमालेर खायो, एउटा चाहिँ तपाईँको पानी चाहिँ प्रोसेस गरेको प्युरिफाई गरेको पानी मात्रै खायो, बर्खामा धमिलो पानी जतापट्टिको पानीहरू नखायो भने हेपाटाइटिस ए र युनि सम्भावना घटेर गइहाल्यो। त्यस्तै गरेर हेपाटाइटिस बी र सीको लागि यिनीहरू यौन सम्पर्क गर्दा सुरक्षित यौन सम्पर्क गर्ने, अनि त्यहाँबाट चाहिँ कन्डोम प्रयोग गरेर यौन सम्पर्क गर्ने, अब नचिनेको चिन्जान नभएको मान्छेसँग यौन सम्पर्क नगरे हुँदै, अर्को आइबी ड्रग एब्युज भनेर लागु पदार्थहरू चाहिँ सेवन नगर्ने, सिरिन्जहरू सेयर नगर्ने, त्यो नगरेमा, अनि त्यहाँबाट चाहिँ तपाईँहरूको

0: सयमा 90% जस्तो रोगहरू हामी आफै आफ्नै तरिकाले घटाउन यसलाई नियन्त्रण लिन सकिन्छ।
1: अहिले डाक्टर साहबले भन्नुभएका यी साह्रै महत्त्वपूर्ण कुराहरू छन्, यसलाई हामीले हाम्रो दैनिक जनजीवनमा प्रयोग गरौँ, हाम्रो भान्सालाई हामीले सकेसम्म कम चिल्लो रहित बनाऊ, अरू खानेकुराहरू अहिले यहाँले भन्नुभयो अल्कोहल लगायतका यो रक्सीहरू ड्रग्सहरू हामीले लिनु हुँदैन, यो बारेमा हामीले आम मानिसले बुझ्नुपर्ने कुरा छ। यो पाएको अमूल्य जीवनलाई बचाउन सकेसम्म हामीले आफै नै प्रयत्न गरौँ र आफै निरोगी बनाऊ। यदि रोग लागिहाल्यो भनेदेखि अब जस्तो अहिले हेपाटाइटिस बी अथवा कलेजोको अथवा जन्डिसको यी समस्याहरू देखियो भने यसको उपचार विधि पद्धतिहरू चाहिँ कस्तो छ नि डाक्टर साहब?
0: हजुर, अब अहिले आएर चाहिँ अब विश्वमा शोधखोजहरू रिसर्चहरू अध्ययनहरू एकदम बढेको छ। अब पहिला चाहिँ म भर्खर डाक्टर पढ्दा अथवा डाक्टर पढेर निस्किँदाखेरि जस्तै म नै एकजना म मेरै साथीहरू चाहिँ एउटालाई हेपाटाइटिस बी भएको मान्छेको चाहिँ उसले सुईले घोपेछ, ए आधा रातमा उसले मलाई फोन गरेर यो यस्तो घोप्यो अब मरिनी भयो अब अन्तिम जस्तो भयो भन्ने बेला थियो। तर अब बेला त्यस्तो छैन। अब म अलिकति दर्शकहरू श्रोताहरूलाई सानो डाटा अलिकति भनिदिन्छु। अहिले हामीसँग हेपाटाइटिस सीको पुरै उपचार हुन्छ। यो 100 अहिलेसम्म हामीले मुखबाट खाने ट्याब्लेटहरू औषधि छ 98 जनालाई यसले पुरा निर्मूल नै गर्छ। जबकि आजभन्दा 10 वर्ष अगाडि हेपाटाइटिस सी लागेपछि ढिलो चाँडो बिरामीले मृत्यु नै वरण गर्ने अवस्था थियो। त्यस्तै गरेर हेपाटाइटिस बीको पनि हामीसँग राम्रो औषधि छ। यो औषधि खासी औषधि लामो टाइम खाए तापनि यसले रोग बढ्न नदिने, कलेजहरू नबिगार्ने, क्यान्सरहरू दिन हुन नदिने छ। त्यस्तै गरेर हामीसँग हेपाटाइटिस बीको भ्याक्सिनहरू आएको छ। भ्याक्सिन भनेको कोही मान्छेलाई रोग लाग्न अगाडि नै त्यो भ्याक्सिन लगाएदेखि त्यो रोग शरीरभित्र प्रवेश गरे पनि त्यो बढ्न पाउँदैन र शरीरलाई असर पार्दैन। हामीसँग भ्याक्सिनहरू छ। त्यस्तै गरेर अहिले आएर कलेजो बिग्रिहाले पनि नयाँ कलेजो फेर्ने सुविधाहरू हाम्रो देशमा पनि छ, देश बाहिर पनि छ। त्यसै गरेर क्यान्सरहरूको अपरेसनहरू गर्ने, तिनलाई औषधिहरू दिने भने हुनाले अहिले उपचारकोमा चाहिँ एकदमै राम्रो सुधार भएको छ। त्यस्तै गरेर यिनीहरूलाई रोग कसरी पत्ता लगाउने भनेर टेस्ट पनि हामीसँग अहिले सबै जस्तो टेस्ट उपलब्ध छ।
1: भनेपछि हामी नेपालमा नै यो कलेजोको सम्पूर्ण उपचार गर्न सक्छौँ होइन?
0: अहिले त्यो अवस्था छ।
1: आम मानिसहरूले सुनिरहनु भएको यो अवस्थामा यहाँ नेपालको महत्त्वपूर्ण वीर अस्पतालमा कार्यरत डाक्टर हुनुहुन्छ, अब नेपालमा अहिले उपचारको अवस्था यहाँले भन्नुभयो प्रविधिले यति विकास गर्यो, अब कलेजोका कारणले कसैले पनि मृत्युकरण गर्नु पर्दैन भन्ने अवस्थामा हामी पुगिसक्यौँ भन्नुभयो, यसको रोकथाम नियन्त्रण गर्नका लागि र आउने बिरामीहरूलाई अहिले वीर अस्पतालमा कस्ता किसिमका बिरामीहरू आउँछन्, कत्तिको जनचेतना भएको पाउनु भएको छ, अन्तिम अवस्था पुगिसकेपछि आउनु भएको छ कि अथवा प्रारम्भिक अवस्थामै आउने गर्नुहुन्छ कि, बिरामीहरू आउने अवस्था र हाम्रो उपचारको अवस्था सँगसँगै वीर अस्पतालबाट हामी के कस्तो सेवा दिन सक्छौँ यसबारे पनि जानकारी गराइदिनु।
0: हजुर हजुर, धन्यवाद। अब यो एकदमै महत्त्वपूर्ण, यो प्रश्न नै एकदमै महत्त्वपूर्ण छ। यही कारणले नै म आज सबै काम छोडेर रेडियो नेपालमा यही कुरा नै अलिकति जानकारी गरौँ भनेर आएको पनि हो। जस्तै वीर अस्पताल भनेको नेपालको सबैभन्दा ठुलो सबैभन्दा पुरानो हस्पिटलका साथसाथै कलेजो रोग अथवा लिभरको मात्रै आफ्नै डिपार्टमेन्ट छ योसँग। यसका आफै हामीसँग 50 बढी बेड कलेजकै बिरामीको लागि हामीले छुट्याएका छौँ र नेपालभरि कलेजकै लागि भनेर छुट्याएको डिपार्टमेन्ट वार्ड भएको हस्पिटल एकदम कम छन् अथवा सधैँ छँदै छैन। त्यसो हुनाले नेपालभरि नै रिफरल सेन्टर हो हाम्रो अस्पताल र हाम्रो अस्पताल वीर अस्पतालले के पनि गरेको छ भने हामीले कलेजो सम्बन्धी मात्रै डिएम प्रोग्राम डक्टरेट इन मेडिसिन भनेर डिएम प्रोग्राम कलेजो सम्बन्धी अध्ययन गराउनको लागि मात्रै खोलेको छ र यो मध्येमा पहिलो पटक यो डिएम प्रोग्राममा भाग लिएर यसमा पढेर अहिले उपचारमै संलग्न भएको डक्टर हो म र हामीले चाहिँ 3 वर्ष कलेजोको मात्रै अध्ययन गर्ने भएर हामी कहाँ बिरामीको सङ्ख्या पनि असाध्यै धेरै छ र हामी कहाँ सरले भने जस्तै एउटा चाहिँ रक्सी खाएर कलेजो बिग्रेर आउने ग्रुप एउटा हुन्छ, एउटा चाहिँ भाइरल हेपाटाइटिस ए भएर जन्डिस लिएर आउने बिरामी एउटा हुन्छ अनि हाम्रो चाहिँ अर्को कलेजो बिग्रेर पेटमा पानी आउने रगत बान्ता आउने भएर एउटा ग्रुप आउँछ। त्यस्तै गरेर हामीसँग कलेजोमा चिल्लो फ्याटी लिभर भयो ल अब के गर्ने भनेर हामी कहाँ एउटा समूहको बिरामीहरू आउनुहुन्छ र हामीहरू चाहिँ हामीले के गर्छौँ भने हामी सकेसम्म बिरामी हामी वीर अस्पतालबाट बाहिर रिफर गर्दैनौँ किनकि यो हाम्रो देशकै सबैभन्दा ठुलो सबैभन्दा इक्विपमेन्ट भएको र सबैभन्दा धेरै जनशक्ति भएको हो र म यो तालिमको क्रममा म इन्डिया पनि गएँ, त्यहाँ पनि म 2-3 महिना काम गरेँ र हामीसँग जुन जनशक्ति छ डिएम भनेर जुन हामीसँग त्यो जनशक्ति छ हामी कहाँ 5 त डिएम मात्रै डक्टरहरू हुनुहुन्छ जसले चाहिँ यो सम्बन्धी मात्र हेर्नुहुन्छ। त्यसको कारणले हामी कहाँबाट नै रिफर भएर गयो भने त बिरामी हामीले त रिफरै गर्न मिल्दैन। त्यही भएर हामीले अस्पताल प्रशासनसँग पनि अनुरोध गरेर हाम्रा बिरामीलाई बेड, हाम्रा बिरामीलाई जाने जाँच र हामीलाई उपचार चाहिँ हामीलाई सहज

0: हजुर भनेर यो नेपालभरि नै यो नभएको हुनाले हामीले सहजतापूर्वक बिरामीलाई रिफर नगरिकन र सकेको सम्भव सम्पूर्ण उपचार गरेर नै हामीले पठाउने गरेका छौँ। त्यसै कारणले हामी कहाँ टेस्टहरू उपचार हामीले चाहिँ यो सबै दिने गरेका छौँ र यो हामी कहाँ बहन अब हामी कहाँ बेड चार्ज यो अस्पतालको नियमअनुसार यहाँ खानालाई पैसा लाग्दैन। टेस्टहरू पनि मलाई त लाग्छ यो संसारको सबैभन्दा सस्तो अस्पताल मध्येको एक हो र आजभन्दा केही वर्ष अगाडिसम्म त हाम्रो सम्पूर्ण निःशुल्क नै थियो। अब अहिले आएर चाहिँ अलिकति केहीमा शुल्क लिन्छ भन्ने चाहिँ मैले सुनिरहेको छु, नत्र भने हामी कहाँ बसेको खाएको र बेसिक उपचारको चाहिँ खास पैसा लाग्दैन।
1: हजुर, अब तुलनात्मक रूपमा अझै पनि सबैभन्दा सस्तो सुलभ र गुणस्तरीय सेवा कहीँ पाइन्छ भने नेपालको वीर अस्पताल नै हो। कलेजोको लागि मुख्य केन्द्र भनेकै यही हो। कसैले पनि मलाई कलेजोको समस्या भयो, पटक पटक धेरै ठाउँमा गएँ तर सन्चो भएन भन्ने भयो भने वीर अस्पताल यहाँहरूको समीपमा आउनुहोस् र आफ्नो रोग निर्मूल बनाउनुहोस्। सकेसम्म त कसैलाई पनि रोगै नलागोस्, अहिले हामीले भन्यौँ डाक्टर साहबले भन्नुभएका कुराहरूलाई मनन गरिदिनुहोस्, आफ्नो आनी बानी व्यवहार बदल्नुहोस्, आफूलाई निरोगी बनाउनुहोस्। निरोगी भइयो भने नै मान्छेले केही गर्न सकिने हो। तसर्थ पहिला रोग लाग्नै नदिनुहोस्, लाग्यो भने समयमै उपचार गर्नुहोस् र समयमै उपचार गर्न गएको ठाउँमा यदि यहाँहरूको उपचार सन्तोषजनक भएन, राम्रो भएन भने नेपालको वीर अस्पताल सम्पन्न पनि छ र सेवा पनि दिइरहनु भएको छ। यहाँहरूले यसबाट सेवा लिएर सबै नागरिकहरू स्वस्थ निरोगी रहनुहोस्, हामी यो कामना गर्न चाहयौँ। जुलाई 28 विश्वभर हेपाटाइटिस दिवसको रूपमा मनाउने गरिन्छ। यो कार्यक्रम यस्ता कार्यक्रमले पार्ने प्रभाव र यसको महत्त्वको बारेमा नै अलिकति बताइदिनुहोस् न।
0: यो जुलाई 28 नै वर्ल्ड हेपाटाइटिस डे भनेर चाहिँ यो नामकरण गरियो। यसभित्र पनि एउटा सानो कथा जस्तो छ। यो पहिला चाहिँ यो हेपाटाइटिस भन्दा चाहिँ हेपाटाइटिस सीको बारेमा हेपाटाइटिस सी डे भनेर 2005 भनिएको रहेछ। त्यहाँबाट होइन यो हेपाटाइटिस सीलाई मात्र किनभने पुरै हेपाटाइटिस डे बनाऊ, वर्ल्ड हेपाटाइटिस डे बनाऊ, तर अब कुन डे चाहिँ फिक्स गर्ने भन्ने कुरामा चाहिँ मेमा गर्ने कि जुलाई गर्ने कि भन्ने कुरा भएछ। अनि यस्तै साइन्टिस्टहरूको यसो छलफल गर्दाखेरि चाहिँ यो हेपाटाइटिस बीलाई चाहिँ एउटा साइन्टिस्ट ब्लुमबर भन्नेले चाहिँ पत्ता लाउनु भएको रहेछ। उहाँले हेपाटाइटिस बी पत्ता पनि लाउनु भयो, हेपाटाइटिस बीको उपचार पनि सुरु गर्नुभयो, त्यसलाई भ्याक्सिन पनि बनाउनु भयो। उहाँको चाहिँ जन्मदिनको दिन पारेर चाहिँ यो जुलाई 28 चाहिँ हामीले चाहिँ हेपाटाइटिस डे भनेर मनाउने गरिया रहेछ। यो गरेपछि यो हेपाटाइटिस सम्बन्धी चाहिँ जानकारी पनि दिने त्यो दिनमा, यसलाई उपचार कसरी गर्ने छलफल पनि गर्ने, यसलाई रोक्ने भनेर छलफल पनि गर्ने, उपचार पनि सुरु गर्ने भनेर यो डेलाई घोषणा गरेपछि जनचेतना बढ्ला भन्ने तरिकाले नै यसलाई गरेको जस्तो पाइन्छ।
1: अवश्य पनि यस्ता दिनहरूले नागरिकहरूमा चेतना दिने काम गर्छ र यहाँले भने चाहिँ कार्ययोजनाहरू तयार गर्न पनि सम्बन्धित पक्षलाई सघाउ पुर्याउँछ। यस्ता दिवसहरूको आफ्नै किसिमको महत्त्व छ। अहिले यहाँले केही बेर अगाडि पनि भ्याक्सिनको कुरा उठाउनु भएको थियो, अहिले पनि भ्याक्सिनको कुरा आयो। जस्तो यो भ्याक्सिन चाहिँ कुन कुन उमेर समूहका मानिसले लिन सकिन्छ, बच्चादेखि वृद्धसम्मकै मानिसहरूले लिन सकिन्छ कि अथवा खास खास उमेरका मानिसहरूले लिन सकिन्छ कि, यो भ्याक्सिनको व्यवस्था चाहिँ के कस्तो छ नि?
0: हजुर, यो भ्याक्सिन भनेको यो एकदम यो पनि महत्त्वपूर्ण प्रश्न छ। हाम्रो श्रोताहरूलाई पनि म यो जानकारी दिन्छु कि भ्याक्सिन भन्ने चिजले कुनै पनि किटाणुलाई शरीरमा प्रवेश गर्यो भने यसलाई मार्ने केमिकल हो यो भ्याक्सिन भनेको। कुनै पनि भ्याक्सिन चाहिँ रोग भित्र सरिसकेपछि यो भ्याक्सिन लगाएर खासै फाइदा हुँदैन। त्यही भएर कुनै पनि रोगलाई भित्र जान अगाडि नै एउटा सिपाहीको रूपमा चाहिँ शरीरभित्र चाहिँ हामीले रसायनलाई चाहिँ तयार पार्ने अवस्था चाहिँ भ्याक्सिन दिएपछिको अवस्था। जस्तै म यो हामीले छलफल गर्दाखेरि हेपाटाइटिस बीको भ्याक्सिन चाहिँ एकदम महत्त्वपूर्ण कुरा छ। हामी चाहिँ नर्मली हेपाटाइटिस बीको भ्याक्सिन भनेको एउटा हेपाटाइटिस बी नभएको मानिसलाई हामी चाहिँ 3 पटक हेपाटाइटिस बीको सुई लगाइदिन्छौँ। त्यो सुई आज लगायो, आजको 1 महिनापछि लगायो, आजको 6 महिनापछि लगायो भने यसले 98% चाहिँ हेपाटाइटिस बी शरीरमा पसे पनि कुनै कारणले पसे पनि यो शरीरमा बढ्न दिँदैन, त्यसका किटाणुहरूलाई त्यहीँ मारिदिन्छ र हेपाटाइटिस बी शरीरमा लाग्दैन। एउटा केमिकल हो जसले शरीरमा रोग पसेपछि यसलाई वृद्धि विकास गर्न दिँदैन
1: बालकदेखि वृद्धसम्म।
0: जस्तै भ्याक्सिनहरू विभिन्न किसिमका छन्, हामीले अहिले जस्तै हेपाटाइटिस एको भ्याक्सिन छ, हेपाटाइटिस बीको भ्याक्सिन छ। हेपाटाइटिस एको भ्याक्सिन चाहिँ त्यति हाम्रो शरीर त्यसले त्यति शरीर असर नपार्ने, त्यो अलिक माइनर हुने भएर कमनली दिइन्न। हाम्रो नेपालमा कमनली दिने एकदम महत्त्वपूर्ण दिने भनेको हेपाटाइटिस बी हो। यो जुनसुकै उमेरकालाई पनि दिन सकिन्छ र अहिले चाहिँ हाम्रो नेपाल सरकारले नै यो हेपाटाइटिस बीको भ्याक्सिन चाहिँ नेसनल इम्युनाइजेसनमा हाल्छ। त्यही भएर 10 वर्षको उमेरकालाई चाहिँ यो दिनु पर्दैन, त्यो पछिका जति पनि उमेरकालाई हेपाटाइटिस बीको भ्याक्सिन दिन सकिन्छ। यो एकदम सस्तो छ, 2-3 300 रुपियाँ नै यो हुनसक्छ। त्यही भएर जो मान्छेले हेपाटाइटिस बीको भ्याक्सिन लाउनु भएको छैन उहाँहरूले लाउनको लागि म अपिल पनि गर्छु।
1: अब यो कलेजो सम्बन्धी समस्या हुँदा अथवा हेपाटाइटिस हुँदा अथवा जन्डिस हुँदा शरीरको कुन कुन अङ्गलाई यसले असर गर्न सक्छ नि?
0: अहिले हामीले यसको कलेजोको कामहरूको बारेमा भन्दाखेरिमा नै यो एकदम भाइटल एकदम मुख्य अङ्ग हो। त्यसै कारणले अब अहिले चाहिँ तपाईँको कलेजोमा भाइरसले असर गर्यो भने एउटा कलेजो भयो, यो भाइरसले मस्तिष्कमा नि असर गर्न सक्छ, यसले मुटुमा नि असर गर्न सक्छ, यसले जोर्नीमा पनि असर गर्न सक्छ, यसले मृगौलामा नि असर गर्न सक्छ। त्यस्तै गरेर कुनै पनि मान्छेलाई चाहिँ कलेजोमा फ्याट भयो, कलेजोमा चिल्लो जम्मा भयो भने त्यो चिल्लो मुटुमा नि जान सक्छ, मुटुमा गएर हार्ट एट्याक हुनसक्छ। कलेजोमै समस्या आयो, प्यान्क्रियाजमा समस्या आयो भने यसले डायबिटिज गराउन सक्ने। यसले चाहिँ यदि कलेजोमा चिल्ले चाहिँ चिल्लोको मात्रा बढी गरायो भने यसले ब्रेनमा स्ट्रोक भनेर प्यारालाइसिसहरू गर्न सक्ने। त्यही भएर यो अङ्गले एकदम यो एकदम कमजोर भयो, यसले चाहिँ इम्युनिटी हर्मनहरू प्रडक्सन प्रोटिनहरू प्रडक्सन गर्न सकेन भने इन्फेक्सनहरू भएको भए गर्ने, त्यही इन्फेक्सनको कारणले मान्छे मर्न पनि सक्ने भयो हुनाले यसले गर्ने काम यसले यो बिग्रियो भने त शरीरका सम्पूर्ण जस्तो अङ्गहरू ढिलो चाँडो बिग्रेरै जान्छ।
1: तसर्थ हामी बेलैमा सजग हुनु पर्यो, सचेत हुनु पर्यो। अब हामी संवादको अन्त्यतिर आइसक्यौँ। अब अन्त्यमा हेपाटाइटिस, कलेजो अथवा लिभर जेसुकै भने पनि यो विषयलाई लिएर मैले यो व्यवसायमा यहाँलाई सोध्न नभ्याएको र एउटा विषयविज्ञ डाक्टर आम नेपालीका बिचमा करोडौँ नेपालीका बिचमा उपस्थित हुँदा गाउँदेखि सहरसम्मका हामीलाई सुनिरहनुभएका हामीलाई हेरिरहनुभएका श्रोता तथा दर्शकहरूका लागि अन्त्यमा भन्नुपर्ने कुराहरू केही छन् कि डाक्टर साहब?
0: ठिक छ, यो पनि महत्त्वपूर्ण नै छ। जस्तै यो अवसर प्रदान गर्नुभएकामा सञ्चालकज्यूलाई पनि म धन्यवाद दिन चाहन्छु। मुख्य कुरा मैले एकदम जहाँ गए पनि मेरो इन्टरभ्यूमा दर्शकहरू श्रोताहरूलाई यो सुन्नै पर्ने कुरा भनेर मैले 5 पोइन्ट भन्ने गरेको छु। पहिलो पोइन्ट भनेको चाहिँ यो कलेजोको लोक्राको बिरामीले मुख बार्न पर्छ भन्ने छ, यो त्यस्तो होइन। किनकि कलेजो शरीरको एकदम महत्त्वपूर्ण अङ्ग, सम्पूर्ण जस्तो काम गर्ने भएको हुनाले कलेजोको रोग लागेका बिरामीहरूले जस्तै खाना नहुने, बेसार बार्न पर्छ, नुन बार्न पर्छ, माछा मासु खान हुन्न, यो भन्ने कुरा छ, यो होइन। कलेजो बिग्रेको बेला, कलेजो चाहिँ इन्जुरी भएको बेला छ भने त्यसलाई नखाइकन कसरी पलाउँछ? जस्तै हाम्रो एउटा रुख छ, त्यसलाई चाहिँ तपाईँले मल नहालिकन रुखमा पातहरू पलाउँछ र, त्यही भएर कलेजोको बिरामी भएको मान्छेले मुख बार्न पर्छ भन्ने चलन छ, त्यो गलत हो। कलेजोको रोग लागेको, जन्डिस लागेको, हेपाटाइटिस लागेको मान्छेले नर्मल भन्दा 2 खानेकुरा खान पर्छ। जस्तै खानेकुरामा दाल भात तरकारी माछा मासु फलफुल दुध दही हामी सम्पूर्ण खान सकिन्छ, एउटा कुरा। दोस्रो कुरो भनेको चाहिँ हामीले चाहिँ कलेजोको समस्या भयो भनेर जे पनि औषधि खाइदिने, जस्तै हामी दुखाइ कम गर्ने औषधि खाइदिने, अब चाहिँ एन्टिबायोटिक्सहरू खाइदिने, अनि त्यहाँबाट चाहिँ जडीबुटीहरू खाने, आयुर्वेदी औषधिहरू खाने, यस्तो चाहिँ गर्न हुँदैन। किनकि कुनै पनि हामीलाई कलेजोको समस्या थाहा भयो, जन्डिस भयो, हेपाटाइटिस भएको लाग्यो भने विज्ञ कहाँ जाने? विज्ञले जे आफूलाई सुझाव दिनुहुन्छ त्यो अनुसार औषधि उपचार गर्ने गर्नुपर्छ। तेस्रो पोइन्ट भनेको चाहिँ हाम्रो देशैभरि रक्सीहरूको मात्रा, अल्कोहलहरू खाने एकदम बानी छ। रक्सीले चाहिँ हाम्रो शरीरको कलेजोको साथसाथै आन्द्रा, मस्तिष्क, मुटु, प्यान्क्रिया सम्पूर्ण ठाउँ असर गर्छ। र चाहिँ अब रक्सी खाएको मैले पनि धेरै बिरामीहरू हेर्दाखेरिमा चाहिँ रक्सी खाएर कलेजोको बिग्रिएको बिरामी र अरू बिरामीमा फरक के हुने? रक्सीले कलेजो बिग्रे खाएपछि एकदम इम्युनिटी एकदम कम हुने, इन्फेक्सनहरू बढी भइराख्ने, अनि उपचार गर्दा लामो टाइम उपचार गर्नुपर्ने, अनि त्यहाँबाट घरको मान्छेहरूले अरूले हेर्दा नि रक्सी खाएर कलेजो बिगारेको, यसो के उपचार गर्ने भनेर चाहिँ मान्छे एकदम छाडै थकित हुने। जस्तै चाहिँ त्यो रक्सी खाएरै हो, आफैले चाहिँ यसले नखाएको भए यस्तो हुन्थेन भनेर उपचारमा परिवारले पनि त्यति ध्यान नदिने हुनाले यो रक्सी खाने बानी चाहिँ हटाउन एकदम जरुरी छ। चौथो नम्बरमा चाहिँ के छ भने हाम्रो देशमा अब यो ग्लोबलाइजेसन भएको छ, अब पहिलाको जस्तो चाहिँ गाउँघरमा खेतीपातीहरू गर्ने, एक्सर्साइजहरू गर्ने चलन कम छ। त्यही भएर अहिले फ्याटी लिभर भन्ने कलेजोमा चिल्लो मात्रा बढ्ने समस्या एकदम बढी छ। यस्तो भएको कारणले आफ्नो धेरै मोटाइहरूलाई व्यायामहरू गर्ने, मोटोपनलाई घटाउने, कलेजोको चिल्लोलाई घटाउने र चाहिँ एक्सर्साइज चाहिँ अलिकति बढाउनु पर्ने देखिन्छ। अब अर्को कुरो भनेको चाहिँ अन्तिममा चाहिँ म के भन्छु भने स्वस्थ कलेजो हुनको लागि चाहिँ अल्कोहल, टक्सिन, औषधिहरू, आयुर्वेद जडीबुटी चाहिँ यो कुरोको सकेसम्म सेवन नगर्ने, अर्को कुरो आफ्नो बडी वेट मेन्टेन गर्ने, अनि केही समस्या हुने बित्तिकै विज्ञहरूका राय लिनलाई चाहिँ म सबैलाई अपिल गर्छु।
1: मोटो मान्छे भनेर उल्लेख गर्नुभयो, दुब्लो मान्छेलाई फ्याटी लिभर हुने सम्भावना हुन्छ कि हुँदैन?
0: यो पनि महत्त्वपूर्ण नै छ। नर्मल्ली हामीले चाहिँ मोटोपनलाई चाहिँ बडी मास इन्डेक्स भन्छौँ, कति अग्लो छ त्यसमा कति ज्यान लाग्छ। अग्लो मान्छेको वेट बढी भयो भने ठिकै भयो, तर होचो मान्छेलाई बढी वेट लायो भने चाहिँ यो नराम्रो मानियो। अनि यो चाहिँ यदि मोटो मान्छे भएको छ अनि त्यहाँबाट त्यो उचाइको तुलनामा मोटोपन बढी छ भने 80%सम्म कोलेजनमा चिल्लोको मात्रा फ्याटी लिभर हुनसक्छ। तर पातलो मान्छेलाई फ्याटी लिभरै हुँदैन भने चाहिँ होइन, पातलो मान्छेहरूमा पनि फ्याटी लिभर हुनसक्छ, तर त्यो 10% एकदम कम, मोटो मान्छेको तुलनामा पातलो मान्छेलाई फ्याटी लिभर हुने सम्भावना कम हुन्छ।
1: डाक्टर साहब, महत्त्वपूर्ण समय र विचार रेडियो नेपाल र आम समुदायका लागि प्रदान गर्नुभयो, यो समय र सम्वादका लागि डाक्टर साहबलाई हार्दिक धन्यवाद दिन्छु।
0: मेरो पनि सम्पूर्ण दर्शक श्रोता देशभरि नै छरिएर रहनु भएको छ, उहाँहरूले अनि सञ्चालकज्यूले चाहिँ यो अवसर दिनुभएकोमा यहाँहरूलाई नि धेरै धेरै धन्यवाद धन्यवाद।
1: आज हामीले हेपाटाइटिसका बारेमा कुराकानी गऱ्यौँ। संवादमा हुनुहुन्थ्यो डाक्टर विकास जैशी, उहाँ वीर हस्पिटल काठमाडौँमा कार्यरत डाक्टर हुनुहुन्छ भने हेपाटोलोजिस्ट अथवा लिभर अथवा कलेजो रोग विशेषज्ञका रूपमा काम गर्दै आउनुभएको छ। हेपाटाइटिस विभिन्न किसिमका हुन्छन्, यहाँहरूले संवादमा सुनिसक्नु भएको छ। हरेक वर्ष हेपाटाइटिस बी र सीका कारणले 13 लाख मानिसको मृत्यु हुने गरेको एक अध्ययनले देखाएको छ। यो डरलाग्दो विषयमा हाम्रो ध्यान जान सकेको छैन, तसर्थ यसबाट हुने मृत्युदर बढ्दो क्रममा छ। 80% मानिसलाई यसबारे जानकारी नभएकोले अरूलाई संक्रमित बनाइरहेको पनि अध्ययनले देखाएको छ। संसारभर 30 करोड भन्दा बढी मानिसलाई आफू संक्रमित भएको थाहै हुँदैन भनिन्छ। हाम्रो जस्तो विकासोन्मुख देशमा आज पनि हेपाटाइटिसका कारण अथवा कलेजो अथवा जन्डिसका कारण अथवा हेपाटाइटिसका कारण धेरै मानिसले ज्यान गुमाइरहेका छन्। तपाईँ हामी सबै सजग सचेत बनौँ। तपाईँ जहाँ हुनुहुन्छ स्वस्थ र सुखी रहनुहोस्। आजको कार्यक्रम सुनिदिनु भएकोमा हार्दिक धन्यवाद दिँदै अर्को श्रृङ्खलामा भेट्ने संकल्पका साथ कार्यक्रमबाट म पूर्ण चन्द्र घिमिरे पनि बिदा हुन्छु। यहाँहरूको बाँकी समय सुखद रहोस्। हवस् त, नमस्कार।

0: नमस्कार स्वयंसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
5: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यति बेला बेलुकीको 8 बज्न लाग्यो। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

0: अहिले हामीले भर्खरै सुनायौँ बसन्त थापा र लक्ष्मी मल्लको स्वर, कृष्ण केसी र बसन्त थापाको शब्द सङ्कलनमा रहेको लोकदोरी गीत। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब हामी प्रस्तुत गर्दैछौँ शैक्षिक बहस कार्यक्रमको पुनः प्रसारण। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: शिक्षाको नीति, अभ्यास र प्राप्ति,
2: नेपाली विद्यालय, विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला,
1: शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
3: शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस।
4: नमस्कार, शैक्षिक बहसको एउटा अर्को श्रृङ्खलामा सम्पूर्णलाई हार्दिक स्वागत छ। म मुकुन्द भण्डारी। शैक्षिक बहस सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा www.psbnepal.gov.nb मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। आजको श्रृङ्खलामा हामी नेपालमा खुल्ला विश्वविद्यालय मार्फत कसरी शिक्षा आर्जन गर्न सकिन्छ, त्यसको लागि के कस्ता प्रक्रियाहरू अपनाउनु पर्छ भन्ने विषयमा कुराकानी, बहस र अन्तर्क्रिया गर्नेछौँ। यसको लागि हामीसँग हुनुहुन्छ नेपाल खुल्ला विश्वविद्यालयका उपकुलपति डाक्टर जीवन खड्का। डाक्टर, स्वागत छ कार्यक्रममा।
5: धन्यवाद।
4: नेपाल खुल्ला विश्वविद्यालयको उपकुलपति हुनुहुन्छ। नेपालमा परम्परागत रूपमा चलिआएका विश्वविद्यालय भन्दा यो किन फरक छ?
5: धन्यवाद सर। यो नेपाल खुल्ला विश्वविद्यालय 2073 संसदबाट पारित ऐन अनुसार स्थापना भएको हो र यो विशेष गरी यसको प्रस्तावनामा नै के भनिएको छ भने उच्च शिक्षाबाट वञ्चित रहेको जुन समुदाय छ त्यसलाई अहिलेको आधुनिक विधि र प्रविधिको माध्यमबाट उच्च शिक्षाको पहुँच पुर्याउने भन्ने नै यसको प्रस्तावना छ र हामीले सञ्चालन गरेका शैक्षिक कार्यक्रमहरू नै त्यही अनुरूप छन्। अब यहाँले सोध्नुभयो कि अन्य विश्वविद्यालय भन्दा के मानेमा चाहिँ यो फरक छ भन्दाखेरि हामीले नामै अनुसार नेपाल खुल्ला विश्वविद्यालय हुनसक्छ। अब खुल्ला भनिरहँदा कुन अर्थमा खुल्ला भनिएको हो भन्ने आउन सक्छ। केही मानेमा चाहिँ हामीले जस्तो विभिन्न देशभित्रै पनि विभिन्न समस्याहरूका कारण जस्तो विभिन्न पेसामा संलग्न हुनुहुन्छ, दूरदराजमा हुनुहुन्छ, भौतिक रूपमा उपस्थित हुन सक्नुहुन्न अथवा रोजगारीमा हुनुहुन्छ, तापनि उहाँहरू उच्च शिक्षा अध्ययनको लागि उहाँहरूको आवश्यकता हुनसक्छ, उहाँहरू लालायित हुनुहुन्छ भने त्यस्तो समूहलाई हामीले उच्च शिक्षा प्रदान गर्ने गरी हाम्रा शैक्षिक कार्यक्रमहरू डिजाइन गरेका छौँ। र अब कसरी गरिएको छ भन्ने सन्दर्भमा चाहिँ विशेष गरी उहाँहरूले बेलुकाको कक्षा, उहाँहरूले दैनिक सामान्यतया भन्दा 10-5 काम गरिसकेपछि अब 1 चाहिँ जसरी पनि उहाँ आफ्नो अध्ययन गर्ने ठाउँमा घरमा पुग्न सक्नुहुन्छ भनेर हामीले बेलुकाको क्लास राखेका छौँ। त्यो पनि अनलाइनको माध्यमबाट उहाँहरू शिक्षक र विद्यार्थीहरूले शिक्षण सिकाइ क्रियाकलापमा सहभागी हुन सक्नुहुन्छ। र अर्को दोस्रो कुरा चाहिँ जुन यसको मूल्याङ्कन प्रणाली छ, अहिले पनि हामीले विशेष गरी ई प्रोक्टर एक्जाम भनेर उहाँहरूले चाहिँ आफू बसेकै ठाउँबाट परीक्षा दिन सक्नुहुन्छ, त्यसलाई केन्द्रीय सफ्टवेयरबाट चाहिँ मूल्याङ्कन गर्ने गरिन्छ। यस मानेमा उहाँहरू समयको पाबन्दीमा पनि उहाँहरू केही मानेमा खुल्ला हुन सक्ने हुनुभयो। र अर्को कुरा भनेर चाहिँ हामीले अलिकति फ्लेक्जिबल मोड पनि छ। यस कसरी फ्लेक्जिबल मोड छ भने जस्तो प्लस टू जुनसुकै विषय गरे पनि उहाँहरूले ब्याचलरमा हाम्रा म्यानेजमेन्टका भयो, लका भयो, एजुकेसन आर्ट्स साइन्सका विषयहरू अध्ययन गर्ने हामीले उहाँहरूलाई अवसर दिएका छौँ। र त्यस्तै गरी ब्याचलर सकिएपछि मास्टर र मास्टर सकिसकेपछि त्यसपछि एमफिल त हुँदै केही विषयहरूमा पिएचडीसम्म कार्यक्रम सञ्चालन गरेका छौँ। र अब यसलाई अझै स्तर उन्नति गरेर कसरी चाहिँ त्यो समुदाय जोसँग त्यो बेलुकाको टाइम 6-9 अध्ययन गर्ने पनि त टाइम नहुन सक्छ, यस सवालमा चाहिँ हामी थप छलफल गरेर कसरी ओपन मोडमा अझै खुल्ला प्रक्रियाबाट चाहिँ जान सकिन्छ, एकातिर उहाँहरूलाई पनि सहजता होस्, अर्कोतिर शिक्षाको गुणस्तरमा पनि कुनै कमी नआओस्, यो कुरालाई ध्यानमा राखेर अहिले हामीले थप अरू छलफल गर्ने कार्यक्रमहरू तयार गर्ने प्रयासमा।
4: जुन विद्यार्थी भौतिक रूपमा विश्वविद्यालयमा उपस्थित हुन सक्दैन उसले चाहिँ आफ्नै घरबाट प्रविधिको माध्यमबाट अध्ययन गर्न सक्छ, चाहे देशमा होस् या विदेशमा।
5: अहिले अब हामीसँग अब नेपालको अलिकति काठमाडौँबाट हेर्दाखेरि अब दार्चुला, पाँच थर अथवा तराईका सिमानाका क्षेत्रहरू अथवा उत्तरतिर हाम्रो अब जस्तो सोलुखुम्बु भनौँ न, यी अलि डिस्टेन्सको किसिमले टाढा हुन् नि, त्यहाँबाट विद्यार्थीहरू पर्याप्त रूपमा अध्ययन गरिराख्नु भएको छ। र हाम्रो नेटवर्क, विद्यार्थीसँगको नेटवर्क र क्याचमेन्ट एरिया हेर्दा अहिले 72 जिल्लाका विद्यार्थीहरू जोडिनु भएको छ हामीले हाम्रो डाटा हेर्दाखेरि। र बाहिरका 5-6 देशका जुन विदेशमा बसेर काम गरिरहनु हुने र कतिपयले त्यहाँ एउटा डिग्री पुरा गरिसकेपछि अर्को डिग्री चाहिँ नेपालबाटै गरौँ न त भनेर जोडिराख्नु भएको छ, जस्तो जापानबाट हुनुहुन्छ, हाम्रो अरबका खाली मुलुकबाट हुनुहुन्छ, मलेसियाबाट हुनुहुन्छ, युकेबाट हुनुहुन्छ, त्यो चाहिँ अलिकति सानो संख्यामा, र उहाँहरूले युनिभर्सिटीमा भौतिक रूपमा उपस्थित नभएर पनि आफ्नो डिग्री पुरा गर्न सक्नुहुन्छ, उहाँहरूलाई त्यो अप्सन छ। र अर्को कुरा जस्तो अब विशेष गरी अहिले प्लस टू सकेर बाहिर जानेको संख्या एकदम ठुलो छ, र नेपाल सरकारले पनि भर्खरै वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई खुल्ला विश्वविद्यालयबाट शिक्षा दिने व्यवस्था गर्दै लैजाने भनेर जुन एक किसिमको हाम्रो बजेट भाषणमा पनि आयो, र यस कुराले अरू हामीलाई थप जिम्मेवारी बोध गराएको छ। र अब त्यस्तो खालको समुदायलाई कसरी हामीले वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई कसरी उच्च शिक्षा दिने र अझै उहाँहरूलाई कसरी सहज बनाउने भन्ने बारेमा चाहिँ हामी छलफल थप गरिराखेका छौँ, र हामीले खुल्ला शिक्षालाई कसरी अरू बढी स्तर उन्नति गरेर उहाँहरूको पहुँचमा पुर्याउने भन्ने बारे हामीले विभिन्न विज्ञ स्तरमा र राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका विज्ञहरूलाई र अरू खुल्ला विश्वविद्यालय अरू पनि छन्, जस्तो अब छिमेकी देशका विश्वविद्यालय छन् जोसँग हाम्रो कन्टेक्स्ट मिल्छ, त्यस्तै गरी अरू विकसित देशका विश्वविद्यालयहरू छन्, त्यहाँका विज्ञहरूसँग पनि छलफल गरेर खुल्ला विश्वविद्यालय मार्फत कसरी उच्च शिक्षाको सहज पहुँच बनाउन सकिन्छ भन्ने बारेमा हामीले छलफल गरिरहेका।
4: यहाँले खुल्ला विश्वविद्यालय भन्नुभएको छ, भौतिक रूपमा उपस्थित हुनु पर्दैन भन्नुभएको छ, तर केही विषयहरू अथवा केही कार्यक्रमहरूमा अनिवार्य रूपमा उपस्थित हुनुपर्ने स्थिति छ। विदेशमा रहने विद्यार्थीलाई त समस्या हुन सक्छ नि, उनले बिचमै पढाइ छोड्नुपर्ने हुनसक्छ, अथवा नेपालकै पनि दूरदराजका जो काम गरेर पढ्ने विद्यार्थी हुन्छन् उहाँलाई पनि समस्या हुन सक्छ।
5: जस्तो अब यहाँले भनेको केही अर्थमा सान्दर्भिक पनि छ, जस्तो म त्यहाँ स्थापना कालदेखि नै कार्यरत भएको हुनाले पठन पाठनमा पनि प्रत्यक्ष रूपमा मसँग अनुभव छ त्यो, र हाम्रो केही प्रतिशत चाहिँ भौतिक रूपमा चाहिँ उपस्थित भएर सम्पर्क कक्षामा उपस्थित हुनुपर्ने भन्ने छ, र पहिले हामीले निकै अभ्यास पनि गऱ्यौँ, र म सानो एउटा उदाहरण लिउँ, म कैलालीमा गएँ भौतिक रूपमा त्यहाँ त्यो एरियाको विद्यार्थीहरूलाई चाहिँ उपस्थित भएर दिने, अब उहाँहरूले क्वेसन गर्नुभयो भौतिक रूपमा हामी उपस्थित हुँदा र अनलाइन माध्यमबाट सरहरूसँग यसरी सम्पर्कमा आउँदा तात्विक फरक छैन है सर, यो हाम्रो चाहिँ टाइमको वेस्ट भयो, मनीको वेस्ट भयो, यसले गर्दाखेरि खास प्र्याक्टिकल गर्नै पर्ने र ह्यान्डसन एक्टिभिटी गर्नै पर्ने छन् भने चाहिँ भौतिक रूपमा उपयुक्त होला, नत्र भने आवश्यक पर्दैन भने चाहिँ हामीले के गर्यौँ भने खास गर्नै पर्ने जस्तो ल्याबमा गर्न पर्ने केही केही विषयहरू छन्, साइन्सका केही विषयहरू छन् होइन, त्यसै गरी म्यानेजमेन्टमा पनि केही जस्तो अब विभिन्न मुटकोटहरू लमा त्यस्तै विषयहरू छन् होइन, लका मुटकोटहरू जस्तो छन्, हो यस्ता विषयहरू प्रत्यक्ष रूपमा केही गर्नै पर्ने हुन्छ, त्यो पनि सधैँ गर्नु परेन नि त, आफ्नो अध्ययनको क्रममा चाहिँ अन्तिम वर्षहरूतिर गर्नुपर्ने हुन्छ, र विदेशमा जाँदा नि पुरै त्यहीँ बस्नुपर्ने भन्ने छैन, आउँदै पनि गर्नुहुन्छ, र हामीले अहिले थप चाहिँ उहाँहरूलाई सम्पर्क कक्षा विस्तारको लागि चाहिँ बाहिर देशहरूमा पनि जहाँ त्यो हाम्रो सम्भाव्यता छ ती देशहरूका राजदूतावास, त्यहाँका विश्वविद्यालय र अन्य विभिन्न हामीसँग कोलाबोरेसन गर्न सक्ने सम्भाव्यता भएका संस्थाहरूसँग चाहिँ हामीले सम्पर्क गर्ने र उहाँहरूसँग बसेर के काम गर्न सकिन्छ यसबारे पनि हामी छलफल गर्दैछौँ।
4: खुल्ला विश्वविद्यालयमा अनलाइन प्रक्रियाबाटै भर्ना हुने, अनलाइनबाटै परीक्षा दिएर विश्वविद्यालयमा उपस्थित नभइकनै प्रमाणपत्र लिन सक्ने अवस्था छ कि छैन?
5: धेरै जस्तो विषयहरू, जस्तो अघि हाम्रो केही पर्सेन्ट चाहिँ भौतिक रूपमा नै उपस्थित हुनुपर्छ भनिरहेको बेला उपस्थित हुन सकेन भने के भन्ने क्वेसनमा चाहिँ हामीले उहाँहरूलाई थप टास्क दिएर त्यसको विकल्प के हुन सक्छ त्यो पनि गरिराखेकै छौँ। अहिले हाम्रोमा विद्यार्थीहरू नर्मल्ली फर्म भर्न अथवा फी तिर्न अथवा परीक्षाका कतिपय त्यो एडमिसनदेखि लिएर परीक्षाकासम्म कतिपय काममा उहाँहरू डिस्टेन्सबाटै गर्न सक्नुहुन्छ, यसमा आउनुपर्ने आवश्यकता छैन, क्लासहरू उहाँहरूले लिन सक्नुहुन्छ। र अर्को हामीले घरमै सर्टिफिकेट अब ट्रान्सक्रिप्टहरूलाई पनि डेलिभरी गर्नको लागि चाहिँ एक तहको हाम्रो छलफल भएर बैठकमा केही निर्णयहरू पनि भएका छन् र हामीले हुलाक सेवा मार्फत घरमैसम्म पुर्याउन सक्ने गरी हामीले कार्यक्रम बनाउँदैछौँ, त्यो हामी छिट्टै लागू गर्छौँ। त्यसले गर्दा विद्यार्थीहरू साथीहरूलाई सजिलो हुन्छ भन्ने लाग्छ।
4: दूरशिक्षा प्रणालीमा अझै पनि विद्यार्थीहरू शङ्का रहित सकिरहेको छैन, कतै कहीँ न कतै अविश्वासको कुराहरू छन्। उहाँहरूलाई ढुक्क भएर पढ्ने वातावरण बनाउनको लागि अथवा यसको गुणस्तर सुनिश्चित गर्नको लागि यहाँहरूलाई के कस्ता चुनौतीहरू छन्, कसरी काम गर्दै हुनुहुन्छ?
5: यो एकदम राम्रो प्रश्न गर्नुभएको छ र मलाई के लाग्छ भने कहिले

0: ट्रान्सफर्म हुँदै गइरहेको छ। त्यसले गर्दा यो अनलाइनबाट लिएको ज्ञान अहिलेको पुस्ता, यहाँनिर हामीले जुन क्वेसन हजुरले सोधिराख्नु भएको छ, यो चाहिँ अलिक पुरानो पुस्ताहरूले चाहिँ अलिक विश्वास गर्ने कुरा हो। अहिलेको पुस्तालाई सोध्नुभयो भने उहाँहरूले बढी त यो अनलाइनबाटै लिएको, जुन इन्टरनेट बेसबाटै आएको, जुन इन्टरनेट सोर्सहरूबाट आएका हाम्रा ज्ञानहरूलाई विश्वासै गरेका छ। हामीले चाहिँ विश्वास गर्न नसकेको हो कि त्यसले गर्दा हाम्रो सिस्टममा अहिले जुन अहिलेको 21st सेन्चुरीको जुन विद्यार्थीहरू छ, लर्नर्सहरू छ, यही हामीले आएको प्रविधिमा उनीहरू बढी मैत्री छ, प्रविधि मैत्री छ, हामीले त्यसलाई रिकग्नाइज गर्नुपर्छ र व्यवस्थित गर्नुपर्छ भन्ने लाग्छ। यसमा अहिलेको पुस्ताले चाहिँ विश्वास गर्छ, बरु हामी केही पुरानो भनिएको पुस्ताहरूले चाहिँ बरु विश्वास गर्न नसकेको हो कि भन्ने लाग्छ।
1: यहाँले पुस्ताका कुरा गर्नुभयो, ओपन युनिभर्सिटीमा सबै पुस्ताका विद्यार्थीहरू
0: हजुर
1: एउटा पुस्ता प्रविधि चलाउनै नसक्ने किसिमको पनि छ अहिले पनि
0: छ। हजुर,
1: अर्को कुरा चलाउन सकेर पनि प्रविधि नपुगेको ठाउँहरू पनि छन्, हाम्रो यो स्थिति छ, उहाँहरूलाई त समस्या छ नि यो
0: एकदम। यसमा यो भेराइटी छ, यसमा विविधता छ। एक खालको जुन अलि सिनियर लेभलको हुनुहुन्छ उमेरको किसिमले, उहाँहरूलाई हामीले के गर्ने गरेका छौँ भने सबैलाई नै एउटा प्रविधि सम्बन्धी अगाडि अभिमुखीकरण गर्छौँ, अभिमुखीकरण कक्षा गर्छौँ। त्यसले गर्दा कसरी चलाउने, के चलाउने, अब एउटा समस्या चाहिँ के छ भने कतिपय हाम्रो अझै पनि इन्टरनेट एक्सेस छैन दूरदराजमा पनि, त्यो चाहिँ हाम्रो लागि थोरै च्यालेन्ज बनेको छ। अथवा कसैले ल्यापटपै किन्न नसक्ने अवस्था होला, मोबाइल किन्न नसक्ने अवस्था होला, त्यो ठाउँमा चाहिँ अझै थोरै हाम्रो लिमिटेसन छ। तर पनि हामीले त्यसलाई चाहिँ अब ओपन एजुकेसनमा जाने, उहाँले हप्तामा कुनै ठाउँमा गएर, नजिकको ठाउँमा गएर आफ्ना मेटेरियल्सहरू डाउनलोड गर्नुहुन्छ अथवा त्यो लिङ्क लिङ्क हेरेर उहाँले आफ्नो सामग्री जुटाउनुहुन्छ, आफ्नो सहजता साथ अध्ययन गर्नुहुन्छ, अनि जब उहाँ तयारी हुनुहुन्छ फर्म भर्नुहुन्छ अनि परीक्षामा एटेन्ड गर्नुहुन्छ।
1: नियमित रूपमा कक्षामा उपस्थित हुनु परेन, अनलाइन मार्फत
0: अब अहिलेकोमा पर्छ। अहिले हामी सेमिस्टर बेसिसमा भएकोले बेलुका 6 बजेदेखि 9 बजेसम्म अनिवार्य रूपमा उहाँहरू 16 क्लास तिन क्रेडिटमा गर्दा 3 घन्टाको किसिमले सामान्यतया 16 घन्टा 16 हप्ता लिनुपर्ने हुन्छ। त्यसो हुँदा चाहिँ अहिले बस्नै पर्ने छ। अब त्यसलाई कसरी सिफ्ट गरेर, हाम्रो यसभन्दा अगाडि पनि छलफल भएको छ, नीति तथा कार्यक्रम अन्तर्गत पास पनि भइसकेको छ, र कसरी खुल्ला शिक्षामा ट्रान्सफर्म गर्ने, अझै सहज कसरी बनाउने भन्ने चाहिँ अब पाठ्यक्रम लगायत यसको शिक्षण सिकाइ मूल्याङ्कन प्रणाली पाठ्यक्रमका जुन अङ्गहरू हुन् र त्यसलाई सपोर्ट गर्ने हाम्रो इन्फ्रास्ट्रक्चर, विशेष गरी डिजिटल इन्फ्रास्ट्रक्चरलाई कसरी स्तर उन्नति गर्ने भन्ने कुरा यो एउटा च्यालेन्ज पनि हो। यो हामी यसतर्फ अग्रसर छौँ, त्यसले गर्दा थप यसको चाहिँ विस्तृत रूपमा चाहिँ यसले अरू थप योगदान पुर्याउन,
1: यहाँ सेमेस्टर प्रणालीमा पनि जानुभएको छ, यसले गर्दाखेरि निश्चित समयको हाजिर पनि पुग्नुपर्ने
0: हुन्छ। हजुर,
1: अहिले पनि दूरदराजका ठाउँहरू छन् जहाँ चाहिँ हप्तौँसम्म बिजुली नहुन सक्छ, प्राविधिक कारणले उहाँ सहभागी हुन सक्नु भएन, अध्ययन गरेको विद्यार्थीले परीक्षा दिन पाउँदैन,
0: हामीले त्यसका विकल्प भन्दा पनि ती समस्याको रूपमा आएको छन्।
1: हजुर,
0: र त्यसलाई कसरी समाधान गर्ने भन्नेमा चाहिँ हामीले नर्मल्ली हाम्रो नीतिगत रूपमा अथवा पाठ्यक्रममा व्यवस्था भए अनुसार निश्चित पर्सेन्ट उहाँहरूले उपस्थित भएर आफ्नो जुन शिक्षण सिकाइ क्रियाकलापमा सहभागी हुनुपर्छ र दिएका असाइनमेन्टहरू गर्नै पर्छ।
1: हजुर,
0: इनकेस कसैको छुटिया छ भने उहाँहरूलाई थप पूरक हामीले जुन असाइनमेन्टहरू दिन्छौँ, कामहरू दिन्छौँ, त्यो काम गरेपछि उहाँले पुरा गर्न सक्नु भयो। अर्को कुरा, इनकेस कुनै एउटा पेपरमा उहाँले सक्नु भएन भने उहाँहरू अर्को सेमिस्टरमा त जानुहुन्छ, त्यो पहिलो सेमिस्टरमा अगाडि गरेको कामलाई पनि हामीले मान्यता दिँदै थप काम दिएर पनि उहाँले त्यो रिरजिस्ट्रेसन, त्यो कोर्सको रिरजिस्ट्रेसन गरेर निरन्तर रूपमा जान सक्ने त्यो अहिले व्यवस्था गरेका छौँ। त्यसले गर्दाखेरि यदि उहाँहरू पढ्न इन्ट्रेस्टेड हुनुहुन्छ, उहाँहरूको आवश्यकता छ भने त्यो कुराहरू सहज गर्न सक्नुहुन्छ।
1: यहाँको परीक्षा प्रणालीमाथि पनि प्रश्न उठ्ने गर्छ, किनभने व्यक्ति आफ्नो घरबाट परीक्षा दिन्छ अनलाइन मार्फत,
0: हजुर,
1: त्यहाँ निरीक्षक हुँदैनन्, विश्वसनीयता कतिको छ?
0: हजुर, हामी पनि भौतिक रूपमा उपस्थित भएर नै परीक्षा दिएर आएको हो।
1: हजुर,
0: र अहिले ई प्रोक्टर अथवा क्यामेरा खोलेर इन्टरनेटको माध्यमबाट कुनै ठाउँमा बसेर जाँच दिनु भनेको सबभन्दा पहिलो कुरा हामी के गर्छौँ भने जो विद्यार्थीले परीक्षा दिनुहुन्छ घरमा वरिपरि वातावरण उहाँले क्यामेराबाट हामीले चाहिँ हेरिराखेको हुन्छौँ।
1: हजुर,
0: त्यसको प्रोक्टर गरिराखेको हुन्छौँ र उहाँहरूलाई कुनै पनि मेटेरियल्सहरू साथमा राख्न दिइँदैन र हामीले यति उहाँले अलर्ट हुनुपर्छ कि कुनै पनि साउन्ड हामीहरू के छ, कोहीसँग बोलिराखेको छ कि वरिपरि छ कि भन्ने त क्यामेराबाट हेरिरहेको

0: लागेको हुन्छौँ र उहाँले लेख्दै गरेको पनि सबै कुराहरू हामी भिजुअल्ली हेर्छौँ। यसले गर्दाखेरि अनि फेरि त्यो इनभिजिलेटर हुँदैनन् कि भन्ने होइन, 20 जति विद्यार्थी र बढीमा 30 जति विद्यार्थीहरूमा त्यहाँ हामीले केन्द्राध्यक्ष पनि त्यहाँ हुनुहुन्छ, इनभिजिलेटर स्वयं पनि हुनुहुन्छ, हामीले स्क्रिनमा राखेर कहाँ के हुँदैछ भन्ने कुरा हुन्छ। र अर्को कुरा त के हो भने यो रेकर्डिङ मोड हुन्छ, हेर्नु जहाँ सकेपछि कपी बटुलेर लग्यो अनि हामीले प्याक गरेर लाछाप लाएर बुझाउने मात्रै हुँदैन काम, त्यसलाई फर्केर फेरि हेर्न सकिन्छ। किनभने रेकर्डिङ मोडमा भइसकेपछि भोलि काहीँ क्वेसन उठो भने आजभन्दा 5 अगाडि त्यहाँ लाइभ रूपमा के भएको थियो भन्ने कुरा सजिलैसँग इभिडेन्स बेस भएको हुनाले यसमा शङ्का गर्नुपर्ने मलाई त लाग्छ जस्तै लाग्दैन। किनभने यो विश्वासका साथ हामी अगाडि बढिराखेका छौँ र यो कुरा हाम्रो विद्यार्थीले प्रमाणित गरेका छन्। हाम्रोबाट उत्पादन भएको जति पनि विद्यार्थीहरूले विभिन्न प्रतिस्पर्धामा राम्ररी सफल हुन सक्नु भएको छ। उच्च शिक्षामा हाम्रैमा भएको त भइ नै गयो, अरू युनिभर्सिटीमा पनि आफ्नो नाम राम्ररी निकालेर अध्ययन गर्न सक्नु भएको छ।
1: त्यसले बजारमा खुल्ला विश्वविद्यालयबाट अध्ययन गरेको विद्यार्थी जानुभयो भने त्यति विश्वास नगरेका कुराहरू आउने गरेका सुनिने गरेका छन्, यहाँले पनि अनुभव गर्नुभयो के छ त्यस्तो?
0: कतिपय विद्यार्थीहरूले सोध्नुहुन्छ सुरुमा यसको मान्यता के छ, यो कुराहरू त पहिले उठाएको कुरा हुन्, अहिले यी कुरा पुराना भइसके जस्तो लाग्छ मलाई, किनभने नेपाल सरकारको ऐनबाट स्थायित भएको नेपाल सरकारकै विश्वविद्यालय भएको हुनाले यसमा धेरै दुविधाहरू राख्नुपर्ने आवश्यकता हुन्छ जस्तो लाग्दैन। र केही चाहिँ कार्यक्रमहरू जस्तो माथिल्लो तहको कार्यक्रमहरू त अब हाम्रो केही भौतिक रूपमा नै, जस्तो पिएचडीका कार्यक्रम हो, हामीले केही पार्ट मात्रै हामीले अनलाइनबाट गरे पनि भौतिक रूपमा नै गरेका छौँ, तर ब्याचलर मास्टरका कोर्सहरूलाई त सकेसम्म अनलाइन बाटै सहजता दिने कोसिस गरेका छौँ।
1: पछिल्लो समय विश्वविद्यालयहरूमा उच्च शिक्षा प्लस टू पछिको विद्यार्थीको कमी भएको भन्ने कुराहरू आइरहेका छन्। यहाँहरू ओपन युनिभर्सिटीमा हुनुहुन्छ, यहाँसँग त अप्सन पनि छन्, बाहिर विदेशमा गएका अथवा वैदेशिक रोजगारीमा गएका हुन् या देशैभित्र पनि ग्रामीण क्षेत्रमा अथवा सहरमै भए पनि चाहिँ जो नियमित रूपमा विश्वविद्यालयमा जान सक्दैनन् उहाँले पनि अध्ययन गर्न पाउँछन्। के छ
0: जस्तो
1: महसुस गर्नुभएको छ
0: यसमा? म आफैले पनि अनुभव गरेका छु अन्य विश्वविद्यालयहरूको क्याम्पसहरूमा। पहिलो कुरो, विद्यार्थी कम हुने ब्याचलर लेभल अथवा मास्टर लेभलमा, विशेष गरी ब्याचलर लेभलमा, र दर्ता भइसकेका विद्यार्थीहरू, भर्ना भइसकेका विद्यार्थीहरू नै अन्तिम सेमिस्टरमा पुग्दा चाहिँ एकदम ड्रप आउट हुने सानो सङ्ख्यामा रहने, यो समस्या भोगिरहेका छन्। तर नेपाल खुल्ला विश्वविद्यालयको हकमा चाहिँ त्यस्तो म देख्दिनँ, किनभने प्लस टू सकिसकेपछि ब्याचलर अध्ययन यही नेपालमा रहन्जेल अथवा उहाँ स्वतन्त्र कुनै पेसा व्यवसायमा उहाँ जोडिनु भएको छैन भने पनि उहाँले अध्ययन निरन्तरता गर्न सक्नुभयो, विदेश जानुभयो भने ती निरन्तरता गर्न सक्नुभयो, र कुनै रोजगारी व्यवसायमा उहाँ संलग्न हुनुभयो भने पनि त्यसलाई निरन्तर गर्न सक्ने भएको हुनाले त्यो पोइन्टबाट चाहिँ ड्रप आउटको समस्या हामीमा छैन। र अरू केही प्राविधिक कारणहरूबाट हुने कुरा त नेचुरल्ली केही हुनु स्वाभाविकै हो जस्तो लाग्छ। त्यसले गर्दा नेपाल ओपन युनिभर्सिटी एउटा हायर एजुकेसनको लागि राम्रो प्लेटफर्म बन्न सक्छ विदेशमा जानेहरू, ढुक्कले उहाँले यहाँ फर्म भर्ने बसुन्जेल पढ्ने अनि बाहिर जानुभयो भने स्वभावैले त्यहाँबाट पनि निरन्तर अध्ययन गर्न सक्नुभएपछि त यो चाहिँ सबभन्दा राम्रो अप्सन ओपन युनिभर्सिटी हुनसक्छ भन्ने मलाई लाग्छ। त्यो ब्याचलर मास्टर
1: कहिलेकाहीँ कानुनी जटिलताका कुराहरू पनि आउँछन्, कुनै कर्मचारी अथवा कुनै शिक्षक अथवा कुनै सरकारी पेसामा काम गर्ने व्यक्तिले ओपन युनिभर्सिटीबाट शिक्षा लिएपछि कानुनी जटिलताहरू देखिन्छन् देखिँदैन?
0: देखिँदैनन्। किनभने एउटा कुरा यहाँले सोध्नु सामान्यतया यो एउटा जिज्ञासा बन्न सक्छ,
1: आवर जुझ्यो भने पनि त्यो देखिन्छ नि त कहिले।
0: पहिलो कुरा, आवर जुझ्दैन,
1: हजुर,
0: बेलुका 6-9 भनेपछि समय जुझ्दैन, एउटा कुरा। दोस्रो कुरा चाहिँ नेपाल सरकारले नै स्कलरसिप दिएर, युनिभर्सिटी ग्रान्ट कमिसनले नै स्कलरसिप दिएर त्यहाँ अध्ययनरत हुनुहुन्छ। जस्तो हाम्रो विद्यालयका शिक्षकहरू भन्ने हो भने नेपाल सरकारको सिएचआरडीबाट चाहिँ एउटा ग्रान्ट्स हामीलाई अनुदान दिनुहुन्छ, त्यहाँबाट हामीले त्यो तालिम चलाइरहेका छौँ, प्रोफेसनल कोर्स चलाइरहेका छौँ भनेपछि यो डिस्ट्रस्ट गर्नुपर्ने कुनै समस्या छैन। र अर्को कुरा चाहिँ खुल्ला विश्वविद्यालयबाट शिक्षा लिइसकेपछि झन् दुविधा हुँदैन भन्ने लाग्छ। जुन भौतिक रूपमा सञ्चालन भएका विश्वविद्यालयले त केही त प्रश्न उठ्न सक्छ नि त, जागिर पनि खाँदै हुनुहुन्छ तपाईँ भौतिक रूपमा चल्ने विश्वविद्यालयमा नि अध्ययन गर्दै हुनुहुन्छ भन्दाखेरि त्यहाँ केही क्वेसनहरू आउला, तर हामी त आफै खुल्ला विश्वविद्यालय भइसकेपछि उहाँको सहजताका साथ फेरि हाम्रो भनेको टिचिङ लर्निङ टाइम भनेकै हाम्रो बेलुकाको टाइम छ, त्यसले गर्दाखेरि यसमा कुनै जटिलता अप्ठ्यारो आउँछ भन्ने मलाई लाग्दैन।
1: खुल्ला विश्वविद्यालयका कुरा गर्दाखेरि योसँग जोडिने कुरा प्रविधिको कुरो महत्त्वपूर्ण कुरो हो।
0: सही,
1: यहाँहरू आफैमा प्रविधिमा कतिको अब्बल हुनुहुन्छ?
0: एउटा कुरा, हामी सबै आइटीको अथवा यो डिजिटल पेडागोजीको एक्सपर्ट भएरै आएको होइन, हामीले पनि सिक्दै सिकाउँदै गर्ने कुरा हो। र जति पनि हाम्रो फ्याकल्टिजहरू हुनुहुन्छ उहाँहरूलाई हामीले हरेक सेमिस्टरमा अब जब सुरुवात गर्नुहुन्छ त्यस बेला कसरी हाम्रा सफ्टवेयर विशेष गरी मोडल टिम्सहरू नै हामी बढी युज गर्छौँ त्यसको बारेमा राम्ररी उहाँहरूलाई ट्रेनिङ दिन्छौँ र कसरी गर्ने विद्यार्थीहरूलाई कसरी एक्सेस दिने, कसरी इनरोल गर्ने, त्यहाँभित्र कसरी डिजाइन गर्ने, लेसनहरू कसरी डिजाइन गर्ने, मेटेरियल्सहरू कसरी अपलोड गर्ने, उहाँहरूले असाइनमेन्ट कसरी राख्ने, त्यसलाई डाउनलोड कसरी गर्ने, त्यसको कमेन्ट्सहरू कसरी लेख्ने, यी कुराहरूमा राम्ररी हामीले ट्रेनिङ दिएको हुन्छौँ र बिचबिचमा पनि आवधिक ट्रेनिङहरू भइरहेको हुनाले यो समस्या छैन। तर पनि अब हामीलाई चाहिँ के हुन्छ भने जब प्रविधिमा नि चेन्ज हुन्छ नि त्यसको अपग्रेडिङ अप र यसका लागि चाहिँ हामीले अप स्किलिङ ट्रेनिङहरू अरू ट्रेनिङहरू पनि दिँदै जानुपर्ने हुन्छ। समस्याहरू आउँदै जान्छन् हामीले समाधान गर्दै जान्छौँ, त्यसले गर्दा अहिले कोर्स डेलिभरीमा हामीलाई समस्या देखिँदैन।
1: अन्य विश्वविद्यालय र खुल्ला विश्वविद्यालयको पाठ्यक्रम त्यो चाहिँ एउटै एउटै किसिमको देखेको छ, यसलाई चाहिँ फरक ढङ्गले लाउनु पर्छ भन्ने सोच आएन यहाँले?
0: मलाई त्यस्तो लाग्दैन, केही न केही न कोर्सको त मेन त्यसको सेन्ट्रल त त्यही एउटै लाइनबाटै जान्छन्। हामीले दुईवटा हुँदो रहेछ, कन्टेन्ट छ त्यसलाई डेलिभरीको प्याटर्नमा कसरी जाने, त्यो कन्टेन्ट पनि अहिलेको अपडेटेड नलेज स्किलहरू छ कि छैन भन्ने, र अहिले हामीले पछिल्लो जति कोर्सहरू हामीले बनाएको छौँ इन्टरनेसनल्ली इस्टाब्लिस र प्र्याक्टिसमा आएका कार्यक्रमहरू नै हामीले राखेका छौँ र कतिपय कार्यक्रमहरू अरू युनिभर्सिटीमा जे नाम राखेका छ र जे कन्टेन्ट राखेका छ त्योभन्दा अपडेटेड छ भन्ने लाग्छ, अथवा उहाँहरूका पनि कतिपय कार्यक्रमहरू अपडेटेड हुन्, त्यसमा त मेरो क्वेसन रहेन। तर पनि हामीले उहाँहरूलाई नै रिफरेन्स लिएर उहाँहरूले गरेको कामकै अनुभवमा चाहिँ थप कसरी यसलाई चाहिँ राम्रो बनाउन सकिन्छ भनेको हुनाले हामीसँग चाहिँ अपडेटेड कोर्सहरू छन्, त्यो हामीले गरिराखेको छौँ र हामीले त्यसलाई बेला बेलामा परिमार्जन गर्ने भएको हुनाले यो चाहिँ अरू बढी प्रोग्रेसिभ छ भन्ने मलाई लाग्छ।
1: कुनै व्यक्तिसँग डिग्री छैन अथवा योग्यता छैन तर उसँग ज्ञान, सिप, क्षमता, दक्षता, अनुभव छ, त्यसलाई चाहिँ समग्र क्षेत्रको आधारमा इक्विभेलेन्ट गर्ने यस्ता कामहरू पनि गर्न आवश्यक छ कि नेपालमा यसको कतिको आवश्यक छ?
0: यो नेपालमा धेरै आवश्यकता छ भन्ने लाग्छ मलाई, र हाम्रो युनिभर्सिटिजहरूमा व्यवस्था नभएको विषय पनि हो। रिकग्निसन अफ प्रायर लर्निङ आरपिएल भन्छौँ, लामो समय उहाँ चाहिँ कुनै पेसामा कुनै काममा उहाँ व्यस्त हुनुहुन्छ भने त उहाँको त्यो लामो अनुभव त कसैले प्राप्त गरेको युनिभर्सिटीको डिग्रीभन्दा त कम त हुँदैन नि त, त्यसलाई कसरी रिकग्नाइज गर्ने र युनिभर्सिटीले एउटा निश्चित प्रावधान बनाएर निश्चित नियमहरू बनाएर प्रक्रियाहरू बनाएर त्यो उहाँका अनुभव सिपलाई पनि हाम्रो यतापट्टि जुन डिग्रीसँग कसरी जोड्ने भन्नेमा हामीले योभन्दा अगाडि पनि छलफल गर्दै आएको छौँ। यो बिचमा पनि हामीले फ्याकल्टीहरूसँग त्यहाँका विभिन्न विज्ञहरूसँग बसेर एउटा टिम नै बनाएर हामीले काम गरिरहेका छौँ, त्यसलाई कसरी अन्तर्राष्ट्रिय अभ्यासहरू के रहेछन्, बाहिरका विश्वविद्यालयको अभ्यास के रहेछ र नेपालमा के गरेर गर्न सकिन्छ, सायद हामी त्यसलाई छिटै नै एउटा निष्कर्षमा पुग्छौँ जस्तो लाग्छ।
1: यहाँले वैदेशिक रोजगारीमा गएका अथवा विदेशमा पढ्न गएका विद्यार्थीहरूले पनि खुल्ला विश्वविद्यालय मार्फत डिग्री हासिल गर्न सक्नुहुन्छ भनिरहँदाखेरि विदेशमा यसको मान्यता कस्तो छ?
0: विदेशमा प्रश्न उठ्दैन, विदेशमा त उहाँहरू त उहाँहरूबाटै हामी सिक्दै आएका छौँ कि खुल्ला विश्वविद्यालयहरूबाट पनि ओपन एजुकेसन सिस्टमबाट पनि एजुकेसन दिन सकिन्छ भन्ने त अन्तर्राष्ट्रिय अभ्यासहरू नै पुराना अभ्यासहरू हुन् नि त, तीबाट हामीले यहाँ आएको हुनाले हामी त बरु ढिलो पो भयौँ जस्तो लाग्छ, त्यहाँनिर त्यस्तो क्वेसन उठ्दैन। उसको स्किल नलेजको चाहिँ टेस्ट गर्ने हो नि त, कुन विधिबाट के विधिबाट पढेर आयो भनेर प्रक्रियाबाट जानुभन्दा नि चाहिएको त सोसाइटीलाई त उसको स्किल होला, उसको नलेज होला, उसको कन्ट्रिब्युसन होला, त्यसमा चाहिँ हेर्नुपर्ने हुन्छ, उसको आउटपुटमा हेर्नुपर्ने हुन्छ, उसको आउटकममा हेर्नुपर्ने हुन्छ। र मलाई बाहिर जानेहरूले यस यो क्वेसनहरू गर्नु पनि हुन्न र त्यहाँ गरिन्छ जस्तो लाग्दैन मलाई।
1: हाम्रा धेरै श्रोताले रेडियो नेपाल सुनिराख्नु भएको छ, दूर दराजमा भएका श्रोताहरूले पनि विदेशमा रहेका श्रोताले पनि सुन्नुहुन्छ कार्यक्रम सुन्दै गर्दाखेरि। हामीले नेपाल खुल्ला विश्वविद्यालयका कुरा गऱ्यौँ, गर्दै गर्दाखेरि विद्यालयमा कसरी भर्ना हुने, कतिको महँगो छ, कस्ता कस्ता विषय पढ्न पाइन्छ भन्ने चासो हुनसक्छ, बताइदिनु न।
0: हाम्रो नेपाल खुल्ला विश्वविद्यालयमा तिनवटा फ्याकल्टी छन्।
1: हजुर,
0: फ्याकल्टी अफ सोसियल साइन्सेस एन्ड एजुकेसन छ एउटा, एउटा फ्याकल्टी अफ म्यानेजमेन्ट एन्ड ल छ, अर्को फ्याकल्टी अफ साइन्स हेल्थ एन्ड टेक्नोलोजी छ। यसमा चाहिँ ब्याचलरदेखि पिएचडीसम्मका कार्यक्रम छन्। पिएचडीका कार्यक्रम चाहिँ सीमित मात्रामा छन्, नत्र ब्याचलरका कार्यक्रमहरू साइन्समा पनि हामीले सुरु गर्दैछौँ, जस्तो अब बिआइटी कोर्सहरू सुरु गर्दैछौँ। म्यानेजमेन्टतिर हाम्रो बिबिएस छ, ल छ, त्यस्तै म्यानेजमेन्ट एन्ड ल भनेर हाम्रो संयुक्त जुन संकाय छ। त्यस्तै गरी एजुकेसन र सोसियल साइन्समा बिएड हामीले ब्याचलर अफ एजुकेसनल साइन्सेस बिइएस भनेर राखेका छौँ, ब्याचलर अफ आर्ट्स बिए कोर्सहरू छन्। त्यसमा थुप्रै अप्सनहरू छन् र उहाँहरूले ढुक्कका साथ हाम्रो ओपन युनिभर्सिटीमा इनरोल गरेर आफ्नो अध्ययनलाई अगाडि बढाउन सक्नुहुन्छ। र फीको सवालमा चाहिँ अब त्यसमा कति फी लाग्ने भन्नेमा चाहिँ नेपाल ओपन युनिभर्सिटीको वेबसाइट भिजिट गर्नुभयो भने त्यहाँ स्पष्ट रूपमा कोर्सहरू पनि दिएको छ, लाग्ने फीहरू र कसरी भर्ना गर्ने, कसरी इनरोल गर्ने भन्ने पनि स्पष्टसँग हामीले वेबसाइटमा राखेका छौँ र हाम्रा सम्पर्क नम्बरहरू छन्, ती नम्बरहरू मार्फत सम्पर्क गरेर उहाँहरूले राम्ररी बुझ्न सक्नुहुन्छ। र अहिले त झन् अब प्लस टूको भर्खर रिजल्ट पनि भएको छ र हाम्रा जुन उच्च शिक्षाका लागि जुन अपेक्षा गरिराख्नुभएको हाम्रो विद्यार्थी भाइ बहिनीहरू हुनुहुन्छ, उहाँहरूले थप जानकारीको लागि नेपाल खुल्ला विश्वविद्यालयमा सम्पर्क गर्न सक्नुहुन्छ।
1: अहिलेसम्म हामीले विद्यार्थीहरूले कसरी सहभागी हुने, कुन कुन विषय पढ्न पाउँछन्, कसरी परीक्षा दिने र यसका विश्वसनीयताका कुराहरू, अन्तर्राष्ट्रिय बजारमा यसको चाहिँ मान्यताका कुराहरू सन्दर्भमा कुराकानी गऱ्यौँ। विश्वविद्यालयको आफ्नै पनि समस्याहरू होला, अहिले के कस्ता समस्याहरूसँग विश्वविद्यालय जुझिरहेको छ?
0: अब हुन त हामी 2074 कार्यक्रम शैक्षिक कार्यक्रमहरू लन्च गऱ्यौँ र अहिले हाम्रो तिनवटा संकाय मार्फत कार्यक्रमहरू अगाडि बढिरहेका छन् र युनिभर्सिटीमा शिक्षण सिकाइको क्रियाकलापमा हामीसँग स्रोत व्यक्तिहरू पर्याप्त मात्रामा देशभित्र र देश बाहिरबाट पनि हुनुहुन्छ र तीभित्र चाहिँ अब हाम्रो कर्मचारी साथीहरू नियमित रूपमा काम गर्ने चाहिन्छ, शिक्षक साथीहरू पनि नियमित रूपमा र तत्तत् ठाउँका विभिन्न हाम्रा त्यहाँका जुन स्ट्रक्चर छ, संरचना छ, त्यसका निम्ति त ह्युमेन रिसोर्स त अनिवार्य चाहिन्छ। अब निश्चित रूपमा भइरहेको ह्युमेन रिसोर्स पर्याप्त छैन, जब हामी कार्यक्रम विस्तार गर्दै जान्छौँ भने त्यही अनुसार बढाउनु पर्ने हुन्छ र त्यसको प्रक्रियामा छौँ र त्यसलाई त स्वभावैले समयअनुसार थप गर्दै र उहाँहरूको सिप र क्षमतामा पनि वृद्धि गर्दै जानुपर्ने हुन्छ। यी त अब हाम्रा नियमित समस्याहरू हुन्, त्यसलाई हामी फेरि समाधान गर्दै जान्छौँ।
1: यसमा देश संहितामा गएको छ, विश्वविद्यालयलाई पनि त्यही अनुसार अगाडि बढाउने, यसका संरचनाहरूलाई पनि त्यही अनुसार अगाडि बढाउने केही सोच छ या प्रविधिको माध्यमबाट शिक्षा दिने हुनाले, शिक्षण विधि अपनाइने हुनाले आवश्यक छैन भन्ने महसुस गर्नु?
0: यसमा यो संघीयता अथवा विकेन्द्रीकरण अथवा शक्तिको बाँडफाँड अथवा अधिकारको बाँडफाँड भन्ने कुराहरू एकातिरका विषयहरू हुन्। यसमा चाहिँ हामी खुल्ला विश्वविद्यालय मार्फत हाम्रो 7 प्रदेशमा अध्ययन केन्द्रहरू स्थापना गर्ने, सबै कुरा अनलाइनबाट त हुँदैन नि त, कतिपय कुराहरू सफ्टवेयर इन्स्टल गरिदिने कुरा हाम्रो विद्यार्थी साथीहरूलाई थाहा हुँदैन, इन्स्टल गरिदिनु पर्ने, कतिपय ह्यान्ड्स अन प्र्याक्टिसहरू गर्नुपर्ने। 7 प्रदेशमा अध्ययन केन्द्र छन् र त्यसको लागि हाम्रो उसमा व्यवस्था, अध्ययन केन्द्रको व्यवस्था गर्ने जुन हाम्रो छ, तरै पनि हामीले अहिले गर्न सकेका छैनौँ, तर आगामी दिनमा हामी तुरुन्त सबै ठाउँमा गरेर अरू सहजीकरण र यहाँ मात्रै अध्ययन केन्द्र होइन, विदेशमा पनि केही अध्ययन केन्द्रहरू खोल्ने हाम्रो जुन योजना छ, त्यसले गर्दा अरू सहज हुन्छ। र अर्को कुरा चाहिँ यस कारणले विकेन्द्रीकरण हामीले हुने भयो अथवा संघीयताको अभ्यास हुने भयो, तर अब यो अहिलेको भर्चुअल माध्यमबाट शिक्षा दिने कुरामा चाहिँ सायदै हामीले विभिन्न आङ्गिक अथवा कुनै सम्बन्धन प्राप्त क्याम्पसहरू खोल्नुपर्छ अनि दिनुपर्छ भन्ने लाग्दैन, त्यसमा हाम्रो त्यो व्यवस्था पनि गरेका छैनौँ।
1: हामी कुराकानीको अन्त्यतिर पुगेका छौँ, अन्त्यमा उच्च शिक्षा अध्ययन गर्न चाहने युवा र अभिभावकहरूलाई के भन्न चाहनुहुन्छ?
0: विशेष गरी हाम्रो उच्च शिक्षा अध्ययन गर्न चाहनुहुने विद्यार्थी भाइ बहिनीहरूको लागि हाम्रो यो 12 अब नतिजा प्रकाशन भइसकेपछि हामी आगामी हप्तातिर नै हामी भर्नाहरू खोल्दैछौँ। धेरै विषयहरूमा हाम्रो म्यानेजमेन्ट अन्तर्गत, साइन्स अन्तर्गत, ल अन्तर्गत, टेक्नोलोजी, हेल्थ, एजुकेसन, आर्ट्स, सोसियल साइन्सका विषयहरू छन्। त्यो विषयहरूमा उहाँहरूले आफ्नो छोराछोरी अथवा विद्यार्थी भाइ बहिनीहरूले इनरोल गर्न सक्नुहुन्छ। यो चाहिँ अहिलेको 21 शताब्दीको लागि चाहिँ एउटा राम्रो शैक्षिक एउटा जुन शैक्षिक संस्था मान्नुपर्छ, किनभने अहिलेको आधुनिक विधि र प्रविधिलाई प्रयोग गरेर दुईवटा कुरा यसमा फाइदा छ, नलेज पनि गेन गर्नुहुन्छ, स्किल पनि गेन गर्नुहुन्छ भने अहिलेको प्रविधि मैत्री भएर स्वभावैले त्यो एउटा स्किल पनि डेभलप गर्नु भएको छ र यो सहज छ। यसलाई फीको कारणले गर्दा, शुल्कको कारणले गर्दा पनि त्यस्तो बर्डन छ भन्ने मलाई लाग्दैन अन्य संस्थाहरूको तुलनामा। र उहाँहरूलाई चाहिँ अब नेपाल ओपन युनिभर्सिटी नेपाल सरकारबाटै स्थापित युनिभर्सिटी भएको हुनाले यसको अन्य बारेमा प्रश्न मलाई गर्नुपर्छ जस्तो लाग्दैन। र यहाँबाट ठुलो सङ्ख्यामा उत्पादन पनि भइरहेको छ र उहाँहरूले राम्रो ठाउँहरू अपर्च्युनिटीहरू पाउनु भएको छ र हामीलाई विश्वास गर्नुहोस् अनि ओपन युनिभर्सिटी एकपल्ट भिजिट गर्नुहोस् अनलाइन या अनसाइट भन्न चाहन्छु उहाँहरूलाई।
1: हुन्छ सर, हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद।
0: सरलाई धेरै धेरै यो हाम्रो युनिभर्सिटीको बारेमा कुरा राख्ने अवसर दिनुभयो, रेडियो नेपाल लगायत सर र सरको इन्टायर ग्रुपलाई म धन्यवाद दिन चाहन्छु।
1: आजको कार्यक्रममा हामीले कुराकानी गऱ्यौँ नेपाल खुल्ला विश्वविद्यालयका उपकुलपति डाक्टर जीवन खड्गासँग। यसै कुराकानी सँगसँगै शैक्षिक बहस कार्यक्रम यहीँ पुरा हुन्छ। मुकुन्द भण्डारी बिदा हुन्छु, नमस्ते।
2: शिक्षाको नीति, अभ्यास र प्राप्ति,
3: नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्य वस्तु सिकाइ र प्राध्यापन कला,
2: शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
4: शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस कार्यक्रम।

0: लौ न लौ लौ चट्याङ पर्न आँटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। समाचारपछि खेल संसार कार्यक्रम सुन्नुहुनेछ। यसबेला रातिको 9 बज्नै लाग्यो, अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमट्टा। सुरुमा प्रमुख समाचार। सदनलाई प्रभावकारी र परिणाममुखी बनाउने विषयमा सभामुख डोलप्रसाद अरियालद्वारा राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल। कर्णाली प्रदेशमा नेपाली कम्युनिष्ट पार्टीका नेता मंगलबहादुर शाही मुख्यमन्त्रीमा नियुक्त। लुम्बिनी प्रदेशमा नेपाली कंग्रेसबाट सरकारलाई दिएको समर्थन फिर्ता। भारतले धौलीगंगा बाँध खोल्ने भएपछि महाकाली तटीय क्षेत्रमा रहेका नागरिकलाई सतर्कता अपनाउन आग्रह। जापानको क्युसु टापुमा शक्तिशाली भूकम्प। कैयौं मानिस भग्नावशेषमा परेको आशंका। र काभा पुरुष भलिबल च्याम्पियनसिपमा 5 स्थानका लागि भएको खेलमा नेपाल पराजित। समाचार अब विस्तारमा। सभामुख डोलप्रसाद अरियालले प्रतिनिधि सभाका विभिन्न राजनीतिक दलका मुख्य सचेतक तथा सचेतकहरूसँग सदनलाई प्रभावकारी, व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्ने विषयमा आज छलफल गर्नुभएको छ। छलफलमा आगामी साउन 14 गतेदेखि सुरु हुने प्रतिनिधि सभा बैठकलाई प्रभावकारी र परिणाममुखी बनाउने, सरकारबाट पर्याप्त बिजनेस उपलब्ध गराउने तथा सदनको गरिमा र मर्यादा कायम राख्ने विषयमा विचार विमर्श भएको छ। संसदीय सुनवाई समितिले आज निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित गुरु प्रसाद वाग्ले र डाक्टर राजीव सुब्बाको सुनवाई गरेको छ। समितिको आज बसेको बैठकले प्रस्तावित निर्वाचन आयुक्तहरू वाग्ले र डाक्टर सुब्बाको छुट्टा छुट्टै सुनवाई गरेको हो। प्रस्तावित निर्वाचन आयुक्त गुरु वाग्ले निर्वाचनलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन सबै पक्षसँग समन्वय र संवादलाई प्राथमिकता दिने बताउनुभयो। यसैगरी प्रस्तावित निर्वाचन आयुक्त डाक्टर राजीव सुब्बाले संविधान र कानूनको पूर्ण पालना गर्दै तथ्य, प्रमाण र विधिको शासनका आधारमा निर्णय गरेर अगाडि बढ्ने बताउनुभयो। संसदीय सुनवाई समितिमा आज अवधारणा पत्र प्रस्तुत गर्दै उहाँले सुरक्षित र उत्तरदायी डिजिटल रूपान्तरणमा निरन्तर काम गर्ने बताउँदै नेपालको निर्वाचन प्रणालीलाई पूर्णत डिजिटल र प्रविधि मैत्री बनाउन सकिने बताउनुभयो। समितिले भोलि प्रमुख निर्वाचन आयुक्तमा सिफारिस हुनुभएका मानबहादुर कार्कीको संसदीय सुनवाई गर्ने समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो। भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएकाले महाकाली तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले आज एक सूचना जारी गरी त्यहाँको NHPC लिमिटेड धौलीगंगा पावर स्टेशन धारचुलाले भोलि बिहान 6 बजेदेखि पर्सि अपराह्न 6 बजेसम्म सिल्ट सफाईका लागि बाँध खोल्ने जानकारी आएकाले सतर्कता अपनाउन आग्रह गरेको हो। यसैबीच जिल्ला प्रशासन कार्यालय बैतडीले पनि महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी राजमणि निरौलाले आज एक विज्ञप्ति जारी गरी आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभएको हो। सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरकारवालालाई आवश्यक पूर्व तयारी र सतर्कता अपनाउन पनि निर्देशन दिएको उहाँले बताउनुभयो। विभिन्न राजनीतिक दलको सर्वदलीय बैठकले नारायणी अस्पतालमा भएको समस्यालाई वार्ता, संवाद र सहमति मार्फत समाधान खोज्न अपील गरेको छ। वीरगंज स्थित नेपाली कंग्रेसको पार्टी कार्यालयमा आज बसेको सर्वदलीय बैठकले आन्दोलन र प्रदर्शन भन्दा पनि सम्बन्धित पक्षबीच समन्वय र सहमतिका आधारमा समाधान खोज्न आग्रह गरेका हुन्। नारायणी अस्पतालका 71 जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। शनिबार वीरगंज महानगरपालिका 25 निवासी 45 वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि उनका परिवारका सदस्य तथा आफन्तले उपचारमा लापरवाही भएको आरोप लगाउँदै आकस्मिक कक्षमा कार्यरत चिकित्सक मेडिकल अफिसर डाक्टर प्रमोद राममाथि आक्रमण गरेका थिए। सुनसरीमा शान्ति सुरक्षा कायम राख्न जिल्ला प्रशासन कार्यालयले पूर्व पश्चिम महेन्द्र राजमार्ग र इनरुवा बजार क्षेत्र आसपासमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। स्थानीय प्रशासन ऐन 2028 बमोजिम आज दिउँसो 3:30 बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अरियालद्वारा हस्ताक्षरित आदेश अनुसार कर्फ्यू लागू गरिएको क्षेत्रभित्र सर्वसाधारणलाई आवत जावत गर्न तथा कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन सभा बैठक र घेराउ गर्न निषेध गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले नेपाली समाजको बहुलवादी संस्कृति, आपसी एकता र सामाजिक सद्भाव खलबलिने गरी गतिविधि नगर्न आम नागरिक, नागरिक अगुवा र सरकारवाला पक्षसँग अपिल गरेको छ। पार्टी सभापति रवि लामिछानेद्वारा आज जारी विज्ञप्तिमा सुनसरी लगायतका पूर्वी जिल्लामा भएका घटनाले निम्त्याएको परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कुनै पनि उत्तेजना र अफवाहको पछि नलागी उच्च संयम अप्नाउन आग्रह गरेको छ। विज्ञप्तिमा परिस्थिति सामान्यकरण गर्न, शान्ति सुरक्षा कायम राख्न र घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानूनी कारवाही गर्न सरकारको ध्यानाकर्षण गराइएको छ। साथै रासोपाले विज्ञप्ति मार्फत पीडितलाई न्याय, उचित क्षतिपूर्ति र घाइतेको निशुल्क उपचारको माग समेत गरेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
1: हजुर दर्शन,
2: भाग्यमानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
1: हजुर राम्ररी पुगे, ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
3: नमस्ते बाबुजू।
2: नमस्ते, आउनु न भित्रै।
3: हुन्छ बाबुजू।
1: अनि दादा त अफिस गइसक्नु भयो होला है?
2: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
1: हस् हस् भाउजू।
4: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
1: है त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
5: ए हो र,
1: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। नेपाली कम्युनिष्ट पार्टी नेकपाका कर्णाली प्रदेशसभा दलका नेता मंगल बहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधान बमोजिम शाहीलाई आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। यसअघि आजै नेकपा एमालेको समर्थनमा कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेतमा पुगेर नेता शाहीले मुख्यमन्त्री पदमा दावी पेश गर्नुभएको थियो। मुख्यमन्त्रीमा नियुक्त शाहीको शपथ ग्रहण भने भोलि हुने कर्णाली प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। शाहीले दावी पेश गर्ने समयमा एमालेका प्रमुख सचेतक टेकराज पछाईको पनि उपस्थिति थियो। हाल कर्णाली प्रदेशसभाका 40 प्रदेशसभा सदस्यमध्ये 14 नेपाली कम्युनिष्ट पार्टी नेकपा र 10 नेकपा एमालेका प्रदेशसभा सदस्य छन्। लुम्बिनी प्रदेश सरकारबाट नेपाली काङ्ग्रेस बाहिरिएको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिँदै काङ्ग्रेसका 5 मन्त्रीले सामूहिक राजीनामा दिनुभएको छ। नेपाली काङ्ग्रेस संसदीय दलका सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्रसहित मन्त्रीहरूको सामूहिक राजीनामा बुझाउनुभयो। राजीनामा बुझाउने मन्त्रीहरूमा शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम नेउपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल सिन्हा र वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार हुनुहुन्छ। केन्द्रीय राजनीतिमा समीकरण परिवर्तन भएसँगै लुम्बिनी प्रदेश सरकारमा सहभागी काङ्ग्रेसका मन्त्रीहरूले राजीनामा दिँदै सरकारबाट बाहिरिएका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक आन्दोलनका योद्धा एवं पूर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनको खबरले आफू मर्माहत भएको बताउनु भएको छ। राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्र स्थापना र पुनस्थापनाका लागि भएका सङ्घर्षका कठिन दिनहरूमा श्रेष्ठले पुर्याउनु भएको योगदान सदा स्मरणीय रहने बताउनु भएको छ। यसैबीच नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले पार्टीका वरिष्ठ नेता श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। यसै गरी काङ्ग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले शोक सन्देश मार्फत स्वर्गीय श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ। नेपाली काङ्ग्रेसका वरिष्ठ नेता श्रेष्ठको 79 वर्षको उमेरमा आज निधन भएको हो। उहाँको जौलाखेलस्थित हेलियस हस्पिटलमा उपचारका क्रममा निधन भएको काङ्ग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो। स्वास्थ्य सेवा जस्तो संवेदनशील सेवामा कुनै पनि प्रकारको अवरोध नगर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आग्रह गरेको छ। चिकित्सक तथा स्वास्थ्य कर्मीहरूले आज आकस्मिक बाहेकका सेवा सञ्चालन नगर्ने घोषणा गरेपछि मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सो आग्रह गर्नुभएको हो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले गैरआवासीय नेपाली एनआरएनको ज्ञान सिप प्रविधि र पुँजीलाई स्वदेशको विकाससँग जोड्ने गरी सरकारले नीतिगत कानुनी तथा व्यवहारिक सुधारलाई प्राथमिकता दिएको बताउनु भएको छ। आज सूचना र सञ्चार मन्त्रालयमा गैरावासी नेपाली सङ्घ एनआरएनएका पदाधिकारीसँग भएको भेटवार्तामा सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले सरकारले देशमा लगानी मैत्री वातावरण निर्माण गर्न आवश्यक सुधारका काम अघि बढाइरहेको बताउनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले नेपाल कानून आयोग ऐन 2063 संशोधनको प्रक्रिया अघि बढाउँदै प्रस्तावित विधेयकको मस्यौदामा सर्वसाधारणसँग राय तथा सुझाव माग गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै मन्त्रालयद्वारा सञ्चालित सुझाव पोर्टल मार्फत प्रकाशन भएको मितिले 7 दिनभित्र आफ्नो राय तथा सुझाव उपलब्ध गराउन आग्रह गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। जापानको क्युसु टापुमा शक्तिशाली भूकम्प गएको छ। 7.1 म्याग्निच्युडको भूकम्पमा परि त्यहाँ रहेका एक सपिङ मलमा धेरै मानिस फँसेका बताइएको छ। भूकम्पका कारण सपिङ मलको दोस्रो तल्ला भत्किएको र धेरै मानिस त्यहाँ पुरिएको हुन सक्ने आशंका गरिएको छ। सपिङ मलमा कार्यरत 20-30 जना कर्मचारी सम्पर्कविहीन भएका मलले जनाएको छ। भूकम्पका कारण विद्युत आपूर्ति रोकिएको र सडक तथा पुलहरू भत्किएको बताइएको छ। उक्त भूकम्पपछि 60 भन्दा बढी पराकम्प गएको पनि एनएचकेले जनाएको छ। अब आर्थिक समाचार।
3: अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले निर्यात विस्तार गर्ने अर्थतन्त्रको नेतृत्व गर्न उद्योगीहरूलाई आग्रह गर्नु भएको छ। मंगलबार सिंहदरबारमा उद्यमीसँग अर्थमन्त्री विषयक छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले लामो समयदेखि गुम्दै आएको औद्योगिक अवसरलाई सरकार र निजी क्षेत्रको सहकार्यबाट पुनस्थापित गर्नुपर्ने बताउनु भयो। अर्थमन्त्री वाग्लेले निजी क्षेत्रले गरेको लगानी सुरक्षित प्रतिफल प्राप्त गर्ने र पुनः लगानी गर्न सक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभयो। उद्यमीको नाफा र सम्पत्तिको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको समेत अर्थमन्त्री वाग्लेले उल्लेख गर्नुभयो। पुँजीगत खर्चको गति बढाउने, आयोजना कार्यान्वयनलाई तीव्र बनाउने, पुँजी बजार तथा वित्तीय क्षेत्र सुधार र लगानीको वातावरण सुदृढ गर्ने काम समानान्तर रूपमा अघि बढेको पनि अर्थमन्त्रीले बताउनुभयो। कार्यक्रममा अर्थमन्त्री वाग्लेले लगानी उत्पादन उद्योग विस्तार नयाँ उद्यम स्थापना तथा रोजगारी सृजना मार्फत नेपालको आर्थिक भविष्य निर्माण गर्ने साझा लक्ष्यमा केन्द्रित हुन उद्योगीहरूलाई आग्रह समेत गर्नुभयो। गत आर्थिक वर्ष 2082-83 7,49,000 मूल्य बराबरको 8,98,198 किलोग्राम स्विट कर्न फ्रोजन नेपालमा आयात भएको छ। भन्सार विभागका अनुसार आर्थिक वर्ष 2081-82 भारतबाट 8,64,02,000 मूल्य बराबरको 9,05,701 किलोग्राम स्विट कर्न फ्रोजन आयात भएको थियो। सोही आर्थिक वर्ष चीनबाट भने 8,000 मूल्य पर्ने 75 किलोग्राम स्विट कर्न आयात भएको थियो। होटल एसोसिएसन अफ नेपाल बागमतीका अध्यक्ष रामसुन्दर बक्रेले नेपालका होटल तथा रेस्टुरेन्टमा ग्राहकको रोजाइमा स्विट कर्न पर्दै आएको बताउनु भयो। विदेशबाट स्विट कर्न मात्रै होइन ठूलो परिमाणमा मकै पनि भित्रिने गरेको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ। भन्सार विभागका अनुसार आर्थिक वर्ष 2082-83 भारत, टर्की, ब्राजिल, अर्जेन्टिना, चीन लगायत मुलुकबाट 12,41,00,000 मूल्य बराबरको 30,65,46,000 किलोग्राम खाद्यान्नको रूपमा मकैको आयात भएको छ। नेपाल विद्युत प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको बिजुलीको मूल्य अभिवृद्धि कर भ्याट नलाग्ने स्पष्ट पारेको छ। अन्तरिक राष्ट्र

0: सोमबार भएको तेस्रो म्याचमा नामिबिया विरुद्ध सङ्घर्ष गरेर पनि 3 रनको हार स्वीकार्न बाध्य भयो। यससँगै नामिबिया अङ्क तालिकामा 5 स्थानमा उक्लिएको छ भने नेपाल 6 स्थानमा खस्केको छ। अहिलेसम्म 32 म्याच खेलेको नेपाल केवल 11 जितसहित 6 स्थानमा रहेको हो। 7 स्थानमा रहेको क्यानाडाले नेपालभन्दा 3 म्याच कम खेलेको छ भने युएले 7 म्याच कम खेलेको छ। आगामी म्याचमा यी दुवै देशले थप अङ्क बटुलेर नेपाललाई पछि पार्न सक्ने सम्भावनालाई नकार्न सकिन्न। विश्वकप लिग 2 नेपाली क्रिकेटको लाइफ लाइन जस्तै हो। यसले नेपाली टिमलाई अन्तर्राष्ट्रिय क्रिकेटमा व्यस्त रहन र बलिया प्रतिस्पर्धीहरूसँग लगातार मुकाबिला गर्न अवसर दिएको छ। लिग 2 एसोसिएट क्रिकेटका बलिया 8 राष्ट्र सहभागी छन्। प्रत्येक टिमले एउटा टिम 2 सर्कलमा 3 वर्षभित्र 36 म्याच खेल्दछन्।
1: खेल समाचारको साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आज राति बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान, कोशी प्रदेशको तराई तथा मध्य प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहनुको साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। सदनलाई प्रभावकारी र परिणाममुखी बनाउने विषयमा सभामुख डोलप्रसाद अर्यालद्वारा राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल। कर्णाली प्रदेशमा नेपाली कम्युनिष्ट पार्टीका नेता मंगल बहादुर शाही मुख्यमन्त्रीमा नियुक्त। लुम्बिनी प्रदेशमा नेपाली काङ्ग्रेसबाट सरकारलाई दिएको समर्थन फिर्ता। भारतले धौली गंगा बाँध खोल्ने भएपछि महाकाली तटीय क्षेत्रमा रहेका नागरिकलाई सतर्कता अपनाउन आग्रह। जापानको क्युसु टापुमा शक्तिशाली भूकम्प। कैयौं मानिस भग्नावशेषमा परेको आशंका। र काभा पुरुष भलिबल च्याम्पियनसिपमा 5 स्थानका लागि भएको खेलमा पनि नेपाल पराजित। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: खेल खेलाडी र खेल प्रेमीका लागि रेडियो कार्यक्रम खेल संसार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक मंगलबार राति 9 बजेको समाचारपछि कार्यक्रम खेल संसार।
1: नमस्कार, खेल खेलाडी र खेल प्रेमीका लागि समर्पित कार्यक्रम खेल संसारमा यहाँलाई हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट यो कार्यक्रम हरेक मंगलबार राति 9 बजेको समाचारपछि सुन्न सकिन्छ। कार्यक्रम मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका बारेमा जानकारी दिने, स्वस्थ जीवनका लागि खेलकुदको महत्व बुझाउने र खेलप्रति चेतना अभिवृद्धि गर्दै खेलप्रेमी श्रोता महानुभावहरूलाई समेट्ने हाम्रो अपेक्षा छ। आशा छ कार्यक्रमलाई तपाईँले रचनात्मक सल्लाह सुझाव दिँदै अगाडि बढाउन मद्दत गर्नुहुनेछ। खेल संसारको साथमा छु म मनुका कुँवर, प्रविधि संयोजनमा हुनुहुन्छ सुधीर मिश्र।
2: आजको खेल संसारमा हामीसँग हुनुहुन्छ राष्ट्रिय कराटे टिमका प्रमुख प्रशिक्षक कुशल श्रेष्ठ। यहाँलाई कार्यक्रममा स्वागत छ।
3: धन्यवाद।
2: यहाँ खेलाडी हुँदै अहिले प्रशिक्षकको भूमिकामा रहनु भएको छ, अहिलेसम्मको कराटेको खेल यात्रालाई कसरी हेर्नु भएको छ यहाँले?
3: कराटे हिजोको दिनमा हामी खेल्दादेखिको अवस्था र अहिलेको अवस्था, म पनि 30-35 वर्ष भयो कराटे खेलमा लागेर प्रेसिडेन्ट गरिरहेको र प्रशिक्षक भएको पनि धेरै भयो। पुरानो दिन र अहिलेको दिनमा धेरै डिफरेन्स छ। हाम्रो पालमा एउटा हेल्दी हुनको लागि अथवा कुलतबाट बच्नको लागि खेलिन्थ्यो भने अहिले राष्ट्रको प्रतिष्ठासँग जोडिएको कुरा छ, राष्ट्रिय गौरवसँग जोडिएको कुरा छ। धेरै डिफरेन्स त्यति हेरेर
2: त्यति बेला खेल खेल्छु भोलि पदक पाइन्छ भन्ने हिसाबले भन्दा पनि आफ्नो स्वास्थ्यलाई कसरी तन्दुरुस्त राख्ने भनेर खेलिन्थ्यो।
3: हो, एक्ज्याक्टली। बाबुआमाले त्यतिखेर चाहिँ हामीलाई चाहिँ अब अल्छी भयो अथवा रोगी भयो अथवा भनौँ न यो धेरै सुत्यो भनेर बाबुआमाले चाहिँ कराटे खेल्न अथवा कुनै गेम खेल्न भनेर पठाइदियो भने अहिले चाहिँ अब देश मेडल जितेर देशको नाम राख्नुपर्छ अथवा जीवनयापन पनि गर्न सकिन्छ यही खेलबाट भन्ने खालको सिचुएसन क्रिएट भएको छ।
2: यस खेलप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आएको
3: छ नि, एकदम छ नि। अहिले हेर्नुहोस् त, संसार चिनाइरहेछ, खेलाडीहरूले चिनाइरहेछ, नेपाल चिनाइरहेछ। अहिले फुटबल, क्रिकेट, कराटे, ताइक्वान्डो सबैले कति राम्रोसँगले हामीले नेपाललाई चिनाउने, यो त एउटा अन्तर्राष्ट्रिय सद्भावना दूतको रूपमा पनि काम गरिरहेको छ नि हामीले।
2: जुन हेराइ अहिले खेलप्रतिको छ त्यो विगतमा थिएन भनिरहँदाखेरि यहाँ चाहिँ कराटे मुख्य प्रशिक्षकको रूपमा काम गरिराख्नु भएको छ, अहिले खेल पनि खेल्नु हो, आफूले कराटेमा प्रवेश गरेका दिनहरूको याद छ, कसरी छिर्नु हो यतातिर?
3: म छिर्दाखेरि चाहिँ अब म भन्ने गरेको छु, म पहिला पनि अरू ठाउँमा म प्रिमेच्योर बेबी हुँ, आई मिन 7 महिनामा जन्मेको बेबी भएको भएर अलिकति दुब्लो पातलो, अनि दाई पनि

0: हाम्रो पालमा हुने जति सबै जस्तै जिल्लादेखि लिएर विश्व च्याम्पियनसिपदेखि सबै खेलेको छु।
1: कराटेको विगत र अहिलेलाई हेर्दाखेरि जुन यो प्रतिको लगाव थियो नि खेलाडीहरूको,
0: हजुर,
1: बढ्दो क्रममा छ, घट्दो क्रममा छ, या स्थिर छ, के पाउनु भएको छ यहाँले?
0: खेलाडीहरूमा चाहिँ एउटा के गरौँ, जो एउटा लेभलमा आइसकेको खेलाडीहरूलाई चाहिँ के गरौँ भन्ने छ क्यापिटल चाहिँ, भन्नाले त्यसको लागि मैले केही गर्नुपर्छ, खेल्नुपर्छ भन्ने छ। तर अहिलेको सिचुएसनमा चाहिँ अहिलेको जुन हाम्रो इन्भाइरोमेन्ट छ, जुन अहिलेको जुन माहौल भन्ने छ, त्यसमा चाहिँ अलिक खेल क्षेत्रमा लाग्न चाहिँ मान्छेलाई भनौँ न अलिक अल्छी अहिलेको बच्चाहरू जस्तो फिल चाहिँ मैले गरिरहेको छु। बाबु आमाले जबरजस्ती खेल्न जाऊ भनेर पठाएपछि जब इन्ट्रेस्ट हुन्छ उसले गर्नु त राम्रो गरिरहेको छ पहिला भन्दा, तर उसलाई इन्ट्रेस्ट जगाउनै बाबु आमालाई समस्या छ कि भने ग्राउन्ड लेभलमा चाहिँ मैले त्यो बुझिरहेको छु। अहिले
1: राष्ट्रिय अन्तर्राष्ट्रिय खेलहरूमा कराटे, टेक्वान्डो होइन हिजोको दिनमा चाहिँ महत्त्वपूर्ण खेलको रूपमा पदक ल्याउने सम्भावना भएका खेलहरूको रूपमा नेपालीहरूले बुझ्थे, त्यो अलिकति खस्किया पछिल्लो अवधिमा
0: होइन नि? अहिले त झन् हामी चाहिँ भर्खरै हामी मलेसियामा भएको विश्व कराते महासङ्घ एउटा प्रतियोगितामा हामी वर्ल्ड च्याम्पियन भएर आयौँ। अब एरिका गुरुङ अहिले एसियनमा जुन मेडल जित्नु भएको छ, उहाँले हिस्ट्रीको सबैभन्दा ठुलो मेडल जित्नु भयो उहाँले, त्यो हिसाबमा खस्किएको भन्न मिल्दैन। अहिले धेरै माथि उठेको छ कराते,
1: तर कराते खेल चाहिँ अलिकति ओझेलमा परे जस्तो, जसरी क्रिकेटको चर्चा हुन्छ, फुटबलको चर्चा हुन्छ, त्यसै चाहिँ अलिक कम भयो है?
0: त्यो चाहिँ यस्तो हो, यो क्रिकेट फुटबल भन्ने कुरा चाहिँ ग्लोबल क्लाइमर गेम हो, सबैले हेर्ने, सबैलाई रमाइलो लाग्ने एउटा ग्लोबल्ली गेम भएको हिसाबले अलिक चर्चामा हुन्छ। तर कराते टेक्वान्डो चाहिँ इन्डिभिजुअल गेम हो नि त, त्यो टिम गेम पनि हो, यो इन्डिभिजुअल गेम हो, त्यो हिसाबले अलिकति मलाई अलिकति मिडियासँग पनि दुखेको छ, मिडियाले पनि अलिक कम इन्फेसाइज दिएको हो कि यो कुरामा जस्तो पनि लाग्छ मलाई। र जनमानसमा चाहिँ प्रचार प्रसार चाहिँ कम भएको यो कराते टेक्वान्डोहरूको इन्डिभिजुअल गेम्सहरूको क्रिकेट फुटबल भन्दा।
1: पछिल्लो अवधि कराटेको स्थिति के छ बताइदिनु नि त, कहाँ कहाँ के भइरहेछ, कुन कुन पदकहरू जितेको छ, होइन नेपालको स्थिति कहाँनिर छ अहिले?
0: पछिल्लो अवस्थामा हेर्ने भने हामी दुई तिन वर्षको दौरानमा एकदम पिक, तिन चार वर्षको दौरानमा एकदमै जस्तै एसियन गेममा ऐतिहासिक रजत पदक जित्यौँ, एसियन च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जित्यौँ, जुनियरमा दुईटा काँस्य पदक जित्यौँ, प्रिमियर लिग भन्ने हुन्छ हाम्रो वर्ल्डको टप क्लासको टुर्नामेन्ट हुन्छ जसलाई प्रिमियर लिग भन्ने गरेको छ, त्यसमा हामीले ब्रन्ज मेडल जित्यौँ, भर्खर सिरिज विश्व कराते महासङ्घकै आधिकारिक प्रतियोगितामा स्वर्ण पदक जित्यौँ, सिडोरियोको विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्, एसियनमा स्वर्ण पदक जितेका छन्। राम्रो छ अहिलेको एकदम विश्व जगतमा अहिले कराते पनि टप फर्ममा,
1: कराटेको राम्रो छ, तर जति प्रचार हुनु पर्थ्यो त्यो हुन सकेको छैन,
0: प्रचार चाहिँ भएन, एक्ज्याक्टली प्रचार भएन, इन ग्राउन्ड इन द के अरे रियालिटी हामी धेरै माथि छौँ, तर प्रचार प्रसार कम भयो,
1: यसमा त यहाँहरूले पनि पहल गर्नुपर्ने हो नि।
0: अब हामीले खेलाडी प्रशिक्षकहरूले मिडिया खोज्दै जाने कुरा भएन, मैले यो यस्तो एचिभमेन्ट आयो उस्तो एचिभमेन्ट आयो भन्दै हिँड्ने कुरा भएन, होइन? अब मिडियाहरू पनि क्लाइमर जुन चाहिँ बढी चर्चामा रहेको गेमहरूलाई बाहेक अरूलाई पछ्याउन चाहेनन् क्या, भएको यही हो कुरा।
1: यो खेलमा कुन क्षेत्रका व्यक्तिहरू बढी हुन्छ, ग्रामीण क्षेत्रका व्यक्तिहरू, सहरी क्षेत्रका व्यक्तिहरू, अथवा सदरमुकाम केन्द्रित व्यक्तिहरू, कस्ता व्यक्तिहरूको बढी उपस्थिति पाउनु भएको छ यहाँले?
0: उपस्थिति त सबै हुन्छ,
1: हजुर,
0: अब यो यही भन्ने हुँदैन, तर त्यो प्रोग्रेसिभको हिसाबले चाहिँ गाउँको बच्चाहरू अलिक बढी प्रोग्रेस गरेको हो कि भन्ने मलाई चाहिँ लागेको छ। अलिकति अब हाम्रो कराते भनेको चाहिँ अलिकति दुःख कष्ट सहन सक्ने फिजिकल एक्टिभिटिज हो, होइन, गाह्रो सहन सक्ने खालको हुने भएको हिसाबले गाउँको हामी काम गरेका मान्छेहरू चाहिँ अलिअलि दुःख कष्ट भोग्न सक्छ, सहरको बच्चाले गर्दै नगरेको भन्ने चाहिँ पक्कै पनि अहिलेको धेरै राम्रो मेडलिस्टहरू सहरको पनि छ, तर बाहुल्यता चाहिँ अलिकति दुःख गरेको मान्छेहरू बाहुल्यता देख्छ।
1: यहाँ त आफै खेलाडी पनि हुनुभयो र अहिले

0: मेन्टल्ली त अब हामीले जस्तो साइकोलोजिस्टहरूसँग पनि कन्सल्ट गरिरहेको हुन्छौँ, भेटिरहेकै हुन्छौँ, खेलाडीहरूलाई पनि भेटाइरहेको हुन्छौँ, हामी आफैले पनि गरिरहेको हुन्छौँ। एटलिस्ट राज्यले यस्तो दुःख कष्ट परेको बेलामा पनि भनौँ न जुम्ला जुम्लाको कति ठाउँमा चाहिँ खानाको अभाव भएको हामीले न्युजहरू पढ्यौँ, त्यस्तो हुँदा पनि तिमीहरू यसरी देशको प्रतिनिधित्व गरेर यसरी खेल्न पाइरहेको छ तिमीहरू एउटा गर्वको कुरा पनि। र अहिले त हाम्रो बाह्रै महिना राष्ट्रिय खेल कोषले ट्रेनिङ बन्द विशेष प्रशिक्षण सञ्चालन गरिरहेको छ, लगानी गरेछ राष्ट्रले, यी कुराहरूलाई लिएर उनीहरूलाई अलिकति मोटिभेसन गर्ने गरिरहेको छ। तिमीहरू एउटा सद्भावना दूत पनि हो, राज्यले 3 करोड जनतामा तिमीलाई चिन्छ, एकजनालाई फल्ला व्यक्ति को भनेर चिन्ने अवस्था पनि छ, त्यो भएर तिमीलाई राम्रो गर्नुपर्छ, यस्तै यस्तै कुराहरूले हामीले मोटिभेसन गर्छ।
1: यसमा बेल्टका कुराहरू पनि हुन्छ नि, त्यसको निर्धारण कसरी हुन्छ सर?
0: बेल्ट यस्तो हुन्छ, हामीले सुरुवाती बेल्टमा व्हाइट बेल्टबाट सुरु गरेको हुन्छ होइन, तर उसको बिस्तारै बिस्तारै उसको पर्फर्मेन्स एक्सपिरियन्सको आधारमा उसको अपग्रेड हुँदै जान्छ। ब्ल्याक बेल्ट चाहिँ भयो त्यस पछाडि पनि, ब्ल्याक बेल्ट पछाडि पनि 2 dan, 3 dan, 4 dan हुँदै उसको चाहिँ आफ्नो क्वालिफिकेसन बढ्दै जाने हो।
1: नेपालको सन्दर्भमा कुरा गर्दाखेरि यो खेलको विकास र लोकप्रियताको कुराहरू छन् नि,
0: हजुर,
1: हुन त यहाँले केही कुरा अगाडि पनि भन्नुभयो, कस्तो देख्नु भएको छ यहाँले?
0: लोकप्रिय त छ, मैले अहिले अहिलेकोभन्दा अझ पहिलाको लोकप्रियता मैले बढी देखिरहेको छु। त्यतिखेर मैले भने नि क्रिकेट धेरैजना बच्चाहरू खेल्ने र त्योबाट निखारेर आउने हुन्थ्यो, अहिलेको बच्चाहरूलाई चाहिँ लोकप्रियता छ, खेल्न चाहन्छ, आउँछ, तर कन्टिन्यू दिन सक्दैन, दुःख हुन्छ, गाह्रो हुन्छ, जसले कन्टिन्यू दियो उसले चाहिँ राम्रो गरिरहेको छ। र अहिले चाहिँ अहिलेको मान्छेहरू, अहिलेको जेनेरेसनहरूलाई चाहिँ खेलकुदबाट पनि केही हुन्छ होइन, विभिन्न पत्र अब खेलकुदको हेर्नुहोस् त, कोही प्रधानमन्त्रीको इन्टरभ्यू नआउला एभ्रिडे, तर खेलकुद पृष्ठमा कुनै राम्रो खेलाडी एभ्रिडे उसको इन्टरभ्यू आएको हुन्छ, एभ्रिडे उसले गरेको एचिभमेन्टहरू आइरहेको हुन्छ, गर्नु पऱ्यो, राम्रो गर्नु पऱ्यो, यस्तो कुराहरूले पनि अहिले जेनेरेसन चाहिँ मोटिभेसन गर्ने हुने गरे। डिजिटली रूपमा जति माथि चढेको छ संसार, त्यसरी उनीहरूको आफ्नो क्वालिफिकेसनलाई पनि त्यसरी नै बढाउनु चाहिँ उनीहरूले कोसिस गरिरहेको हुन्छन्। र अब अहिलेको लोकप्रियता छ र प्यासन लेभल कम छ, मैले अघि भनिहालेँ।
1: नेपाली खेलाडीहरूको अन्तर्राष्ट्रिय स्तरमा खेल खेल्दाखेरि कहिलेकाहीँ हामी सुन्ने गरेका छौँ, व्यक्तिको शारीरिक बनावटले गर्दाखेरि पनि अप्ठ्यारो पर्यो भन्छन्, त्यस्तो पनि स्थिति हुन्छ र?
0: हुन्छ, केही कुराहरूले त्यो कुरालाई पनि असर गर्छ, जस्तै भलिबल खेलाडी तपाईँहरू खेल्न जानु भएन, सानो एक दुईजना एलिभेटरहरू सानो पनि हुन्छ, तर सबै टिमै सानो भयो भने त्यसले त असर गर्छ नि त, फिजिकल बनोटले पनि पक्कै पनि असर गर्छ। तर अब हामी नेपालीहरूमा चाहिँ अलिकति यो ब्रेभको कुरा छ नि, साहसको कुराले चाहिँ त्यसले चाहिँ अलिकति बढी प्रभाव परिरहेको छ। हामी सानो भए पनि आँटिलो छौँ, फुर्तिलो छौँ, डराउँदैनौँ अपोनेन्टसँग, यस्तो कुराले असर गरिरहेको छ, फिजिकल्ली पनि पक्कै पनि असर भइरहेको हुन्छ, अग्लो र होचोमा अलिक डिफ्रेन्ट त हुने हुन्छ नि।
1: नेपाली खेलाडीहरूमा त्यो देखिन्छ?
0: देखिन्छ, स्योर देखिन्छ, हामी अलिकति सानसानै छौँ, अरू युरोपियनहरू हाइटहरू भन्दा हाम्रो हाइटहरू अलिक सानो सानै छ।
1: कराटे जस्ता खेलहरू छन् नि, अन्तर्राष्ट्रिय स्तरमा सबै देशहरूले खेलहरू खेल्छन् या केही निश्चित देशहरूमा मात्र यस्ता खेलहरू छन्?
0: छैन, यो संसारको सबैवटा देशमा छ।
1: यहाँले प्रशिक्षण दिएका खेलाडीहरूले विभिन्न पदकहरू पनि ल्याइरहेका छन्, तपाईँलाई सबैभन्दा खुसी लागेको क्षण के हो भनिदिनु?
0: अनि एउटा प्रशिक्षक अथवा एउटा खेलाडी भएपछि उसले उसको हरेक एचिभमेन्ट उति नै खुसी लाग्छ पक्कै पनि। तर विगतको दिनमा जुन एसियन गेम्समा 19 एसियन गेम्स हन्जौमा भएको छ, हामीले ऐतिहासिक रजत पदक जित्दाखेरिको खुसी एकदम बढी खुसी छ। भर्खर मलेसियामा पनि हामीले एउटा WKF भनेको विश्व क्रान्तिमा एउटा गोल्ड मेडल, त्यो पनि एउटा एकदम महत्त्वपूर्ण कुरा हो। यी कुराहरू चाहिँ मेजर कुराहरू, तर खुसी त मलाई उसले जिल्ला प्रतियोगिता होस् अथवा राष्ट्रिय प्रतियोगिता होस् अथवा अन्तर्राष्ट्रिय होस् आफूले प्रशिक्षण गराएको खेलाडीले जहाँ जित्छन् खुसी त उसले लाग्छ।
1: दुःख लागेको क्षण हुन्छ नि?
0: त्यस्तो पनि छ, हामी एसियन गेम्सकै कुरा गरौँ, अहिले एसियन गेम्समा चाहिँ एकदमै स्वर्ण पदकको नजिक पुगेर हार्यौँ, एसियन च्याम्पियनसिपमा स्वर्ण पदक एकदम नजिक एक स्टे गरेको भए हामी स्वर्ण पदक, अब एसियन च्याम्पियनसिप चाइनामा साउगाउँ भन्नेमा एसियन च्याम्पियनसिपमा हाम्रो एकजना दुईजना बच्चाहरू ट्याक्कै जितिसकेको गेम 0.2 milliseconds भन्नु milliseconds हार्यो, यस्तो कुराहरू छ, यस्तो कुराहरू पनि छ।
1: सरकारले खेलकुदको विकासको लागि विभिन्न काम गर्दै आएको बताइरहेको छ होइन, यसको लागि विभिन्न निकायहरू पनि छन् होइन, खेलको प्रसारको लागि भएका प्रयासहरू पर्याप्त छन् कि छैन, के लाग्छ यहाँलाई?
0: पर्याप्त छैन तर कोसिस छ जस्तो मलाई चाहिँ लाग्छ, पर्याप्त त पक्कै पनि छैन होइन, अन्तर्राष्ट्रियमा जुन हिसाबले हामीले देखिरहेको त्यो हिसाबमा हामीले यहाँ त नेपालमा त्यो अवस्थामा छैन, तर केही न केही चाहिँ सुरुवाती कुराहरू चाहिँ राष्ट्रिय खेलकुद परिषद अथवा युवा तथा खेलकुद मन्त्रालयले अगाडि चाहिँ बढाएको छ, गर्दै नगरेको भन्नु चाहिँ मिल्दैन।
1: तर खेलकुदमा लागेर जीविका उपार्जन गर्न गाह्रो छ भन्छन् नि, यो हिजोको दिनको भनाइ हो या अहिले यो परिस्थिति परिवर्तन भएको छ?
0: परिस्थिति परिवर्तन भएको छ, अहिले एउटा राष्ट्रिय खेलाडी अथवा एउटा अन्तर्राष्ट्रिय स्तरमा मेडल जित्ने खेलाडीले राम्रोसँगले आफ्नो स्ट्यान्डर्ड जीवनयापन गर्न सक्ने अवस्था अहिले नेपालमा बनेको छ, किनकि जस्तै अब एसियन गेममा एउटा गोल्ड मेडल जित्यो भने उसले 30-40 lakh बढी पैसा पाउँछ गभर्मेन्टबाट मात्रै होइन, वर्ल्ड च्याम्पियनसिपमा उसले मेडल जित्यो भने 1 crore भन्दा बढी पैसा पाउँछ, यो भनेको धेरै ठुलो पैसा हो नि त। अब प्राइभेट निकायहरूले पनि यत्तिकै सहयोगहरू

0: गरिरहेकै छ। त्यही भएर अहिलेको अवस्थामा चाहिँ तर सबैलाई होइन, खेलकुदमा लागेको सबै मान्छेको जीवन सहज हुन्छ भने चाहिँ होइन, तर निश्चित रूपले जो चाहिँ टप फर्ममा पुगेको खेलाडीहरूको लागि चाहिँ जीवन यापन गर्नु त्यति गाह्रो छ जस्तो चाहिँ मलाई लाग्दैन अहिले।
1: खेलकुद जीवनलाई सहज बनाउनको लागि यसमा लागेर जीविकोपार्जन गर्न सजिलो हुन्छ है भन्ने किसिमको वातावरण बनाउनको लागि, यो क्षेत्रलाई अझै आकर्षित बनाउनको लागि सरकारले कसरी अगाडि बढ्नु पर्ला, यहाँको सुझाव के छ?
0: मेन त प्रायोरिटीमा राख्नु पर्यो खेलकुदलाई होइन, जहिले पनि हामीले खेलकुदलाई हेर्ने नजर अलिकति अहिले पनि पुरानै तरिकाको छौँ, त्यो होइन। अहिले राष्ट्रको मैले पहिल्यै भने गौरव सौजोडीको कुरालाई चाहिँ अगाडि बढाउनुपर्छ, लगानी अलिक थप्नुपर्छ। हाम्रो हेर्नुहोस् त बजेट खेलकुदमा दिएको बजेट 1% पनि छैन, बजेट बढाउनुपर्छ, बजेट नभएको केही पनि सुरुवात त गर्नुपर्छ भने सुरुवात छ, तर त्यसलाई अझै इन्हान्स गर्नु जरुरी र ग्राउन्ड लेभलमा चाहिँ हाम्रो एकदमै कम हाम्रो लगानी, हामीले जति माथि मात्रै जस्तै नेसनल टिमको प्लेयर्सहरूलाई मात्रै फेसिलिट गर्ने अथवा नेसनल लेभलमा आइसकेपछि मात्रै उसले विभिन्न उपयोग प्रविधिहरूको उपयोग गर्नु पाउने यस्ता कुराहरू चाहिँ छ, तर ग्राउन्ड लेभलमा स्ट्रङ नभएकोले माथि हुँदैन। हाम्रो बेस भनेको स्कुल लेभलको बच्चाहरूलाई नै स्पोर्ट्समा त्यहाँदेखि नै गर्नु पर्यो, जिल्ला वडा जति छ ग्राउन्डले बेस लेभललाई स्ट्रङ बनाउनु पर्छ, त्यो अलिक कमजोरी देखिएको छ मैले, र प्राइभेट सेक्टरको इन्भल्भमेन्ट पनि कम छ हाम्रोमा।
1: कराटेको लागि भौतिक पूर्वाधार पर्याप्त छन् कि छैनन्?
0: कराटेको चाहिँ यस्तो हो हजुर, कराटेमा भौतिक पूर्वाधार भनेर कवडहरू चाहिने हो, तर हाम्रो चाहिँ ओपन ग्राउन्डमा पनि खेल्न सक्ने अवस्था गेम हो, तर कवर अल भयो भने बेटर, इन्डोर गेम हो हाम्रो होइन, सबै ठाउँमा त पक्कै पनि छैन, तर धेरै ठाउँमा चाहिँ बनिएको पनि छ खेलकुद परिषद, जुन योभन्दा अघिल्लो सदस्य थियो युवराज लामा गुरु आफै सदस्य थियो भन्दा धेरै ठाउँमा कवर अलको कन्सेप्टमा धेरै ठाउँमा बनिएको छ, पर्याप्त छैन तर जस राम्रो छ भन्न चाहिँ सकिन्छ। अब यो चाहिँ अब यस्तो एउटा स्कुलको अथवा एउटा कुनै हलको हल कुनै ठाउँको हल लिएर पनि प्रशिक्षण गराउन सक्यो भने यसमा त्यति धेरै गाह्रो चाहिँ छैन।
1: तर कराटालाई अलिक रिस्की गेम भन्छन् नि?
0: रिस्की त यस्तो हो, अब कन्ट्याक्ट गेम हो, कहिले काहीँ एक्सिडेन्टली लाग्न सक्छ, तर नियम अनुसारले पावर हान्नु पाउँदैन हाम्रो गेममा, इन्जोर बनाउनु पाउँदैन, तर अब एक्सिडेन्टली हुने कुरा त जुनै गेममा पनि भइहाल्छ।
1: यहाँको विचारमा यहाँको दृष्टिकोणमा कराटे खेल खेल मात्र हो या आत्मरक्षा र जीवनशैली पनि हो?
0: कराटे खेल त पछि हुने हो, सबैभन्दा पहिला त जीवनशैली हो कराटे भने, जसले चाहिँ कराटे भनेको किक पञ्च हान्नु मात्रै होइन, कसैलाई आदर गर्नु, कसैलाई सम्मान गर्नु, कसैलाई चाहिँ के अरे डिसिप्लिनमा मेन्टेन गराउनु होइन, उसको बिहान के खान्छ बेलुका के खान्छ कसरी सिक्छ आफूभन्दा ठुलालाई कसरी आदर गर्छ यस्तो कुराहरू चाहिँ यसमा इन्भल्भमेन्ट हुन्छ। त्यही भएर कराटे सबैभन्दा पहिला त जीवनशैली हो, त्यस पछाडि उसको खेल भनेको त करा यहाँ

0: धेरै कुराहरू हुन्छ जुन चाहिँ प्रशिक्षणको क्रममा यो कुराहरू अटोमेटिक भइरहेको हुन्छ।
1: महिला पुरुषलाई प्रशिक्षण गराउँदाखेरि के फरक विधिहरू अपनाइन्छ कि एउटै ढङ्गले अगाडि बढाउने हो?
0: त्यस्तो हुँदैन, महिला पुरुषको खासै त्यस्तो छुट्टा छुट्टै ट्रेनिङ भन्ने हुँदैन, एउटै ट्रेनिङ हुन्छ।
1: हजुर,
0: हाम्रो चाहिँ सँगै पनि ट्रेनिङ हुन्छ, सँगै फाइट पनि खेल्नुपर्ने हुन्छ, त्यस्तो हुँदैन, एकै ठाउँ हुन्छ ट्रेनिङ हाम्रो।
1: तर शारीरिक बनावट संवेदनशीलताको हिसाबले केही विशेष ध्यान दिनुपर्ने पनि हुन्छ कि?
0: त्यो पनि हुन्छ, तर त्यही भएर ट्रेनिङमा हाम्रो त्यस्तो हुन्छ, तर टुर्नामेन्टमा त आफू अब केटी केटाकेटीसँग खेल्ने कुरा भइहाल्यो, तर ट्रेनिङमा चाहिँ हाम्रो इक्विपमेन्ट्स सेफ्टी इक्विपमेन्ट्सहरू पनि लगाइरहेको हुन्छ सबै कुरा, त्यो भएको भएर त्यो कुरालाई हामीले ध्यानमा राखेर ट्रेनिङ गराउने गरेका छौँ, र महिला प्रशिक्षकहरू पनि हुन्छ हामीसँग।
1: अनि महिला खेलाडीहरूको संख्या बढ्दो क्रममा घट्दो क्रममा के छ कराटेतर्फ?
0: पहिलाभन्दा अहिले त हाम्रो जति पनि एचिभमेन्टहरू आएको छ महिला खेलाडीहरू धेरै आएको छ, होइन, महिला खेलाडीहरू हाम्रो चाहिँ इक्वल हुन्छ, सहभागिता पनि इक्वल हुन्छ, अनि त्यही भएको भएर खासै त्यस्तो हुँदैन, राम्रो छ महिलाको सहभागिता।
1: यहाँ चाहिँ राष्ट्रिय कराटे टिमको प्रमुख प्रशिक्षक हुनुहुन्छ, के भइदियो भने कराटे खेल अझै राम्रो हुन्थ्यो, यसको विकास गरेर अगाडि बढाउन सकिन्थ्यो जस्तो लाग्छ यहाँलाई?
0: कराटे खेललाई चाहिँ अझै प्राथमिकता राखेर प्रशिक्षणहरू अब राष्ट्रिय टिममा मात्र नभएर ग्राउन्ड लेभलदेखि क्लास लेभलदेखि प्रशिक्षण बढाउनु पर्यो।
1: हजुर,
0: अलिकति व्यवस्थित ढङ्गले, होइन, अर्को कुरा भनेको तपाईँको निजी क्षेत्रहरूलाई यसमा इन्भल्भमेन्ट गराउनु पर्यो, निजी क्षेत्रको इन्भल्भमेन्ट भयो भने बल्ल त्यसले खेलाडीहरूले अलिकति फेसिलेट हुन्थे, राम्रो टुर्नामेन्टहरू अझै सहभागिताको सङ्ख्या बढ्थ्यो, यस्तो कुराहरू के अरे विभिन्न स्कुल्सहरूमा चाहिँ अलिकति सबै स्कुलहरूमा चाहिँ अनिवार्य रूपमा कराटेलाई राखिँदाखेरि यो क्वालिटी चाहिँ क्वान्टिटीबाट आउने हो नि त, त्यही भएर क्वालिटी क्वान्टिटी बढ्थ्यो, त्यही हो।
1: वर्षको उत्कृष्ट प्रशिक्षक अवार्ड पनि पाउनुभयो,
0: खुसी लाग्यो, म मेरो कामको एउटा मूल्याङ्कन भयो भन्ने लाग्यो, त्यही भएर खुसी लाग्यो। अवश्य पनि कुनै अवार्ड जित्दाखेरि दुखी हुने कुराहरू छन्, त्यसले गर्दा झन् प्रोत्साहन भयो, अब आगामी दिनमा अझै केही गर्नुपर्छ भन्ने भयो, राम्रो लाग्यो।
1: यो क्षेत्रमा लागेर यहाँ सन्तुष्ट हुनुहुन्छ?
0: म त एकदम सन्तुष्ट छु, अब आफूले खेलाडी जीवन हुँदाखेरि पनि एउटा एक हिसाबको एचिभमेन्ट पायो,
1: होइन,
0: अहिले प्रशिक्षक हुँदा पनि एक हिसाबको ऐतिहासिक एचिभमेन्ट पायो, र म हिजोको दिनमा अरू कुनै पेसामा अँगालेर राखेर बसेको भए सायद यति गर्न सक्दैन थियो होला, सायद देशलाई केही गर्न सक्दैन थियो होला, अहिले आफूले पनि आफ्नै आफ्नो लागि पनि बस देशको लागि पनि भएको छ, त्यही भएर म त एकदम सन्तुष्टि छु।
1: कराटे खेल्न चाहने युवा युवतीहरूलाई के भन्नुहुन्छ?
0: कराटे खेल्न त खेल्न अथवा स्पोर्ट्समा लाग्नको लागि म के भन्न चाहन्छु भने तपाईँहरू यसमा लाग्नु खेलकुदमा लाग्नु भयो भने एक त तपाईँको स्वास्थ्य राम्रो हुन्छ, अर्को कुरा तपाईँको स्टडीमा यसले प्लस पोइन्ट दिन्छ, किनकि अब एक्सर्साइजको हिसाबले तपाईँको सबै अर्ग्यान मजबुत भन्ने हुने बित्तिकै तपाईँलाई स्मरण शक्तिदेखि लिएर सबै कुरामा हुन्छ, टाइम म्यानेजमेन्टमा सजिलो हुन्छ, अनुशासन सिक्नुहुन्छ, कुलतबाट बस्नुहुन्छ, अनि अब देश विदेशमा तपाईँले नेपालको झन्डा फरफराउन सक्नुहुन्छ, देशलाई विदेशमा चिनाउन सक्नुहुन्छ, धेरै कुराहरू छन्। तपाईँ पहिला लाग्नुहोस्, लागेर कन्टिन्यू दिनुहोस्, तपाईँले पक्कै पनि केही न केही गर्न सक्नुहुन्छ भन्ने लाग्छ, म त्यही सन्देश दिन्छु। यसमा भविष्य आफ्नो तपाईँको कराते खेलेर पनि जीवनयापन गर्न सक्ने अवस्था छ।
1: हुन्छ सर, हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद।
0: हस्, थ्याङ्क यू सो मच।
2: कुराकानी सँगै आजलाई खेल संसारका सामग्रीहरू यति नै। यो कार्यक्रम रेडियो नेपालको वेबसाइट र युट्युब च्यानलबाट पनि सुन्न सक्नुहुनेछ। कार्यक्रमबाट प्रविधि संयोजनमा साथ दिनुहुने सुधीर मिश्रलाई हार्दिक धन्यवाद दिँदै म मनुका कुँवर बिदा हुन्छु। नमस्कार।

0: झन्डो आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डो नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब हामी यहाँहरूलाई सुनाउँदैछौँ केही बेर विभिन्न कलाकारहरूका स्वरमा रहेका सदाबहार गीतहरू। पहिलो गीत सुनाउँछौँ प्रेमध्वज प्रधानको स्वर, उत्तम नेपालीको रचना हो भने शिव शङ्करको सङ्गीतमा।

अहिले भर्खरै यहाँहरूले सुन्नुभयो कृष्ण सिजापतिको स्वर, सुधी नेपालीको रचना हो भने मदन परियारको संगीतमा रहेको सदाबहार गीत। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका सदाबहार गीतहरू। सदाबहार गीतहरू सुनाउने क्रममा अर्को गीत सुनाउँछौँ, भक्तराज आचार्यको स्वर, दिव्य खालिङको रचना र संगीतमा।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका सदाबहार गीतहरू। सदाबहार गीतहरू सुनाउने क्रमको अन्तिम गीत सुनाउँदैछौँ। शिव शङ्करको स्वर उत्तम श्रेष्ठको रचना हो भने शिव शङ्करको सङ्गीतमा यो गीत सुनिसकेपछि राति ठिक 10 बजे हिन्दी भाषामा समाचार सुन्नुहुनेछ। हिन्दी भाषाको समाचार पछि गजल गङ्गा कार्यक्रम सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: गजल गंगा।
1: गएछन् जानेहरूले अवस्था नाजुक छोडेर गएछन्, जान्न भन्नेहरूले पनि त मुलुक छोडेर गएछन्। गएछन् जानेहरूले अवस्था नाजुक छोडेर गएछन्, जान्न भन्नेहरूले पनि त मुलुक छोडेर गएछन्। खालैबाट स्वाहा पारे महारथीहरूले यो देश, खालैबाट स्वाहा पारे महारथीहरूले यो देश। कुन प्रभुले कुन समयमा कस्तो छुक छोडेर गएछन्, जान्न भन्नेहरूले पनि त मुलुक छोडेर गएछन्। मध्य रातमा बास माग्न आएका थिए पुजारी, मध्य रातमा बास माग्न आएका थिए पुजारी। जाँदा घरको ढोकामा बन्दुक छोडेर गएछन्, जान्न भन्नेहरूले पनि त मुलुक छोडेर गएछन्। गएछन् जानेहरूले अवस्था नाजुक छोडेर गएछन्। दाङका गजलकार ऋषि शर्मा सुदामाका यिनै गजलांशसँगै गजल गङ्गाको यो नूतन श्रृङ्खलामा प्रविधि संयोजनतर्फ पराग पोखरेल र गजल गङ्गाको सारथी विद्यानिर्दोष पहाडीको गजलीय अभिवादन।

हामी गजलगङ्गामा डुबुल्की मार्न आइपुग्छौँ मङ्गलबारको रात्रिकालीन प्रहरमा। रात्रिकालीन प्रहरको अबको 45-50 मिनट हामी गजलगङ्गामा डुबुल्की मार्नेछौँ। आजको बसाइमा गजलकार ऋषि शर्मा सुदामाको गजल सँगसँगै जीवनी उहाँका गजलहरू सुन्नेछौँ र सुनाउनेछौँ। अबको 45-50 मिनट यहाँहरूले हामीलाई दिनुहुनेछ भन्ने विश्वास मनभरि सङ्गालिरहेको छु। कार्यक्रमको सुरुवातमा हामी जोड्दैछौँ आजका हाम्रा अतिथि ऋषि शर्मा सुदामाको गजल, सङ्गीतमा गुरुदेव कामत र स्वरमा हुनुहुन्छ ओम सुनार।

0: गजल गङ्गाको व्यवसायमा हामीले सुरुवातमा राख्यौँ यसै दिल फरानी गजल। गजलकार हुनुहुन्छ ऋषि शर्मा सुदामा, सङ्गीत थियो गुरुदेव कामतको, स्वर थियो ओम सुनारको। गजल गङ्गामा अब हामी ऋषि शर्मा सुदामालाई स्वागत गर्छौँ। हजुरलाई गजल गङ्गामा हार्दिक स्वागत छ।
1: धन्यवाद हजुरलाई र रेडियो सुनेर बस्नुभएका सम्पूर्ण महानुभावहरूप्रति पनि मेरो हार्दिक नमस्कार छ।
0: जिन्दगी कसरी चल्दैछ?
1: नियमित कर्म छ, जुन आफ्नो गुजाराको लागि पनि मैले टिचिङमा लागिरहेको छु र त्यसका साथसाथै खाली भएको समयमा कहिलेकाहीँ साहित्यिक कार्यक्रमहरूमा जाने, साहित्य सिर्जना मत्थर भए पनि यसलाई कुनै न कुनै रूपमा निरन्तरता दिइराखेको छु र नियमित दैनिकी चलिरहेको छ शिक्षण सँगसँगै साहित्य कर्म।
0: शिक्षण पेसामा हुनुहुन्छ, शिक्षण पेसा र साहित्य कर्मलाई सँगसँगै लगिरहँदा कुन बाटो अप्ठ्यारो, कुन बाटो सजिलो हुने रहेछ?
1: पछिल्लो समय हेर्दा दुवै बाटो अप्ठ्यारो त अप्ठ्यारो नै हो, किनभने अहिले हामीहरू चाहे पेसागत रूपमा शिक्षणलाई हेरौँ, त्यहाँ पनि जटिलता छ, आत्मसम्मान पनि घिर्दै गइरहँदा पनि, समाजले शिक्षणलाई हेर्ने दृष्टिकोण कमजोर बनिरहँदा पनि हामीहरू त्यो पेसा सबैभन्दा पवित्र पेसा हो भनेर लागिरहेका छौँ भने, अर्कोतर्फ साहित्य कर्म पनि अनुत्पादक क्षेत्र भनेर भनिएको छ र पछिल्लो पटक उत्पादन गर्न सकिन्छ, साहित्यलाई उत्पादनको बाटोमा लगाउन सकिन्छ भन्ने सर्जकहरू एकातिर हुनुहुन्छ भने शान्त सुखाएको लागि लेख्ने हो, हामीहरू धेरै अगाडि जानु छैन भन्ने मतहरू पनि पछाडि भएको हुनाले यी दुवै आत्मसन्तुष्टिको लागि एकदम सबैभन्दा राम्रा क्षेत्र हुन् भन्ने मलाई लाग्छ।
0: हजुरको लेखनीको पाटो आत्मसन्तुष्टिका लागि या समृद्धिका लागि?
1: मैले पहिलो कुरा आत्मसन्तुष्टिको लागि लेख्छु। म जुन कुराले सन्तुष्ट हुन्छु, मेरो नजिकको साथीहरूलाई सन्तुष्ट बनाउन सकेँ, भिन्न भिन्न दृष्टिकोण राख्ने, भिन्न भिन्न सोचाइ राख्ने साथीहरूलाई पनि ती रचनाहरूले सन्तुष्ट दिन सक्यो भने यो समाजको लागि योग्य हुन्छ र समाजलाई पनि यसले कुनै न कुनै रूपमा सन्तुष्टि दिन सक्छ भन्ने मान्यता म राख्छु र साहित्य सिर्जना, साहित्यलाई समाजको दर्पण र दर्शन भनिन्छ। दर्पण हामीले देखायौँ र त्यसका साथसाथै दर्शन पनि दिन सकियो भने समाज एउटा गतिमा जान सक्थ्यो भन्ने मान्यता हो र यो पछिल्लो समय साहित्यलाई आधार बनाएर समाजले आफ्नो दर्शन प्राप्त गर्छ भन्ने मान्यता धेरै कमजोर बनिरहेको छ। तर मैले जे लेखिराखेको छु त्यो आत्मसन्तुष्टिको लागि लेख्छु, शान्त सुखाएको लागि लेख्छु र मैले लेखिसकेपछि त्यो मेरो मात्र सम्पत्ति नभएर सबै दर्शक र पाठकहरूको सम्पत्ति हुन्छ, त्यस बेला मलाई मिल्ने भनेको सन्तुष्टि नै हो।
0: सृजनाले सन्तुष्टि पनि दिन्छ, समाजका कुराहरू पनि उठाउँछ, दर्पण पनि बन्छ र दर्शनसँगै दर्शन पनि बन्छ। कति मिठो जवाब। अब गजल सुनौ।
1: हुन्छ, म एउटा गजल सुनाउँछु। हाम्रा पुर्खा पनि थिए वीर, कसरी भनौँ यही कुराको लागि रहन्छ पीर, कसरी भनौँ हाम्रा पुर्खा पनि थिए वीर, कसरी भनौँ पीडककै पक्षमा फैसला सुनाइयो फेरि पनि, पीडककै पक्षमा फैसला सुनाइयो फेरि पनि, अदालतलाई न्यायको मन्दिर कसरी भनौँ यही कुराको लागि रहन्छ पीर, कसरी भनौँ बोले भ्रम नबोले भ्रम, भ्रमित छ भ्रम यहाँ, बोले भ्रम नबोले भ्रम, भ्रमित छ भ्रम यहाँ, आफूले आफैलाई फकीर कसरी भनौँ यही कुराको लागि रहन्छ पीर, कसरी भनौँ बिच बाटोमै छोडेकी थिइन् उनले पनि, बिच बाटोमै छोडेकी थिइन् उनले पनि, बिच बाटोमै छोडेकी थिइन् उनले पनि, तिमीलाई प्रेमको नजिर कसरी भनौँ हाम्रा पुर्खा पनि थिए वीर, कसरी भनौँ दुनियाँले कुल्चेर हिँडेको महसुस हुन्छ, दुनियाँले कुल्चेर हिँडेको महसुस हुन्छ, कसैको बाटोलाई आफ्नो शरीर कसरी भनौँ यही कुराको लागि रहन्छ पीर, कसरी भनौँ हाम्रा पुर्खा पनि थिए वीर, कसरी भनौँ।
0: निकै मिठो गजल हामीले यति बेला सुन्यौँ। ऋषि शर्मा सुदामा हुनुहुन्छ आजको बसाइमा। उहाँको जीवन भोगाई, गजल लेखनीको चेत, दर्शन, विचार हामी यति बेला सुनिरहेका छौँ, सुनाइरहेका छौँ। जीवन भोगाई सँगसँगै शेरहरूमा काल्पनिकता पनि हुन्छ या यथार्थता मात्रै हुन्छ? यो जोड्न खोजेको मैले, हजुरको अगाडि एउटा शेर छ, उनले पनि बीच बाटोमा छोडेर गइन्, कसले छोडेर जानुभयो तपाईँलाई?
1: यो के रहेछ भने हामी सर्जकहरूलाई एउटा छुट के रहेछ, वास्तविकता कुरा भनिरहँदा पनि त्यसमा काल्पनिकताको रङ भर्न सकिने रहेछ र काल्पनिक कुरा गरिरहँदा पनि वास्तविकताको नजिक पुर्याउन सकिने रहेछ, सर्जकहरूलाई सबैभन्दा सुविधाको पाटो यही हो भन्ने लाग्छ। अनि त्यो सेयर मेरो आफ्नै जीवनको आफैसँग भोगिएको सेयर नहुन सक्छ, तर अरूको लागि भने त्यो कसै न कसैको जीवनबाट नजिकबाट भोगिएको सेयर हो। मैले लेख्ने गजलहरू मलाई कुनै न कुनै रूपमा अनुभूतिले छुन्छ, अनुभूति सँगसँगै अनुभव जोडियो भने अझ त्यसमा आफूलाई समाहित गर्न पाउँछु, र आफ्नो अनुभूतिसँग अरूका अनुभव जोडिएका छन् भने पनि तिनी आफ्नै सेयर हुन्, मेरै लागि लेखिएको हो भन्ने मैले आफूलाई लाग्यो भने मात्र आम पाठक र श्रोताहरूलाई पनि मेरै लागि लेखिदिएछ सुदामाले भन्ने लाग्ला भन्ने लाग्छ। र के हो भने गजल लेखिरहँदा वास्तविकताको नजिक रहँदा पनि हामीहरूले ती अनुभूतिका कुराहरूले सबै कुराहरू भनिरहँदा पनि हामीहरूलाई बडो मजाको छुट हुने रहेछ, बडो मजाको आनन्द मिल्ने रहेछ, कतिपय कुराहरू नभनेर भनिने रहेछ, कतिपय कुराहरू भनेर नभनिने रहेछ। यो गजलको शेर हजुरले जुन कुरा उठाउनु भयो त्यो मेरो जीवनसँग मेल नखाए पनि मलाई त्यो अनुभूति चाहिँ भित्र हृदयले एकपटक स्पर्श गरेको कुरा भएको हुनाले मैले आफ्नै हो भनेर लेखेको।
0: गजल लेखनी एउटा सोच हो, कला हो, सिर्जना हो या यथार्थता हो? यो अघिको प्रश्न सँगसँगै मैले जोडेँ। एउटा सोच हो या गजल के हो? प्रेमिल हो अथवा भावना हो, लय हो, बिम्ब हो, के हो गजल?
1: गजलको बारेमा हामीहरूले विभिन्न थरी जसरी चाहे साहित्य होस्, चाहे दर्शन होस्, चाहे राजनीति होस्, फरक फरक विचारधाराबाट प्रभावित भएका, फरक विचारधाराबाट प्रशिक्षित भएका समूहहरूका फरक फरक कुराहरू सुनिरहेका हुन्छौँ। यो गजलमा पनि कुनै न कुनै रूपमा त्यो फरकपन देख्न सकिन्छ। अरब वर्षमा जसरी गजल लेखियो अहिले नेपालमा त्यही लय, त्यही ढर्रा, त्यही ढाँचामा लेख्नुपर्छ भन्ने मान्यता पनि केहीको होला, हामीले त्यसलाई पनि सम्मान गर्नुपर्छ। र जसरी हामीहरूका परम्परागत सोच, दृष्टि र दृष्टिकोण सबै परिवर्तन हुँदै आयो, समाज परिवर्तन हुँदै आयो, हाम्रो चेतनाको स्तर परिवर्तन हुँदै आयो, त्यसै गरी यो गजलको पनि, गजलले समातेको बाटो र परिधि पनि परिवर्तित हुनुपर्छ। र पुरानो जे थियो त्यसैमा मात्र रमाइरहने भने साहित्य कसरी परिवर्तनगामी हुन्छ, कसरी सृजनशील हुन्छ, र कसरी नयाँ सभ्यताको जग बसाल्न कार्यमा साहित्यलाई अगाडि बढाउन सकिन्छ भन्ने यावत प्रश्नहरू छन्। त्यसैले म यो पुरानो जे थियो त्यसैमा रहनुभन्दा पनि समय परिस्थितिले परिष्कार परिमार्जन गर्दै अगाडि बढ्ने बाटोमा म सहमत छु। त्यसैले अरब वर्षमा जसरी प्रेमका कुराहरू मात्र गजलमा लेखियो अहिले त्यो मात्र नभएर त्यो पनि लेखौँ, र त्यसका साथसाथै जीवन दर्शनका, जीवन जगतका बहुआयामिक विषय र पाटाहरू छन्, ती सबैलाई गजलले छुन सक्नुपर्छ, छोप्न सक्नुपर्छ भन्ने मान्यता म राख्छु।
0: यो गजलप्रतिको दृष्टिकोण भयो, सोच भयो, हजुरले गजललाई परिभाषित गर्दा गजल लेखनीको दुई दशकभन्दा लामो समय पुग्यो, यो अनुभवले गजल चाहिँ के हो जस्तो लाग्छ?
1: गजल आफ्नो अनुभूतिले त म फरक कुरा भनौँला, तर अहिले रेडियो नेपाल सुनिरहनुभएका धेरै श्रोताहरूलाई मैले के भन्नुपर्छ भने यो ज्ञात्मकताको दृष्टिले हेर्ने भने यो गीतको नजिक को विधा हो, र यो वाचनका दृष्टिले हेर्ने भने यो कविताको नजिकको विधा हो। त्यसैले कवितामा हुने त्यो बिम्ब अलङ्कारका साथसाथै कवितामा हुने सशक्त भाव पनि यसले बोकेर ल्याएको हुन्छ, र हामीहरूले ज्ञात्मकताको प्रयास गऱ्यौँ भने गीतमा हुने त्यो पन पनि यसले लिएको हुन्छ। त्यसैले यी दुईको बिचबाट आएको यो समृद्ध विधा हो भन्न चाहन्छु।
0: अब हजुरको गजल सुनौ।
1: हुन्छ, म गजल वाचन गर्छु। नबेच्नु थियो बेच्न थाल्यौँ स्वाभिमान दामीसँग, नबेच्नु थियो बेच्न थाल्यौँ स्वाभिमान दामीसँग, मान्छेलाई डर रहेन अब बदनामीसँग, नबेच्नु थियो बेच्न थाल्यौँ स्वाभिमान दामीसँग, जिन्दगी के नै रहेछ उत्तर प्रश्न भेटियो, जिन्दगी के नै रहेछ उत्तर प्रश्न भेटियो, प्रश्न अनेक हुन सक्छन् मलामीसँग, मान्छेलाई डर रहेन अब बदनामीसँग, दुश्मनी कोसँग दुश्मन को हो थाहा छैन, दुश्मनी कोसँग हो दुश्मन को हो थाहा छैन, दुश्मनी कोसँग हो दुश्मन को हो थाहा छैन, सदियौँदेखि लडिरहेछौँ हामी हामीसँग, नबेच्नु थियो बेच्न थाल्यौँ स्वाभिमान दामीसँग, बरु एक्लै हिँड एक्लै बोल एक्लै मुस्कुराऊ, बरु एक्लै हिँड एक्लै बोल एक्लै मुस्कुराऊ, सङ्कटमा पनि सङ्गत नगर हरामीसँग, नबेच्नु थियो बेच्न थाल्यौँ स्वाभिमान दामीसँग, कसरी बन्छौँ हामी कसरी बन्छ यो देश, कसरी बन्छौँ हामी कसरी बन्छ यो देश, कैयौँ प्रेतात्मा हुन्छन् एउटा धामीसँग, मान्छेलाई डर रहेन अब बदनामीसँग, नबेच्नु थियो बेच्न थाल्यौँ स्वाभिमान दामीसँग,
0: नबेच्नु थियो बेच्न थाल्यौँ स्वाभिमान दामीसँग। गजल गङ्गाको यो पलेटीमा, यो बसाइमा हामी दाङ जन्मनु भई कर्मक्षेत्र सुर्खेतलाई बनाउनु भएको छ अहिले। ऋषि शर्मा सुदामा हुनुहुन्छ, हामी गजल गङ्गामा अब यति बेला निकै मिठो गजल सङ्गीत सुन्छौँ। गजल धीरज ठकुरी त्रिवेणीको रहेको छ, स्वरमा जुनु रिजाल र सङ्गीत शिशिर साधकको रहेको छ। न दोष तिम्रो न दोष मेरो, दोषी त हाम्रो नजर थियो।

0: हजुर, न दोष तिम्रो न दोष मेरो, दोषी त हाम्रो नजर थियो। धीरज ठकुरी त्रिवेणीको गजल, जुनु रिजालको स्वर र शिशिर साधकको सङ्गीत थियो। हामी गजल गङ्गामा यति बेला ऋषि शर्मा सुदामासँग छौँ। सुर्खेतलाई आफ्नो कर्मथलो बनाइरहनु भएको छ। सुर्खेत कर्णाली प्रदेशको राजधानी पनि हो। कर्णालीमा गजलको माहौललाई नजिकबाट नियालिरहनु भएको छ, कस्तो छ आजभोलि कर्णालीमा गजलको माहौल?
1: म विगत 20-22 वर्षदेखि सुर्खेतमा रहेर त्यहीँको गजलसँग नजिकको सम्बन्ध जोड्ने प्रयासमा छु। अहिले पनि त्यहीँको गजलसँग खेलिरहेको छु। सुर्खेतको गजल, समग्र कर्णालीको गजल समृद्ध छ र एउटा कोणबाट हेर्ने हो भने कर्णालीको गजल के अलि पछाडि हो कि साङ्गीतिक पाटोमा त्यति आउन नसकेको हो कि भन्ने महसुस चाहिँ हामीलाई भएको छ। र पछिल्लो पटक केही साङ्गीतिक कार्यक्रमहरू पनि सुरु गरेर रेकर्डलाई पनि अगाडि बढाउनुपर्छ भन्ने सोच त्यहाँका सर्जकहरूमा आएको छ र त्यही किसिमका कार्यक्रमहरू पनि हुन थालेका छन्। कर्णालीको गजल समृद्ध छ र देशकै प्रतिनिधि गजलकारहरू खोज्नु पऱ्यो भने हामी कर्णाली सेरोफेरोमा गयौँ भने त्यहाँ भेटाउन सक्छौँ, पाउन सक्छौँ। र त्यसमा पनि कर्णालीको गजल यो समसामयिक धारमा लेखिने गजलहरू अलि बढी चोटिला र अब्बल देख्न पाइन्छ, सुन्न पाइन्छ र पढ्न पाइन्छ।
0: पछिल्लो समय कर्णालीको खस भाषामा पनि गजलहरू लेखिन थालेका छन्।
1: हजुर,
0: गजल लेखनीको यसलाई आयामको विस्तार भन्नुहुन्छ या नेपालीमै लेख्नुपर्छ या विभिन्न भाषिकाहरूमा भाषाहरूमा पनि गजल लेख्दा राम्रो हुन्छ जस्तो पाउनु भएको छ कि यहाँले कस्तो पाउनु भएको छ?
1: साहित्यले भाषिकाको भेदलाई समात्न सक्नुपर्छ भन्ने मान्यता म राख्छु। स्तरीय मानकमा फरक कुरा होला, तर भाषिकाहरूको प्रभावले के गर्छ भने त्यहाँको आञ्चलिकतालाई प्रस्तुत गर्छ र भोलि गएर साहित्यको बारेमा अध्ययन गर्ने विद्यार्थीहरूले साहित्यको समाजशास्त्रीय अध्ययन गर्दा त्यहाँको रहनसहन, त्यहाँको भाषाको पनि त्यहीबाट निष्कर्ष निकाल्न सक्छन्। त्यसैले त्यो इतिहाससँग जोडिने कुरा पनि भएको हुनाले भाषिकामा यदि विचलन छैन, भाषिका नै बिगारिएर त्यो होडको लागि लेखिएको छ भने यसमा मेरो आपत्ति रहन्छ। होइन, भाषिकालाई समृद्ध बनाउने उद्देश्यले लेखिएका रचनाहरूले भोलि गएर त्यहाँको समाजको इतिहास बोल्ने भएको कारण त्यसरी लेखिने रचनाहरू जुन छन् त्यही भाषिकाको स्तरीय रूपमा आउँदा राम्रो हो भन्ने मेरो आफ्नो निजी धारणा छ।
0: त्यसले नेपाली गजलको श्रीवृद्धिमा भूमिका खेल्छ र आम व्यक्तिहरू समक्ष गजल लेखनीको दायरा विस्तार पनि गर्छ, पहुँच पनि पुर्याउँछ भन्ने पनि हो है?
1: हजुर, त्यसमा के हो भने जुन नेपाली भाषी भए तापनि भाषिकागत रूपमा हेर्दा त्यो खस भाषामा रमाउने केही भाषिक समुदाय यस्तो छ जसले स्तरीय नेपाली भाषालाई अझै बोधगम्य रूपमा उसले हेर्न सकेको छैन। त्यसैले त्यस्तो बेलामा त्यो गजललाई उसले सुन्न सक्दैन, सुन्न चाहँदैन, उसले सुनेर बुझ्दैन। एउटा समुदाय त्यस्तो पनि छ। त्यसैले त्यो समुदायसम्म पुर्याउनको लागि पनि त्यहाँका भाषिकाहरूमा लेख्न सकियो भने गजललाई पुर्याउन सकिन्छ। गजलप्रतिको रस बढ्दै गयो भने पछि स्तरीय मानकमा उहाँहरूलाई अभ्यस्त गराउने एउटा बाटो खुल्छ। त्यसैले त्यतातिर त्यो समृद्धिको बाटोमा जुन किसिमका अभियानहरू छन्, जुन किसिमका कार्यक्रमहरू छन् र जुन किसिमका प्रयासहरू भइरहेका छन् त्यो सकारात्मक हो।
0: नेपाल बहुभाषिक मुलुक पनि हो।
1: हजुर,
0: बहुभाषी छ। बहुभाषीमा गजल लेखनीका सरलता पनि छन्, जटिलता पनि छन् र त्यसलाई गजलको सिद्धान्तलाई पनि पालना गर्नुपर्नेछ। नेपाल बहुभाषी भइरहँदा गजललाई पनि बहुभाषामा रूपान्तरण गर्दै जाने हो भने त्यसको स्वरूप परिवर्तन होला या यही स्वरूपमा लेखिएला या त भाषिका अनुसार फरक हुँदै जाला, के लाग्छ यहाँलाई?
1: त्यसमा के हो भने म लुम्बिनी प्रदेशको बासिन्दा हुँ र विगत 22-25 वर्षदेखि कर्णाली प्रदेश

0: छु, मेरो धरातल जे हो त्यहीबाट उठाउन थाल्यो भने सबैको अपनत्व पनि त्यसमा आउँछ र आफ्नो वास्तविक परिचय पनि सर्जकले खोज्न सक्छ। जसरी कर्णालीमा पनि कालीकोट जुम्लातिरका साथीहरूले खसमा जसरी लेख्न सक्नुहुन्छ, दैलेखको पश्चिम क्षेत्रले लेख्न सक्छ, तर दैलेखको पूर्वी क्षेत्र त्यसपछि सुर्खेतको केही भागमा हामीहरूले बसेर लेखिरहँदा त्यो खस भाषाका गजलहरू हाम्रो लागि खसखस मात्र हुन सक्छ। हामी पूर्ण खस भाषामा नै हामी लेख्न सक्छौँ र समृद्ध बनाउँछौँ भन्ने नसन्दा हुन्छ, किनभने हाम्रो धरातल जुन हो त्यही धरातललाई माथि उठाउँदा नै राम्रो हुन्छ।
1: एउटा सर्जकले आफ्नो धरातलमा रहेर जुन समुदाय र सम्प्रदायको प्रतिनिधित्व गर्छ उसले चाहिँ न्याय दिन सक्ने भयो, तर अर्को धरातल र अर्को सम्प्रदायको व्यक्तिले गजल लेख्छु भनेर त्यति न्याय दिन सक्दैन कि भन्ने कुरा पनि उठ्यो। यो व्यवसायमा हामी पुनः हजुरको गजल सुन्छौँ।
0: हुन्छ, मैले गजल वाचन गर्छु। पहिले खाँबो उठाउनु पर्छ, बलो उठाउनु पर्छ, पहिला खाँबो उठाउनु पर्छ, बलो उठाउनु पर्छ, धरातल बनेपछि मात्र तल उठाउनु पर्छ, पहिला खाँबो उठाउनु पर्छ, बलो उठाउनु पर्छ, प्रणाली यही बस्यो वफादारहरूका लागि, प्रणाली यही बस्यो वफादारहरूका लागि, आफ्नो गाँस नउठाउँदै कलो उठाउनु पर्छ, धरातल बनेपछि मात्र तल उठाउनु पर्छ, जति हली आए पनि गोरु मात्र छुटिरह्यौँ, जति हली आए पनि गोरु मात्र छुटिरह्यौँ, जति हली आए पनि गोरु मात्र छुटिरह्यौँ, जोत्नु छ भने अड्किएको हलो उठाउनु पर्छ, धरातल बनेपछि मात्र तल उठाउनु पर्छ, व्यापारीकरण र विश्व बजारका भाषण खुबै हुन्छन्, व्यापारीकरण र विश्व बजारका भाषण खुबै हुन्छन्, व्यापारीकरण र विश्व बजारका भाषण खुबै हुन्छन्, तर व्यवहारमा हामीले खलो उठाउनु पर्छ, पहिला खाँबो उठाउनु पर्छ, बलो उठाउनु पर्छ, म अन्तिम शेरमा आएँ, व्यक्तिवादिता र यान्त्रिकता बढ्दै गएमा, व्यक्तिवादिता र यान्त्रिकता बढ्दै गएमा हर मुर्दाले भोलि आफै सलो उठाउनु पर्छ, पहिला खाँबो उठाउनु पर्छ, बलो उठाउनु पर्छ, धरातल बनेपछि मात्र तल उठाउनु पर्छ।
1: गजल लेखनीको एउटा पाटो सुझावसँगै विचार पनि आउँछ गजलमा।
0: हजुर,
1: विचार, गजल र राजनीति, गजलकारहरूले साहित्यकारहरूले राजनीतिज्ञलाई के भन्नुहुन्छ भन्दा, सत्तामा पुगिसकेपछि रचनाकारहरूलाई साहित्यकारहरूलाई गजलकारहरूलाई बिर्सिने, रोडमा हुँदा अथवा सडक सङ्घर्षमा हुँदा साहित्यकारहरूलाई सम्झिने, रचनाहरूले सरकार चिन्न नसकेको हो या सडक मात्रै चिनेको हो, या राजनीतिज्ञहरूले सडक मात्रै चिने रचना चिनेनन्, कस्तो लाग्छ यहाँलाई? धेरैको गुनासो भेटिन्छ।
0: सर्जकहरू विचार सिद्धान्तका हिसाबले भनेको होइन, सर्जकहरू आम सर्जकहरू परिवर्तनका पक्षमा हुन्छन्, उनीहरूले उठाएका परिवर्तनका आवाजहरू जुन छन् रचनाका माध्यमबाट उठेका आवाजहरू यो कुनै कालखण्डमा राजनीतिको उद्देश्य र ती रचनाको उद्देश्य मेल खाँदा एउटै ठाउँमा आएर केही परिवर्तनहरू पनि भएका छन्, र परिवर्तन भइसकेपछि जुन उद्देश्य एकै ठाउँमा उभिएर त्यो परिवर्तन भएको थियो, त्यो परिवर्तनभन्दा पछाडिका व्यवहारिक पाटाहरू कमजोर देखिँदा सर्जकहरूमा नैराश्यता देख्न सकिन्छ। यो अहिलेको मात्र रोग होइन, हामीले पारिजातलाई पढ्यौँ भने, त्यसका साथसाथै गोपाल प्रसाद रिमाललाई पढ्यौँ भने, उनीहरूको बारेमा बुझ्यौँ भने पनि यसबाट छर्लङ्ग हुन्छ कि एक किसिमले राजनीति गर्नेहरूले साहित्यलाई पनि आफ्नो भर्याङ बनाएका हुन् कि, त्यो भर्याङ बनाइसकेपछि जुन गर्नुपर्ने साहित्यलाई साहित्यको उत्थानको लागि गर्नुपर्ने कार्य हो र साहित्यले उठाएका विचार र दर्शनका पाटाहरू हुन्, तिनीहरूलाई न्याय नगरेका हुन् कि भन्ने प्रश्नहरू अहिले पनि छन् र यसका उत्तरहरू भेटिन अलि गाह्रो भइरहेको छ।
1: सर्जकहरू गजलकारहरू यति थाहा हुँदा हुँदै फेरि उहाँहरूले बोलाएको कार्यक्रममा जानुहुन्छ किन भन्ने प्रश्न पनि उठ्छ, के उहाँहरू राजनीतिज्ञहरूबाट केही लिनुहुन्छ कि, केही गर्नुहुन्छ कि भन्ने प्रश्नहरू पनि आम व्यक्तिहरूलाई सुनिन्छ। ऋषि शर्मा सुधामा पनि कर्णाली प्रदेशको स्थापनार्थ आफ्ना रचनाहरू वाचन गरेर कर्णाली प्रदेश स्थापनाका लागि वाचन गर्ने एकजना सर्जक हुनुहुन्छ, मैले भिडियोमा देखाएको थिएँ। स्थापना भइसके पश्चात अहिले कर्णाली प्रज्ञा प्रतिष्ठानको सन्दर्भ पनि थियो तत्कालीन समयमा, त्यो र यहाँहरू बिच केही समन्वय सहकार्य केही भइराखेको छ?
0: यसमा सहकार्य हामीसँग व्यक्तिगत रूपमा भएको छैन, र सुर्खेतमा चलिरहेका क्रियाशील रहिरहेका साहित्यिक संस्थाहरूसँग पनि त्यति धेरै समन्वय भएको छ जस्तो मलाई लाग्दैन, भएको भए यी कुराहरू सतहमा आइसक्ने थिए। र एउटा सकारात्मक कुरा के भने, हामीसँग समन्वय नभए पनि कर्णाली प्रज्ञा प्रतिष्ठान गठन हुँदैछ भन्ने कुरा हामीले सुनेका छौँ, र त्यसमा जसलाई जिम्मा दिइँदैछ अथवा जो आउँदै हुनुहुन्छ नेतृत्वमा, उहाँहरू साहित्य बुझेको मान्छे भइदिए हामीहरूलाई ठिक हुन्थ्यो, र राजनीतिक पृष्ठभूमिबाट आएका साहित्यको नाम मात्र ओकल्ने जति हुनुहुन्छ उहाँहरूलाई अगाडि नसारिदिए हुन्थ्यो।

0: यो साहित्यको मर्म र धर्मलाई जानेको बुझेको मान्छे नेतृत्वमा आइदिनुहुन्थ्यो भन्ने हामीहरूको इरादा छ, तर हामीसँग त्यस किसिमको समन्वय अहिलेसम्म भएको छैन।
1: कामना गरौँ, अपेक्षा गरौँ यहाँहरूको समन्वय होस्, प्रणालीको साहित्य समग्रमा गजलले पनि आफ्नो महत्त्वपूर्ण स्थान पाओस्, यो कामना गरौँ। गजल गङ्गामा हामी अब अर्को गजल सुन्छौँ।
0: हुन्छ, म गजल वाचन गर्छु। पागल बनोस् सधैँ जस्तो, सधैँ बनोस् पागल जस्तो, पागल बनोस् सधैँ जस्तो, सधैँ बनोस् पागल जस्तो, कोही भइरह्यो मुसल जस्तो, हामी भयौँ ओखल जस्तो। पागल बनोस् सधैँ जस्तो, सधैँ बनोस् पागल जस्तो, कोही भइरह्यो मुसल जस्तो, हामी भयौँ ओखल जस्तो। आँसु पुस्छ पट्टी बन्छ, परि आउँदा सबथोक बन्छ। आँसु पुस्छ पट्टी बन्छ, परि आउँदा सबथोक बन्छ। के हुन्छ र यो संसारमा आमाको आँचल जस्तो, कोही भइरह्यो मुसल जस्तो, हामी भयौँ ओखल जस्तो। अन्तिम पछि पनि कैयौँ अन्तिमहरू आइरहन्छन्, अन्तिम पछि पनि कैयौँ अन्तिमहरू आइरहन्छन्। ब्रह्माण्डमा अर्को शक्ति छैन होला तलतल जस्तो, कोही भइरह्यो मुसल जस्तो, हामी भयौँ ओखल जस्तो। खोइ सग्लो परिचय, खोइ हाम्रो स्वाधीनता, खोइ सग्लो परिचय, खोइ हाम्रो स्वाधीनता, खोइ सग्लो परिचय, खोइ हाम्रो स्वाधीनता। दुनियाँले बजाएको छ चौतारीको मादल जस्तो, कोही भइरह्यो मुसल जस्तो, हामी भयौँ ओखल जस्तो। निमुखाका नाममा बहस, हेर्दा हेर्दै थाक्यो मान्छे,
1: निमुखाको
0: नाममा बहस, सुन्दा सुन्दै थाक्यो मान्छे। निमुखाको नाममा बहस, हेर्दा हेर्दै सुन्दा सुन्दै थाक्यो मान्छे। छलफल पनि लाग्न थाल्यो सुदामालाई छलफल जस्तो, पागल बनोस् सधैँ जस्तो, सधैँ बनोस् पागल जस्तो, कोही भइरह्यो मुसल जस्तो, हामी भयौँ ओखल जस्तो।
1: गजलले पार्ने प्रभाव समाजमा व्यक्तिमा कसरी पर्छ?
0: यो हामीहरूले पुस्तालाई र समाजको समूहलाई छुट्याउँदै गयौँ भने समाजमा रेडियो सुन्नेहरूमा पनि बिहानतिर का कार्यक्रमहरू सुन्ने एउटा जमात छ, दिउँसोको कार्यक्रम सुन्ने अर्को जमात छ, बेलुकातिरको कार्यक्रम सुन्ने अर्को जमात छ, र रात्रिकालीन कार्यक्रमहरू सुन्ने अर्को जमात छ। त्यो एउटा श्रोताहरू विभक्त भइरहेका छन् भने गजल र साहित्य पढ्ने आम पाठकहरू सुन्ने श्रोताहरू पनि विभक्त छन्। सबैलाई एकै किसिमले समेट्न सकिन्छ भन्ने हुँदैन, र सबै सर्जकले सबैको विचारलाई प्रतिनिधित्व गर्छन् भन्ने हुँदैन। कसैको लागि कुनै लेखक एकदम उत्कृष्ट लेखक हुनसक्छ भने कुनै पाठक र श्रोताहरूको लागि अर्को कोही भइदिन सक्छ। यो हाम्रो हामीहरूले आफ्नो दृष्टिकोण कस्तो बनाएका छौँ त्यही किसिमका सर्जकहरूलाई हामीहरूले मन पराउने हुन्छ। त्यसैले बजारमा आउने किताबहरू पनि एक किसिमको पाठकहरूको लागि एक किसिमका हुन्छन् भने अर्को किसिमका पाठकहरूको लागि अर्कै किसिमका हुन्छन्। त्यसैले यो संसार जसरी विभक्त छ त्यसै गरी यो साहित्य पनि विभक्त छ, पाठकहरू पनि विभक्त छन्, हामी सर्जकहरू पनि विभक्त छौँ।
1: व्यक्तिको इच्छा चाहना अनुसार रुचि अनुसारका सिर्जनाहरूले उसमाथि प्रभाव पार्ने भयो, उसमाथि प्रभुत्व छोड्ने भयो भन्ने हजुरको भनाइरह्यो। हामी यति बेला गजल गङ्गाको रात्रिकालीन बसाईमा छौँ। रात्रिकालीन बसाईमा हामी गजलकार ऋषि शर्मा सुदामासँग जोडिरहेका छौँ, भलाकुसारी गरिरहेका छौँ र उहाँका गजलहरू सुनिरहेका छौँ र तपाईँलाई पनि सुनाइरहेका छौँ। आशा छ यहाँहरूले सुनिरहनु भएको छ भन्ने विश्वास पनि छ। अब यति बेला हामी गजल सङ्गीत जोड्छौँ। गजलकार कृष्ण हरि बराल हुनुहुन्छ, सङ्गीत गैरी सुरेशको रहेको छ, स्वर जगदीश समालको रहेको छ। तिमी मसँग भइदिए जेसुकै आँट्न सक्छु म।

0: तिमी मसँग भइदिए जेसुकै आँट्न सक्छु म, कृष्णहरि बरालको शब्द, जगदीश समालको स्वर र सङ्गीतमा गैरी सूर्य हुनुहुन्थ्यो। हामी गजल गङ्गाको व्यवसायमा छौँ, हामीसँग ऋषि शर्मा सुदामा हुनुहुन्छ, उहाँका निकै ओजिला गजलहरू र साधन हामीले गरिरहेका छौँ। तपाईँलाई पनि यो व्यवसाय निकै मिठो लागिरहेको छ भन्ने विश्वास छ। हामी पुनः संवादमा जोडिन्छौँ ऋषि शर्मा सुदामासँग। अब पछिल्लो समय गजलमा आइरहेको छलफलको विषय भनौँ, विभिन्न सम्मेलनहरू हुन्छन्, सभाहरू हुन्छन्। केही वर्ष अगाडि भएको प्रज्ञा सम्मेलन होस्, पोखरामा भएका साहित्यिक सम्मेलनहरू हुन्, ती सम्मेलनहरूले गजलकारहरू सबै एक ठाउँमा आउनुपर्छ, एक हुनुपर्छ भनेर आजसम्म भएका हस्ताक्षरहरू, र पनि एकातिर बहर, एकातिर लय, एकातिर स्वनिर्मित लय, उहाँहरू बीच सामाजिक सञ्जालहरूमा होस्, विभिन्न विद्युतीय सञ्जालहरूमा एकदम तिक्ततापूर्ण बहसहरू भइरहेका हुन्छन्। नेपाली गजलमा साँच्चीकै तिक्ततापूर्ण बहस आवश्यक छ, या जसरी चलिरहेको छ चल्न दिनुपर्छ, या होइन हस्ताक्षर गरिसकेपछि ती कुराहरूलाई सबैले अनुसरण गर्नुपर्छ, या त हस्ताक्षर गर्ने हो, एउटा काम सकियो फेरि अर्को सम्मेलन राखौँ, के हो, कस्तो लाग्छ यहाँलाई?
1: यो वादे वादे जायते तत्त्वबोध भने जस्तो वाद विवादबाट नै त्यसको निष्कर्ष निकाल्न सकिनुपर्ने हो र एउटा निचोडमा पुग्नुपर्ने हो। यसमा मलाई के लाग्छ भने गजलको नाममा जुन किसिमका बहसहरू भएका छन् नि, बहस नै आवश्यक छैन त्यति जस्तो लाग्छ मलाई। आफ्नो आफ्नो रुचि छ, शास्त्रीय बहरमा लेख्नेहरूले शास्त्रीय बहरमा लेख्दा हुन्छ, लयमा लेख्नेहरूले लयमा लेख्दा हुन्छ, अनि स्वनिर्मित बहरमा लेख्नेहरूले स्वनिर्मित बहरमा लेख्दा हुन्छ। यसको यो परिधिले घेराले हामीहरूलाई झन्झन कमजोर र झन्झन सङ्कीर्ण बनाइरहेको छ। परम्परागत दृष्टिकोण जे थियो त्यही नै हुनुपर्छ भन्ने मान्यता म राख्दैन। त्यसरी खोज्ने भने चार्ल्स डार्विनको जीव विकासवादी सिद्धान्तले भनेको हाम्रो प्राचीन परिचय फरक छ, हामी त्यो प्राचीन परिचयमा अहिले फर्किन सक्दैनौँ। हामीहरूको मानव सभ्यताको विकास सँगसँगै जसरी हामीहरूका सोच र दृष्टिकोणहरू परिवर्तन भएका छन्, त्यसरी यो गजलका आयामहरू पनि परिवर्तन हुनुपर्छ भन्ने मान्यता म राख्छु। र यो अतिवादी सोच जुन छ, त्यो अतिवादी सोच चाहे बहरका नाममा होस्, चाहे स्वनिर्मित बहरका अथवा स्वच्छन्दका नाममा होस्, जुनसुकै नाममा भएका यिनी अतिवादी सोचहरू गजलकै समग्र हितको लागि त्यति राम्रो सङ्केत होइन भन्छु। र हामीहरूले ती विभिन्न समयमा विभिन्न किसिमका हस्ताक्षर गरिरहनुभन्दा पनि आफूले जुन बाटोबाट लेखिरहेका छौँ त्यसैलाई समृद्ध बनाउँ र त्यही रचनाको माध्यमबाट आम श्रोता र नयाँ सर्जकहरूलाई आफूले आकर्षित गर्न सक्यौँ भने आफ्नो ठुलो सफलता त्यही नै हुन्छ। हामीहरू विभिन्न किसिमका बार लगाइदिएर, विभिन्न किसिमका नियम उपनियम बनाइदिएर, सिर्जनाभन्दा पहिला नियम हुन्छ जस्तो मलाई लाग्दैन, पहिला सिर्जना हुन्छ, त्यसपछि पछि त्यही भित्र नियमहरू खोजिने हुन्। त्यसैले यो नियममा आधारित भएर बढी हामीहरू त्यसैमा रहेर लेख्नुपर्छ र त्यही नै परिपालना गर्नुपर्छ। त्योभन्दा बाहिर अर्को दुनियाँ छैन भन्नु कुवाभित्रको संसार भ्यागुताले देख्नु जस्तो हो। त्यसैले बहुआयामिक रूपमा हामीले हेर्नुपर्छ गजललाई भन्ने मेरो दृष्टिकोण पहिले पनि त्यही थियो, अहिले पनि त्यही छ। यद्यपि यो दृष्टिकोण राख्नेहरू गजलका क्षेत्रमा थोरै होलान्, विभिन्न किसिमका समूहहरू, छुट्टा छुट्टै किसिमका समूहहरू होला, गठन पनि भएका छन्, त्यसैका पछाडि पनि वकालत भएका होलान्। तर म फेरि अन्तिममा के भन्छु भने, साहित्य सिर्जना गर्नु भनेको कुनै कुरा प्राप्ति गर्नु होइन, कुनै कुरा कहीँ पुग्नु होइन, हामी शान्त सुखाएको लागि लेखिराखेका छौँ, आत्मसन्तुष्टिको लागि लेखिरहेका छौँ, र अरूलाई आत्मसन्तुष्टि दिन्छौँ भने विभिन्न बहाना झिकेर, विभिन्न बहानाहरू बनाएर अरूलाई दुःख दिनु, तर्साउनु, सताउनु र हेका दृष्टिले हेर्नु त्यो साहित्यको धर्म र मर्म हो भन्ने मलाई लाग्दैन। जो जो त्यसरी लागिरहनु भएको छ उहाँहरूलाई म केही पनि भन्न चाहन्न, र साहित्य सिर्जना गर्ने जति सर्जकहरू हुनुहुन्छ उहाँहरूलाई आफूले लेख्न खोजेको विधागत सचेतता चाहिँ तपाईँमा हुनुपर्छ। गजल भनेर लेखिएका रचनाहरू गीत भइदिए अनि कविता भइदिए भने त्यहाँनिर फाटो नै छ, किनभने संरचनागत यिनीहरूको फरकपन अवश्य छ। संरचनागत पक्षलाई हेरौँ, सामान्य सैद्धान्तिक कुराहरू हामीहरू बिस्तारै बुझ्दै जान्छौँ, तर त्यो कडा नियम र संरचनाभित्र रहेर त्यो उकुस मुकुसभित्रबाट जबरजस्त रूपमा लादिएर लेखेका रचनाहरू त्यति समाजको लागि ग्राह्य हुन्छन् जस्तो मलाई लाग्दैन। जसरी काँधमा बोकेर लगेको कुकुरले जङ्गलमा मृग मार्न सक्दैन, त्यसरी त्यो जबरजस्ती बोकेर लगिएका रचनाहरू त्यति फलदायी हुन्छन् भन्ने मलाई लाग्दैन।
0: एकातिर यो गठन गर्ने समूह बनाउने छ, अर्कोतिर नेपाली गजल व्यवसायिक हुन सकेन र संरचनाहरू त्यसका नियमहरू पालना त गर्नु नै पर्यो, र सँगसँगै कृति निकाल्ने र कृति निकालिसकेपछि त्यसको बजारीकरण हुन सकेन, व्यवसायीकरण हुन सकेन। एउटा सर्जकले कृति निकालिसकेपछि त्यसको पारिश्रमिकका विषयहरू पनि छन्, प्रकाशकसँग उसले गर्नुपर्ने सम्झौताका विषयहरूमा पनि विभिन्न बेला बखत प्रश्नहरू उठिरहन्छन्। हजुरको पनि निलोकनिका एकल सङ्ग्रह छ र संयुक्त सङ्ग्रह कैफियतदेखि लगायतका विभिन्न सङ्ग्रहहरू प्रकाशित गरिसक्नु भएको छ। अब लगत्तै कुनै सङ्ग्रह आउँदैछ हजुरको?
1: यो के रहेछ भने सङ्ग्रह गर्ने कुरा, हामी मुफसलमा छौँ, केन्द्रीय राजधानी संघीय राजधानी काठमाडौँमा हामी छैनौँ, र त्यस बाहिर भएका कारणले सम्बन्ध स्थापित भएन भन्ने चाहिँ हामीले भन्नु हुँदैन। तर के छ भने राजधानीमा केन्द्रित रहेका जति पनि प्रकाशन गृहहरू छन् उनीहरूको नजरमा गजल त्यति पर्न सकेको छैन, त्यसमा हामीहरूका पर्याप्त कमी कमजोरी पनि हुन सक्छन्, र गजललाई हेर्ने परम्परागत दृष्टिकोण जुन थियो त्यही दृष्टिकोणले पनि काम गरेको हुनसक्छ भन्ने मलाई लाग्छ। र काठमाडौँमा रहेका प्रकाशन गृहहरूले मुफस्सलमा रहेका गजलकारहरूका पाण्डुलिपिहरू माग्ने र प्रकाशनको लागि हामी तयार छौँ भनेर त्यति राम्रो सङ्केतहरू देखाइएको छैनन्, र यद्यपि केही त्यति धेरै नाम नचलेका प्रकाशकहरूले माग्दा सर्जकहरूले दिन नसकेको अवस्था पनि छ। भोलि गएर हामीहरूले त्यो भित्रबाट पाउने पारिश्रमिक के आदि इत्यादि कुराहरूको प्रष्ट नियम त छैन, नियमन गर्ने निकाय पनि त्यति धेरै छैन र नियम पनि छैन, अनि त्यो भएको कारण हामीहरू बरु मफसलबाट आफैले निकाल्ने निकालौँ, बाहिर गएर काठमाडौँमा गएर निकाल्ने बेला प्रकाशक गृहसँग हामीहरूको राम्रो सम्झौता हुन सकेन भने भोलि हामीहरू नै अप्ठ्यारोमा पर्ने हो कि भन्ने मानसिकताले पनि धेरै सङ्ग्रहहरू निस्कन सकेका छैनन्। र अर्को के हो भने काठमाडौँमा चलेका अहिलेका एउटा दुईटा प्रकाशकहरूको नाम भन्दा फेरि अरूमाथि अन्याय होला, राम्रो बजारीकरण छ, राम्रो बजारीकरण हुँदा हुँदै पनि उहाँहरूले गजलका सङ्ग्रहहरूलाई आँट्न सक्नु भएको छैन। यदि आँट्न सक्नुहुन्छ भने आँट्नुहुन्छ भने बजार चाहिँ राम्रो छ भन्न म किन सक्छु भने निलोकनिका मैले मुफसलमा निकालेर मैले विज्ञापनको लागि केही प्रतिशत प्रतिहरू मैले विज्ञापनकै लागि बाँडे होला पहिलो सङ्ग्रह हो, र त्यसभन्दा बाहेका कृतिहरू मैले त्यहीँ बसेर त्यहाँका पुस्तक पसलहरूलाई दिँदा पनि लगानी उठेको थियो, म केही फाइदामा पनि गएको थिएँ, त्यसैले गजल सङ्ग्रहबाट घाटा परिन्छ भन्ने चाहिँ छैन अहिलेको यो बजारीकरणमा।
0: र सँगसँगै राष्ट्रिय स्तरका पुरस्कारहरू छन्, नाम नलिउँ, विभिन्न राष्ट्रिय स्तरका पुरस्कारहरूमा पनि गजल कृतिहरू प्रकाशित नभएर नपरेका हुन् छनौटमा, या त भएर छनौटमा नपरेका हुन्, या त गजलकारहरू दर्ता गर्ने नै नगएर हो के हो जस्तो लाग्छ?
1: यो पाटोमा अलिकति फरक किसिमको बहस पनि हुन सक्ला, के भने सर्जकहरू खास मूल सर्जकहरू कहाँ कहाँ पुरस्कार पाइन्छ भनेर खोज्दै हिँड्छन् जस्तो मलाई लाग्दैन, र ती संस्थाहरूले आफै जानेर यसको यो क्षेत्रमा लगानी छ, यसले काम गरेको छ, यसको योगदान पनि छ, यसका कृतिहरू छन् भनेर ती संस्थाहरूले आफै मूल्याङ्कन गरिदिएको भए राम्रो हुन्थ्यो जस्तो लाग्छ। अनि खास सर्जकहरू त्यो आवेदनै दिएर लाइन लागेर आफ्ना व्यक्तिवृत्ति अथवा बायोडाटाहरू बनाएर तयार पारेर पुस्तकहरू बुझाएर पुरस्कारहरू ती सम्मानहरू लिनुपर्छ भन्नेमा लाग्दैनन्, त्यसैले खास सर्जक भन्दा पनि कतिपय अवस्थामा त्योभन्दा बाहिर नपाउनु पर्नेले पुरस्कारहरू पाइदिए कि भन्ने बहस चाहिँ बेला बेला हुने गरेको छ।
0: गजल लेखनीको यात्रा सँगसँगै गजलका पुस्तकहरूको बजारीकरण, व्यवसायीकरण र अन्य विधासँग प्रतिस्पर्धा गजलको होला, पुरस्कार प्रदान गर्ने संस्थाहरूले पनि गजललाई हेर्लान्, प्रकाशकहरूले पनि हेर्लान् भन्न थालेको यति लामो युग भइरहँदा केही सुधार पनि भइरहेको छ। अब गजल गङ्गामा हजुरको अर्को गजल सुन्छौँ।
1: हुन्छ, यो मेरो साङ्गीतिक बजारमा पनि यो गजल आउँदैछ, त्यसैले मैले यो कास्टिङ पनि होला र यो गजल सुनाए, सन्तोषजीले सङ्गीत गर्दै हुनुहुन्छ र गायकको खोजीमा हामी छौँ। घरि सिर हेर्छ घरि पाउ हेर्छ, घरि सिर हेर्छ घरि पाउ हेर्छ, मान्छे हो मान्छेले अनेक दाउ हेर्छ, घरि सिर हेर्छ घरि पाउ हेर्छ, कुरा दिलका छन् आँखा चिलका छन्, कुरा दिलका छन् आँखा चिलका छन्, कुरा दिलका छन् आँखा चिलका छन्, चिम्लिएर आँखा सबै ठाउँ हेर्छ, मान्छे हो मान्छेले अनेक दाउ हेर्छ, भए व्यक्ति स्वार्थी आत्मकेन्द्री सबै, भए व्यक्ति स्वार्थी आत्मकेन्द्री सबै, हरेक मान्छे आज आफ्नै भाउ हेर्छ, घरि शिर हेर्छ घरि पाउ हेर्छ, म अन्तिम शेरमा आएँ, नदुखोस् भन्नेले पनि हेर्छ घाउ, नदुखोस् भन्नेले पनि हेर्छ घाउ, नदुखोस् भन्नेले पनि हेर्छ घाउ, दुखाउनेले पनि त्यही घाउ हेर्छ, घरि शिर हेर्छ घरि पाउ हेर्छ, मान्छे हो मान्छेले अनेक दाउ हेर्छ,
0: घरि शिर हेर्छ घरि पाउ हेर्छ, मान्छे हो मान्छेले अनेक दाउ हेर्छ। निकै मिठो गजल हामीले सुन्यौँ गजल गङ्गाको। अब हामी आखिरी आखिरीमा छौँ, आखिरी आखिरीमा ऋषि शर्मा सुदामालाई भन्न मन लागेका केही कुराहरू छन् भने सुनौँ।
1: गजलगङ्गाको स्थापना कालदेखि नै म जोडिएको थिएँ। आज यही कार्यक्रमबाट मैले आदरणीय नवीन दाहाल दाईलाई सम्झिरहेको छु र हामीहरूलाई प्लेटफर्म दिनुभएको थियो, हाम्रा गजलहरू वाचन हुन्थे, कहिलेकाहीँ हामीहरूको आवाजहरू पनि गुन्जिन्थ्यो। त्यही उत्साहले त्यही ऊर्जाले हामीहरू आजसम्म टिकिरहेका छौँ, अगाडि बढिरहेका छौँ। पुराना श्रोताहरू जो गजलगङ्गाको कार्यक्रम स्थापना हुने बेला सुन्ने श्रोताहरू हुनुहुन्छ, उहाँहरूको लागि पनि मेरो धेरै धेरै साधु छ। र अहिले पछिल्लो समय विभिन्न माध्यमबाट गजलमा जुन किसिमको परिष्कृत धार बोकेर आएका नयाँ पुस्ता हुनुहुन्छ, उहाँहरूलाई पनि मेरो धेरै धेरै धन्यवाद छ। र उहाँहरूलाई मेरो एउटा मात्र अनुरोध के छ भने गजल लेखिरहनु भएको छ, निरन्तरता दिनुहोला। निरन्तरता धेरै ठुलो कुरा हो। यो कार्यक्रममा मलाई निम्ता दिनुभयो, यो अवसर दिनुभयो, त्यसको लागि हजुरलाई पनि धेरै धेरै धन्यवाद।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाका विभिन्न राजनीतिक दलका मुख्य सचेतक तथा सचेतकहरूसँग सदनलाई प्रभावकारी, व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्ने विषयमा आज छलफल गर्नुभएको छ। छलफलमा आगामी साउन 14 गतेदेखि सुरु हुने प्रतिनिधि सभा बैठकलाई प्रभावकारी र परिणाममुखी बनाउने, सरकारबाट पर्याप्त बिजनेस उपलब्ध गराउने तथा सदनको गरिमा र मर्यादा कायम राख्ने विषयमा विचार विमर्श भएको छ। संसदीय सुनवाई समितिले आज निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित गुरूप्रसाद वाग्ले र डाक्टर राजीव सुब्बाको सुनवाई गरेको छ। समितिको आज बसेको बैठकले प्रस्तावित निर्वाचन आयुक्तहरू वाग्ले र डाक्टर सुब्बाको छुट्टा छुट्टै सुनवाई गरेको हो। प्रस्तावित निर्वाचन आयुक्त गुरु वाग्लेले निर्वाचनलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन सबै पक्षसँग समन्वय र संवादलाई प्राथमिकता दिने बताउनुभयो। यसै गरी प्रस्तावित निर्वाचन आयुक्त डाक्टर राजीव सुब्बाले संविधान र कानूनको पूर्ण पालना गर्दै तथ्य, प्रमाण र विधिको शासनका आधारमा निर्णय गरेर अगाडि बढ्ने बताउनुभयो। समितिले भोलि प्रमुख निर्वाचन आयुक्तमा सिफारिस हुनुभएका मानबहादुर कार्कीको संसदीय सुनवाई गर्ने समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो। भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत परियोजनाको बाँध खोलिने भएकाले महाकाली तटीय क्षेत्रका नागरिकलाई सतर्कता अप्नाउन आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले आज एक सूचना जारी गरी त्यहाँको एनएचपिसी लिमिटेड धौलीगङ्गा पावर स्टेसन धारचुलाले भोलि बिहान 6 बजेदेखि पर्सि अपराह्न 6 बजेसम्म सिल्ट सफाईका लागि बाँध खोल्ने जानकारी आएकाले सतर्कता अप्नाउन आग्रह गरेको हो। विभिन्न राजनीतिक दलको सर्वदलीय बैठकले नारायणी अस्पतालमा भएको समस्यालाई वार्ता, संवाद र सहमति मार्फत समाधान खोज्न अपील गरेको छ। वीरगंज स्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा आज बसेको सर्वदलीय बैठकले आन्दोलन र प्रदर्शन भन्दा पनि सम्बन्धित पक्षबीच समन्वय र सहमतिका आधारमा समाधान खोज्न आग्रह गरेका हुन्। नारायणी अस्पतालका 71 जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। शनिबार वीरगंज महानगरपालिका 25 निवासी 45 वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि उनका परिवारका सदस्य तथा आफन्तले उपचारमा लापरवाहीको आरोप लगाउँदै आकस्मिक कक्षमा कार्यरत चिकित्सक, मेडिकल अफिसर डाक्टर प्रमोद राममाथि आक्रमण गरेका थिए। सुनसरीको देवानगंजमा 2 समूहबीच उत्पन्न तनाव थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका 10 वटा स्थानीय तहमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा जारी आदेश अनुसार आज बेलुका 9 बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यू लागू गरिएको हो। आदेश स्थानीय प्रशासन ऐन 2028 बमोजिम जारी गरिएको प्रशासनले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सुनसरी घटना लगायत विषयमा छलफल गर्न भोलि बिहान 8 बजे सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। सिंहदरबारस्थित लेखा समितिको बैठक कक्षमा बिहान बैठक संसदमा रहेका सबै दलसहित उपेन्द्र यादव, महन्त ठाकुर र सीके राउत नेतृत्वका दललाई आमन्त्रण गरिएको रासोपाका महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सुनसरीको दिवानगंज गाउँपालिका 3 कप्तानगंजमा यही साउन 10 गते भएको घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। कार्यालयका प्रवक्ता हेमराज अर्यालले आज विज्ञप्ति जारी गरी घाइतेहरूको निशुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट मिलाइएको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका कर्णाली प्रदेश सभा दलका नेता मंगल बहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधान बमोजिम शाहीलाई आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। यसअघि आजै नेकपा एमालेको समर्थनमा कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेतमा पुगेर नेता शाहीले मुख्यमन्त्री पदमा दावी पेश गर्नुभएको थियो। लुम्बिनी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कांग्रेसका 5 मन्त्रीले सामूहिक राजीनामा दिनुभएको छ। नेपाली कांग्रेस संसदीय दलका सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्रसहित मन्त्रीहरूको सामूहिक राजीनामा बुझाउनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सेनाले गैरावासीय नेपाली एनआरएनएको ज्ञान सिप प्रविधि र पुँजीलाई स्वदेशको विकाससँग जोड्ने गरी सरकारले नीतिगत कानूनी तथा व्यवहारिक सुधारलाई प्राथमिकता दिएको बताउनु भएको छ। सूचना तथा सञ्चार मन्त्रालयमा गैरावासीय नेपाली संघका पदाधिकारीसँग भएको भेटवार्तामा सञ्चार मन्त्री डाक्टर तिमिल सेनाले सरकारले देशमा लगानी मैत्री वातावरण निर्माण गर्न आवश्यक सुधारका काम अघि बढाइरहेको बताउनुभयो। हवस् त, राति 11 बजेको समाचार सकियो। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज।
3: लौ त, राति 11 बजेको यो समाचार सँगै आजलाई रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट प्रसारण हुने सम्पूर्ण कार्यक्रमहरू यहीँ पुर्याउँछन्। अब यहाँहरूले खुमलटार प्रसारण केन्द्रबाट रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीतका साथै विविध कार्यक्रमहरूको पुनः प्रसारण FM 98.1 र 103 MHz का साथै अनलाइनमा पनि हाम्रो प्रसारण सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल। सिंहदरबार स्थित केन्द्रीय स्टुडियोबाट प्राविधिक सहकर्मी सुधीर मिश्र, सहयोगी राजु श्रेष्ठ र म उद्घोषक गणेश तपाईं बिदा हुन्छौं। नमस्कार, शुभरात्रि।

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार।

गजल गंगा। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, पत्थरले कसरी जोरी खोजोस् र घनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, पत्थरले कसरी जोरी खोजोस् र घनसँग। युद्ध भूमिमा आफ्नै साथीले बन्दुक तिर्सायो, युद्ध भूमिमा आफ्नै साथीले बन्दुक तिर्सायो, र त आत्मसमर्पण गरेको हुँ दुश्मनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, तिमी माथि हुनेछौ म पक्कै तल हुनेछु, तिमी माथि हुनेछौ म पक्कै तल हुनेछु, तुलामा राख्ने हो भने मायाको ओजनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, तिमीले मलाई रगतले लेखेको प्रेम पत्र, तिमीले मलाई रगतले लेखेको प्रेम पत्र, मेरी श्रीमतीले राखेकी छन् जतनसँग। पत्थरले कसरी जोरी खोजोस् र घनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग। कविन्द्र घिमिरेले लेख्नु भएको गजल हो यो। गजलकार कविन्द्र घिमिरेको गजललाई मैले आजको गजल गङ्गाको आरम्भमा वाचन गरेको छु। कविन्द्र घिमिरेको ठेगाना ककनी 2 नुवाकोट। एउटा सुन्दर गजललाई मैले आजको गजल गङ्गाको आरम्भमा वाचन गरेँ। यही गजल वाचनसँगै गजल गङ्गा आरम्भ भएको छ। आजको गजल गङ्गाबाट पनि प्रविधि संयोजनतर्फ देवकी भण्डारी अनि राम अविरल, तपाईँ सबै सबैलाई हार्दिक हार्दिक स्वागत गर्छौँ, आत्मीय स्वागत गर्छौँ। आदरणीय श्रोता, अब हामी करिब 45-50 मिनट तपाईँसँगको सहयात्रामा रहनेछौँ सुमधुर गजल सङ्गीतको साथमा। gazalganga@gmail.com अनि गजल सम्बन्धी पुस्तकहरू अर्थात् विभिन्न गजलकारहरूले लेख्नुभएका गजल कृतिबाट सहभार गरिएका गजलहरू आजको गजल गङ्गाको सामग्री बन्नेछन्। कार्यक्रमलाई सदा जस्तै सम्झना योग्य बनाउने हाम्रो तर्फबाट कोसिस रहिरहनेछ, तपाईँको आत्मीय साथ मिल्नेछ। विश्वासको बलियो गाँठो आरम्भमा बाँध्न चाहन्छौँ अनि सुनाउँछौँ सुमधुर गजल सङ्गीत आनन्द कार्कीको सुरमा, सुदन डोटेलको गजल रचना, सरोज प्याकुरेलको सङ्गीत, चुपचाप छौ तिमी भन के यस्तो बात छ, चन्द्रमुखी मुहारमा दिउँसै किन रात छ। सुमधुर गजल सङ्गीत आजको गजल गङ्गाको आरम्भमा आनन्द कार्कीको सुर, सुदन टोटेलको गजल रचना, सरोज प्याकुरेलको सङ्गीतमा मात्र तपाईँका लागि।

चुपचाप छौ तिमी, भन के त्यस्तो बात छ, चन्द्रमुखी मुहारमा देउसै किन रात छ। आनन्द कार्कीको स्वर, सुदन टुटेलको रचना, सरोज प्याकुरेलको सङ्गीत, गजल गङ्गाको आरम्भमा प्रस्तुत गरिसकेका छौँ। अब gazalganga@gmail.com यतातर्फ लाग्छौँ। नवीन सङ्कल्पको गजल सुनाउँछु म तपाईँको लागि। फुल जस्तो मुटु पनि पत्थर बनाएछौ, फुल जस्तो मुटु पनि पत्थर बनाएछौ, अमृत ठान्थे माया झनै जहर बनाएछौ। फुल जस्तो मुटु पनि पत्थर बनाएछौ, अमृत ठान्थे माया झनै जहर बनाएछौ। बिना कसुर झुपडीमा लगाएर आगो, बिना कसुर झुपडीमा लगाएर आगो, मनोमानी तिम्रो बेग्लै सहर बनाएछौ। फुल जस्तो मुटु पनि पत्थर बनाएछौ, नयन भरि आँसु आँसु दिलाउन आज, नयन भरि आँसु आँसु दिलाउन आज, हिजो मनै लठ्याउने नजर बनाएछौ। फुल जस्तो मुटु पनि पत्थर बनाएछौ, नदी बनी बग्यौ अनि सागरलाई भेट्यौ, नदी बनी बग्यौ अनि सागरलाई भेट्यौ, मलाई मात्रै खै किन बगर बनाएछौ। फुल जस्तो मुटु पनि पत्थर बनाएछौ, यात्रा सँगै गरौँ भन्ने सङ्कल्पलाई भुली, यात्रा सँगै गरौँ भन्ने सङ्कल्पलाई भुली, तिमी हिँड्ने आज अर्कै सफर बनाएछौ। फुल जस्तो मुटु पनि पत्थर बनाएछौ, अमृत ठान्थे माया झनै जहर बनाएछौ। नवीन सङ्कल्पको गजल थियो यो। गजलका लागि नवीन सङ्कल्पप्रति विशेष आभार। अर्को गजल छ धर्म तिवारीको, भोजपुर स्थायी घर भक्तपुर अहिलेको बसोबास। म धर्म तिवारीको गजल सुनाउँछु तपाईँको लागि। सम्झना नै अचेल बाँच्ने आधार हुन्छ, सम्झना नै अचेल बाँच्ने आधार हुन्छ, फेरि आयो मधुमास या बार बार हुन्छ। सम्झना नै अचेल बाँच्ने आधार हुन्छ, फेरि आयो मधुमास याद बार बार हुन्छ। घरभन्दा ठुलो अर्को स्वर्ग कहाँ छ र, घरभन्दा ठुलो अर्को स्वर्ग कहाँ छ र, तिमी बिना त घर यो कारागार हुन्छ, फेरि आयो मधुमास याद बार बार हुन्छ। टिलपिल छ माया छल्किएर छातीभरि, टिलपिल छ माया छल्किएर छातीभरि, मनको दुई किनारामा यो वार पार हुन्छ, फेरि आयो मधुमास याद बार बार हुन्छ। मिरमिरेमा पनि उदास गोधुलीमा जस्तै यो मन, मिरमिरेमा पनि उदास गोधुलीमा जस्तै यो मन, आज भोलि अश्रुधारा फेरि लगातार हुन्छ, फेरि आयो मधुमास याद बार बार हुन्छ। झिलिमिली सहर होला तिम्रो आँखाभरि, झिलिमिली सहर होला तिम्रो आँखाभरि, मेरो मनको विश्व सधैँ अन्धकार हुन्छ, फेरि आयो मधुमास याद बार बार हुन्छ। सम्झना नै अचल बाँच्ने आधार हुन्छ। धर्म तिवारीको गजल थियो यो। गजलका लागि धर्म तिवारीप्रति पनि विशेष आभार। अर्को गजल छ सन्तोष भक्तराज लवटको, इलाम उहाँको ठेगाना। म सन्तोष भक्तराज लवटको गजल उठाउँछु र सुनाउँछु तपाईँका लागि। जीवन जिउन लायक भाष तिमी पाएपछि, जीवन जिउन लायक भाष तिमी पाएपछि, खुसी छ मन देउता भाकी कसम खाएपछि, जीवन जिउन लायक भाष तिमी पाएपछि, खुसी छ मन देउता भाकी कसम खाएपछि, अब जीवनमा सधैँ सधैँ खुसियाली छाउँछ,
अब जीवनमा सधैँ सधैँ खुसियाली छाउँछ दुई दिलले साँच्चीकै सुखु माया लाएपछि खुसी समान देउता भागी कसम खाएपछि हाम्रो पाइला गन्तव्यतिर अवश्य पुग्ने भयो हाम्रो पाइला गन्तव्यतिर अवश्य पुग्ने भयो तिमीलाई मेरो भित्री आत्माले चाहेपछि खुसी समान देउता भागी कसम खाएपछि सार्थक बन्ने भू जिन्दगानी अब भने साँढै सार्थक बन्ने भू जिन्दगानी अब भने साँढै दिलको घरमा बेहुली पनि तिमी आएपछि जीवन जिउन लायक भएछ तिमी पाएपछि खुसी समान देउता भागी कसम खाएपछि सन्तोष भक्त राज लवटले इलामबाट पठाउनु भएको गजल थियो यो गजलका लागि सन्तोष भक्त राज लवटप्रति पनि हाम्रो विशेष आभार रात सुनसान हुँदैछ एकान्त हुँदैछ आफ्नो ख्याल गर्नुहोला आफन्तको ख्याल गर्नुहोला दिनभरिको काम धन्दा अनि आराम गर्ने यो समयमा खानपिन सकिएको छ पक्कै पनि आराम गरिराख्नु भएको छ होला हाम्रो विश्वास गजल गङ्गाको यो यात्रामा अर्को एउटा सुमधुर गजल सङ्गीत निरा राणा भाटको स्वरमा सुनाउँछौँ निश्चल पिएसको गजल रचना गैरे सुरेशको सङ्गीत म रुँदिन भन्छु रुनै कर लाग्छ आँसुसँग आँसु साट्नै डर लाग्छ अर्को सुमधुर गजल सङ्गीत गजल गङ्गाको यो साङ्गीतिक लहरमा हामी सुनाउँछौँ तपाईँको लागि

हजुर, रुँदै नै भन्छु, रुनै कर लाग्छ, आँसुसँग आँसु साट्नै डर लाग्छ। निरा राणा भाटको स्वर, निश्चल पिएसको गजल रचना गैरी सुरेशको सङ्गीत यहाँनिर प्रस्तुत गरिसकेका छौँ। गजल गङ्गा रेडियो नेपालको राष्ट्रिय प्रसारण सुनिरहनु भएको छ होला भन्ने हाम्रो विश्वास। गजल गङ्गा @gmail.com यसमा प्राप्त भएका केही गजलहरू अनि गजल कृतिहरू थुप्रै थुप्रै लिएर आएका छौँ। विभिन्न गजलकारहरूका गजल कृतिबाट सम्भार गरिएका गजलहरू पनि तपाईँले आजको बसाइमा सुन्न सक्नुहुनेछ। गजल वाचनको क्रमसँगै कहीँ कतै कमी कमजोरी भएको खण्डमा आफ्नै सम्झिएर माफी दिनुहुनेछ। म लाग्छु हरिश अटलको गजलतर्फ, कैलाली सुखद उहाँको स्थायी घर। म हरिश अटलको गजल उठाउँछु यति बेला। अरे वा सीतालाई रामले चिनेनन्, अरे वा सीतालाई रामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। अरे वा सीतालाई रामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। होला कि दाजु किन अन्यलमा परेछन्, होला कि दाजु किन अन्यलमा परेछन्, ओहो चिठीको ठेगाना खामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। म इमान्दार भएकै कारण त होला, म इमान्दार भएकै कारण त होला, थोरै थोरैले चिने तमामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। हिजो माटोमै खेल्थ्यौँ सँगै हामी दुई, हिजो माटोमै खेल्थ्यौँ सँगै हामी दुई, उचाइ बढै छ साथीको दामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। अतीतमा प्रेम अटल हो भन्ने जोडीले, अतीतमा प्रेम अटल हो भन्ने जोडीले, आज अनुहारले चिने नामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। अरे वाह सीतालाई रामले चिनेनन्। हरिश अटलको गजल थियो यो। गजलका लागि हरिश अटल प्रति पनि हाम्रो विशेष आभार छ। अब अर्को गजल छ हेम जिज्ञासु पाठकको, के आई सिंह चार बायल टोटी। म हेम जिज्ञासु पाठकको गजल सुनाउँछु तपाईँका लागि। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, तिमी यादहरू पठाइदिन्छौ झन मलाई। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, तिमी यादहरू पठाइदिन्छौ झन मलाई। तिमी किन सोच्दैनौ लामो छ जिन्दगी भनेर, तिमी किन सोच्दैनौ लामो छ जिन्दगी भनेर, प्रिय अहिल्यै नपठाऊ माया रूपी मन मलाई, सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई। जब म सारा टेन्सन मुक्त भई सक्षम भन्नेछु, जब म सारा टेन्सन मुक्त भई सक्षम भन्नेछु, तब पठाउनु तिम्रो प्रेम रूपी धड्कन मलाई, सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई। एक्कासी प्रेममा फसाई अन्तै हिँड्नु छ भने, एक्कासी प्रेममा फसाई अन्तै हिँड्नु छ भने, प्रिय कदापि मन पर्ने छैन यस्तो चलन मलाई, सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई। कसम प्रिय म सक्दिन तिम्रो माया जोगाउन, कसम प्रिय म सक्दिन तिम्रो माया जोगाउन, सहन्छु बरु जति दिन सक्छौ रोदन मलाई, सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, तिमी यादहरू पठाइदिन्छौ झन मलाई। हेम जिज्ञासु पाठकको गजल थियो यो। गजलका लागि हेम जिज्ञासु पाठकप्रति पनि हाम्रो विशेष आभार। गजल गङ्गामा अब कपिल अन्जानलाई पेश गर्छु। कोहलपुर बाँकी उहाँको ठेगाना, तस्विर हामीसँग छ कपिल अन्जानको। यसभित्रबाट थुप्रै थुप्रै गजलहरू हामीले विगतका श्रृङ्खलाहरूमा वाचन गरिसकेका छौँ। त्यसो त कपिल अन्जान आफैले पनि गजल गङ्गालाई समय उपलब्ध गराएर आफ्ना गजलहरू तस्विरभित्रबाट वाचन गर्नु भएको थियो। आज तस्विरभित्रबाट एउटा गजल सुनाउँछु तपाईँका लागि। जिन्दगीमा सब थोक गुमाएको छ,
जिन्दगीमा सबथोक गुमाएको छ र तस्विरलाई आफ्नो बनाएको छ। जिन्दगीमा सबथोक गुमाएको छ र तस्विरलाई आफ्नो बनाएको छ। वर्षौँदेखि यसरी के खोजिरहेको छ, वर्षौँदेखि यसरी के खोजिरहेको छ, लाग्छ यो सहरमा कोही हराएको छ र तस्विरलाई आफ्नो बनाएको छ। तिमी युद्ध गरेर कदापि जित्न सक्दैनौ, तिमी युद्ध गरेर कदापि जित्न सक्दैनौ, आऊ मारेर जाऊ ऊ निधाएको छ र तस्विरलाई आफ्नो बनाएको छ। अब निर्धक्क मर्नेछन् ती बुवामा, अब निर्धक्क मर्नेछन् ती बुवामा, आज हराएको छोरो घर आएको छ र तस्विरलाई आफ्नो बनाएको छ। इतिहास मेटाउँछ कि नयाँ बनाउँछ, इतिहास मेटाउँछ कि नयाँ बनाउँछ, उसले पुर्खाको महल भत्काएको छ र तस्विरलाई आफ्नो बनाएको छ। जिन्दगीमा सबथोक गुमाएको छ। तस्विर भित्रबाट साभार गरिएको कुहलपुर बाँकीका गजल स्रष्टा कपिल अन्जानको गजल थियो। कपिल अन्जान प्रति विशेष आभार। गजल गङ्गामा छ, सुनसान रात, समय बिस्तारै बिस्तारै एकान्त बन्दैछ। यही आग्रह गर्छौँ। gazalganga@gmail.com आफ्ना गजलहरू पठाउन सक्नुहुनेछ। अहिलेका लागि अर्को सुमधुर गजल सङ्गीत, फक्रिएको फुलकुहाँगा भाची निष्ठुरीले, त्यही फुलमा उफ्री उफ्री नाची निष्ठुरीले, सन्तोष रुजालको स्वर, गुप्त विवशको धारको गजल रचना दीपक शर्माको सङ्गीतमा मात्र।

हजुर, फक्रिएको फुलको हाँगा भाँची निष्ठुरीले, त्यही फुलमा उफ्री उफ्री नाची निष्ठुरीले, निष्ठुरीसँग, धोकेबाजसँग, विश्वासघातीसँग कसैको पनि केही लाग्दैन। सन्तोष रुचालको सुर, गुप्त विपस कुदारको रचना, दीपक शर्माको सङ्गीत हामीले प्रस्तुत गरिसकेका छौँ। गजल गङ्गामा हामी गजल वाचनतर्फ लाग्छौँ। गजलकार शम्भु कुमार मिलनले लेख्नुभएका गजलहरूको सङ्ग्रह प्रणय राग हामीसँग छ। प्रणय रागभित्रबाट शम्भु कुमार मिलनको एउटा गजल चाहिँदैन भूमाया मलाई नगरिनी हुन्छ, चाहिँदैन भूमाया मलाई नगरिनी हुन्छ, धेरै माया गर्न अघि नसरिनी हुन्छ। चाहिँदैन भूमाया मलाई नगरिनी हुन्छ, धेरै माया गर्न अघि नसरिनी हुन्छ। माया के हो भन्ने कुरा बुझ्न नसक्नेले, माया के हो भन्ने कुरा बुझ्न नसक्नेले, माया लुगु सामु कहिल्यै नपरिनी हुन्छ, धेरै माया गर्न अघि नसरिनी हुन्छ। कहिले काहीँ यदा कदा भेट भयो भने, कहिले काहीँ यदा कदा भेट भयो भने, कुरा गर्ने न्युमा अघि नबढिनी हुन्छ, धेरै माया गर्न अघि नसरिनी हुन्छ। यो मनको संहारमा नटेक्नु है कहिल्यै, यो मनको संहारमा नटेक्नु है कहिल्यै, जाली झेली प्रेमको सागर नतरिनी हुन्छ, धेरै माया गर्न अघि नसरिनी हुन्छ, सहिँदैन भूमाया मलाई नगरिनी हुन्छ। शम्भु कुमार मिलनले लेख्नुभएका गजलहरूको सङ्ग्रह प्रणय रागभित्रबाट हामीले यो गजललाई साभार गरेका हौँ। अब जिउने रहर हरि चालिसे एबिसीले लेख्नुभएका गजलहरूको सङ्ग्रह जिउने रहरबाट एउटा गजल तपाईँको लागि।

मायालुलाई भेट्न आउने कुनै त्यस्तो सहर छैन। नजर जुद्धा नबोली तर्किएर हिँड्नेसँग, नजर जुद्धा नबोली तर्किएर हिँड्नेसँग जिन्दगीका बात गर्ने बाँकी रहेको प्रहर छैन। मायालुलाई भेट्न आउने कुनै त्यस्तो सहर छैन। जति ठक्कर खाए पनि दुःखहरू झेले पनि, जति ठक्कर खाए पनि दुःखहरू झेले पनि हरिलाई छुन सक्ने अझैसम्म जहर छैन। मायालुलाई भेट्न आउने कुनै त्यस्तो सहर छैन। पिरतीमा डुब्ने अब कुनै मलाई रहर छैन। मायालुलाई भेट्न आउने कुनै त्यस्तो सहर छैन। हरि चालिसे एबिसीले लेख्नुभएका गजलहरूको सङ्ग्रह जिउने रहरबाट साभार गरिएको गजल हो यो। यस अर्थमा हरि चालिसे एबिसीप्रति पनि हाम्रो विशेष आभार। गजलकार भोजराज घिमिरेले लेख्नुभएका गजलहरूको सङ्ग्रह उन्मुक्त किनारा भित्रबाट एउटा गजल आजको गजल गङ्गाको अन्तिममा सुनाउँछु तपाईँका लागि, गजलकार भोजराज घिमिरेको यो गजल। अलिकति तिमी छोड अलिकति मनै देउला, अलिकति तिमी छोड अलिकति मनै देउला, फुटे फुटुस मुटुभरु अलिकति मनै सिउला। अलिकति तिमी छोड अलिकति मनै देउला, फुटे फुटुस मुटुभरु अलिकति मनै सिउला। इच्छा थिए मनभरि नसा तिम्रा आँखाभरि, इच्छा थिए मनभरि नसा तिम्रा आँखाभरि, लाग्छ भने लागोस् नसा अलिकति मनै पिउला, फुटे फुटोस् मुटुभरु अलिकति मनै सिउला। केही होस घुमेको छ केही जोस बुझेको छ, केही होस घुमेको छ केही जोस बुझेको छ, जुनी जुनी हाँस तिमी धुकधुकीमा मनै जिउला, फुटे फुटोस् मुटुभरु अलिकति मनै सिउला। धेरै धेरै जित तिमी मेरो भागमा हार छोडी, धेरै धेरै जित तिमी मेरो भागमा हार छोडी, सम्झौता नै जिन्दगी हार पुरै मनै ल्याउला, फुटे फुटोस बरु मुटु अलिकति मनै सिउला, अलिकति तिमी छोड अलिकति मनै ल्याउला। गजलकार भोजराज घिमिरेले लेख्नुभएका गजलहरूको सङ्ग्रह गजल कृति उन्मुक्त किनाराबाट साभार गरिएको गजल थियो यो। यो गजलसँगै अब आजलाई गजल गङ्गाबाट हामीले बिदाउनुपर्छ। सुनसान रात समय एकान्त, भोलि बिहानै उठेर कर्ममा जानु छँदैछ, दिनभरिको थकान मस्तसँग निदाउनुपर्छ। अर्को एउटा सुमधुर गजल सुनाउनेछौँ। गजल सुनाउनुभन्दा अगाडि आग्रह गर्छौँ, आफ्नो ख्याल गर्नुहोला, आफन्तको ख्याल गर्नुहोला, औषधि खानुपर्नेछ भने खाएर सुत्नुहोला, खुवाउनु पर्नेछ भने खुवाएर सुत्नुहोला, झ्याल ढुकाएका चुकुरहरू पर्दाहरू राम्रोसँग लगाउनुहोला, कहीँ कतै अघिनामा चुलोमा ग्यास स्टोभरमा आगोको झिलिङ्गो हुनसक्छ, निभाएर सुत्नको लागि पनि आग्रह गर्यौँ। सम्झिनुपर्ने र सम्झिएर पुरा गर्नुपर्ने थुप्रै कुराहरू हुनसक्छन्, बिर्सिनु भएको छ भने एकपटक सम्झिएर पुरा गरेर सुत्नको लागि आग्रह गरौँ। र बाँकी रहेको समयका लागि मनोज राजको स्वर, उमेश लम्सालको गजल रचना, अभिदको सङ्गीत तपाईँका लागि छाडेर आजको गजल गङ्गाबाट प्रविधि संयोजनतर्फ राधिका ओझा अनि राम अविरल बिदा हुन्छौँ। तपाईँको स्वस्थ जीवनको कामनासहित शुभरात्री।

बेचेर सपना मैले रात किनेको छु, बेचेर सपना मैले रात किनेको छु, होस लिलाममा राखी माथ किनेको छु, होस लिलाममा राखी माथ किनेको छु।

तिम्रा यादहरू मलाई भेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटेर जान्छन्, सपनीमा आई मुठु रेटेर जान्छन्, सपनीमा आई मुठु रेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेट

0: क्या पारिवन
1: देख के छ र
0: ल आज दोहरी छ नि थाहा छैन क्या

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलो हजमा पोखरा, 792 किलो हजमा काठमाडौँ र 1143 किलो हजमा बदिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 मेगाज तथा www.radionepalonline.com, www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल साउन महिनाको 13 गते बुधबार, आशा शुक्ल पक्ष पूर्णिमा तिथि, आज गुरु पूर्णिमा, पूर्णिमा व्रत। तदनुसार जुलाई महिनाको 29 तारिक सन् 2026, नेपाल सम्बत 1846, दिल्लाथो पुन्हे। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानको प्रसारणमा सम्पूर्ण श्रोतामा स्वागत तथा अभिवादन। प्राविधिक मित्र शङ्कर भण्डारी, सहकर्मी नरहरि नौपाने, रमा ढुङ्गाना अनि यो प्रस्तुता राजन छेत्रीको। सदाको बिहान झैँ आजको बिहानको प्रसारण पनि हामी आरम्भ गर्दैछौँ आराध्यदेव श्री पशुपतिनाथको आरती गायनबाट।

अहिले सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमै प्रस्तुत गर्नेछौ जीवन विज्ञान कार्यक्रम। त्यसपछि 5:25 अध्यात्म सन्देश कार्यक्रम। 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार। 6:00 नेपालीमा समाचार। समाचार पछि 6:05 सुन्नुहुनेछ अखबार कार्यक्रम। अखबार कार्यक्रम पछि 6:30 अन्तर संवाद कार्यक्रम सुन्नुहुनेछ। 7:00 सुनाउनेछौ समाचार। समाचार पछि 7:25 कानुनका कुरा कार्यक्रम प्रसारण गर्नेछौ। 7:40 करिब 8:00 हामी यहाँलाई स्वदेश गान सुनाउनेछौ। 8:00 सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार। 8:15 प्रसारण गर्नेछौ आजका नारी कार्यक्रम। 9:00 सुन्नुहुनेछ नेपालीमा समाचार। 9:10 नेपाल भाषामा समाचार। 9:20 प्रसारण गर्नेछौ विश्व परिवेश कार्यक्रम। 9:45 करिब 10:00 चलचित्रका गीत सुनाएर मनोरञ्जन गराउनेछौ। 10:00 सुन्नुहुनेछ समाचार। समाचार पछि 10:05 करिब 11:00 लेक बेसी कार्यक्रम प्रसारण गर्नेछौ। 11:00 सुन्नुहुनेछ समाचार। समाचार पछि पनि यहाँले हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ।

0: अहिले प्रस्तुत गर्यौं सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब प्रस्तुत छ जीवन विज्ञान कार्यक्रम। यसपछि 5:25 सुन्नुहुनेछ अध्यात्म सन्देश कार्यक्रम। सुन्दै गर्नुहोला रेडियो नेपाल।
1: हरि ओम। जीवन विज्ञान केन्द्रको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सोवचन।
2: यो संसार पूर्णताले भरिएको छ। पूर्णताको अर्थ जे छ पूरा पूरा छ। हामी भगवान्सँग माग्छौँ, हे भगवान् मलाई यो पुगेन, यो देऊ, यो भएन, यो चाहियो, यो व्यवस्था बिग्रियो, यसरी बनाइदेऊ। हामी मन्दिर जान्छौँ या घरमै पूजा गर्छौँ, त्यसको विशेष उद्देश्य हुन्छ। भगवान्सँग केही प्राप्त गर्न चाहन्छौँ, भगवान् शान्ति भएन अलिकति शान्ति देऊ, सम्पत्ति भएन सम्पत्ति देऊ, यो भएन ऊ भएन भएन अभाव भयो र यो ल्याऊ भनेर माग्छौँ र माग्यो भने पाइन्छ है, भगवान्सँग माग्नुपर्छ भन्छ। तर रमाइलो कुरा के छ भने भगवान्ले त पुरा दिएको छ, कुनै चिजको कमी गरेकै छैन। यो जगत पूर्ण छ, जे चाह्यो त्यही छ। लिन मैले त्यो मेरो कुरा हो, मैले आफूले लिनुपर्छ कि भगवान्ले दिइरहेको कुरा नलिने त्यसपछिबाट भगवान्सँग ल्याऊ भनेर माग्नु त अचम्म हुन्छ नि। एउटा माछा नदीमा डुबेको छ, खेलिरहेको छ। अब नदीभित्र रहेको माछाले हे भगवान् पानी मलाई ल्याऊ भनेर माग्यो भने के हुन्छ? अचम्म लाग्छ। जो पानीमै डुब्या छ उसले फेरि पानी मागिरहेको छ, अब भगवान्ले कुन पानी दिने हो? अब त्यस्तै हो, हामीसँग नभएको केही पनि छैन, हामीले प्रयोग नगरेको मात्रै हो। हेर्नुहोस् त, हामीलाई अक्सिजन नभए हुँदैन, यति धेरै अक्सिजन छ। एकैछिन श्वास फेर्न नपाए हामी मर्छौँ, थाहा छ, नभए हुँदैन। ईश्वरले यति धेरै अक्सिजन दियो कि कहिल्यै पनि अक्सिजन लिएर सकिँदैन, कति धेरै दिएको होला। अनि मैले हावा नलिने, श्वास रोक्ने, अनि भगवान्लाई अक्सिजन देऊ भनेर हुन्छ र? पुरा छ यहाँ, के छैन? एउटा फुल फुले पुग्थ्यो, यहाँ हजारौँ प्रजातिका फुल, हजारौँले पनि के होला, कति होला कति होला, अनगिन्ती प्रजातिहरू गणरी साध्दैन लाग्यो। त्यति धेरै प्रजातिका, त्यति धेरै रङका फुलहरू छन्। एउटा स्वादको खानेकुरा भए पुग्थ्यो, अनगिन्ती स्वादहरू, कति स्वाद कति स्वाद, हिसाबै छैन। विभिन्न स्वादका खानेकुराहरू छन्। एउटा रङ भए पुग्थ्यो, कति धेरै रङहरू छन्। कति सुन्दर छ यो जगत, ईश्वरले अलिकति पनि कमी कहीँ गरेकै छैन। ईश्वरको जगत पूर्णताले भरिएको छ, कहीँ केही अभाव छैन। तर पनि हामी यो भएन ऊ भएन गुनासो गरिरहेका छौँ। यो हाम्रो गुनासो र यो पुगेन भन्ने अभावग्रस्त मन नै दुःखको मूल कारण हो। आफ्नो यो अभावग्रस्त मनलाई बुझौँ, यो जहिले पनि छैन र पुगेन मात्रै भन्छ, माग्न मात्रै यसले जानेछ। हाम्रो मन मन नभएर मगन्तै भयो। मानिसहरू भेटे पनि मागेका छ, भगवान् भेटे पनि मागेका छ, जहाँ गयो त्यही माग। भगवान् साँच्चै भइदिने भए मानिसको अगाडि त कहिल्यै आउँदैन थियो होला, त्यही भएर आउँदैनन्। कसैले भगवान् अगाडि देखेका छैन, देख्यो भने त बाबा मान्छेले हैरान कति दुःख दिन्थ्यो होला, बस्न खान दिँदैन थियो, यो ले उले उले माग्या मागे। हाम्रो माग्ने प्रवृत्ति नै दुःखको मूल कारण हो। जे पाएको छ त्यसमा ध्यान छैन, जे छैन त्यतापट्टि ध्यान छ। के दुवै ईश्वरले हेराउला? हामी मसँग केही पनि छैन, म कमजोर छु, म गरिब छु, मलाई चाहिँ यो भगवान्ले किन दुखी बनाइदिए होला, मलाई किन कङ्गाल बनायो होला, सारा मान्छेहरू धनी छन् मलाई गरिब बनायो, अरूसँग यो छ मसँग छैन, किन मलाई यस्तो बनायो। हामी गुनासो गर्छौँ, मानिससँग के छ हेरौँ। एउटा खुट्टा भएन भने नि, कुनै दिन एउटा खुट्टा चलेन हिँड्न सकिएन भने त्यो दिन खुट्टाको कति महत्त्व रहेछ थाहा हुन्छ। एउटा खुट्टा कसैको छैन, पहिलाको जस्तै अर्को जस्ताको तस्तै खुट्टा बनाइदिन्छु भनेर कसैले भन्यो भने भए भरको सम्पत्ति दिन हामी तयार हुन्छौँ। कसैको एउटा आँखा गुम्यो, ल एउटा आँखा तेरो गुम्यो छैन, तर तँलाई म त्यो आँखा जस्ताको तस्तै ठिक पारिदिन्छु, अर्को ल्याएर हालिदिन्छु भन्यो भने हामी पुरा पैसा तिर्न तयार हुन्छौँ। अमूल्य छ, एउटा हात छैन त्यो हात दिन्छु भन्यो भने जति पैसा तिर्न पनि तयार हुन्छ, भाइ भरको जीवनको कमाई सुम्पिन तयार हुन्छ। कति मूल्य रहेछ हातको, कति मूल्य रहेछ खुट्टाको। स्वस्थ हुन्जेलसम्म शरीरको केही मतलब छैन, जब अस्वस्थ भएर बिस्तारामा लडिन्छ नि, हिँड्न सकिन्न, उभिनु पर्यो भने पनि अरूको सहारा चाहिन्छ, त्यो बेलामा महत्त्व हुन्छ शरीरको स्वास्थ्यताको। अहिले छ मतलब छैन, अहिले मेरा हात छन् मलाई हातको केही मतलबै छैन, यस्ता त सबैका हुन्छन्, के मतलब। आँखा छ केही मतलब छैन आँखाको, कानले सुन्या छ सुनुन्जेल केही मतलब छैन, जब कान बन्द हुन्छ नि त्यतिखेर थाहा हुन्छ कानको महत्त्व। एउटा चिज भएन भने के हाल हुन्छ हाम्रो, कति मूल्यको सम्पत्ति बोकेर हिँडेका छौँ हामी। किन सम्पत्ति बोकेका छौँ भने एउटा भएन भने सर्वस्व गुमाउन पनि तयार हुन्छौँ। मैले सारा जीवनमा जति कमाएँ सबै कुरा म दिन तयार हुन्छु शरीरको एउटा अङ्गको लागि, त्यस्ता अङ्ग कति छन् हामीसँग, कति मूल्य छ। आफूसँग भएको कुरा देख्दैन, यति महत्त्वपूर्ण चिज छ। हेर्नुहोस्, हामीसँग इच्छा गर्ने क्षमता छ, सानो कुरा हो। आज जे जति पनि प्राप्त गरिएको छ इच्छाकै पछाडि लागेर गरे हो, यो मनको पछाडि लाग्या हो, यो मन हुनु सानो कुरा होइन, यति महत्त्वपूर्ण मन मैले प्राप्त गरेको छु। भोलि इच्छा भएन मन भएन भने मानिस मुढो जस्तो हुन्छ, कति मन हराएका मान्छेहरू छन्, कति मानिसहरूको मन बिग्रिएको छ, के गर्ने भन्ने होस पनि हुँदैन उनीहरूलाई। त्यस्ता मान्छेलाई हेर्नुहोस् त, विक्षिप्त मान्छेलाई हेर्नुहोस्, अनि आफ्नो मनलाई हेर्नुहोस्। मेरो मन नियन्त्रणमा छ, राम्रो छ, खुसी हुनु परेन। हामीसँग विचार गर्ने क्षमता छ, हामीसँग बुद्धिमत्ता छ। जे जति पनि जीवनमा प्रगति भएको छ आजसम्म जे जस्तो भएको छ आफ्नो बुद्धिले भएको त हो नि। बुद्धि छ मसँग, गर्व गर्नुपर्छ कि पर्दैन? मसँग प्रेम गर्ने क्षमता छ, हरेक व्यक्तिलाई म माया गर्न सक्छु, प्रेम गर्न सक्छु, सम्मान गर्न सक्छु, आदर गर्न सक्छु, यो क्षमता मसँग छ र अलिअलि छ र ईश्वरले दिन्छ नि, थोरै दिँदैन कि, अथाह दिन्छ। यति धेरै प्रेम गर्ने क्षमता छ तर गर्दिन त के गर्न, पानीमा डुबेको माछा जस्तै, पानीभित्र छ मुख बन्द गरेर बस्या छ, पानी खाँदैन, अनि हे भगवान् मलाई पानी देऊ भन्छ, के गर्ने। हामी पनि त्यस्तै मुख बन्द गऱ्यौँ, नाक बन्द गऱ्यौँ, श्वास नलिने, अनि भगवान् मलाई हावा देऊ, अक्सिजन देऊ भनेर हुन्छ, लिनु पऱ्यो नि, उसले दिएको छ कि छैन। म भित्र अथाह अथाह प्रेम गर्न सक्ने सामर्थ्य दिएको छ, अब गर्दिनँ त के गर्नु। कसैलाई माया गर्नु पऱ्यो भने कन्जुसी, कसैलाई प्रेम गर्नु पऱ्यो भनेदेखि त इज्जत गएको जस्तो हुन्छ, म तल पर्छु कि जस्तो हुन्छ, म सानो हुन्छु जस्तो लाग्छ। हामी आफूसँग भएको प्रेमको क्षमता प्रयोग गर्दैनौँ। हामीसँग यति बुद्धि छ नि, अलिअलि होइन, अथाह बुद्धि छ, के गर्न सकेन मानिसले। हेर्नुहोस् त, आज जे जति संसारमा प्रगति भएको छ त्यही बुद्धिले प्रगति गराएको होइन। मानिस चन्द्रमामा पुगे, मङ्गल ग्रहमा अस्तित्व देखाउन थालिसके, आकाशमा उड्न थाले, के गरेन मान्छेले। कसले गरेको? मान्छेले गरेको, मान्छेभित्रको बुद्धिले गरेको। त्यही बुद्धिको बिउ तपाईँसँग नै छ, मसँग पनि छ। उसले बुद्धि प्रयोग गर्यो, हामीले गरेनौँ, फरक त्यति मात्रै हो। बुद्धिको क्षमता उसँग बढी मसँग कम भन्ने हुँदैन। कुनै पनि व्यक्ति जन्मिँदै बुद्धिमान भएर जन्मिने होइन, मेहनतले खारेर, प्रयत्न गरेर, पढे लेखेर, धेरै कुराहरू बुझेर, त्यसमा ध्यान लगाएर, त्यसमा काम गरेर बुद्धि आउँछ। आफै बुद्धि आउँछ रे, सिप आफै आउँछ। जन्मदै सिप सिकेर कोही आउँछ? सिप त सिक्ने हो नि, सिकेपछि सिप आउँछ। र जे जति प्रगति गरेको छ मान्छेले, त्यही सिपले गरेको छ। र के सिक्ने क्षमता हामीसँग छैन? तपाईँ हामीले चाह्यौँ भने के चाहिँ सिक्न सक्दैन होला? फलानुले चाहिँ यो सिक्न सक्यो, मैले चाहिँ सक्दिनँ यो सिक्न भन्ने केही छ? मान्छेले सिकेका कुराहरू कुनै पनि मान्छेले सिक्न सक्छ, किनभने त्यो सिक्ने क्षमता सबैमा बराबर छ। उत्ति नै बिउ हालिदिएको छ, सिक्ने क्षमता छ। अब सिक्दैन त के गर्नु? गर्दैन त के गरौँ? यति धेरै सिक्ने क्षमता छ, यो अथाह के सिक्न सक्छ मान्छेले, के जान्न सक्छ, कुनै सीमा नै छैन। असीमित क्षमता लिएर जन्मिएको छ मान्छे, असीमित बुद्धि लिएर जन्मिएको छ, असीमित प्रेम लिएर जन्मिएको छ। अरूलाई सहयोग गर्नेको कुनै सीमा नै हुँदो रहेछ। कहाँसम्म म मानिसलाई सहयोग गर्न सक्छु र मद्दत पुर्याउन सक्छु भन्ने सीमै छैन। असीमित सहयोगी क्षमता लिएर हामी जन्मेका छौँ, तर गर्दैनौँ सहयोग त के गर्ने? क्षमता हामीसँग छ, तर प्रयोग गर्दैनौँ। हाम्रो बुद्धि, हाम्रो भाव, हाम्रो विचार, शारीरिक शक्ति, मानसिक शक्ति, भावनात्मक शक्ति, आत्मिक शक्ति, यो शक्तिलाई प्रयोग गरेर यो जगतमा प्राप्त नहुने के होला? सबैले यही शक्तिलाई प्राप्त गरेर भएभरको सम्पदाहरू जम्मा गरे, मैले पनि प्रयोग गरेँ भने जम्मा नहुने भन्ने सवालै उठ्दैन, किनभने अरूसँग जे छ मसँग पनि त्यही छ, फरक केही पनि छैन। उनीहरूले प्रयोग गरे, मैले गरिनँ, फरक त्यति हो। गरौँ न, प्रेमले बनाउँछ सबै कुरा। प्रेमले एउटा ढुङ्गालाई पनि भगवान बनाइदियो हो। हृदयमा प्रेम छ भने ढुङ्गा मात्रै होइन, हर एक भगवान लाग्छ। एउटा अर्को हिन्दी गीत मैले सुनेको, तुझ पे रब दिखता है यारा मैं क्या करूँ, तिमीमै भगवान देख्छु त म गरौँ के हो। जहाँ हृदयमा प्रेम हुन्छ, हर एकमा भगवान देखिन्छ। हृदयमा प्रेम भयो भने, भक्ति भयो भने, श्रीमतीमा भगवान देखिन्छ, श्रीमानमा देखिन्छ, छोराछोरीमा देखिन्छ, बाबुआमामा देखिन्छ। तर हृदयमा प्रेम छैन भने यो जगतमा कहीँ पनि भगवान देखिँदैन। त्यसकारण प्रेम नै ईश्वर हो, र त्यो अथाह प्रेमको क्षमता, ईश्वरको क्षमता हामीमा देखिन्छ। प्रेमले आफूलाई भर्नु भनेको ईश्वरले आफूलाई भर्नु हो, त्यही हो ईश्वर। र त्यो क्षमता यस्तो असीमित छ, प्रेम यति गर्न सक्छु भन्ने नै हुँदैन, बुद्धि यति ख्याउन सक्छु भन्ने नै हुँदैन, सीमाहीन छ।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यू। हवस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म सृजना महर्जन बिदा हुन्छु। हरि ओम।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, यूरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01-4530-418।
5: अज्ञान रूपी अन्धकारलाई पलमै क्षण गराई दिव्य ज्ञान दिन समर्थ श्री कृपालु गुरुदेवमा शत शत नमन गर्दै व्यास जयन्ती एवं गुरु पूर्णिमाका अवसरमा समस्त जीवका हृदयमा अलौकिक ज्ञान रूपी ज्योतिपुञ्ज आलोकित बनिरहोस् भन्ने हार्दिक मङ्गलमय कामना गर्दछौँ। श्री राधा माधवसँग

भक्ति योग रस अवतार अभिराम करे निगमागम समन्वे ललाम। अर्थात जो भगवत प्रेमले ओतप्रोत छन् एवं जो सम्पूर्ण शास्त्र वेद भित्रको जटिल मर्मलाई सहज रूपमा उजागर गरिदिन्छन् म त्यस्ता गुरुवरको नित्य आरती गर्छु। हजुर, यस्तै यस्तै भावयुक्त आरती भर्खरै यहाँले श्रवण गर्नुभयो। श्रोताहरू, गुरु तत्त्वको महिमा बताउन कसैले पनि सक्दैन। स्वयं भगवान पनि सद्गुरु अर्थात् महापुरुषको महिमा बताउन नसकी तिनको केवल जय जयकार गर्छन्। यस्तै असाधारण व्यक्तित्व हुनुहुन्छ जगद्गुरु श्री कृपालुजी महाराज। आदरणीय श्रोताहरू, आज हामी यहाँहरूलाई जगद्गुरु श्री कृपालुजी महाराजका प्रचारक स्वामी श्री हरिदासजीले गुरु तत्त्वमाथि प्रकाश पार्दै दिनुभएको प्रवचन श्रवण गराउँदैछौँ।

वेदमा एक प्रसङ्ग छ, तमसोमा ज्योतिर्गमय, चाक्षुषोपनिषद्को पहिलो मन्त्र हो यो। यो मन्त्र भन्छ कि एक तम अर्थात् अन्धकार छ र एक ज्योति स्वरूप छ, प्रकाश स्वरूप छ। त यहाँ बताइयो कि यो अन्धकारबाट हामीलाई प्रकाशतर्फ लैजाऊ। तमसोमा ज्योतिर्गमय, चाक्षुषोपनिषद्ले बतायो यसको अनेक स्वरूप छ। महापुरुषहरूले प्राचीन कालमा यसलाई जसरी व्याख्या गरे, अन्धकार र प्रकाश, सुख र दुःख, अज्ञान र ज्ञान, यस प्रकारले। त यो तब अन्धकार दुःख स्वरूप र यो ज्योति जुन छ प्रकाश सुख स्वरूप, यो मानियो। त यहाँ प्रश्न उठ्न सक्छ कि कस्तो प्रकाशको कुरा हुँदैछ? प्रकाश त अहिले पनि छ, त्यसैले त हामी संसारका वस्तुहरू देख्न सक्छौँ, चक्षुद्वारा ग्रहण गर्न सक्छौँ। त यहाँ कुरा गरिएको प्रकाश कस्तो छ? त यसको उत्तर दियो छान्दोग्योपनिषद्ले, सातौँ अध्यायको 23 खण्डको पहिलो मन्त्रले। त्यसले बतायो, नाल्पे सुखमस्ति भूमैव सुखम। वेद भन्छ जुन तिमीले देखेका छौ प्रकाश र जुन सुखको अनुभव गर्दछौ त्यो अल्प छ, अल्प लिमिटेड छ, सीमित छ। तर तिम्रो खोजी के हो? नाल्पे अर्थात् न अल्प सुखम, अल्प जुन चिज छ त्यो सुख हुन सक्दैन। सुख के हो? भूमै अर्थात् अनलिमिटेड। त यो जुन दृश्य हामी देखेर जुन सुख प्राप्त गर्दछौँ त्यो सुखबाट हामी सन्तुष्ट छैनौँ, हामी अनलिमिटेड देख्न चाहन्छौँ, तर हाम्रो दृष्टि लिमिटेड छ, त्यसैले हामी देख्न सक्दैनौँ। त कब सुख प्राप्ति भयो? यानि कि अनलिमिटेड प्रकाश, अनलिमिटेड सुख। त यसलाई यो अन्धकार अर्थात् अज्ञान या दुःख एवं यसको विपरीत सुख प्रकाश ज्ञान स्वरूप जुन छ यसलाई एक शब्दमा बाँधिदियो वेदले, एक शब्दमा दुईवटा अक्षरमा, बस एक गु एक रु, दुई अक्षरको एक शब्द गुरुमा। त यसको परिभाषा के हो? गु माने अन्धकार, दुःख, अज्ञान, रु माने सुख, प्रकाश, ज्ञान। बस यदि यसको ज्ञान हामीले प्राप्त गर्यौँ भने बस पर्याप्त छ, फेरि अरू केही जान्न आवश्यकता छैन। गु शब्दस्त्वन्धकार स्यात्रु शब्दस्त निरोधक अन्धकार निरोधत्वात् गुरुरित्यभिधीयते, अद्वैतारकोपनिषत्को 16 मन्त्र भन्छ। यो दुई अक्षर जुन छ यसभित्रको रहस्य यो हो कि एक अन्धकार छ, यानि कि अहिले जुन यो जगतलाई हामी देख्दछौँ यो पनि अन्धकार स्वरूप हो, वास्तविक प्रकाश होइन। यदि भए त हामीलाई त्यो वास्तविक सुख प्राप्त हुन्थ्यो, वास्तविक ज्ञान प्राप्त हुन्थ्यो, प्राप्त भएको छैन। त यो गु र रु यानि कि अन्धकार र प्रकाश, दुःख र सुख, अज्ञान र ज्ञान, त यो अन्धकार अज्ञान बाट दुःखबाट सुख तरफ लैजान सक्ने, प्रकाशित गर्न सक्ने, प्रकाशमा पुर्याउन सक्ने, ज्ञानयुक्त बनाउन सक्ने पर्सनालिटी जुन छ त्यो हो गुरु। त
एक व्यक्तित्वको नाम गुरु बन्यो। उसद्वारा नै यो अन्धकार जुन छ हट्न सक्छ र हामी प्रकाशलाई प्राप्त गर्न सक्छौँ। यो अर्थ गर्यो वेदले। अब यो गुरु कस्तो हुनुपर्छ यसमा त तपाईँहरू सब ज्ञाता हुनुहुन्छ। श्रोत्रियम ब्रह्मनिष्ठम, मुण्डको उपनिषद् पहिलो मुण्डकको दोस्रो खण्डको दशौँ मन्त्र भन्छ श्रोत्रियम ब्रह्मनिष्ठम। सिधा सिधा एक लाइनमा भगवत प्राप्ति गरेको महापुरुष, यो नै गुरु हो। त गुरु शरणागतिद्वारा नै हामी यो अन्धकारलाई क्षय गर्न सक्छौँ, प्रकाशलाई प्राप्त गर्न सक्छौँ। अझ गहिराईमा जान चाहनुहुन्छ, वेद लैजान्छ, बताउँछ गुरुको परिभाषा। चैतन्य ब्रह्म प्रापको गुरु रूपास्य निरालम्बोपनिषत्को तीसौँ मन्त्र भन्छ, जुन चैतन्य ब्रह्म छ यो संसार के छ, जड छ। जड चैतन्यता छैन, जड। तर यो जड संसारमा चैतन्य ब्रह्म व्याप्त छ सर्वत्र, जसलाई हामी जान्न सक्दैनौँ। किन? किनकि हामीले जे देखेका छौँ ती सब अन्धकार हुन्, अज्ञान हुन्, दुःख हुन्। त त्यो चैतन्य ब्रह्मलाई प्राप्त गराइदिन सक्ने पर्सनालिटी जुन गुरु छ, बस त्यसको उपासना गर, त्यसको भक्ति गर, त्यसद्वारा नै तिमी अन्धकारलाई छेदन गर्न सक्छौ। यो मन्त्र बताउँदैछ चैतन्य ब्रह्म। ध्यान दिनुहोस्, त्यसो त ब्रह्म हामीलाई त्यसै प्राप्त छ, किनकि यो संसार के हो, ब्रह्मै त हो। त यहाँ भेद बताइयो, जड ब्रह्म, चेतन ब्रह्म। त चेतन ब्रह्मलाई प्राप्त गराइदिन सक्ने पर्सनालिटीको तिमी भक्ति गर। अन्यथा त एको देवः सर्वभूतेषु गुणः सर्वव्यापी, श्वेतासूत्र उपनिषद् 6:11 भन्छ, त्यो ब्रह्म सर्वव्यापक छ, तर जड रूपमा पनि त्यही ब्रह्म व्याप्त छ सर्वत्र। सर्वभूतेषु गुणः, सब जीवको हृदयमा पनि छ। हृदय ब्रह्म बिना खाली छैन, तर हामीलाई अनुभव हुँदैन। समस्या यहाँनिर छ। त यो जड ब्रह्ममा व्याप्त रहेको चैतन्य ब्रह्मलाई यदि जान्नु छ भने त्यो प्राप्त गराइदिन सक्ने पर्सनालिटीको अर्थात् श्रोत्रियम ब्रह्मनिष्ठम गुरुको शरणागति गर, उसको उपासना गर, भक्ति गर। यो निष्कर्ष त यो त भयो गुरु शब्दको अर्थ। अब यो पनि बुझिहाल्नुहोस् कि शिष्य को हो। त्यसो त हामी सब शिष्य मान्दछौँ आफूलाई, तर शिष्यको परिभाषा पनि वेदद्वारै सुन्नुहोस्। वेद भन्छ ज्ञान अवशिष्टम ब्रह्मैव शिष्यः, निरालम्बोपनिषद्को 31 मन्त्र। अर्थात् गुरुद्वारा तत्त्व ज्ञान प्राप्ति गरेपछि उसले त्यसको मननद्वारा संसारलाई कति छोड्यो र ब्रह्मलाई जुन स्थापना गर्नुपर्ने हृदयमा त्यो ज्ञान चाहिँ कति रह्यो उसमा, बस यसमा भर पर्दछ। ब्रह्मैव, हेर्नुहोस् यहाँ के बताइयो, ज्ञान अवशिष्ट ब्रह्मैव शिष्यः, एकदम स्पष्ट छ। तत्त्व ज्ञान प्राप्त गरेपछि गुरुको भक्ति गर्नुपर्छ, भगवानको भक्ति गर्नुपर्छ, या गुरु नै भगवान हो, भगवान नै गुरु हो, यो ज्ञान अवशिष्ट रहनु पर्यो। जसमा केवल यो ज्ञान अवशेष रहन्छ त्यसको नाम शिष्य। शेष